संस्थाहरूनै असक्षम विश्वव्यापी सैन्य खर्चमा नयाँ कीर्तिमान युद्ध नभएका देशमा पनि आन्तरिक द्वन्द्वको जोखिम बढ़ेको छ।

वर्ष एलजी का घर आशी सामान पाउनुहोस् 41% सम्म नगद छुट र पक्का उपहारहरू, साथै 0% तुरुन्तै ईएमआई। नागरिकता भए पुग्छ, शर्तहरू लागू हुनेछन्। एलजी, लाइफ गुड।

यो नया वर्षको अवसरमा सेन्सेका होम अप्लायन्सहरुको खरिदमा आकर्षक उपहार तथा क्याशब्याक। फ्रन्ट लोड वाशिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याशब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ। यो नयाँ वर्षको अवसरमा बेकोका विभिन्न होम अप्लायन्सहरूको खरिदमा क्याशब्याक तथा स्योर सर्ट गिफ्ट। वासिङ मसिनमा 6 केजी एरियल म्याटिक, डिस वासरमा वासिङ ट्याब्लेट, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।

0: टिभी यो नयाँ वर्षको अवसरमा सिजीका टिभी एन्ड होम अप्लायन्सेसको खरिदमा आकर्षक क्याशब्याक तथा पक्का उपहार। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोड वासिङ मसिनमा 2 केजी एरियल, सेमी अटोमेटिक वासिङ मसिनमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एसीमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सिजी एलएक्स इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्र पृष्ठका खबर। विश्वव्यापी जलवायु परिवर्तनको असरले नेपालको मनसुनी वर्षा प्रभावित हुने प्रवृत्ति बढ़ेको छ। यसले मनसुनको समयमा खडेरीको सम्भावना बढ़ाउँदै नेपालको कृषिबाली जोखिममा पार्ने सम्भावना बढ़ाएको छ। मनसुन पूर्वको समय अर्थात अहिलेको अवस्थामा भने एक सातादेखि लगातार वर्षा भइरहेको छ। पुरानो कालखण्डको प्रवृत्ति हेर्ने हो भने ठ्याक्कै मनसुनको अवधि जेठ अन्तिमदेखि भदौ अन्तिमसम्मको 4 महिनालाई वर्षा ऋतु भनेर मान्ने गरिन्थ्यो।
3: लुम्बिनी प्रदेशलाई गण्डकीसँग जोड्ने राष्ट्रिय गौरवको साल झण्डी सन्धि खर्क ढोरपाटन सड़क आयोजना निर्माण शुरू भएको करिब 2 दशक पुग्न लाग्दा पनि अझै पूर्णता पाउन सकेको छैन। बजेट अभाव, सुस्त निर्माण गति र ठेकेदारको ढिला सुस्तीका कारण 197 किलोमिटर लामो यो रणनीतिक सड़क आयोजना अपेक्षित रूपमा अघि बढ़न सकेको छैन।
2: सरकारले आगामी सोमबारदेखि देशभर मूल्य पारदर्शिता सप्ताह अभियान संचालन गर्ने भएको छ। बजारमा व्याप्त अनियमितता, कृत्रिम मूल्य वृद्धि र उपभोक्ता ठगी नियन्त्रण गर्न यो अभियान संचालन गर्न लागेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ।
3: नेपाल रेडक्रस सोसाइटी झापाले मनसुनमा बाढ़ीजन्य विपदबाट प्रभावित हुन सक्ने परिवारको पहिचान गरेको छ। मौसम पूर्वानुमान र बाढ़ीको प्रकोपबाट विगतमा प्रभावित भूभागहरूको अध्ययन र विश्लेषणका आधारमा जिल्लाका नदी तटीय क्षेत्रका 8,915 परिवार सम्भावित जोखिममा रहेको जनाइएको छ। रेडक्रसले हरेक वर्ष मनसुन पूर्व तयारी तथा प्रतिकार्य योजना सार्वजनिक गर्दै आएको छ।
2: देशमा ऊर्जा जड़ित क्षमता 4,296 मेगावाट पुगेको छ। नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रका ऊर्जा उत्पादकहरूद्वारा उत्पादित विद्युतका आधारमा उक्त क्षमता निर्धारण भएको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले जनाएको छ।
3: अधिकतम खुद्रा मूल्य एमआरपी स्टिकर नलागेका कारण रोकिएको रसुवा भन्सार जाँच पास पुनः संचालन भएको छ। अनिवार्य रूपमा एमआरपी टाँस्नुपर्ने नीति तत्काल कार्यान्वयन हुन नसकेपछि पैठारीकर्ताले आफ्नो गोदाम पुर्याएपछि स्टिकर टाँसेर मात्र बिक्री गर्ने प्रतिबद्धता जनाएसँगै भन्सार जाँच पास हुन थालेको हो।
2: अब शेयर बजार शुक्रबार नेप्सी परिसूचक 1.01% बढ़ेर 2745.65 बिन्दुमा बन्द भएको छ। यस दिन 2745.79 बिन्दुसम्म पुगेको शेयर बजार 2717.96 बिन्दुमा झरेको थियो।
4: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप

0: नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ सेवा सुचारु गर्न *14# *7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: राष्ट्रिय वाणिज्य ब्याङ्कको अत्यन्तै जरुरी सूचना, क्रिप्टो करेन्सी र अवैध अनलाइन ट्रेडिङमा लगानी नगर्नुहोस्। धेरै नाफा हुने प्रलोभन देखाएर गरिने यस्ता लगानी जोखिमपूर्ण र गैर कानूनी हुन्छन्। आफ्नो कमाई सुरक्षित राख्नुहोस्। राष्ट्रिय वाणिज्य ब्याङ्क, तपाईँको आफ्नै ब्याङ्क, आफ्नो भनेको आफ्नै हुन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब विदेशको खबर। युद्धरत रूस र युक्रेन बीच तीन दिने युद्ध विराम भएको छ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस र युक्रेन बीच तीन दिने युद्ध विराम घोषणा गरेका हुन्। नाजी जर्मनीमाथि तत्कालीन सोभियत संघले विजय प्राप्त गरेको सम्झनामा खुशियाली मनाउन रूस र युक्रेनले घोषणा गरेको एउटा छुट्टै युद्ध विराम उल्लंघन गरेको आरोप पनि एकअर्कामाथि लागिरहेका बेला ट्रम्पले पछिल्लो घोषणा गरेको बेलायती समाचार संस्था बीबीसीले जनाएको छ। तीन दिने युद्ध विरामका क्रममा दुई देशबीच एक एक हजार जना कैदीबन्दी साटासाट गरिने समेत ट्रम्पले उल्लेख गरेका छन्।
4: अब खेल र खेलाड़ीका खबर। नेपाल ए ले अन्तर्राष्ट्रिय अभ्यास खेलमा चौथो विजय हात पारेको छ। नेपाल ए ले क्रिकेट विश्वकप लीग दुईको तयारीका क्रममा रहेको स्कटल्याण्डलाई वर्षालाई प्रभावित खेलमा 9 रनले पराजित गर्यो। नेपाल ए ले यसै श्रृंखलामा बिहिबार स्कटल्याण्डलाई 45 रनले र शुक्रबार अमेरिकालाई 3 विकेटले पराजित गरेको थियो। नेपाल भ्रमणमा आएका टोली विरूद्ध राजु बस्नेतको प्रशिक्षणमा रहेको नेपाल ए ले यसअघि ओमानलाई पनि पराजित गरेको थियो। नेपाल ए ले सोमबार अन्तिम खेलमा अमेरिकाको सामना गर्नेछ।
3: अब विचार विश्लेषण। बालेन्द्र सरकारको एक महिना शीर्षकमा आजको कान्तिपुरमा किशोर नेपाल लेख्नुहुन्छ। सरकार प्रमुखका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीसँग बालेनको सम्बन्ध कार्यगत रहेको स्पष्ट देखिन्छ। रासोपाका कुनै पनि सांसदसँग प्रधानमन्त्री बालेनको गहिरो आत्मीय सम्बन्ध देखिँदैन। अहिलेको नेपाली राजनीतिको सन्दर्भमा देशको हितमा चासो राख्ने सबै यति विषय बुझे पुग्छ। लोकतन्त्रको इतिहास ठूलठूला आश्चर्यजनक घटनाले भरिएको छ, तर घटना जति आश्चर्यजनक भए पनि जनताको लोकतन्त्रको अस्तित्व अपहरण कसैबाट पनि हुनुहुँदैन।
4: प्रधानमन्त्री र पार्टी सभापति बीच प्रत्येक निर्णयमा समन्वय र समझदारी हुन्छ शीर्षकमा कान्तिपुर दैनिकमा संघीय मामिला तथा सामान्य प्रशासन र भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्री प्रतिभा रावलसँग गरिएको संवाद छापेको छ। संवादका मुख्य मुद्दाहरू यस्ता छन्। डराउनु पर्ने मान्छे डराएका हुन्, जनता खुशी छन्। सरकारले दिनानुदिन काम गर्न र जनताको काममा आएका अवरोधलाई छिटो समाधान गर्नका लागि अध्यादेश ल्याउनु परेको हो। यसलाई अन्यथा रूपमा हेरिनुहुन्न। सहकारीको बचत फिर्ता सानोबाट र ऋणी असुली ठूलोबाट गर्ने हो। 15 दिने सूचना जारी गर्दा कतिपय ऋणीहरू सम्पर्कमा आउनु भएको छ, ऋण तिर्छौं भनिरहनु भएको छ। काठमाडौँमा खोला किनारको बस्ती रिस्क जोनमा थियो। काठमाडौँको हकमा त्यसलाई मध्यनजर गरेर हटाइएको हो। त्यसपछि देशैभरि जुन किसिमले हटाइयो सबै संघ सरकारले गरेको होइन।
3: हवस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली रेडियो नेटवर्कको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
5: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
6: यति बेला बिहानको 6 बज्यो।
7: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
8: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बोल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौ।
9: वन क्षेत्र तथा सुप्रभात, काया कैरनमा तपाईलाई साथी हृदय रिमालसँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
10: आज 2083 साल वैशाख 27 गते आइतबार सन् 2026 मे 10 तारीक जेठ कृष्ण पक्षको अष्टमी तिथि।
11: काया कैरन का साथमा
12: किसान पाइप प्रोडक्ट्स प्राली
11: राष्ट्र कुसान किसान
12: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।
9: काया कैरन शुरू गरौं मुख्य खबर का शीर्षकहरूबाट।
10: देउबा दम्पति विरूद्ध रेड नोटिस जारी गर्न अनुरोध गर्दै इन्टरपोललाई फेरि पत्राचार, थप कागज पत्र सहित नेपाल प्रहरीले पत्र पठायो।
9: निजी लगानीमा उतार चढ़ाव, दबावमा सार्वजनिक ऋण र राजस्व, नेपालीले भारतमा क्यूआर भुक्तानी सेवा अझै पाउन सकेनन्।
10: अतिक्रमित क्षेत्रबाट स्थानान्तरण गरिएका नागरिकको व्यवस्थापन अबको मुख्य चुनौती, न्यून आय भएका वर्गका लागि अनुदानमा घर बहालको व्यवस्था गर्न विज्ञको सुझाव।
13: उहाँहरूको त घर मात्रै भत्किया होइन, उहाँको जीवनै भत्किया छ नि त। न्यून आय वर्गको लागि चाहिँ त्यो बालको चाहिँ व्यवस्था गरिदिने हो भने सब्सिडी दिनुपर्छ।
9: विश्वभरका शैक्षिक संस्थाहरूमा साइबर आक्रमण, झण्डै 9,000 विद्यालय तथा विश्वविद्यालय प्रभावित, साइबर सुरक्षालाई थप मजबूत बनाउनु पर्ने माग।
10: र विश्वकप लिग टू श्रृंखलाका लागि 15 सदस्यीय नेपाली टोलीको घोषणा। आईपीएल क्रिकेटमा राजस्थानलाई हराउँदै गुजरात दोस्रो स्थानमा।
14: विषादीको सुरक्षित प्रयोग सम्बन्धमा कृषक व्यवसायीहरूलाई जरूरी सूचना।
15: जीवनाशक विषादी विष हो, औषधि होइन, यसर्थ जीवनाशक विषादीको सुरक्षित प्रयोगका लागि सबै सचेत बनाऊ। जीवनाशक विषादीको प्रयोगकर्ताले सूचक पत्र तथा पर्चामा लेखिएको विवरणको अध्ययन गरी सिफारिस गरिएको बालीमा सिफारिस मात्रामा सुरक्षित तवरले प्रयोग गरौं। विषादी प्रयोगपछि पर्खनु पर्ने अवधिको पालना गरौं।
14: अत्यधिक विषादीको अवशेष राखी उत्पादन तथा बिक्री गरेमा जीवनाशक विषादी व्यवस्थापन ऐन 2076 बमोजिम दण्ड सजाय हुने बेहोरा सबैमा सूचित गर्दछौ।
15: प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र।
16: शेयर बजारमा लगानी गर्नु सबैका लागि सजिलो हुँदैन। दिनभर बजार हेर्नुपर्ने र सही शेयर छनौट गर्नुपर्ने झन्झट धेरैलाई हुन्छ।
17: अब यो चिन्ताको समाधान छ म्युचुअल फन्ड मार्फत लगानी, जहाँ जोखिम तुलनात्मक रूपमा कम हुन्छ। लक्ष्मी सनराइज म्युचुअल फन्ड अन्तर्गतको क्लोज एन्डेड म्युचुअल फन्डले ल्याएको छ नयाँ योजना, एलएस होराइजन 12। अनुभवी फन्ड म्यानेजर र ब्यालेन्स पोर्टफोलियो स्ट्राटेजी मार्फत तपाईँको लगानी सुरक्षित र व्यवस्थित बनाइन्छ। कम जोखिम सहित दीर्घकालीन प्रतिफलका लागि एलएस होराइजन 12 एक स्मार्ट विकल्प हो। योजना आकार ₹1,20,00,000, न्यूनतम लगानी ₹1,000, प्रति युनिट मूल्य ₹10। मेरो शेयर या आस्पाको माध्यमबाट सजिलै आवेदन दिन सकिने। आईपीओ खुल्ला हुने मिति 2083 वैशाख 30 गते रहेको छ। एलएस होराइजन 12, आजको स्मार्ट योजना, भोलिको सुरक्षित भविष्य। म्युचुअल फन्ड लगानी बजार जोखिममा आधारित छ। लगानी गर्नु अघि सम्बन्धित दस्तावेजहरू ध्यान दिएर पढ्नुहोला।
18: जहाँ फेरिन्छ सुखको साथ, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास, जहाँ बालापन उमेरले छेक्दैन, मनको कलाकारिता कतैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ। आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग उभी, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खास, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
19: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनाऊ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, साबिकको राष्ट्रिय बीमा संस्थान।
9: काया कैरनमा अब खबरको सिलसिला। पूर्व प्रधानमन्त्री शेरबहादुर देउबा र वहाँकी पत्नी पूर्व परराष्ट्र मन्त्री आरजू राणा देउबा विरूद्ध रेड नोटिस जारीका लागि अनुरोध गर्दै नेपाल प्रहरीले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन इन्टरपोललाई फेरि पत्राचार गरेको छ। इन्टरपोलको काठमाडौँ स्थित नेशनल सेन्ट्रल ब्यूरो एनसीबी मार्फत देउबा दम्पति विरूद्ध नोटिस जारी गर्न यसअघि अनुरोध गरिएकोमा इन्टरपोल महासचिवालयले थप विवरण माग्दै यथास्थितिमा रेड नोटिस जारी गर्न नसकिने सन्देश दिएको थियो। इन्टरपोलले सोधेका प्रश्नहरूको जवाबसहितको विवरण अस्ति बिहिबार महासचिवालयलाई पठाएको प्रहरीकाई उच्च अधिकारीले जानकारी दिएका छन्। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका अनुसार देउबा दम्पति विरूद्ध एकै पटक सम्पत्ति शुद्धिकरणमा अनुसन्धान अघि बढ़ाइएको देखिएको उल्लेख गर्दै अरू सम्बन्ध कसुर भए नभएको विषयमा इन्टरपोलले सोधेको थियो। कतिपय अदालतका कागजात समेत इन्टरपोलले माग गरेको थियो। विभागले भने देउबा दम्पतिको घरमा जलेको अवस्थामा भेटिएका विदेशी नोट सहितका विषयमा अनुसन्धान भइरहेको भन्दै विवरण पठाएको छ। अरू केही कागजात समेत पठाइएको विभागका अधिकृतहरूले जानकारी दिएका छन्। देउबा दम्पति विरूद्ध रिट नोटिस जारीको अनुरोध गर्दै फेरि पत्राचार शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
10: एक सय अर्ब अमेरिकी डलरको अर्थतन्त्र निर्माणको आधार वर्षका रूपमा हेरिएको आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम निर्माणमा जुटेको सरकारका लागि निजी क्षेत्रको मनोबल उकास्ने र लगानी विस्तारको वातावरण बनाउने चुनौती देखिएको छ। अर्थतन्त्रको 25% लगानी गर्ने निजी क्षेत्र गएको वर्ष 19% सीमित हुँदा राजस्व संकलनमा भारी गिरावट आएर सरकार दैनिक कार्य संचालनका लागि पनि सार्वजनिक ऋण लिनुपर्ने बाध्यतामा छ। कोविड 19 महामारी त्यसपछि सरकारले अपनाएको माग नियन्त्रण गर्ने नीतिको भरमा परेको निजी क्षेत्रले नवयुवा आन्दोलनका क्रममा समेत 30 अर्ब रूपियाँ भन्दा धेरै क्षति बेहोरेको थियो। गएको फागुन 21 गतेको चुनावपछि गठन भएको झण्डै दुई तिहाई बहुमतको शक्तिशाली सरकारसँग निजी क्षेत्र आशावादी देखिए पनि सरकारको नीति तथा कार्यक्रम र बजेटको प्रतीक्षामा छन्। कोविड महामारीपछि तीव्र सुधारको संकेत देखिएको अर्थतन्त्रमा मूलत माग नियन्त्रण गर्ने सरकारी नीतिले निजी लगानी प्रभावित भएको थियो। चालू आर्थिक वर्षमा लगानीमा सुधार हुने केन्द्रीय तथ्याङ्क कार्यालयको प्रक्षेपण भए पनि सत्तारूढ रासोपाको चुनावी वाचापत्र अनुरूप 7% आर्थिक वृद्धि हासिल गर्न निजी क्षेत्रलाई थप प्रोत्साहन गर्नुपर्ने अवस्था रहेको छ। यो खबर आजको कान्तिपुर दैनिकमा छ।
9: यसैबीच सरकारले आउँदो आर्थिक वर्षका लागि ल्याइने बजेट र नीति तथा कार्यक्रमका लागि सुझाव लिन छुट्टै अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्ने प्रक्रियामा आम नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न सुझाव संकलन पोर्टल सञ्चालनमा ल्याएको हो। सरकारले भोलि सोमबार आउँदो आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ। त्यस्तै जेठ 15 वार्षिक बजेट ल्याउने संवैधानिक व्यवस्था सोमबार सार्वजनिक हुने नीति तथा कार्यक्रममा नागरिकको वास्तविक अवस्था र मौलिक अपेक्षालाई समेट्दै शासन व्यवस्थालाई थप पारदर्शी र जनमुखी बनाउने उद्देश्यले यो डिजिटल प्लेटफर्मको शुरूआत गरिएको मन्त्री परिषदको कार्यालयले निकालेको विज्ञप्तिमा उल्लेख छ।
10: २०80 फागुनमा नेपाल र भारतले सीमापार क्यूआर भुक्तानी प्रणाली शुरू गर्दा त्यसलाई कोशी ढुंगाका रूपमा प्रचार गरिएको थियो। दुई छिमेकी देशबीच निर्वाध डिजिटल वित्तीय सम्बन्ध स्थापित हुने संकेत यसले दिएको भन्दै व्यापक चर्चा गरियो। त्यसै त नेपाल आउने भारतीय पर्यटक विद्यार्थी र बिरामीहरूले आफ्ना मोबाइल फोनबाट क्यूआर कोड स्क्यान गरेर रकम भुक्तानी गर्न पाएका पनि छन्। तर भारत जाने नेपालीहरूले भने अझैसम्म यो सुविधा पाएका छैनन्। नेपालका बैंक भुक्तानी सेवा संचालक र केन्द्रीय बैंकले आफूहरू प्राविधिक रूपमा तयार रहेको भन्दै पटक पटक आश्वासन दिए पनि पारस्परिक सेवा शुरू हुन नसकेको जनाएका छन्। सेवा संचालनका लागि विभिन्न पटक समयसीमा तोकिए पनि शुरू हुन सकेको छैन। पछिल्लो पटक 2024 डिसेम्बरबाट नेपालीले भारतमा क्यूआरबाट भुक्तानी गर्न पाउने भनिएको थियो। तर यतिका समय बितिसक्दा पनि भुक्तानी शुरू नभएको बारे कुनै पनि पक्षले स्पष्टीकरण दिएका छैनन्। वित्तीय प्रविधि क्षेत्रका जानकारहरूका अनुसार नेपाली नागरिकले भारतमा क्यूआर सेवामा ढिलाइको मूल कारण दुई देशको भुक्तानी प्रणाली बीचको संरचनागत भिन्नता हो। नेपालमा भारतीय यात्रुले क्यूआर कोड मार्फत भुक्तानी गर्दा व्यवसायहरूबाट प्रति कारोबार 1.3-2% शुल्क लिने गरिन्छ। भारतमा भने सन् 2020 जनवरीदेखि नै क्यूआर कारोबार यूपीआई कारोबार प्रयोगकर्ता र व्यवसायी दुवैका लागि पूर्ण रूपमा निशुल्क छ। नेपालीहरूले भारतमा क्यूआर भुक्तानी गर्दा यसको प्रक्रियागत लागत कसैले बिहोर्ने भन्ने स्पष्ट छैन। त्यसैले नेपाली वा भारतीय बैंकलाई तिर्नुपर्ने शुल्क बिहोर्ने भन्ने पनि टुंगो लागेको छैन। नेपाल पक्षले भने आफ्नो तर्फको तयारी पूरा भइसकेको दावी गरेको छ। कान्तिपुर दैनिकमा खबर छ।
9: काया कैरनमा अतिक्रमित क्षेत्रबाट स्थानान्तरण गरिएकाहरूको व्यवस्थापन चुनौतीबारे सामग्रीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।

0: प्रतिफल समृद्धि योजना, योजना साथमा प्रतिफल हातमा। यही 2083 वैशाख 29 गते देखि म्युचुअल फन्डको आवेदन खुल्दैछ। रिलायबल समृद्धि योजना 2 को छिटोमा जेठ 1 गते सम्म यो आवेदन बन्द हुनेछ। त्यसैले मिति याद राखौ, 2083 वैशाख महिनाको 29 गते रिलायबल म्युचुअल फन्डको आइपिओ खुल्दैछ है। इकाइमा लगानी पूर्ण रूपमा जोखिम मुक्त नहुने हुँदा लगानी गर्नु पूर्व विवरण पुस्तिका राम्ररी अध्ययन गर्नुहोला। बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
1: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्यूब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले देउबा दम्पत्ति विरूद्ध रेड नोटिस जारी गर्न अनुरोध गर्दै इन्टरपोललाई फेरि पत्राचार, निजी लगानीमा उतार चढ़ाव, दबावमा सार्वजनिक ऋण र राजस्व, बजेट र नीति तथा कार्यक्रमका लागि सुझाव लिन छुट्टै पोर्टल, नेपालीले भारतमा क्यूआर भुक्तानी सेवा अझै पाउन सकेनन् लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी खबर। भारतको जोगबनी हुँदै विराटनगरको रानी नाका भएर नेपाल प्रवेश गर्न सबैले अबदेखि अनिवार्य रूपमा परिचय पत्र देखाउनुपर्ने व्यवस्था लागू गरिएको छ। सीमा क्षेत्रमा बढ़दो अवैध गतिविधि तस्करी तथा शंकास्पद आवागमन नियन्त्रण गर्न सुरक्षा सक्रियता बढ़ाएको हो। मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेल नेतृत्वको टोलीले हिजो जोगबनी विराटनगर सीमा क्षेत्रमा स्थलगत अनुगमन गर्दै नयाँ व्यवस्था कड़ाईका साथ कार्यान्वयन गर्न निर्देशन दिएको छ। उहाँले सीमा नाकाबाट नेपाल प्रवेश गर्ने प्रत्येक व्यक्तिले आफ्नो पहिचान खोल्ने आधिकारिक कागजात अनिवार्य रूपमा देखाउनुपर्ने स्पष्ट निर्देशन दिनुभएको छ। प्रशासनको निर्णयसँगै सुरक्षा निकायले सीमा क्षेत्रमा माइकिङ गर्दै परिचय पत्र अनिवार्य गरिएको जानकारी सर्वसाधारणलाई दिइरहेका छन्।
3: सरकारले काठमाडौँ उपत्यकाका विभिन्न नदी किनारका बस्ती हटाएको छ। बागमती, विष्णुमती, मनोहरा लगायत
4: डाक्टर होस् वा नर्सको तयारी लिन्छ भाइब्रेन्टले पूरै जिम्मेवारी। Vibrant, पुतली सड़क काठमाण्डौ।
1: सरकारले काठमाण्डौको थापाथली, गैरीगाउँ, मनोहरा, बल्खु, बंशीघाट, शंखमोल, कालीमाटी, बालाजु, स्वयम्भू, गौशाला, धबीखोला लगायत क्षेत्रको अतिक्रमित संरचनामा डोजर प्रयोग गरी बस्ती खाली गरेको छ। उपत्यकाका 19 सुकुम्बासी बस्ती खाली गर्दा 15,316 जना विस्थापित भएका छन्। संघीय सरकारले पालिका संघको समन्वयमा गएको वैशाख 12 गतेदेखि विभिन्न ठाउँमा डोजर प्रयोग गरी बस्ती खाली गराएको हो। सार्वजनिक सम्पत्ति संरक्षण, नदी सभ्यता पुनर्स्थापना तथा बाढ़ी डुबान जस्ता प्राकृतिक विपदको जोखिम कम गर्ने उद्देश्यले अभियान सञ्चालन गरेको सरकारको दावी छ। तर बस्ती खाली गर्नु जति चुनौतीपूर्ण छ त्यति नै अबको मुख्य चुनौती विस्थापित नागरिकको व्यवस्थापनमा छ।
3: सरकारले काठमाडौँ उपत्यकाका विभिन्न नदी किनारका बस्ती हटाएको छ। बागमती, विष्णुमती, मनोहरा लगायत नदी आसपासका क्षेत्रमा बनेका झण्डै 2,000 घर डहरा भत्काएको सरकारी तथ्याङ्क छ। सार्वजनिक सम्पत्ति संरक्षण, नदी सभ्यता पुनस्थापना तथा बाढ़ी डुबान जस्ता प्राकृतिक विपदको जोखिम कम गर्ने उद्देश्यले अभियान सञ्चालन गरिरहेको सरकारको भनाइ छ। तर वैकल्पिक पुनर्वासको व्यवस्था नगरी 81 डोजर चलाएर वर्षौंदेखि बसोबास गर्दै आएका परिवारलाई विस्थापित गराएको भन्दै सरकारको आलोचना पनि भइरहेको छ। जोखिमयुक्त ठाउँमा बस्नु विपन्न नागरिकको रहर नभई बाध्यता हो। यसरी सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण किन हुन्छ त? शहरी विकास एवं आवास निर्माण विज्ञ एवं पूर्व सचिव किशोर थापा।
5: पहाड़ी क्षेत्रमा बाढ़ी पहिरोबाट चाहिँ पूरा घर जग्गा जमिन सबै बगाएर पुरै भएको छ। पहिले चाहिँ अब सयौं रोपनी जग्गा थियो होला, घर थियो होला, वस्तुभाव थियो होला, सबै गुमाएर साँच्चीकै सुकुम्बासी भएर चाहिँ भएका चाहिँ लाखौं परिवार छन् एउटा त्यो। अर्को कुरा चाहिँ विगतमा पनि राज्यले चाहिँ विभिन्न विकास निर्माणका आयोजनाहरू सञ्चालन गर्ने नाममा उनीहरूलाई त्यहाँबाट चाहिँ मुआवजा दिएर चाहिँ भनौँ न जग्गा अधिग्रहण गरेर उनीहरूको उचित बसोबासको व्यवस्था नै नगरिकन उनीहरूलाई पैसा दिएर चाहिँ जोडबलै गरेर चाहिँ मान्छे हटाए। त्यो आएको मुआवजाले त उसले के पनि गर्न सक्यो, खानालाई नपुग्ने भएपछि उसको त जीविका नै भनौँ त्यहाँबाट चाहिँ रोकियो नि त त्यहाँ भन्दाखेरि। त्यसरी पनि अनिखेरि चाहिँ अनि मधेसतिर झर्ने, अरूतिर झर्ने, सहरतिर बजारतिर जाने, त्यहाँ गएर जग्गा पनि किन्न नसक्नु भन्ने त्यस्तो किसिमको चाहिँ सुकुम्बासीहरू पनि दोस्रो थरीका छन्।
3: झण्डै 2,000 परिवार अहिले राज्यको सम्पर्कमा रहेका छन्। तीमध्ये धेरै परिवार वर्षौंदेखि नदी किनार, पुल मुनि, सार्वजनिक खुला क्षेत्र र सरकारी जग्गामा बस्दै आएका थिए। राज्यले अचानक बस्ती हटाउँदा उनीहरूमा परेको मानसिक र सामाजिक असरलाई पनि सम्बोधन गर्न आवश्यक छ। विस्थापित नागरिकका लागि सम्मानजनक र सुरक्षित जीवन जिउन सक्ने वातावरण निर्माण गर्नु अहिलेको मुख्य आवश्यकता हो। विस्थापित परिवारका लागि केवल भौतिक संरचना निर्माण गरेर मात्रै पुग्ने अवस्था छैन।
5: त्यो उहाँहरूको त घर मात्रै भत्किया होइन, उहाँको जीवनै भत्किया छ नि त। त्यसकारण अब यो जीवन अलिकति पीड़ादायक अवस्थामा अलिकति सम्हालिएर समन्वित भएर बसौं र अलिकति सरकारको जो सहयोगहरू, जो मानवीय सहयोगहरू त्यो लिऊ र अब चाँडै नै हामी चाहिँ अब एउटा चाहिँ अस्थायी बसोबासतिर हामी जाउँ, आफूले जहाँ अनुकूल मिल्छ जे छ त्यो कुरा आफ्नो कुरा चाहिँ राम्रोसँग राखिदिनु पर्यो, अधिकारीहरूलाई राखिदिनु पर्यो ताकि उनीहरूले त्यो सम्बोधन गर्न सक्नुहुन्छ र र सरकारले चाहिँ एकदम राम्रो नियतले चाहिँ यो काम गरेको जस्तो लाग्छ मलाई। र त्यो नियत अब विभिन्न तत्वहरूले यसमा चाहिँ यो नियतमा शंका गरेका छन्। अब शंका गर्न स्वाभाविकै छ, त्यो हुन सक्छ त्यो, तर त्यसमा अब यसमा चाहिँ अब हामीले राम्रैको लागि सरकारले गरायो भने सम्झिनु पर्यो। र सरकारले पनि फेरि अब एकचोटि आफ्नो त्यहाँ भत्काउनु चाहिँ भत्काइहाल्यो, अब मेरो काम सिद्धि भने चोलाएर बस्नु चाहिँ भएन। फेरि त्यो तिनीहरूको जिम्मा चाहिँ उनीहरूको उचित बसोबासको जिम्मा नभएसम्म त्यो पालिका त्यो हाम्रो सम्बन्धित मन्त्रालय चाहिँ चुप लाएर बस्नु चाहिँ भएन, त्यो छोड्नु चाहिँ भएन।
3: सरकारले अहिले वास्तविक सुकुम्बासी र अव्यवस्थित बसोबासी छुट्याउन लगत संकलन, नागरिकता, बसोबास अवधि, आर्थिक अवस्था तथा वैकल्पिक आवासको अवस्थालाई आधार बनाएर पहिचान प्रक्रिया शुरू गरेको छ। सुकुम्बासी समस्याको दीर्घकालीन समाधानका लागि राज्यले गर्नुपर्ने कामहरू के हुन् त? फेरि एकपटक पूर्व सचिव किशोर थापा।
5: न्यून आय वर्गको लागि चाहिँ सोसियल हाउसिङको काम चाहिँ गर्नुपर्छ। त्यो भनेर चाहिँ उनीहरूलाई उपयुक्त ठाउँमा एपार्टमेन्ट अथवा चाहिँ कोठा अथवा घरै किन्न नसक्ला, तर उनीहरूलाई चाहिँ रेन्टमा चाहिँ बहालको चाहिँ घर बहाल उपलब्ध गराएर त्यो बहालको चाहिँ व्यवस्था गरिदिने हो भने सब्सिडी दिनुपर्छ।
1: अतिक्रमित क्षेत्रबाट स्थानान्तरण गरिएका नागरिकको उचित व्यवस्थापन बारे शहरी विकास विज्ञ एवं पूर्व सचिव किशोर थापासँग गरिएको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बालेश्वर, जमल र ओम अस्पतालमा।
7: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
8: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
7: के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
9: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
7: हाम्रा सेवाहरू
9: ओपीडी सेवा,
7: विशेषज्ञ ओपीडी सेवा,
9: निशुल्क औषधि वितरण,
7: सशुल्क फार्मेसी सेवा,
9: फिजियोथेरापी सेवा,
7: अकुपंचर सेवा,
9: योग परामर्श सेवा,
7: क्रियाकल्प सेवा,
9: पूर्व कर्म पञ्चकर्म सेवा,
7: छार सूत्र सेवा,
9: जलौका सेवा,
7: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
9: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
7: विस्तृत जानकारीका लागि
9: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर गैरीगाउँ काठमाडौँ, फोन नम्बर 01-4110-6-96-98-514-24-063।
10: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्यूबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
2: अब बाँकी खबर। विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो खोल्ने क्रमसँगै आरोहीहरू बीचमा उत्साह थपिएको छ। अहिले सगरमाथाको आधार शिविर र माथिल्ला क्याम्पहरूमा सयौंको संख्यामा रहेका आरोहीहरू मौसम अनुकूल हुनासाथ शिखर प्रस्थान गर्ने अन्तिम प्रतीक्षामा रहेका छन्। पर्यटन विभागका सूचना अधिकारी हिमाल गौतमका अनुसार वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि मात्रै 50 टोलीका 492 आरोहीले अनुमति लिएका छन्। विभागको तथ्याङ्क अनुसार यस सिजनमा हिमाल आरोहणबाट मात्रै कुल 1,24,41,21,000 रूपियाँ रोयल्टी संकलन भएको छ। यसमध्ये सगरमाथाबाट मात्रै 1,07,40,95,000 रूपियाँ राजस्व उठेको छ। बाटो खुलेपछि अनुकूल मौसमको संकेत पाउन साथ आरोहीहरूले दक्षिण मोहडाबाट शिखरमा पाइला टेक्न शुरू गर्नेछन्। यो खबर आजको अन्नपूर्ण पोस्टमा छ।
1: अब विदेशको खबर। अमेरिका, क्यानाडा र अस्ट्रेलियाका धेरै विश्वविद्यालय तथा विद्यालयमा प्रयोग हुने अनलाइन शैक्षिक प्लेटफर्म क्यानभासमा साइबर आक्रमण भएपछि परीक्षा, असाइनमेन्ट र कक्षाहरू प्रभावित भएका छन्। साइनी हन्टर्स नामक ह्याकिङ समूहले आक्रमणको जिम्मा लिएको बीबीसीले जनाएको छ। साइबर आक्रमणपछि क्यानभास प्रणाली केही समय पूर्ण रूपमा बन्द भएको र झण्डै विश्वभर 9,000 शैक्षिक संस्था प्रभावित भएका छन्। विद्यार्थीहरूले परीक्षा दिइरहेका बेला कम्प्यूटर स्क्रीनमा बिटकोइनमा फिरौती मागिएको सन्देश देखिएको थियो। ह्याकर समूह साइनी हन्टर्सले इन्फ्रास्ट्रक्चर कम्पनीहरूलाई पैसा नतिरी डाटा सार्वजनिक गर्ने चेतावनी दियो। हुने अनलाइन शैक्षिक प्लेटफर्म क्यानभासमा साइबर आक्रमण भएपछि परीक्षा, असाइनमेन्ट र कक्षाहरू प्रभावित भएका छन्। साइनी हन्टर्स नामक ह्याकिङ समूहले आक्रमणको जिम्मा लिएको बीबीसीले जनाएको छ। साइबर आक्रमणपछि क्यानभास प्रणाली केही समय पूर्ण रूपमा बन्द भएको र झण्डै विश्वभर 9,000 शैक्षिक संस्था

0: पनि परीक्षा र असाइनमेन्ट प्रभावित भएको जनाएका छन्। अस्ट्रेलियाको सिडनी विश्वविद्यालयले विद्यार्थीलाई क्यानभासमा लगइन नगर्न निर्देशन दिएको छ। क्यानाडाको ब्रिटिश कोलम्बिया र टोरन्टो विश्वविद्यालयले पनि साइबर सुरक्षामा जोखिम देखिएको बताएका छन्। विद्यार्थीहरूले आफ्नो परीक्षा र असाइनमेन्टहरू हराउने चिन्ता व्यक्त गरेका छन्। केहीले व्यक्तिगत विवरण चुइने डर समेत बढ़ेको बताएका खबरमा उल्लेख छ।
1: अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग टू अन्तर्गत अमेरिका र स्कटल्याण्डसँग हुने श्रृंखलाका लागि नेपालको टोली घोषणा भएको छ। नेपाल क्रिकेट संघ क्यानले टोली सार्वजनिक गरेको हो। टोलीमा बायाँ हाते ब्याटर ईशान पाण्डे पहिलो पटक समेटिएका छन्। ओमान र यूएईसँग खेलेको टोलीबाट बसीर अहमद बाहिरिँदा ईशान टोलीमा परेका हुन्। ईशानले टी20 आई डेब्यू सन 2019 गरेका थिए भने एक दिवसीयमा मौका पाएका छैनन्। नेपाल अमेरिका र स्कटल्याण्ड बीचको लीग टू श्रृंखला पर्सीदेखि शुरू हुँदैछ। नेपालले स्कटल्याण्डसँग पर्सी र जेठ 2 गते अमेरिकासँग जेठ 8 गते अमेरिकासँग नै खेल्नेछ।
0: खेलकै अर्को खबरमा, आईपीएल क्रिकेटमा गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई 77 रनले हराएको छ। हिजो बेलुका जयपुरमा टस हारेर पहिला ब्याटिङ गरेको गुजरातले 4 विकेट गुमाएर 229 रन बनाएको थियो। गुजरातले जितका लागि दिएको 230 रनको लक्ष्य पछाएको राजस्थान 16 ओभर 3 बलमा 152 रनमै अल आउट भयो। गुजरातको जितमा कप्तान शुभमन गिलले 84 रन तथा राशिद खान र जेसन होल्डरले उत्कृष्ट बलिङ गर्नु महत्वपूर्ण रह्यो। राशिदले 4 र होल्डरले 3 विकेट लिए। जितसँगै गुजरात अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ भने राजस्थान रोयल्स पाँचौं स्थानमा झरेको छ। गुजरातको 11 खेलमा 14 अंक र राजस्थानको समान खेलमा 12 अंक छ। आईपीएल क्रिकेटमा आज दुईवटा खेल हुँदैछन्। दिउँसो पाउने 4 बजे चेन्नई सुपर किंग्स र लखनऊ सुपर जायन्ट्स तथा बेलुका पाउने 8 बजे रोयल च्यालेन्जर्स बेंगलुरू आरसीबी र मुम्बई इण्डियन्सले खेल्दैछन्। अब केही खबर संक्षेपमा। कोशी बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाड़ी भागका थोरै ठाउँमा आज पनि हल्का वर्षाको सम्भावना रहेको छ। देशका अन्य प्रदेशको एक दुई ठाउँमा पनि मेघगर्जन र चट्याङसहित पानी पर्न सक्ने महाशाखाको अनुमान छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेकोले पर्वतीय क्षेत्रमा यात्रा गर्ने तथा पशु चौपाया चराउन जानेहरूलाई सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।
1: मुगु जिल्लाको मुगुम कारमारोङ गाउँपालिका 9 अन्तर्गत पापु गाउँमा असिना पानीले पाकेर घर भित्र्याउने तयारीमा रहेका हिउँदे बाली तथा फलफूलमा ठूलो क्षति पुर्याएको छ। असिनाले जौ गहुँ उवा लगायत हिउँदे बालीसँगै कोदो बुवा धान चिनो र विभिन्न फलफूल क्षति गर्दा स्थानीय कृषक चिन्तित बनेका छन्। एक हप्ताभित्र भित्र्याउने तयारीमा रहेका जौ गहुँ र उवा सबैभन्दा बढ़ी क्षति भएको छ।
0: सर्वोच्च अदालतकी कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले आज्ञाकारी न्यायपालिका र कानूनी राज्यको असमान प्रयोगको जग बसाल्न प्रयास भइरहेको भन्ने प्रश्न उठिरहेको बताउनु भएको छ। कानून दिवसको अवसरमा हिजो भएको समारोहलाई सम्बोधन गर्दै उहाँले अख्तियारी र विधिको प्रयोगको बहानामा यस्तो प्रयास भइरहेको भन्दै प्रश्न उठाउनु भएको हो। बिहिबार संवैधानिक परिषदले रोल क्रममा अगाडि रहेकी मल्लको सट्टा चौथो वरियताका न्यायाधीश मनोज शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गरेको सन्दर्भमा उहाँको यस्तो अभिव्यक्ति आएको हो।
1: लामो समयदेखि मध्यपूर्वका विभिन्न देश र मलेसियामा केन्द्रित नेपालीको वैदेशिक रोजगारीको गन्तव्य युरोपतर्फ मोडिएको धेरै भएको छैन। पछिल्ला केही वर्षदेखि युरोपका आधा दर्जनभन्दा धेरै देशमा नेपालीहरू रोजगारीका लागि गएका छन्। त्यसमा पनि रोमानिया जानेको संख्या प्रत्येक वर्ष दोब्बरले बढ़ेको छ। वैदेशिक रोजगार विभागका अनुसार चालू आर्थिक वर्षको 9 महिनासम्ममा श्रम स्वीकृति लिएर रोमानिया जाने नेपालीको संख्या 25,457 जना पुगेको छ। आजको कारोबार दैनिकमा खबर छ।
0: सरकारले नेपालको कानून विपरीत रूसी सेनामा भर्ती भएका र त्यस क्रममा युक्रेनी सेनाले युद्धबन्दी बनाएका नागरिकको रिहाईका लागि कूटनैतिक प्रयास थालेको छ। युक्रेनमा युद्धबन्दी बनाइएका 9 नेपालीको रिहाईका लागि पहल भइरहेको हो। यसैबीच बर्लिन स्थित नेपाली दूतावासले शुक्रबार एडभर्टाइजरी जारी गर्दै युक्रेनमा रहेका नेपालीलाई तत्काल युक्रेन छाड्न आह्वान समेत गरेको छ। नयाँ पत्रिका दैनिकमा खबर छ।
1: नवलपरासी बर्दघाट नगरपालिका 4 पूर्व पश्चिम राजमार्गमा हिजो बेलुकी यात्रुवाहक बस दुर्घटना हुँदा 16 घाइते भएका छन्। पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको NA 7K 5820 नम्बरको बस बेलुकी झण्डै 7 बजे अनियन्त्रित भई सड़कको दाहिने किरानमा पल्टिएको हो।
0: काया कैरनमा अब पालो उखानको
1: जहाँ बस्यो त्यही सुख।
0: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
1: देउवा दम्पती विरूद्ध रेड नोटिस जारी गर्न अनुरोध गर्दै इन्टरपोललाई फेरि पत्राचार। थप कागज पत्र सहित नेपाल प्रहरीले पत्र पठायो।
0: निजी लगानीमा उतार चढ़ाव, दबावमा सार्वजनिक ऋण र राजस्व। नेपालीले भारतमा क्यूआर भुक्तानी सेवा अझै पाउन सकेनन्।
1: अतिक्रमित क्षेत्रबाट स्थानान्तरण गरिएका नागरिकको व्यवस्थापन अबको मुख्य चुनौती। न्यून आय भएका

0: वर्गका लागि अनुदानमा घर बहालको व्यवस्था गर्न विज्ञको सुझाव।
1: विश्वभरका शैक्षिक संस्थाहरूमा साइबर आक्रमण, झण्डै 9,000 विद्यालय तथा विश्वविद्यालय प्रभावित, साइबर सुरक्षालाई थप मजबूत बनाउनु पर्ने माग।
0: र विश्वकप लीग टू श्रृंखलाका लागि 15 सदस्यीय नेपाली टोलीको घोषणा। आईपीएल क्रिकेटमा राजस्थानलाई हराउँदै गुजरात दोस्रो स्थानमा।
1: र अन्त्यमा आजको कार्टुन गजब छ बा शीर्षकमा अभिनले बनाउनु भएको। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले हिजो शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेको फोटो तस्वीरको व्यापक चर्चा भइरहेको विषयसँग कार्टुन सम्बन्धित छ। यहाँ प्रधानमन्त्रीको कार्यालय छ, बाहिर भित्तामा पीएम भित्र लेखिएको बोर्ड छ। प्रधानमन्त्रीलाई भेट्न एकजना व्यक्ति ढोकाभित्र छिर्न खोज्दैछन्। उनले ढोक्कैमा पुगेर ढकढकाउँदैछन्। भित्रबाट के होला भन्ने प्रश्न सोधेपछि ती व्यक्तिले भन्दैछन्, त्यस्तो खासै केही होइन, प्रधानमन्त्रीज्यूले कस्तो लुगा लगाउनु भएको रहेछ भनेर हेर्न मात्रै आ। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौं। नमस्कार।

0: पटक बैग अफ द इयर 2024 र 2025 को सम्मान सिटिजन्स बैंक विश्वास को नाम सिटिजन्स बैंक हजुर को प्रगति को सहयात्री।
1: सूचना निशुल्क जलन सर्जरी शिविर सम्बन्धी सूचना।
2: नवीन निशुल्क जलन सर्जरी तथा परामर्श शिविर सम्बन्धी सूचना।
1: लुम्बिनी प्रदेशको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान नबिल बैंक र सुषमा कोइराला मेमोरियल अस्पतालको संयुक्त आयोजनामा नबिल निशुल्क जलन सर्जरी शिविर सञ्चालन हुन गइरहेको छ।
2: मिति 2083 वैशाख 25 गतिदेखि 28 गतिसम्म।
1: स्थान राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ।
2: उपचार हुने मुख्य समस्याहरू:
1: आगोले पोलेर शरीरको भाग खुम्चिएको वा चलाउन नमिल्ने,
2: पोलेका कारण हात खुट्टाका औलाहरू टाँसिएको,
1: पोलेर टाउको कपाल घुमेको,
2: एसिड आक्रमण वा विस्फोटनमा परि जलन भएका,
1: जन्मजात हात खुट्टामा 5 भन्दा बढी औला भएका वा पैताला भित्र फर्किएका।
2: विशेषता:
1: वरिष्ठ प्लास्टिक सर्जनद्वारा पूर्ण रूपमा निशुल्क शल्यक्रिया तथा परामर्श सेवा प्रदान गरिनेछ।
2: थप जानकारी वा नाम दर्ताका लागि अस्पतालको प्रशासन शाखा सम्पर्क गर्नुहोला।
1: विस्तृत जानकारीका लागि 9853500076 अथवा 9840523555।
3: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550Dले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछ। सब एकदम खुसी हुन्छ। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
4: हे भगवान्, यो टोयलेट भुरेर पानी पनि माथि आउन लागिसक्यो। कति झन्झट भएको, कला बोलाउने होला।
5: ए दाई, ढुक्काउनुहोस्। यस्तो बेला त अरू किसान सेनेटरी बोलाउने हो। 5 मिनटमै आउँछन्, सेफ्टी ट्याङ्की र रिङ सफा गरेर गइहाल्छन्।
6: हजुर, टोयलेट सफा गराउनु परेमा हामीलाई सम्झनुहोस्। हामी 5 मिनटमै टोयलेटको सेफ्टी ट्याङ्की र रिङ खाली गर्नेछौँ।
7: अनि सुन्नुहोस् त, हामी कहाँ निर्माण कार्यका लागि चाहिने गिट्टी र ढुङ्गा पाइनुका साथै निर्माण कार्यका लागि चाहिने सिँचाइको सुविधा पनि रहेको छ है।
5: सम्पर्क अनुप किसान सेनेटरी, बारगङ्गा 1 मन्द्रेली टोल, बठनपुर कपिल वस्तु।
7: प्रोप्राइटर नोने थारू।
6: सम्पर्क नम्बर 9814450750 र 9673133।

0: नमस्कार, सामुदायिक रेडियो बुद्ध आवाजको बिहान 6:35 बजेको बुद्ध खबरमा यहाँलाई हार्दिक स्वागत छ। खबरसँगै उपस्थित भएकी छु स्मृति बस्याल। तपाईँ यो खबर एफएम ब्यान्डको 99.6 MHz इन्टरनेट अनलाइन www.buddhawaz.com हाम्रो पात्र र बुद्ध आवाज मीडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभर एकैसाथ प्रत्यक्ष सुन्न सकिन्छ। बुद्ध खबरमा अब खबरको सिलसिला शुरू गरौं। प्रमुख खबरका शीर्षकहरूबाट पौडेल वंशको एकता, संस्कार र सामाजिक उत्तरदायित्वलाई अझ मजबूत बनाउन कपिलवस्तु नगरपालिकाका नगर प्रमुख पौडेलको आग्रह। शिक्षा र युवा पुस्ताको सहभागितामा महासंघले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड़। साझा उद्देश्यका साथ संगठन विस्तार गर्नुपर्ने नेपाली कांग्रेसका केन्द्रीय सदस्य भूषालको कथन। सदस्यता अध्यावधिकलाई व्यवस्थित रूपमा अघि बढ़ाउन निर्देशन। बाणगंगाका भूमिहीन सुकुम्बासीद्वारा विरोध प्रदर्शन। नागरिकको गाँस पास र कपासको ग्यारेन्टी गर्नुपर्ने माग। कपिलवस्तुमा सुनका गरगहना चोरी, दुई दिनमा 5 जना फरार प्रतिवादी पक्राउ, थप अनुसन्धान जारी। पेट्रोलियम पदार्थको मूल्य वृद्धिले व्यवसायीहरू मर्कामा, सरकारले आवश्यक पहल गरी मूल्य नियन्त्रण गर्नुपर्नेमा माग। र सुठौली भन्सारमा 9.5 महिनामै वार्षिक लक्ष्य भन्दा बढ़ी राजस्व उठ्यो, 1,40,00,000,000,000 बढ़ी राजस्व हुने अनुमान।
1: युनाइटेड अस्पताल बाढगंगा चार छाकुरापुर कपिलवस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
2: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
1: हाड जोड्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्नी सम्बन्धी समस्या, हड्डी भाँचिएको, रजहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथ रोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ। वरिष्ठ फ्यामिली फिजिसियन तथा जीपी सर्जन डाक्टर पूर्ण बहादुर घरतीद्वारा विशेषज्ञ सेवा सहित मेजर तथा माइनर अपरेशनहरू, पाठेघर खाल्ने, चिरेर बच्चा निकाल्ने, नर्मल डेलिभरी सेवा, एपेन्डिसाइटिस, हाइड्रोसेल हर्निया, पित्तथैलीको ढुङ्गा निकाल्ने लगायतको साना तथा ठूला अपरेशनहरू। वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा, अन्य ओपीडी सेवा बिहान 10 बजेदेखि 4 बजेसम्म डाक्टर योगेन्द्र थापाद्वारा 24 घण्टा इमर्जेन्सी सेवा।
2: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिलवस्तु, सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
1: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
0: अब समाचार विस्तारमा। कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेलले पौडेल वंशको एकता, संस्कार र सामाजिक उत्तरदायित्वलाई अझ मजबूत बनाउन सबैलाई आग्रह गर्नुभएको छ। हिजो पौडेल वंश महासंघ नेपालको 14 केन्द्रीय समिति बैठकमा बोल्दै उहाँले समाजको विकास, शिक्षा र युवा पुस्ताको सहभागितामा महासंघले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड़ दिनुभयो। एक रिपोर्ट।
3: कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेलले पौडेल वंशको एकता, संस्कार र सामाजिक उत्तरदायित्वलाई अझ मजबूत बनाउन सबैलाई आग्रह गर्नुभयो। शनिबार पौडेल वंश महासंघ नेपालको 14 केन्द्रीय समिति बैठकमा बोल्दै उहाँले समाजको विकास, शिक्षा र युवा पुस्ताको सहभागितामा महासंघले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड़ दिनुभयो। सो अवसरमा सिद्धगंगा नगरपालिकाका नगर प्रमुख छविलाल पौडेलले यस्ता संगठनले आफ्ना पुर्खा खोज्नुका साथै पहिचान समेत भेटिने बताउनुभयो।
4: हाम्रा पौडेलका वंशले आजसम्म एउटा चाहिँ राज्य सञ्चालनदेखि लिएर सामाजिक दृष्टिकोणका ठूल्ठूला कामहरू अन्तपछि आज पौडेल वंशबाट भएका छन् र आज ती पौडेलका वंशले गरेका विषय वस्तुहरू आज चाहिँ हामी तमाम किसिमले अवस्थित कहीँ एउटा चाहिँ राजनीतिक अन्तर्वृत्ति चिकोडबाट अन्तर्वृत्ति सामाजिक क्षेत्रमा गएका छौं।
3: महासंघका केन्द्रीय अध्यक्ष तथा बैठक अध्यक्ष हरिराम पौडेलले पौडेल वंश महासंघ नेपाललाई देशभरका पौडेल समुदायबीच एकता पहिचान र सहकार्यको साझा मञ्चका रूपमा अघि बढ़ाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले नयाँ पुस्तालाई संस्कार शिक्षा र सामाजिक सेवासँग जोड्दै महासंघलाई अझ सक्रिय र प्रभावकारी बनाउने आवश्यकता औलाउनुभयो।
5: भनेपछि तीनवटै भगवान्ले अंशावतारको रूपमा दत्तात्रेय भन्ने तीनवटा टाउका भएर तपाईँले त्यहाँ तस्विरमा पनि देख्नुभयो, तीनवटा टाउका भएका दत्तलाई दिएको, दत्त भनेको दिएको, आत्रेय भनेको आत्रेयलाई, तीनवटा भनेको दिएको भएर दत्तात्रेय स्वयं भगवानको रूपमा भगवान विष्णुको चौबिसौं अवतारको रूपमा चौबिस अवतार मध्ये एउटा अवतारको रूपमा हुनुहुन्छ।
3: महासंघका केन्द्रीय महासचिव उद्धव पौडेलले पौडेल वंश महासंघ नेपाललाई व्यवस्थित सक्रिय र उद्देश्यपूर्ण रूपमा अघि बढ़ाउन सबै सदस्यहरूको सहकार्य आवश्यकता रहेको बताउनुभयो। उहाँले संगठनको प्रभावकारिता बढ़ाउन पारदर्शिता, नियमित कार्यक्रम र युवा सहभागितालाई प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो।
6: त्यसरी हामीले अहिलेसम्म हाम्रो संस्थामा आबद्ध भएका पौडेल वंश महासंघ नेपालसम्म आबद्ध भएका पौडेल बन्धुहरूको कुल पूजा समिति र गोठ पूजा समिति, त्यस्तै देवाली गर्ने समितिहरू र आबद्ध संस्थाहरू समेत अहिले 250 भन्दा बढी संस्थाहरू चाहिँ हामीसँग आबद्ध हुनुहुन्छ र यसै गरी अहिले देशभित्रमा अरू 100 जति आबद्ध नभएका संस्थाहरू हाम्रो सम्पर्कमा हुनुहुन्छ।
3: यस्तै पौडेल वंश महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष टेकराज पौडेलले बैठकमा स्वागत मन्तव्य राख्नु भएको थियो। उहाँले युवा पुस्तालाई संगठनसँग जोड्दै शिक्षा, संस्कार र समाजसेवामा सक्रिय सहभागिता बढ़ाउनु पर्नेमा जोड़ दिनुभयो।
4: पौडेलहरूलाई संसारमा रहेका सम्पूर्ण पौडेल बन्धुहरूलाई एक आपसमा बाँध्ने, संगठित गर्ने, मित्रतापूर्ण सम्बन्ध स्थापित गर्ने पुर्खाहरूका राम्रा कृतिहरूको, राम्रा सुकृतिहरूको खोजी गर्ने र पौडेललाई हरेक हिसाबले सुसंस्कृत, सुसभ्य र सबैले अनुकरणीय हुने किसिमका कामहरू गर्ने भन्ने र त्यसको उत्पन्न जमाउनको निमित्त यो पौडेल वंश महासंघ नेपाल स्थापना भएको हो।
3: मुख्य न्यायाधिवक्ता गण्डकी प्रदेशका चिरञ्जीवी पौडेल, कृष्ण प्रसाद पौडेल, युवराज पौडेल, राजेन्द्र पौडेल, देवराज पौडेल, बनमा अली पौडेल, ब्रह्मलाल पौडेल लगायतले बैठकमा मन्तव्य राख्नु भएको थियो। बैठकमा वरिष्ठ उपाध्यक्ष शालिकराम पौडेल, उपाध्यक्षहरू विजय पौडेल, कमल पौडेल, दीपक पौडेल, शारदा पौडेल, शालिकराम पौडेल, नरहरि पौडेल र बिर्जुलाल पौडेलको आतिथ्यता रहेको

0: भएको थियो। उक्त बैठकको सहजीकरण केन्द्रीय महासचिव उद्धव पौडेलले गर्नु भएको थियो। नेपालमा धेरै जनसंख्या भएको थरहरूमा पौडेलहरूको रहेको छ। आत्रेय गोत्री पौडेलहरूलाई एकीकृत गर्ने धर्म, संस्कृति र असल परम्परालाई अघि बढ़ाउने पुर्खाहरूका असल कृतिलाई सार्वजनिक गर्ने र पुस्तावली निर्माण गर्ने आदि उद्देश्यका साथ 2056 सालदेखि देशभरका पौडेलहरू संगठित हुन थालेका थिए। देशभर पौडेल थर भएका दाजुभाइहरूको जिल्ला जिल्ला संगठन भए तापनि केन्द्रीय स्तरमा यसको संगठन नभएकाले 2076 सालमा एकीकृत गर्दै बनेको पौडेल वंश महासंघ नेपाल केन्द्रीय समितिको बैठक यही वैशाख 25 र 26 बुद्धभूमि नगरपालिका वडा नम्बर 2 गोरीसिङ्गेमा भएको हो। बैठकले आर्थिक निर्देशिका पारित, वार्षिक कार्ययोजना निर्माण, वंशावली तयारी बारे आगामी दिनमा कार्यशाला गोष्ठी बारे निर्णय गरेको छ।
1: रिपोर्ट पछि अब बाँकी प्रसंग। नेपाली कांग्रेस शिवराजनगर समितिको आयोजनामा जरा अभियान तथा क्रियाशील सदस्यता अध्यावधिक सम्बन्धी विस्तृत छलफल कार्यक्रम सम्पन्न भएको छ। पार्टी संगठनलाई ओडा तहदेखि अझ सशक्त र व्यवस्थित बनाउने उद्देश्य सहित आयोजित कार्यक्रममा नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रमका नेपाली कांग्रेसका केन्द्रीय सदस्य कमल भूषालले पार्टीलाई बलियो बनाउन सबै नेता तथा कार्यकर्ता एकताबद्ध भएर अघि बढ़नुपर्नेमा जोड़ दिनुभयो। उहाँले पार्टीभित्र रहेका गुट अपगुट अन्त्य गर्दै साझा उद्देश्यका साथ संगठन विस्तारमा लाग्नुपर्ने बताउनुभयो। कार्यक्रममा प्रदेश महामन्त्री सुरेन्द्रराज आचार्यले जरा अभियान पार्टी सुदृढ़ीकरणको महत्वपूर्ण अभियान भएको बताउँदै सक्रिय सदस्यता अध्यावधिकलाई व्यवस्थित रूपमा अघि बढ़ाउन निर्देशन दिनुभयो। उहाँले पार्टीका हरेक कार्यकर्ता संगठनको मेरुदण्ड भएकाले उनीहरूको सक्रियता र भूमिकालाई अझ महत्व दिनुपर्ने धारणा राख्नुभयो। त्यसै गरी नेपाली कांग्रेस संसदीय दलका उपनेता अभिषेक प्रताप शाहले पार्टीको नीति विचार र संगठनलाई जनस्तरसम्म पुर्याउन जरा अभियान प्रभावकारी हुने बताउनुभयो। जिल्ला सभापति अब्दुल कलामले क्रियाशील सदस्यता अध्यावधिकले पार्टीलाई अझ व्यवस्थित बनाउने उल्लेख गर्दै सबैलाई जिम्मेवार ढंगले अभियानमा जुट्न आग्रह गर्नुभयो। कार्यक्रममा हरि पोखरेल, अमर पौडेल लगायतका नेताहरूले जरा अभियानको आवश्यकता, संगठन विस्तार, सदस्यता व्यवस्थापन तथा आगामी रणनीतिका विषयमा आफ्नो धारणा राख्नुभएको थियो। नगर सभापति मधु पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव विष्णु पोखरेलले गर्नुभएको थियो। कपिलवस्तुको बाढ़गंगामा भूमिहीन सुकुम्बासीहरूले आफ्ना माग सम्बोधन गर्न सरकारसँग आग्रह गर्दै विरोध प्रदर्शन गरेका छन्। संयुक्त सुकुम्बासी अव्यवस्थित भूमि संरक्षण संघर्ष समितिको आयोजनामा राजनीतिक दल तथा स्थानीय तहका जनप्रतिनिधिसँग अन्तर्क्रिया कार्यक्रम समेत गरिएको हो। कार्यक्रममा सहभागी भूमिहीन सुकुम्बासीहरूले सरकारले पटक पटक परिवर्तन भएको भए पनि आफ्ना समस्या समाधान हुन नसकेको गुनासो गरेका छन्। उनीहरूले सरकारले नागरिकको घाँसबास र कपासको ग्यारेन्टी गर्नुपर्ने माग राख्दै अव्यवस्थित बसोबास र भूमिहीनको समस्या तत्काल समाधान गर्न आग्रह गरेका छन्।
2: अव्यवस्थित बसोबासीलाई बसोबास दिलाउने भन्ने जुन चाहिँ बालन सरकारको चाहिँ यो जुन खोक्रो नारा छ यो एकदमै गलत हो। र यहाँ जति पनि छन् सुकुम्बासी छन्, नेपाली हुन्, नेपाली नेपालमा बस्न पाउनुपर्छ। घाँसबास कपास यो राज्यले सुनिश्चित गरिदिनुपर्छ। घाँसबास कपास सुनिश्चित गर्ला भन्दा उचितवास गरिरहेको छ।
3: जति पनि हामीले दलहरूलाई जिताइयो, एमालेलाई जिताइयो, माओवादीलाई जिताइयो, काङ्ग्रेसलाई जिताइयो, जस्तै त्यसै गरी अहिले आएर हामीले राष्ट्रपतिलाई पनि जिताइयो। जिताए अनुसार अहिले हामीले जसरी उहाँहरूले भोट माग्दै आउनुभयो त्यसरी नै हामीले दिइयो। दिए अनुसार आज हामी बसेको हाम्रो एउटा घर मात्रै छ सर, त्यो कारणले हामीलाई अब हाम्रो अरू केही पनि छैन। बसेको हामी 3 पुस्ता भइसक्यो र पनि अहिले निकाल्ने भन्ने हाम्रो सरकारबाट आइरहेको छ। यो कुरा जस्तै सुन्दामा आएको छ त्यसरी नै हामीलाई बस्ने बास मात्रै छ। जसरी आज हामीले दुःख कष्ट गरेर बसेका छौँ, यो घर बनाउनलाई हामीले कति मेहनत गरेका छौँ, त्यही अनुसार हामीलाई सरकारले बुझिदिनु पर्यो।
1: विरोध प्रदर्शनका क्रममा सहभागीहरूले डोजर आतंक बन्द गर सुकुम्बासी समस्या समाधान गर लगायतका नारा समेत लगाएका थिए। कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि स्थानीय तहका जनप्रतिनिधि तथा सुकुम्बासी समुदायको सहभागिता रहेको थियो। सहभागीहरूले वास्तविक भूमिहीन नागरिकलाई जग्गाको स्वामित्व प्रदान गर्न राज्यले स्पष्ट नीति ल्याउनु पर्ने आवश्यकता औलाएका छन्। बिहिबार साँझ करिब 5 बजेको समयमा सिमलकोट क्षेत्रमा एक महिलाको सुनका गरगहना चोरी भएको घटना सार्वजनिक भएको छ। स्थानीय डिलमाया पौडेलको करिब 5 तोला बराबरको सुनको सिक्री तथा हातमा लगाएको बाला चोरी भएको ऋषिराम गैरीले जानकारी दिनुभएको छ। गैरीका अनुसार 5 जनाको समूहमा आएका अपरिचित व्यक्तिहरूले शुरूमा भाँडाकुँडा सफा गरिदिने भन्दै घरमा प्रवेश गरेका थिए। त्यसपछि उनीहरूले सुनका गरगहना समेत सफा गरिदिने बहाना बनाएर गरगहना लिएर फरार भएका हुन्। घटनापछि पीड़ित परिवारले प्रहरी चौकी कोपवामा उजुरी दिएको जनाएको छ। घटनाबारे प्रहरीले अनुसन्धान अघि बढ़ाएको बताइएको छ। जिल्ला प्रहरी कार्यालय तौलीहवा कपिलवस्तुले विभिन्न मुद्दामा फरार रहेका 5 जना प्रतिवादीलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार चालु मुद्दाका फरार प्रतिवादीलाई विशेष सूचनाको आधारमा निरन्तर खोज तलाश गर्ने क्रममा अस्ति र हिजो जिल्लाका विभिन्न स्थानबाट लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको हो। सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहका अनुसार सवारी दुर्घटना मुद्दामा मायादेवी गाउँपालिका 7 का गौतम चौधरी र मायादेवी गाउँपालिका 6 का विशिष्ट पाण्डे पक्राउ परेका छन्। यस्तै ज्यान मार्ने उद्योग मुद्दामा कपिलवस्तु नगरपालिका 5 का 1 जना नाम परिवर्तन गरिएका व्यक्ति पक्राउ परेका छन् भने जबरजस्ती करडी अभियोगमा सुदन गाउँपालिका 2 का पुल्ली भन्ने कृष्ण प्रसाद बिन्द पक्राउ परेका छन्। त्यसै गरी बैंक कसुर मुद्दामा मायादेवी गाउँपालिका 2 का सुमेन्द्र भोजलाई पनि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ परेका सबैलाई रितपूर्वक पक्राउ गरी थप अनुसन्धान तथा कानूनी प्रक्रिया अघि बढ़ाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ। विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य लगातार बढ़दै जाँदा यसको प्रत्यक्ष असर नेपालका आम नागरिकदेखि व्यवसायहरूसम्म परेको छ। दैनिक कामकाज रोजगारी तथा निर्माण व्यवसायका लागि सवारी प्रयोग गर्नुपर्ने नागरिक महँगीको मारमा परेका छन् भने इन्धनको मूल्य वृद्धिका कारण पेट्रोल पम्प र सवारी चालक समेत प्रभावित बन्न थालेका छन्। एक रिपोर्ट।
4: विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढ़दै जाँदा यसको प्रत्यक्ष असर नेपालका आम नागरिकदेखि व्यवसायहरूसम्म परेको छ। विशेष गरी दैनिक आवत जावत निर्माण व्यवसाय तथा रोजगारीका सिलसिलामा टाढा थाउनुपर्ने व्यक्तिहरू अहिले महँगीको दोहोरो मारमा परेका छन्। बढ़दो पेट्रोल तथा डिजेलको मूल्यका कारण पेट्रोल पम्पमा ग्राहकहरूको चहल पहल समेत घट्न थालेको व्यवसायहरू बताउँछन्। बाढगंगामा अवस्थित न्यू सिद्धार्थ डिजल्समा विगत 6 वर्षदेखि कार्यरत सौरभ चौधरीका अनुसार मूल्य वृद्धिपछि पेट्रोल पम्पमा आउने ग्राहकहरूको संख्या पहिलेको तुलनामा निकै घटेको छ। उहाँको भनाई अनुसार धेरै मानिसले अहिले खर्च बचाउन विद्युतीय सवारी साधनको प्रयोग गर्न थालेका छन्।
5: मान्छेको आवाज जावत एकदमै कम छ। पहिले जति बिक्री हुन्थ्यो त्यो मलाई एकदमै थोरै मात्रामा बिक्री भइरहेको छ। डिजल पेट्रोल मूल्य वृद्धिले गर्दा मान्छेहरूले अब बिक्रीवाला गाडी पनि चढेको हुनसक्छ।
4: यस्तै दैनिक कामकाजका लागि सवारी प्रयोग गर्नुपर्ने नागरिकहरू पनि मूल्य वृद्धिबाट प्रत्यक्ष प्रभावित भएका छन्। लक्ष्मी पोखरेलले पेट्रोल तथा डिजेलको महँगीले आफ्नो दैनिकी नै प्रभावित भएको बताउँदै सरकारले आवश्यक पहल गरी मूल्य नियन्त्रण गर्नुपर्ने माग गर्नुभयो। यसै गरी रमेश महतले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको असर नेपालमा मात्र नभई विश्व बजारमै देखिएको बताउनुभयो। अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धिको प्रभाव नेपाल जस्ता आयातमुखी मुलुकमा झनै बढ़ी परेको उहाँको भनाइ छ।
5: समग्र अब यो पेट्रोलले गर्दाखेरि पेयवलमा धेरै नै असर गरेको छ।
6: पेट्रोल देखि ग्यासदेखि लिएर अब डेली घरमा होस्
4: उता अटो व्यवसायीहरू पनि संकटमा परेका छन्। वैदेशिक रोजगारी छाडेर स्वदेशमै अटो व्यवसाय शुरू गरेका

0: व्यवसायले इन्धनको मूल्य बढ़ेसँगै व्यवसाय नै धराशय बन्दै गएको गुनासो गर्नुभयो। व्यवसाय सञ्चालन खर्च बढ्दा आमदानी खटेको उहाँको भनाइ छ। इन्धनको मूल्य वृद्धिले दैनिक आवत जावत गर्ने सर्वसाधारणदेखि निर्माण व्यवसाय र अटो व्यवसायमा संलग्न व्यक्तिहरू समेत समस्यामा परेका छन्। खर्च बढ़दै जाँदा उपभोक्ताको दैनिकी कष्टकर बन्दै गएको छ।
1: रिपोर्ट पछि बाँकी प्रसंग। कपिलवस्तुको यसोधारा गाउँपालिका स्थित सुठौली भन्सारमा चालू आर्थिक वर्षको 9.5 महिनामा वार्षिक लक्ष्य पार गरी 1,17,00,000,000 राजस्व संकलन गरिएको छ। सुठौलीमा चालू आर्थिक वर्ष 2082/83 को साउनदेखि वैशाखको दोस्रो सातामै वार्षिक लक्ष्यभन्दा बढ़ी राजस्व संकलन भएको हो। चालू आर्थिक वर्षका लागि भन्सारमा 1,10,52,52,000 लक्ष्य तोकिएको छ। वैशाखको दोस्रो साताभित्रै वार्षिक लक्ष्य पार भएको सुठौली भन्सार कार्यालयका प्रमुख किरण विष्टले बताउनुभयो। चालू आर्थिक वर्षको वैशाख 23 गतेसम्म 1,17,00,000,000 राजस्व संकलन भई सकेको उहाँले बताउनुभयो। वैशाख महिनाको 23 दिनमै 11,00,000,000 बढ़ी राजस्व संकलन भएको थियो। वैशाख महिनाका लागि 9,66,00,000 लक्ष्य तोकिएको छ। गत आर्थिक वर्ष 2081/82 80,00,000,000 लक्ष्य तोकिएकोमा 1,03,66,00,000 राजस्व उठेको थियो। सुठौली भन्सार कार्यालयका प्रमुख विष्टले यही रफ्तारमा राजस्व संकलन भए 1,40,00,000,000 बढ़ी राजस्व संकलन हुने बताउनुभयो। यिनै खबरसँगै हामी बिहान 6:35 बजेको बुद्ध खबरको अन्त्यमा छौं। तर खबरबाट विदा लिनुभन्दा पहिले प्रमुख खबरका शीर्षकहरू पुनः एकपटक। पौडेल वंशको एकता, संस्कार र सामाजिक उत्तरदायित्वलाई अझ मजबूत बनाउन कपिलवस्तु नगरपालिकाका नगर प्रमुख पौडेलको आग्रह। शिक्षा र युवा पुस्ताको सहभागितामा महासंघले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड। साझा उद्देश्यका साथ संगठन विस्तार गर्नुपर्ने नेपाली कांग्रेसका केन्द्रीय सदस्य भूषालको कथन। सदस्यता अध्यावधिकलाई व्यवस्थित रूपमा अघि बढ़ाउन निर्देशन। बाढ़गंगाका भूमिहीन सुकुम्बासीद्वारा विरोध प्रदर्शन। नागरिकको गाछपात र कपासको ग्यारेन्टी गर्नुपर्नेमा माग। कपिलवस्तुमा सुनका गरगहना चोरी। 2 दिनमा 5 जना फरार प्रतिवादी पक्राउ। थप अनुसन्धान जारी। पेट्रोलियम पदार्थको मूल्य वृद्धिले व्यवसायीहरू मर्कामा। सरकारले आवश्यक पहल गरी मूल्य नियन्त्रण गर्नुपर्नेमा माग। र सुठौली भन्सारमा 9.5 महिनामै वार्षिक लक्ष्य भन्दा बढ़ी राजस्व उठ्यो। 1,40,00,000,000 बढ़ी राजस्व संकलन हुने अनुमान। अवस्त एफएम ब्याण्डको 99 बिन्दु समयकासँगै वेबसाइट www.buddhaawaz.com हाम्रो पात्र र बुद्धावाज मीडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभरिकै साथ प्रसारण भइरहेको बिहान 6:35 बजेको बुद्ध खबर सकियो। थप सूचना र जानकारीका लागि रेडियो बुद्ध आवाज सुन्दै राख्नुहोला। प्रविधिमा साथ दिने संगीतालाई धन्यवाद दिँदै स्मृति विदा हुन्छु। नमस्कार।
2: सूचना सूचना सूचना निशुल्क जलन सर्जरी शिविर सम्बन्धी सूचना।
3: नवीन निशुल्क जलन सर्जरी तथा परामर्श शिविर सम्बन्धी सूचना।
2: लुम्बिनी प्रदेशको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, नबिल बैंक र सुषमा कोइराला मेमोरियल अस्पतालको संयुक्त आयोजनामा नबिल निशुल्क जलन सर्जरी शिविर सञ्चालन हुन गइरहेको छ।
3: मिति 2083 वैशाख 25 गतेदेखि 28 गतेसम्म।
2: स्थान राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दा।
3: उपचार हुने मुख्य समस्याहरू:
2: आगोले पोलेर शरीरको भाग खुम्चिएको वा चलाउन नमिल्ने,
3: पोलेका कारण हात खुट्टाका औलाहरू टाँसिएको,
2: पोलेर टाउको कपाल घुमेको,
3: एसिड आक्रमण वा विस्फोटनमा परि जलन भएका,
2: जन्मजात हात खुट्टामा 5 भन्दा बढी औला भएका वा पैताला भित्र फर्किएका।
3: विशेषता:
2: वरिष्ठ प्लास्टिक सर्जनद्वारा पूर्ण रूपमा निशुल्क शल्यक्रिया तथा परामर्श सेवा प्रदान गरिनेछ।
3: थप जानकारी वा नाम दर्ताका लागि अस्पतालको प्रशासन शाखा सम्पर्क गर्नुहोला।
2: विस्तृत जानकारीका लागि 98513500076 अथवा 98415253। 55।
4: युनाइटेड अस्पताल बारदिंगा चार ठाकुरापुर कपिल वस्तु में बिरामी का लगी थप नया सुविधा
5: कंसल्टेंट फिजिशियन डाक्टर गोविंद रावत छाती तथा श्वास प्रश्वास संबंधी समस्या मुटु रोग मृगौला रोग पेट र आंद्रा को समस्या कलेजो थायराइड र मधुमेह सहित का रोगहरुको पूर्ण परामर्श र उपचार
4: हाड़ जोड़नी नसा तथा बात रोग विशेषज्ञ डाक्टर समीर खान द्वारा हाड़ जोड़नी संबंधी समस्या हड्डी ढाँचिएको रजहरु राख्ने निकाल्ने नसा च्यापिएको लगायत बात रोग विशेषज्ञ सेवा बिहान 10 बजे देखि साँझ 6 बजे सम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ। वरिष्ठ फैमिली फिजिशियन तथा जीपी सर्जन डाक्टर पूर्ण बहादुर घरती द्वारा विशेषज्ञ सेवा सहित मेजर तथा माइनर अपरेशन पाठेघर खाल्ने चिरेर बच्चा निकाल्ने नर्मल डेलिभरी सेवा एपेन्डिसाइटिस हाइड्रोसिल हर्निया पित्तथैलीको ढुङ्गा निकाल्ने लगायतको साना तथा ठूला अपरेशनहरू वरिष्ठ एनेस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ द्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा अन्य ओपीडी सेवा बिहान 10 बजेदेखि 4 बजे सम्म डाक्टर योगेन्द्र थापा द्वारा 24 घण्टा इमर्जेन्सी सेवा
5: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिलवस्तु सम्पर्क 076550200 मोबाइल नम्बर 98575518138।
4: अब ढुक्क हुनुहोस् विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
6: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
7: यति बेला बिहानको 7 बज्यो।
8: क्यान्सरको सम्पूर्ण उपचार विराटनगर। सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छ। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो भन्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97180025530।
9: वन जोगाउनु भनेको जीवन जोगाउनु हो। हाम्रा पुर्खाले देखाएको बाटो प्रकृतिमा आधारित समाधान। जडीबुटी रोपौं, आय आर्जनलाई संरक्षणसँग जोडौं। वन र खेतमा बायो इन्जिनियरिङ अपनाऊ। पानीका स्रोतहरू सधैँ भरि भराउ राखौं। वनभित्रै डढेलो रोक्ने उपायहरू खोजौं। स्थानीय ज्ञान पुनर्जीवित गरौं। यसरी जोगिन्छ वन, समृद्ध हुन्छ समाज र सुरक्षित बन्छ हाम्रो भविष्य। आजैबाट सुरु गरौं डढेलो रोक्ने हरियाली बनाउने अभियान। लुथरन वर्ल्ड रिलीफ, नेचर मीडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
10: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।
11: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरीज साथै हार जोड्नी, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हार जोड्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
10: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू।
11: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
10: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
11: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
10: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
11: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
10: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
11: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
10: फिजियोथेरापी विशेषज्ञ सेवा,
11: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
10: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ। साबिक लुम्बिनी नर्सिङ होम प्राली। फोन 071-531-641 र 535-641।

0: मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
1: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
2: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौं।
3: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
1: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
3: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौं।
2: सुन्नुहोस् त,
1: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
4: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौं।
3: अनुरोधक
5: अध्यक्ष मुक्त बहादुर कार्की, मनोकामना सामुदायिक वन उपभोक्ता समूह, बारगंगा 2 नन्दनगर, कपिल वस्तु। सम्पर्क नम्बर 98 470 83 104।

0: मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
1: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बोल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
2: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौं।
0: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
1: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
0: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौँ।
2: सुन्नुहोस् त,
1: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
0: अनुरोधक
3: अध्यक्ष राजेन्द्र प्रसाद चौधरी, लुम्बिनी साझेदारी वन उपभोक्ता समूह भैसाई रूपन्देही, सम्पर्क नम्बर 98472185750।
0: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
1: बन्डडेलोका कारणहरू:
2: चुरोट बिडी तथा सलाईका काँटीहरू ननिभाइ फाल्नु,
1: खेतबारी सफा गर्न लगाएको आगो राम्रोसँग ननिभाउनु,
2: वनभोज स्थलमा आगो ननिभाइ छोड्नु,
1: जंगली जनावर भगाउन आगो लगाउनु,
2: चट्याङ जस्ता प्राकृतिक कारणबाट आगो लाग्नु।
1: बन्डडेलोका असरहरू:
2: रुख बिरुवा तथा वन्य जन्तुमा क्षति, पानीको मुहान सुक्दै जाने, कृषि उत्पादनमा कमी हुने,
1: वातावरणीय प्रदूषण,
2: जैविक विविधतामा ह्रास,
1: मानव वन्य जन्तु बीचमा द्वन्द,
2: बस्तीसम्म फैलन गई मानवीय तथा भौतिक संरचनामा क्षति,
0: हरित गृह ग्यास उत्सर्जन भई जलवायुमा परिवर्तन आउनु।
1: तसर्थ वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बोल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
2: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौं।
0: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
1: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
0: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
2: सुन्नुहोस् त,
1: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
0: अनुरोधक
4: अध्यक्ष दिनेश प्रसाद जयसवाल एवं
1: मायादेवी साझेदारी वन उपभोक्ता समूह पटना कपिल वस्तु,
0: सम्पर्क नम्बर 98473022213 र 98264 62296।

0: मौसम अत्याधिक हावाहुरीको भएकाले भण्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
1: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
2: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका टुटाहरू जथाभावी नफालौं।
0: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
1: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
0: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
2: सुन्नुहोस् त,
1: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
0: अनुरोधक
1: अध्यक्ष मुक्त बहादुर कार्की, मनकामना सामुदायिक वन उपभोक्ता समूह, बारगंगा 2 नन्दनगर कपिल वस्तु। सम्पर्क नम्बर 98 470 83 104।
0: यो मौसम अत्याधिक हावाहुरीको भएकाले भण्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
1: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
2: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका टुटाहरू जथाभावी नफालौं।
0: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
1: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
0: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
2: सुन्नुहोस् त,
1: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
0: अनुरोधक
3: मुना सामुदायिक वन उपभोक्ता समूह, बारगंगा 2 गब्देलिया। अध्यक्ष कुशल बहादुर थापा। सम्पर्क नम्बर 98 254 14 296।
4: नयाँ नेपाल निर्माणको आधार निरन्तर सुन्दै रहनुहोस् सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
5: यति बेला बिहानको 8 बज्यो।

0: स्वागत छ दर्शकवृन्द कार्यक्रम स्वास्थ्य सरोकारमा। कार्यक्रम स्वास्थ्य सरोकारमा सधैँको शनिबार जस्तै आज पनि हामी अत्यन्तै महत्वपूर्ण विषयवस्तु लिएर उपस्थित भएका छौं। हिजो मात्रै यो मे 8 2026 हरेक वर्ष मे 8 विश्व रेड क्रस दिवस भनेर विश्वले नै मनाउने गरेका कुराहरू तपाईँ हामीलाई अवगत भएकै कुरा हो। हाम्रो नियमित श्रृंखला आज शनिबार बिहान 26 बिहान पर्ने भएको हुनाले हिजोको यो विश्व रेड क्रस दिवस मे 8 2026 टेकेर रेड क्रस के हो, के काम गर्नको लागि रेड क्रसको स्थापना भयो, अलिकति यसको इतिहास कस्तो छ र नेपालमा यसको अवस्था र विशेष गरी सैन महिनामा पनि यसको चाहिँ प्रभाव के रहेको छ भन्ने बारेमा पर्दाबाट भए पनि तपाईँहरूलाई जानकारी गराउँ भनेर सैन महिना नगरपालिकाभित्र रहेको यो नेपाल रेड क्रस सोसाइटी दुद्राक्ष उपशाखा सैन महिना रूपन्देहीका सभापति आदरणीय व्यक्तित्व विभिन्न शैक्षिक संस्थाहरूमा आबद्ध शहीद नारायण पोखरेल रामापुर क्याम्पसको उपप्राध्यापकको रूपमा नियमित रूपमा त्यहाँ उपस्थित हुनुभएका, त्यस्तै गरेर यो रामापुरमै रहेको सिद्धार्थ मेमोरियल एकाडेमी रामापुरको सीए इन्चार्जको रूपमा रहनुभएका र केही फेरि सामाजिक क्षेत्रमा पनि आफ्नो क्षमता आफ्नो समयले भ्याएसम्म काम गरौं भनेर सैन महिनामा रहेको रोटरी क्लब अफ सैन महिनाको भर्खरै इलेक्ट यो रोटरी लाइन्सको भाषामा भन्छ वर्ष 26-27 सेक्रेटरी सचिव जस्तो पदमा भर्खर मनोनित अथवा निर्वाचित हुनुभएका आदरणीय व्यक्तित्व विष्णु प्रसाद अर्याललाई आजको विषयवस्तुमा आधा घण्टा पर्दाबाट भए पनि तपाईँहरूलाई जानकारी गराउँ भनेर हामी उपस्थित भएका छौं। सर्वप्रथम त अब यो विश्व रेड क्रस दिवस मे 8 2026 स्वास्थ्यसँग यसको सम्बन्ध के छ भन्ने विषयमा छलफल गर्नको लागि आजका अतिथि आदरणीय व्यक्तित्व विष्णु प्रसाद अर्याल सरलाई म कार्यक्रममा स्वागत गर्न चाहन्छु। स्वागत छ सर।
1: धन्यवाद सर।
0: आराम हुनुहुन्छ?
1: ठिक छ सर।
0: सर अब यो तपाईँको व्यस्तता देखिन्छ, धेरै ठाउँमा आबद्ध हुनुहुन्छ। अब रेड क्रस पनि विशुद्ध सामाजिक संस्था नै हो, तपाईँले अहिले अब सभापतिको रूपमा निर्वाह गरिरहनु भएको छ र अब शैक्षिक संस्थाहरूमा रामापुर यो नारायण पोखरेल शहीद नारायण पोखरेल क्याम्पस सिद्धार्थ मेमोरियल बोर्डिङ जस्ता शैक्षिक संस्था र सामाजिक क्षेत्रमा सैन महिना रोटरी क्लबमा आबद्ध भएर आफ्नो दैनिकीलाई चलाइरहनु भएको छ। यो दैनिकी यो रफ्तार चाहिँ निरन्तरता जाओस् कार्यक्रमको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट हजुरलाई शुभकामना। अब हामी अलिकति विषयवस्तुमा आधारित रहेर प्रश्नोत्तरबाट अगाडि जान्छौं। सुरुमा हाम्रा दर्शकहरूले बुझ्ने भाषामा यो विश्व रेड क्रस दिवस 8 मे 2026 साधारण भाषामा कसरी बुझ्ने, यसको इतिहास कस्तो छ अलिकति जानौँ सर।
1: फेरि पनि यो सामुदायिक रेडियो
0: टेलिभिजन
1: बुद्ध आवाज हजुरमा मलाई यसरी अतिथिको रूपमा यो आफ्ना चाहिँ यो अनुभवहरू साटासाट गर्न पाउने साट्न पाउने दर्शकहरूको माझमा थोरै म परिचित हुन पाउने अवसर प्रदान गर्नुभएकोमा यो सम्पूर्ण यो टेलिभिजन परिवार र हाम्रो आदरणीय बुधराज सरलाई पनि म धेरै धेरै धन्यवाद दिन चाहन्छु। र रेड क्रसलाई एकदमै सरल भाषामा मान्छेहरूले रेड क्रस सामान्य सबैले बोलिराखेको हुन्छ तर रेड क्रस किन कसरी किन यो चाहियो भन्ने खालको कुराहरूलाई सरले भने जस्तै सरल भाषामा भन्नुपर्दा यसको सबै जुनसुकै संस्था पनि एउटा स्थापनाको एउटा कारण हुन्छ र यो रेड क्रस चाहिँ स्थापना किन भएको भन्ने कुरा हामीले थोरै मात्रै बुझ्यौँ भने रेड क्रसको यो किन यसको चाहिँ उद्देश्य के हो यसले गर्नुपर्ने काम के हो भन्ने कुरा चाहिँ हामी छलङ्ग हुन सक्छौँ। यो स्विस नागरिक जन हेनरी ड्युना जो एक व्यापारी थिए 1828 मे 8 दिन उहाँको जन्म भएको थियो र जन्मदैमा उहाँ एकदम प्रख्यात हुनुहुन्थेन तर पछि अस्ट्रिया र इटलीको आपसमा एउटा साम्राज्य विस्तारको हिसाबमा एकदमै भयंकर लडाईँ भएको बेलामा सल्फेरिनो भन्ने ठाउँमा उहाँले चाहिँ युद्ध दुईटा देशको युद्धमा झन्डै 40,000 भन्दा बढी यो सैनिकहरू एकदम विभत्स त्यो एउटा युद्ध एकदमै चाहिँ यो नरसंहारै भनौँ होइन एकदम रक्ताम्य एउटा दृश्य देखिसकेपछि र त्यहाँ सहयोगी कोही पनि नदेखिसकेपछि एउटा व्यापारको सिलसिलामा हिँडेको मान्छे अब चाहिँ हामी सबै दाजुभाइ हौ हामीले मिलेर सहयोग गर्नुपर्छ भनेर स्थानीयहरूलाई त्यो अवस्थामा उहाँहरूलाई सपोर्ट गर्नका लागि सहयोग गर्नका लागि त्यो दुःखमा एक किसिमको सहयोग पुगोस् भनेर त्यो एउटा चाहिँ सहयोगी भावना उहाँमा जागृत भइसकेपछि उहाँले एउटा संस्था स्थापना गर्नुभयो. सुरुमा क्लब जस्तो स्थापना गर्नुभयो र यो पछि गएर विश्वव्यापी रूपमा यो चाहिँ प्रख्यात भयो र यहाँ चाहिँ मे 8 किन मनाइयो अथवा यसलाई किन मनाइन्छ भन्ने कुरा त के भने यो जन हेनरी ड्युना जसले यस्तो एउटा एउटा सेवाको भावना मानवताको भावना विश्वव्यापी रूपमा चाहिँ फैलाउनु भयो भनेपछि उहाँको जन्मदिनलाई विश्व रेड क्रसको दिवसको रूपमा मनाउनुपर्छ. अब यसका विभिन्न क्षेत्रहरू छन्. अब स्पेसल्ली विशेष गरिकन भन्दाखेरि रेड क्रसले गर्ने भनेको मानव सेवा. यसले अन्यत्र पशु लगायत अरूतिर यसले हेर्दैन. यसले भनेको मानवको कसरी सेवा हुन सक्छ, मान एउटा मान्छेले अर्को मान्छेको कसरी सेवा गर्न सक्छ, कुन कुन क्षेत्रबाट सहयोग गर्न सक्छ भन्ने नै यसको मुख्य उद्देश्य हो. र जन हेनरी ड्युना जो रेड क्रसका जन्मदाता हुनुहुन्छ उहाँको स्मरणमा यो मे 8 एकदमै सम्बन्ध रहेको छ.
0: धन्यवाद सर. भनिसकेपछि जन हेनरी ड्युना यसका जन्मदाता संस्थापक हुन्, उहाँको जन्मदिनलाई यो मे 8 दिन चाहिँ परेको हुनाले त्यसै दिन उहाँ संस्थापकको जन्मदिनलाई लिएर यसलाई चाहिँ एउटा इतिहास बनाएर सेवाका कामहरूमा अगाडि बढे. धन्यवाद सर. अब सँगसँगै हुन त मानवको सेवा गर्ने काम मात्र गर्छ त भन्नुभयो सर एउटा छोटो कुरामा, तर विशेष गरी रेड क्रसले के गर्दछ, नेपालमा यसको अवस्था कस्तो रहेको छ, अलिकति यसबारेमा पनि बताइदिनुहोस्.
1: हजुर, सरले एकदमै सान्दर्भिक कुरा गर्नुभयो. रेड क्रसले गर्ने क्षेत्र कार्य भनेको मुख्यतया मानवताबाट सुरु हुन्छ भन्ने कुरा म अघि नै उल्लेख गरिसकेँ. र रेड क्रसले जस्तै मानवता हुन सक्ने मानवतालाई जागृत गराउने थुप्रै किसिमका क्षेत्रहरू हुन सक्छन्. जस्तै मानिसलाई मानवता अथवा मान्छेलाई सहयोग गर्ने मानवीय सहयोग के हुन सक्छन् त भन्दा कुनै रोगी हस्पिटलमा चाहिँ औषधि नपाएर छटपटाइरहेको छ भने उसलाई औषधि वितरण हुनसक्छ, रगत नपाएको छ भने रगत उसलाई चाहिँ उपलब्ध गराएर हुनसक्छ, अथवा कुनै एकदमै असुरक्षित ठाउँमा जस्तै बाढी पहिरो भूकम्प लगायतले चाहिँ अलिकति क्षतविद्युत भएको अलिकति भिक्टिमाइज भएका मान्छेहरू छन् भने उनीहरूलाई त्यो क्षेत्रबाट अलिकति सुरक्षित ठाउँमा लैजाने, नभए त्यो त्यही ठाउँमा अथवा नजिक अरू तरिकाले जस्तै खाना नपाएको हुनसक्छ अथवा त्यहाँ गाँसबासको अथवा चाहिँ बस्ने कपडा होइन ओढ्ने कपडाहरू नहुनसक्छ, यस्तो जुनसुकै क्षेत्र जुनसुकै तरिकाले उनीहरूलाई एउटा मानवले अर्को मानवलाई कसरी सहयोग गर्न सक्छ भन्ने क्षेत्रलाई नै हरेक जुन जुन काम गरे पनि आखिरमा अब हुनसक्छ रेड क्रसले बिरुवा पनि लगाउँछ. तर बिरुवा किन लगाउँछ भन्दाखेरि वातावरण विनाश भइसकेपछि तपाईँको यसको डाइरेक्ट चाहिँ हाम्रो स्वास्थ्यमा असर पर्छ. स्वास्थ्य कसको बिग्रन्छ भन्दा मानवको बिग्रन्छ. त्यसले गर्दा वृक्षारोपणसम्म पनि हाम्रो चाहिँ रेड क्रसले काम गर्न सक्छ. त्यही भएर हरेक कुरा जसले मानवता जगाउँछ त्यो कार्यमा चाहिँ रेड क्रस लाग्छ. र नेपालको परिवेशमा सरले अघि नै भन्नुभएको छ, नेपालको परिवेशमा एउटा त रेड क्रस भन्ने बित्तिकै सरकारले नै मान्यता दिएको छ कि रगत चाहियो भने कसलाई खोज्ने भन्दा रेड क्रसलाई खोज्ने. रगत भनेको के हो त भन्दा हाम्रो जीवन हो. त्यही भएर मानव जीवन बचाउन सक्ने यस्तो रगत रक्त सञ्चार जस्तो एउटा अफिस लगायत ब्लड डोनेसन कार्यक्रमको हरेक क्षेत्रमा हेरियो भने रेड क्रसले मान्छेले सम्झिरहेको हुन्छ. हुन त धेरै अफिसहरूले धेरै संस्थाहरूले गरेका हुन्छन् तर यसको सहजीकरण रेड क्रसले गरिरहेको हुन्छ. नेपालमा पनि एम्बुलेन्स सेवा त्यसै गरिकन अब रक्त सञ्चारका सेवा विपद व्यवस्थापनका अनि गएर जस्तै ड्रग एडिक्टका लगायतका यिनीहरूलाई चाहिँ कसरी तिनीहरूलाई चाहिँ छुटाउन सकिन्छ भन्ने जस्ता कुराहरूलाई हरेक रेड क्रसको केन्द्रीय केन्द्र प्रदेश अनि जिल्ला शाखा र हरेक उपशाखा विद्यालय जुनियर रेड क्रस युवा रेड क्रस सबैले यो मानवता जगाउने क्षेत्रमा र सामाजिक सेवा मानव सेवा भन्ने यो जुन क्षेत्र छ एउटा यो व्यापक क्षेत्रलाई नेपालमा पनि रेड क्रसले एकदमै सबल रूपमा एकदमै अग्रणी रूपमा चाहिँ यसले चाहिँ भूमिका निर्वाह गरेको छ. र त्यो पनि रेड क्रसले कसरी गर्छ भन्दाखेरि अरू चाहिँ जस्तै हामीले कुनै पनि सेवा गर्दाखेरि कुनै कुराको आशा गरेर गरिन्छ भने रेड क्रसले कुनै पनि आशा नगरिकन शुद्ध मनले सेवा गर्ने भावले गरेको हुन्छ. त्यसले गर्दाखेरि रेड क्रसको यो हुन्छ नि रेड क्रस फ्यामिलीमा हुनु कुनै पनि व्यक्ति कुनै पनि महानुभावहरू हुनु भनेको यो तपाईँहरू एकदम पवित्र संस्थाको एउटा चाहिँ एउटा हिस्सा हुनुहुन्छ भनेर एकदमै गर्व गर्दा हुन्छ।
0: धन्यवाद सर, भनिसकेपछि एकदम निस्वार्थ भावनाले सेवा गर्ने पवित्र संस्था हो भनेर भन्नु मिल्यो। धन्यवाद सर। अब तपाईँले अलिकति कुरा सुन्नु भएको छ रक्त संचारको कुरा, खास गरी यो रेड क्रसले एनिमिया अर्थात रक्त संचार र महाविपत्तिहरूमा गरेका केही उदाहरणीय कार्यहरू हामी फल्लो फल्लो ठाउँमा यस्तो गरेका भन्ने पनि छन्, अब व्यवस्थापन गर्ने कुरा त तपाईँले बोल्नुभयो भने एउटा भन्नै मिल्ने गरेर यो एनिमिया अर्थात रक्त संचार र महाविपत्तिको काममा रेड क्रसले गरेका केही कुराहरू अलिकति जानुहोस् सर।
1: रेड क्रस यो एनिमिया अथवा यो रगतको अभाव हुन नदिनका लागि
0: हजुर
1: हुन त अन्य संस्था जस्तै नियमित रक्तदाता संघ लगायतका केही संस्थाहरू अरू पनि रेड क्रसको सहयोगी रूपमा हुनुहुन्छ, तर रेड क्रसले यो हाम्रो नेपालमा एउटा के अभियान छ त भन्दाखेरि हामीले ब्लड हामीले खोज्ने बेलामा हामीले खोजेको बखतमा अहिले पनि केही थोरै धेरै केही रकम चाहिँ लाग्छ भन्ने चाहिँ सुनिन्छ, तर यो सैना महिना लगायत यो रूपन्देही जिल्लाका सायद रूपन्देही होइन लुम्बिनी प्रदेशमै सबै पालिकाहरूमा एउटा चाहिँ निशुल्क स्वास्थ्य निशुल्क ब्लड उपलब्ध गराउने भनेर यो स्थानीय हरेक स्थानीय निकाय र रेड क्रसको एउटा एग्रिमेन्ट पनि भइसकेको छ, सैना महिना नगरपालिकाको पनि यो भइसकेको छ र हरेक पालिकाहरू हरेक स्थानीय निकाय र नेपाल सरकारै भनौँ न स्थानीय निकाय भए पनि त्यो नेपाल सरकार र रेड क्रसको बीचमा एउटा यस्तो एग्रिमेन्ट भएको छ पनि कसैलाई ब्लड चाहिएको बखतमा निशुल्क ब्लड उपलब्ध हुन सक्ने र हाम्रो क्षेत्रको हिसाब गर्ने भने भैरवामा र बुटवलमा दुई ठाउँबाट हामीले ब्लड चाहिँ उपलब्ध हरेक पटक हरेक हस्पिटलमा जानुहोस् तर ब्लड चाहिने बित्तिकै त्यहाँ ब्लड ब्याङ्कमा बुटोलमा रहेको ब्लड ब्याङ्क नभए भैरवामा रहेको ब्लड ब्याङ्कमा हामीले चाहिँ उपलब्ध गराउँछौँ। हामीलाई पनि हरेक दिन जस्तो ब्लडको अभाव भएको चाहिँ फोन आउने गरेको छ र यसलाई चाहिँ अझै यो दुधराक्ष उपसाहको सभापतिको हिसाबले पनि मैले केही कुराहरू चाहिँ मेरो अनुभव पनि थोरै केही पोइन्टमा मैले सेयर गर्न मन लाग्यो। कहिलेकाहीँ कस्तो पनि परिस्थिति परेको छ भने हस्पिटलमा जस्तै एबी पोजिटिभ अथवा ए पोजिटिभ यस्तो रगतको अभाव भयो भनेर हाम्रो एउटा ग्रुप पनि छ, त्यो ग्रुपमा चाहिँ ल यो यस्तो बिरामी छ बिरामी सिरियस छ यो ब्लडको चाहिँ अभाव भयो ल के गर्ने भनिसकेपछि हामीले त्यो ग्रुपमा चाहिँ हामीले छिटोभन्दा छिटो को छ रिसेन्ट ब्लड डोनेसन गर्न मिल्ने तपाईँहरू कोही हुनुहुन्छ कि भनेर त्यहाँ लेखिसकेपछि बरु चाहिँ हामीले हाम्रो क्षेत्रको छ भने मैले बाइकमा अथवा गाडीमा बुटोलमा पुऱ्याइदिने नभए कसैलाई सहयोग गर्ने गरेर डाइरेक्ट प्रत्यक्ष हस्पिटलमै अथवा कुनै मेडिकलमा पनि बिरामीलाई चाहिँ त्यो ब्लड डोनर डाइरेक्ट चाहिँ डोनरलाई चाहिँ हामीले चाहिँ हस्पिटलसम्म पुर्याउने पनि गरेका छौँ र त्यसमा चाहिँ थोरै हामीले केही कुराहरू अनुभवले सिकेका पनि छौँ। कस्तो हुन्छ भन्दाखेरि कहिलेकाहीँ त्यो ब्लड डोनेसन गर्ने मान्छेलाई स्ट्यान्ड बाई राख्न नसक्दा अथवा त्यो ब्लड ग्रुप नमिल्दा हामीले चाहिँ एकाध दिन ढिलो भएको अथवा कसैलाई समयमा सेवा गर्न नसकेको अवस्था छ, तर हाम्रो फोकस भनेको हुन त सबै क्षेत्र छन् तर रेड क्रसले फोकस गर्ने भनेको मेजर इन्डिकेटर मेजर हाम्रो चाहिँ उद्देश्य भनेको ब्लडको क्षेत्रमा जसरी रोटरीले पोलियो उन्मूलनमा रोटरीले सहयोग गरेको थियो छ भने यो रेड क्रसले ब्लडसँग रिलेटेड हरेक इस्युमा हामीले समाधान गर्नुपर्छ भनेर हरेक क्षेत्र 77 जिल्ला र हरेक पालिकामा रहेका उपशाखाहरू जिल्ला शाखाहरू प्रदेशहरू सबैले यो ब्लड को कतै पनि अभाव नहोस् र यसको कारणले बिरामीहरू चाहिँ मृत्यु नहोस् भनेर हरेक क्षेत्रमा यो मुख्य हाम्रो क्षेत्र भनेकै ब्लड डोनेसन अथवा यो रक्त सञ्चार भएको हुनाले हामीले यसमा यसका उदाहरणहरू अब व्यापकै छन्। जस्तै संख्याका हिसाबले भन्नुपर्दा हाम्रो रूपन्देही जिल्लामा जम्मा 2 भने जस्तै हरेक जिल्लामा एउटा न एउटा चाहिँ ब्लड ब्याङ्क छँदैछ र यदि ब्लड ब्याङ्कमा हुन सकेन भने जस्तै बुटोलमा अभाव छ भने हामीले चितवनमा होइन नभए चाहिँ दाङमा अन्यत्र कतै छ भने यसरी चाहिँ हामीले मेसेज गरेर पनि सकेसम्म ब्लड चाहिँ हामीले उपलब्ध गराउन प्रयास गरिरहेका छौँ। अब एकाध असफल होला तर धेरैजसो चाहिँ हामी यो समस्या मिट गर्न सफल भएका छौँ।
0: धन्यवाद सर। कहिलेकाहीँ अब बाहिर फेरि ब्लड लिनै जाँदा फर्काइदियो अथवा ब्लड होइन भन्ने हो, त्यसरी हुँदै गर्दाखेरि ब्लड त अरूको दिएर हुने भएन, मान्छेकै चाहियो होइन, संस्था मात्र स्थापना भएर भएन, त्यो संस्थामा फेरि ब्लड दिन जानी मान्छे हुनु पर्यो, त्यसको लागि अलिकति तपाईँहरू सबै तयारी गर्ने तर ब्लड दिन जानी मान्छेलाई अवेरनेस गरेर त्यहाँसम्म जानी गराउन सक्नु भएन भने त फेरि ब्लड उपलब्ध त हुँदैन भनेपछि यसमा अब अलिकति अवेरनेसका कुराहरू कतिको मिस भएको छ।
1: कस्तो हुने रहेछ भने ब्लड दिने कुरा
0: हजुर
1: मा मान्छेहरूलाई ब्लड दिने हो, अब ब्लड दुई चार थोपा ब्लड कसैको नोक्सान भयो भन्ने बित्तिकै अब ठुलो घाटा भयो भन्ने खालको, अथवा कसैलाई दियो एउटा पोका त्यत्रो ब्लड निकाल्यो म त कमजोर भएँ भन्ने खालको कन्सेप्ट यो फर्स्ट डोनर हुनका लागि धेरै त्रास चाहिँ भएको देखिन्छ। मैले त्यही शहीदनारायण पोखरेल रामपुर क्याम्पस अथवा त्यही सिद्धार्थ मेमोरियल एकाडेमीका शिक्षक शिक्षिकाहरू मित्रहरू लगायत कम्युनिटी लेभलमा पनि युवा साथीहरूलाई दिनुपर्छ, तपाईँहरूले एकपटक चाहिँ ब्लड दिनुभयो भने फेरि फेरि दिन सक्नुहुन्छ, तीन महिनामा त हाम्रो ब्लड यसै पनि नोक्सान भएर शरीरले त त्यसलाई त रिपेयर गरिरहन्छ, त्यही भएर यो चाहिँ हुन्छ गर्नु हुन्छ हामीले गर्छौँ, मैले 14 पटक 15 पटक गरेँ भनेर उदाहरण दिँदै गर्दाखेरि यो एक किसिमको त्रास ब्लड दिनु भनेको यो शरीरलाई क्षति हुन्छ, कमजोर भइन्छ, रोगी भइन्छ, नचाहिने काम किन गर्ने भन्ने खालको यो अलिकति न्यारो अथवा अलिकति यो ट्रेडिसनल टाइपको भ्रम चाहिँ छ। हामीले प्रयास चाहिँ गरिरहेका छौँ तर यसलाई साँच्चै अभियानकै रूपमा ब्लड डोनेसन भनेको के हो अथवा दिन किन हुन्छ, नदिँदाखेरि अथवा यो ब्लड कसरी बन्द रहेछ भन्ने कुराहरूलाई सरले भने जस्तै थोरै यो सचेतना अथवा एउटा यो अवेरनेस चाहिँ हामीले अबको दिनमा अझै तीव्र रूपमा चाहिँ गर्नुपर्ने।
0: धन्यवाद सर, मैले त्यही जोड्न खोजेको त्यसलाई भन्दा तपाईँहरूले संस्था जन्माउनु भयो, अफिस खडा गर्नुभयो, सबै चाहिँ मेटेरियल जुटाउनु भयो, प्राविधिक जुटाउनु भयो, तर दिने मान्छे छैन भने त चाहिँदा ब्लड त हुन्न नि त, त्यस कारणले अवेरनेसको कार्यक्रमहरू अब फेरि तपाईँहरूकै संस्था होइन तपाईँ विभिन्न शैक्षिक संस्थामा हुनुहुन्छ, त्यो शैक्षिक संस्थामा नारायण पोखरेलको क्याम्पसबाट सिद्धार्थ मेमोरियल बोर्डिङबाट त्यहाँ भएका स्टाफ त्यहाँ भएका विद्यार्थीहरूबाटै पनि अवेरनेस जगाउन सक्नुभयो भने त तपाईँहरूको आफ्नै संस्थाबाट थुप्रो ब्लडहरू आउँछ नि त, त्यस कारणले पनि मैले यो कुरालाई जोडेको थिएँ सर। अब हामी यो रेड क्रसमा स्वयंसेवी जुन भोलिन्टियर्स भनेर नाम सुनिन्छ नि, यो संस्थामा भोलिन्टियर्सको महत्व र भूमिका बारे अलिकति जानाउन सर, यो जानियो भने रेड क्रसमा मान्छे आउनलाई एउटा लड्को लाग्ने कुरा र भोलि ब्लड दिनलाई सक्रिय हुने टिम पनि त्यही हो कि सर, त्यही भएर यसको महत्व र भूमिका बारे अलिकति जानाउँदै सर।
1: यो सरलाई यो जसरी ब्लड डोनेसन अथवा रक्त सञ्चारको कुरा इम्पोर्टेन्ट छ, यत्तिकै यो स्वयंसेवक अथवा स्वयंसेवी जुन भावना जागृत हुने कुरा छ यो पनि साँच्चै रेड क्रसमा लागिसकेपछि अथवा लाग्दै गर्दाखेरि मान्छेले बुझ्ने अवसर निकै पाउँछ, किनभने हरेक जिल्लामा हरेक विद्यालय क्याम्पस र समुदायमा विभिन्न खालका जुनियर सानो क्लासमा कक्षा 8 सम्म जुनियर रेड क्रस सर्कल हुन्छ, त्यसपछि 10 देखि 12 सम्ममा युवा रेड क्रस सर्कल हुन्छ र कम्युनिटीमा युवा रेड क्रस सर्कल हुन्छ र यो तिनटै र यसै गरिकन यसलाई जराको रूपमा पनि लिइन्छ, मेजर भनेको यो हुन्छ र शिक्षक नायकहरू हुन्छन्, विभिन्न किसिमका समितिहरू हुन्छन् र उहाँहरूले कुनै पनि रेड क्रसको कार्यक्रममा या तपाईँले ब्लड दिनुहुन्छ फ्रीमा दिनुहुन्छ त्यो पनि इच्छाले त्यो स्वयंसेवा नै भयो, तपाईँले चाहिँ अब कोही बाढी पीडित छ भूकम्प पीडित छ ल सहयोग गर्न जानु पर्यो भने पनि त्यहाँ पनि केही पाउनका लागि होइन, त्यहाँ स्वतः रूपमा भोलिन्टियर म चाहिँ स्वयं म एकदमै मनैदेखि आफ्नै तरिकाले म सेवा गर्छु, कसैको यो रेड क्रसको साथ सिद्धान्तभित्र पनि पर्छ स्वयंसेवा, स्वयंसेवी हुँ म, कुनै पे गर्नका लागि केही फाइदाका लागि मैले गर्ने होइन, म एउटा मानव अर्को मानवलाई स्वयंसेवा मेरो मनैदेखि इच्छाले मैले ऐच्छिक सेवा हो यो मेरो चाहिँ कर्कापको होइन भन्ने पनि छ र अर्को स्वयंसेवामा अर्को कुरा पनि जोड्दाखेरि हाम्रो उचित होला जस्तो लाग्छ, अरू सङ्घ संस्थाहरू अथवा अरू साना अरू यो रेड क्रस बाहेक अन्य सङ्घ संस्थाहरू जुन कम्युनिटी लेभलमा हुन्छन् कुनै सबै त छैनन् तर कुनै सङ्घ संस्थाहरू पोलिटिकल बायस भएका राजनीतिक रूपमा अथवा कुनै सम्प्रदायलाई अलि बढी लक्षित गरेका त्यस्तो खाले देखिन्छ, तर रेड क्रस भनेको एउटा यस्तो संस्था हो दुईवटा आर्मी पनि छ र विद्रोही पनि छ भने त्यो दुइटैलाई दुइटै मानव भएको हुनाले दुइटैले सेवा पाउनुपर्छ, दुइटैलाई मानवको रूपमा दुइटैलाई एउटै व्यवहार गर्नुपर्छ, कुनै दुइटा पोलिटिसियन अथवा पोलिटिक्समा विश्वास गर्ने मान्छेहरू छन् दुइटैले बराबर हुनुपर्छ, राजनीतिक रूपमा पनि हेरिनु हुँदैन, कुनै विश्वासको आधारमा जातको आधारमा धर्मको आधारमा लिङ्गको आधारमा कुनै पनि आधारमा भेदभाव नगरिकन एकदमै आफ्नो पराई नभनिकन स्वेच्छा रूपमा एकदमै स्वयंसेवी भावनाका रूपमा चाहिँ सबैलाई बराबर कमन दृष्टिकोण हेर्ने एउटा भावना विकास गर्न यदि हामीले चाहन्छौँ भने यो रेड क्रसमा लागिसकेपछि म आफूले पनि मलाई चाहिँ पहिला चाहिँ मेरो आफ्नो अनुभव छ अलिकति थोरै सहयोग गर्दाखेरि 200-500 हजार खर्च भयो भने ओहो है यति खर्च भयो भन्ने फिलिङ हुन्थ्यो तर अहिले जब म अहिले चाहिँ मैले यसो सोच्छु कुनै मान्छेहरू चाहिँ समस्यामा परेको छ गाउँमै पनि कोही बिरामी हुन्छन् मसँग गाडी छ मैले बुटोल कसैलाई चाहिँ पुर्याउन पाएँ भने मलाई एकदमै गर्व लाग्छ किनभने म त्यो रेड क्रससँग आबद्ध भएपछि मलाई आएको परिवर्तन हो त्यस्तै गरिकन मैले कलेजमा पनि कतिपय विद्यार्थीहरू कहिले काहीँ फेन्ट हुनुहुन्छ कहिले के हुनुहुन्छ उहाँलाई घरमा पुर्याउने मेडिकलमा पुर्याउँदाखेरि मलाई चाहिँ सेटिस्फ्याक्सन मिल्छ कि त्यसले गर्दाखेरि त्यो भावना चाहिँ त्यो स्वयंसेवी भावना चाहिँ मैले रेड क्रस बाट सिकेको हुनाले कसैलाई पनि यो यस्तो स्वयंसेवी भावनाको विकास अरूलाई सहयोग अरूलाई चाहिँ आफूले केही थोरै सहयोग गरेर एउटा पुण्य मिल्छ भन्ने हुन्थ्यो त्यस्तो यदि चाहना छ भने हामी रेड क्रसको मेम्बर बन्नु छ बन्नुपर्छ र रेड क्रसमा आबद्ध हुनुपर्छ र रेड क्रसमा आबद्ध भइसकेपछि हामीले हाम्रो एउटा भित्र इनर एउटा एनलाइटेन्ड हुन्छौँ हामी भित्री एउटा चाहिँ भावना मानवताको भावना बल्ल जागृत हुँदो रहेछ यो ईर्ष्या डाह इत्यादि सबै कुराहरूलाई पनि यसले मिनिमाइज गर्दो रहेछ यो कुरा चाहिँ मैले आफ्नो अनुभवबाट पनि यो सिकेको
0: धन्यवाद सर भनिसकेपछि रेड क्रसमा बायसनेस भन्ने शब्द छैन
1: छैन छैन
0: धन्यवाद सर जहाँ बायसनेस छैन त्यसपछि केही गरम भन्ने भावना जागिहाल्छ धन्यवाद सर अत्यन्तै महत्वपूर्ण कुराको जानकारी गरिदिनु भयो हामी कार्यक्रमको मध्यभागमा छौँ सर अब तपाईँ दुद्राक्ष उपशाखा सैन महिना रूपन्देहीको सभापति जस्तो गरिमा म पदमा रहिरहँदा अलिकति संस्थागत परिचय र तपाईँको पालामा गरेका नवीनतम कार्यको बारेमा जान्नु सर
1: हजुर सरलाई फेरि पनि धन्यवाद कस्तो हुन्छ भने चाहना जब सभापति म दुद्राक्ष उपशाखाको सैन महिना दुद्राक्ष उपशाखाको सभापति हुँदा मसँग लगभग एउटा कपीको पेजमा 3 पेज जति एउटा सूची बनाएको थिएँ मैले काम गर्छु भनेर कतिपय प्रतिकूलता अब धेरै कुराका प्रतिकूलता अनुकूलता हुँदाहुँदै केही त गर्न सकिएन तर पनि जस्तै एउटा हामीले अघि भने जस्तै ब्लड डोनेसनको कुरा र संस्था सुदृढीकरणको कुरा जस्तै लाइफ मेम्बरहरूको वृद्धि गरेर यो परिवारलाई अलिक ठुलो बनाउने कुरामा मैले एकदमै लगभग 100+ आजीवन सदस्यहरूको वृद्धि गरेर अलि यो मेम्बर अलि यो रेड क्रस परिवार अलि ठुलो भएको छ प्लस चाहिँ ब्लड डोनेसन हरेक सैन महिनाको हाम्रो चाहिँ जुन 5 नम्बरदेखि 11 नम्बरसम्ममा जुन क्षेत्रमा ब्लड डोनेसनहरू हुन्छ र हामीले थाहा पाएसम्म हामीले थोरै धेरै सहयोग नभए हाम्रो उपस्थितिले नभए ल जानुहोस् है ब्लड डोनेसन यसरी हुँदैछ यो संस्थाले गर्दैछ भनेर हामीले चाहिँ त्यसरी चाहिँ सहजीकरण पनि गर्दै आएका छौँ र मुख्य गरिकन जस्तै अब रेड क्रसमा विभिन्न खालका कविता प्रतियोगिता ड्रइङ कम्पिटिसन त्यसपछि गएर निबन्ध प्रतियोगिता जस्ता यस्ता प्रतियोगिताहरू जिल्लाले भनेको हुन्छ तिनी रेगुलर खालका कार्यक्रम पनि हामीले गरेका छौँ र हामीले चाहिँ एउटा यो दुद्राक्ष उपशाखाको टिमले एउटा चाहिँ हामीले के सोचिरहेको थियो भन्दा यो मलमला क्षेत्रमा एउटा रेड क्रस बाटिका स्थापना गर्ने भनेर 1008 बर पिपल चाहिँ हामीले लगाउने भनेर लगाएका पनि हो तर त्यसलाई चाहिँ संरक्षण गर्नेदेखि लिएर अरू कार्यहरू गर्नका लागि त्यहाँ रेड क्रसलाई त्यो मलमला खालका कविता प्रतियोगिता ड्रइङ कम्पिटिसन त्यसपछि गएर निबन्ध प्रतियोगिता जस्ता यस्ता प्रतियोगिताहरू जिल्लाले भनेको हुन्छ तिनी रेगुलर खालका कार्यक्रम पनि हामीले गरेका छौँ र हामीले चाहिँ एउटा यो दुद्राक्ष उपशाखाको टिमले एउटा चाहिँ हामीले के सोचिरहेको थियो भन्दा यो मलमला क्षेत्रमा एउटा रेड क्रस बाटिका स्थापना

0: त्यहाँ चाहिँ जल चढाउने अथवा त्यहाँ एक किसिमले रेड क्रसलाई कहिले पनि नबिर्सने एउटा राम्रो इमेज बनाऊ भन्ने खालको हाम्रो प्लान चाहिँ भएको। त्यसको लागि हाम्रो पूर्णबहादुर विक भन्ने त्यहाँको सामुदायिक वनको अध्यक्ष पनि हुनुहुन्छ र हाम्रो रेड क्रसको मेम्बर पनि के अरे लाइ के भन्छ यो कार्य समिति सदस्य पनि हुनुहुन्थ्यो। सरले धेरै सहयोग गर्नुभएको थियो र तर पनि त्यसलाई अझै सोचे अनुसारको त्यो त्यसको चाहिँ मूर्त रूप दिन सकिएको छैन। त्यो चाहिँ जग चाहिँ बसिसकेको छ। त्यसमा चाहिँ धेरै साथीहरूले सहयोग गर्नुभएको थियो र सबैलाई चाहिँ मैले धन्यवाद दिन चाहन्छु। र अबका दिनमा त्यो वाटिकालाई एउटा चाहिँ उदाहरणीय रेड क्रस वाटिका बनाएर यस्तो बेलामा यो बेलामा यसरी यो वाटिका निर्माण भएको हो भनेर रेड क्रसको एउटा सबै समाजमा जताततै यो रेड क्रसलाई चाहिँ अझै सर्वव्यापी बनाउनका लागि यसले सहयोग गर्नेछ भन्ने चाहिँ
1: झन्डै कति कति बर पिपल लगाइसक्नु भएको छ?
0: 108 बर पिपल लगाइएको छ। 108 र त्यसमा केही त्यसलाई चाहिँ फेरि यो गोडमेल गर्नुपर्ने
1: प्लान चाहिँ 1008 लाउने हो।
0: 108
1: लगाइसकेको
0: छ।
1: धन्यवाद सर, अत्यन्तै महत्वपूर्ण कुरा। अब यो नेपाल रोड क्रस सोसाइटी दुर्गा छेउ शाखाको नवीनतम कार्यकर्ता कुरा गर्नुभयो। 1008 बर पिपल लाउने हो, 108 लायौं भन्नुभयो है। अति लाएका जागुन राम्रा हुन्, भोलि बाटीका स्थापना होस् र 1008 लाउने बेलामा सम्पूर्ण हाम्रा श्रोताहरू सुनेका श्रोताहरूले पनि आफ्नो सम्भव भएको ठाउँमा तपाईँको त्यो शाखामा सहयोग गर्न पुग्नुहोस्। यो मिडियाको तर्फबाट मैले पनि उहाँलाई एउटा विनम्र अनुरोध गरे र अब भएका काम त भइहाले, भावी कार्ययोजना र नयाँ रणनीति के छ सर, अलिकति जानौँ न।
0: रणनीति भन्दै गर्दा
1: हजुर
0: मैले एउटा अर्को कुरा पनि जोड्न मन लाग्यो
1: भन्नु न सर।
0: आजै यो वैशाख 26 गते रेड क्रसको यो नयाँ विधान संशोधन भएर आएको छ र सो अनुसार आजै हाम्रो पालिकामा रहेका दुईटा उपशाखालाई मर्ज गरेर एउटा तदर्थ समिति बनेको छ र यो आज नै आज वैशाख 26 गते एउटा चाहिँ अधिवेशन अथवा एउटा सर्वसम्मतबाट अथवा चाहिँ इलेक्सन प्रक्रियाबाट एउटा नयाँ पालिका स्तरको एउटा कार्य समिति बलियो कार्य समिति बन्दैछ र यहाँ मैले भन्दा अन्यथा नहोला यसको नेतृत्व यदि अब सबै साथीहरूबाट एउटा सहजीकरण भयो भने अझै एकपल्ट चाहिँ मैले नेतृत्व गरेर यो सैना महिनामा साँच्चै रेड क्रसले यस्तो गर्ने रहेछ, रेड क्रसको परिभाषा त यस्तो रहेछ भनेर घर घरमा रेड क्रसलाई चाहिँ पुर्याउने केही चाहिँ योजनाहरू केही चाहिँ मैले कन्सेप्ट चाहिँ बनाएको छु। त्यसले गर्दा जस्तै उदाहरणको रूपमा हरेक परिवारमा एटलिस्ट एउटा लाइफ मेम्बर, यसै गरिकन हरेक अफिसमा जस्तै केही कर्मचारीहरू हुनुहुन्छ साथीहरू हुनुहुन्छ उहाँहरू चाहिँ आजीवन सदस्यका लागि उहाँहरूलाई चाहिँ रिक्वेस्ट गर्ने कुरा, त्यसपछि गएर रेड क्रसको एउटा परिचय दिने खालका कम्युनिटी लेभलमा विभिन्न खालका जस्तै डस्टबिनदेखि लिएर अथवा कुनै बोर्डहरूदेखि लिएर अथवा चौपारीहरू जुन कुरा हाम्रो सुपर परियोजना हाम्रो जोशीजी हुनुहुन्छ उहाँहरूले चाहिँ सुपर परियोजनामा पनि राम्रो यो सुपर प्रोजेक्टले गरिराखेको छ। विभिन्न विद्यालयहरूमा यो वाटिकाहरू बनाउने, चौपारीहरू बनाउने, त्यस्तै गरेर अब प्रतीक्षालयहरू बनाउने यस्तो खालको काम गरेको छ। यस्तै खालको कार्यक्रममा थप हाम्रो उपशाखा अथवा हाम्रो पालिका शाखाले अबको क्रममा अब आजदेखि पालिका शाखा हुँदैछ, पालिका शाखाले पनि यस्ता खालका कार्यक्रम गर्नका लागि एउटा मनैदेखि एउटा इक्जाम्पल बनाउन पाए हुन्थ्यो भन्ने किसिमको त्यस्तो हुडहुडी चाहिँ मनमा छ। ल अब चाहिँ रेड क्रसलाई देशमै एउटा चाहिँ केही अब सम्भव भएसम्म त जस्तै ब्लड यो ब्लड ब्याङ्कहरू जस्तै अब रक्त सञ्चार बुटोल छ भने यही सैना महिनामै त्यो खालको पालिकाले सहयोग गर्यो, सबै कुरा सहयोग भयो भने चाहिँ त्यो रक्त सञ्चार नभए रक्त सञ्चार सेवा केन्द्र न त्योका साथसाथै एम्बुलेन्स समेत पनि अलिकति सङ्घ संस्थाहरूसँग विदेशमा रहेका साथीभाइहरूसँग एउटा चाहिँ फाइनेन्सियल एउटा चाहिँ फन्ड बनाउन सकियो भने यो पनि गर्न सकिन्छ कि भनेर एउटा चाहिँ प्लान चाहिँ मैले बनाइराखेको छु। सबै रेड क्रसका आजीवन सदस्य यहाँका कम्युनिटी लेभलका सबै महानुभावहरूलाई पनि मैले के भन्छु भन्दाखेरि यो रेड क्रस भनेको के रहेछ भन्ने कुरा साँच्चै अबका दिनहरूमा तपाईँहरूले यो सैना महिना पालिका शाखाबाट
1: धन्यवाद सर। तपाईँहरूको अब यो आज अब लगत्तै केही समयपछिको हामी बिहानी बसाइमा छौँ, अब दिउँसोको टाइममा हुने तपाईँहरूको यो अधिवेशनले एकदमै जुझारू नेतृत्व छानोस्, तपाईँको इच्छा

0: सेवाको भावनाले म त्यो ठाउँमा जान्छु भन्ने इच्छा त्यो टिमले बुझोस् र तपाईँको सोच तपाईँको भावना पूरा होस् कार्यक्रमको तर्फबाट र व्यक्तिगत तर्फबाट पनि शुभकामना र साँच्चै रेड क्रस के रहेछ भन्ने कुरा देखाउँछु भन्नुभएको छ त्यो तपाईँको इच्छा पूरा होस् शुभकामना दिन्छ अब यो विश्व रेड क्रस दिवस मे 8, 2026 र स्वास्थ्यसँगको अन्तर सम्बन्धलाई कसरी बुझाउनुहुन्छ हाम्रो दर्शकले
1: अब यो मे 8 अब अघि नै हामीले सुरुवातमै भनिसकेका थियौँ अब स्वास्थ्य कसको स्वास्थ्य मानव स्वास्थ्य मानव स्वास्थ्यमा हामीले सपोर्ट गर्नका लागि मे 8 त एउटा दिवस मात्रै हो एउटा चाहिँ केही बहानामा मान्छेले केही काम गर्न खोज्छ त्यसले गर्दा मे 8 रेड क्रस दिवस हो त्यसैले के गर्ने त हामीले हरेक विद्यालयहरूमा यो 2-3 दिन अगाडि नै के भनेका छौँ भने मे 8 को अवसरमा जस्तै कुनै रोगसँग सचेतना हुने खाले कार्यक्रम ब्यानर बनाएर अथवा कुनै ओरिएन्टेसन गर्नुहोस् नभए त्यहाँ भएका शिक्षक नायक र जुरेसा अथवा युरेसाका भाइ बहिनीहरूलाई अब कुनै फन्डहरू कलेक्सन गरेर होइन अब दुखी अब एउटा चाहिँ बिरामीहरूलाई कसैलाई चाहिँ सपोर्ट गर्ने खालका कार्यक्रमहरू गर्नुहोस् नभए विभिन्न खालका अब वृक्षारोपणका कार्यक्रम अथवा चाहिँ सरसफाइका कार्यक्रम केही गरेर मान्छेको स्वास्थ्यलाई कसरी चाहिँ यो रेड क्रसले सपोर्ट गरिरहेको छ अथवा मानवताको क्षेत्रमा यो स्वास्थ्यसँग सम्बन्धित क्षेत्रलाई लिएर रेड क्रस दिवस चाहिँ मनाउनुहोस् भनेर हामीले 2-3 दिन अगाडि हरेक विद्यालयका शिक्षक नायकहरूलाई पनि हामीले हामीले सर्कुलर गरिसकेका छौँ विभिन्न विद्यालयले कसैले गरिसक्नु भएको पनि छ सेनिटेसन भएका त्यसपछि गएर ओरिएन्टेसन भएका कुनै रोगसँग सचेतना भएका क्लासरुममा भएका चाहिँ क्रियाकलापहरू त्यस्तै गरिकन अब जस्तै अब ब्लड डोनेसनकै अघि हामीले सचेतना भन्ने भयो त्यही विद्यालयका शिक्षक नायकहरू लगायत चाहिँ यहाँका साथीहरू अन्य रेड क्रससँग आबद्ध साथीहरूलाई बोलाएर हामीलाई बोलाएर केही चाहिँ यो ब्लड डोनेसन भनेको के हो अथवा चाहिँ हाम्रो स्वास्थ्यलाई कसरी राम्रो गराउन सकिन्छ जस्तै हाइजेनिक फुडहरू भनेको के हो कुन खान हुँदैन कुन खाना खानु हुन्छ जस्तै अहिले चाउचाउ जङ्क फुडको विद्यार्थीहरूमा कति चाहिँ हानि गरिरहेछ यही कुरा छुटाउन सकियो भने पनि रेड क्रसको न्यूमा कुनै विद्यार्थीहरूलाई जङ्क फुड छुटाउन सकियो भने पनि हामीले के हुन सक्छ त भन्दाखेरि केही त फाइदा केही त
0: स्वास्थ्यमा
1: गर्न सकिन्छ होइन जस्तै पिउने पानीको कुरा होला हात धुने कुराहरू सरसफाइको कुरा होला हरेक कुनै न कुनै स्वास्थ्यसँग आबद्ध र मानवतासँग आबद्ध कार्यक्रमहरू गर्नुहोस् है भनेर हामीले चाहिँ विद्यालयमा सर्कुलर गरेका छौँ र त्यो विभिन्न विद्यालयहरूले गरेका पनि छन् र कसैले चाहिँ अब आज अथवा भोलि पनि गर्छौँ भन्ने खालको खबर पनि आएको छ
0: धन्यवाद सर हजुर एकदमै महत्त्वपूर्ण कुरा अब सर हामी कार्यक्रमको अन्त्यमा छौँ अन्त्यमा आजको विषयवस्तुमा यो प्रश्न उत्तरबाट हजुर समेट्दा समेट्दै पनि हाम्रा दर्शकहरूलाई भन्नै पर्ने केही कुरा छ भने बताउँदै सामुदायिक टेलिभिजन बुद्धावाज र यो कार्यक्रम स्वास्थ्य सरकारलाई के सन्देश दिन चाहनुहुन्छ
1: हजुर सर्वप्रथम मैले भन्न छुटेका कुराहरूमा 2-3 वटा कुरा छन् मुख्य गरिकन एउटा चाहिँ आभार जस्तै म समाजसेवामा अथवा रेड क्रसमा रोटरीमा लाग्दै गर्दा मेरो केही हेल्पिङ ह्यान्ड्सहरूलाई मैले सम्झिनुपर्ने हुन्छ जस्तै यो सामुदायिक यो के भन्छ यो सामाजिक काममा लाग्दै गर्दा थोरै समयको व्यवस्थापन थोरै आर्थिक व्यवस्थापन गर्दै गर्दाखेरि कतिपयले आर्थिक सहयोग गर्नुभएको हुन्छ कसै जस्तै संस्थागत रूपमा भन्नुपर्दाखेरि सिद्धार्थ मेमोरियल एकाडेमीका आदरणीय प्राचार्य भोजराज ओडाल सरले पनि बेला बेलामा रेड क्रसको कार्यक्रम छ सर यसो गर्नु पर्यो भन्दाखेरि उहाँले मन फुकाएर सहयोग गर्नुहुन्छ समय व्यवस्थापन गरिदिनुहुन्छ आर्थिक व्यवस्थापन गरिदिनुहुन्छ त्यसै गरिकन शहीद नारायण पोखरा डाँगापुर क्याम्पसका क्याम्पस प्रमुख हेमबहादुर थापा यसभन्दा पहिला चाहिँ हाम्रो यदुलाल पन्थ सर हुनुहुन्थ्यो त्यसभन्दा पहिला हाम्रो दिनेश मन्दी सर हुनुहुन्थ्यो सबैले यो मेरो चाहिँ यो सामाजिक छ यहाँ रेड क्रसको कार्यक्रम छ यो समाजसेवा छ यहाँ ब्लड डोनेसन छ भनेर मैले भन्दै गर्दाखेरि तत्कालै उहाँले चाहिँ पोजिटिभ रियाक्सन दिएर मलाई चाहिँ यो यी विभिन्न सामाजिक क्षेत्रमा मलाई चाहिँ अगाडि बढाउनको लागि उहाँको चाहिँ ठुलो हात भएको हुनाले उहाँलाई चाहिँ एकदमै उहाँहरूलाई धेरै धेरै मैले आभार प्रकट गर्नुपर्छ उहाँहरूले मलाई चाहिँ एउटा समयको अनुकूलता बनाइदिनु भएको छ यसै गरिकन रेड क्रसका प्रदेश अध्यक्ष कृष्ण पङ्गेनी सर पनि हुनुहुन्छ उहाँले पनि धेरै जसो चाहिँ मलाई इन्सपायर गर्नुहुन्छ र साथमा मेरो टिम उपाध्यक्ष सचिव कोषाध्यक्ष लगायतको टिमले पनि मलाई चाहिँ एकदमै सपोर्ट गरेको हुनाले यो सम्पूर्ण कार्य समितिलाई पनि एकदमै म आभार प्रकट गर्दछु र जाँदा जाँदै यो साँच्चै म यो रूपन्देहीको यो सैना महिनादेखि यहाँ कपिलवस्तुमा आउँदै गर्दाखेरि यो सामुदायिक रेडियो बुद्ध रेडियो र टेलिभिजन यो दुईटै यो खालको कार्यक्रम यो खालको एउटा गरेको त्यही नजिकै भएका बुद्ध रेडियो टेलिभिजनका स्टेसनहरूले भन्दा यसले एउटा युनिक काम गरेको रहेछ भन्ने कुरामा चाहिँ एकदमै म कन्भिन्स गएँ र यस्ता खालका कार्यक्रमहरू गर्ने यस्ता यो सामुदायिक टेलिभिजनहरूलाई जस्तै अब यहाँको कम्युनिटीले त सहयोग गरेकै छ स्थानीय निकाय लगायत सरकारले पनि यस्तो खालको यो एउटा सरकारले गर्ने काम एउटा चाहिँ एउटा सामान्य भनौँ न गाउँको एउटा ग्रामीण क्षेत्रमा भएको यो टेलिभिजनले एउटा सामुदायिक टेलिभिजनले गरिराखेको रहेछ त्यसले गर्दा म त यो यो स्टेसनप्रति यो टेलिभिजन स्टेसनप्रति र यो टिमप्रति होइन आदरणीय हाम्रो सर भोजराज सर हुनुहुन्छ होइन तपाईँको पनि मलाई चाहिँ ब्याकग्राउन्डदेखि तपाईँको प्रस्तुतिदेखि र यो विषयवस्तु विशेष गरिकन यो जनताको सरकारसँग रिलेटेड विषयवस्तुलाई जोड दिनुभएको छ यसले साँच्चै समुदायमा यो स्वास्थ्य क्षेत्रमा निकै ठुलो प्रभाव पार्यो होला किनभने मैले अलिकति कम सूचित थिएँ यसको बारेमा म अब पुराना केही पनि हेर्न मिल्छ होला एपिसोडहरू हेर्न मिल्छ होला मैले पक्कै पनि हेर्नेछु र साँच्चै यो राम्रो छ र अझै यसको चाहिँ उत्तरोत्तर प्रगति यो कार्यक्रमको र यो संस्थाको समग्र रूपमा एकदमै उत्तरोत्तर प्रगति होस् मैले हार्दिक शुभकामना दिन चाहन्छु र सम्पूर्ण हाम्रो चाहिँ यो रेडियो यो अब यो टेलिभिजन सुनेर बसिरहनुभएका दर्शक श्रोताहरूलाई मैले के भन्न चाहन्छु भन्दाखेरि केही गरौँ पहिला पहिलाका मान्छेहरूले के भन्थे भन्दाखेरि दान गर्नुपर्छ भन्थे यो दान किन गर्नुपर्ने रहेछ भनेको दान गरिसकेपछि बल्ल थाहा हुँदो रहेछ त्यसले गर्दा केही सहयोग गरौँ सहयोग भनेको मानव सेवा हो र त्यसका लागि एउटा रेड क्रसको यो एउटा एउटा घेराभित्र एउटा फ्यामिलीभित्र जुटौँ र हामी सबै रेड क्रस कर्मी भएर यो समाज परिवर्तन गरौँ देश परिवर्तन गरौँ यति भन्दै मैले चाहिँ यो जुन रेड क्रसको बारेमा यो एउटा कार्यक्रममा बोल्ने क्रमलाई बित मार्न चाहन्छु सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु सरलाई पनि एकदमै धेरै धन्यवाद दिन
0: धन्यवाद सर हिजो एकदमै आइदिनु भयो तपाईँको विज्ञतालाई छोटो समय आधी घण्टामा भए पनि पर्दाबाट जानकारी गराइदिनु भयो विभिन्न व्यस्तताको बावजुद पनि हाम्रो निमन्त्रणालाई स्वीकार गरेर आएर आफ्नो विज्ञतालाई बाँडिदिनु भयो तपाईँको भावी जीवनको अत्यन्तै सफलताको कामना गर्दै आजको कार्यक्रमबाट विदा गर्छु दर्शकहरू अत्यन्तै महत्वपूर्ण कुराको बारेमा जानकारी गराएर आजको अतिथिलाई विदा गरिसकेका छौँ कार्यक्रम अवधिभरि हेरेर र सुनेर हामीलाई साथ दिनुभयो आजको अतिथिले पोजिटिभ भाइब्रेसन सेवा गर्ने मनबाट सुरु गरौं पुरानो दान गर्ने प्रथा के रहेछ भन्ने कुरा दान गरेपछि सन्तुष्टि मिल्छ नहुनेले पाउँछ आफूलाई सन्तुष्टि मिल्छ भन्ने जुन एउटा छोटो सारांशिक रूपमा मैले बताइदिएँ उहाँको कुरालाई सबै सुनेका दर्शक श्रोताहरूलाई यो कुराको अनुरोध गर्दै कार्यक्रम भोलि यसरी हेरेर र सुनेर विगत पाँच वर्षदेखि साथ दिनुभएको छ यो साथ तपाईँहरूले साथ दिँदासम्म हामी छौँ फेरि अतिथिले स्वीकार्नुहुन्छ तपाईँहरूले हेरिदिनुहुन्छ अरू काम चाहिँ हाम्रो प्राविधिक र हाम्रो टिमले मिलाउँछौँ यो विनम्र अनुरोध गर्दै प्राविधिक मित्र सुभाष खनालको साथमा म कार्यक्रम प्रस्तुत पनि होजेल गर्न चाहन्छु हस्त नमस्ते शुभ दिन.

0: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
1: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ बीएनबी हस्पिटलका हाडजोर्नी नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बालरोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
0: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाड जोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यापिएको, भाँचिएको, हाड जोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
1: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ बुटवल, साझा हस्पिटलको अगाडि।
0: सम्पर्क नम्बर 071534905, 071553905 र मोबाइल 98570078010।
2: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम, किचन, टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन, कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छट सिमेन्ट पनि चाहियो। उफ, साह्रै तनावको काम रहेछ।
3: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स, सबैको रोजाइमा रहेको पञ्चकन्याका सिपिडिसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छट, सिमेन्ट, पानी ट्याङ्की, कम्बट सिटहरू, मार्बल, सोमानी कम्पनीका ट्रायल, होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
2: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
4: सुन्नुहोस् त, हामी कहाँ टाइल, ग्रेनाइट, ड्रेन काडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
3: सम्पर्क ग्रिसमा सप्लाइज, बारगंगा बैरिया कपिल वस्तु, फोन 076550317, मोबाइल 98571713। सञ्चालन गिरिराज कणे।
0: बारगंगा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुद्वारा बाली बिमा अनुदान कार्यक्रम सम्बन्धी सूचना।
5: बारगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा कपिल वस्तुको चालू आर्थिक वर्ष 2081-82 वार्षिक स्वीकृत कार्यक्रम अनुसार बाली बिमा कार्यक्रम रहेको र उक्त कार्यक्रम अन्तर्गत हाल कृषि, पशुपन्छी तथा जडीबुटी बिमा निर्देशिका 2079 अनुसार कृषि, पशुपन्छी तथा जडीबुटी बिमा गर्ने कृषकहरूलाई नेपाल सरकारबाट 80% बिमा शुल्कमा अनुदान प्राप्त हुने गरेको र कृषकले 20% बेहोर्नु पर्ने गरेकोमा उक्त 20% बिमा शुल्क रकमले 50% हुन आउने बिमा शुल्क रकम कार्यक्रम अनुसार चालू आर्थिक वर्ष 2082-83 बिमा गरेका मध्ये पहिले निवेदन दिनेलाई पहिलो प्राथमिकताको आधारमा अनुदान रकम उपलब्ध गराइने हुँदा आफूले लगाएको बाली वस्तुको खाद्यान्न, दलहन, तेलहन, तरकारी, फलफूल, च्याउ, मौरी आदि बिमा गरी तपसिलमा उल्लेखित कागज संलग्न राखी बिमा शुल्क अनुदानको लागि 83 जेठ मसान्तसम्म बारगंगा नगरपालिका कृषि विकास शाखामा निवेदन पेश गर्नु हुन सम्पूर्ण कृषक महानुभावहरूमा यसै सूचनाद्वारा अनुरोध गरिन्छ।
6: निवेदन साथ संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू: बिमा गर्ने व्यक्तिको नागरिकताको प्रतिलिपि, बिमा लेखको प्रतिलिपि, बिमा गर्दा बिमा शुल्क बुझाइएको सकल रसिद, बिमा गरेको बाली वस्तुको फोटो, सम्बन्धित वडा कार्यालयको सिफारिस, खाता रहेको बैंकको नाम र खाता नम्बर।
0: थप जानकारीका लागि बारगंगा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुमा सम्पर्क राख्न सकिनेछ। सम्पर्क नम्बर 98453-52747, 98470-52954, 98472-84700 र 98470-83400। अनुरोधक बारगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा बारगंगा कपिल वस्तु।
7: क्यान्सर को सम्पूर्ण उपचार विराटनगर सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छ नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निःशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो फिर्नु पर्दैन विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारीका लागि सम्पर्क नम्बर 97 61 00 25 30

0: कता हो काका लखर लखर गर्दै
1: कहाँ हुन्थ्यो बाबु यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो इन्भर्टर पनि त्यस्तै छ छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ त्यही भएर म त आज बिहानै उठेर हेर बाबु यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहानै दौडेको छु
0: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन् कहाँ लाँदा ठिक हुन्छ होला
1: ल होइन सब एकदम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर
0: हजुर हाम्रा सेवाहरू
1: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन एन्ड्रोइड फोन मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ साथै नयाँ मोबाइल पनि पाइन्छ अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 98 46 19 125 र 98 75 52 004

0: सूचना सूचना सूचना निशुल्क जलन सर्जरी शिविर सम्बन्धी सूचना।
1: नवीन निशुल्क जलन सर्जरी तथा परामर्श शिविर सम्बन्धी सूचना।
0: लुम्बिनी प्रदेशको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, नबिल बैंक र सुषमा कोइराला मेमोरियल अस्पतालको संयुक्त आयोजनामा नबिल निशुल्क जलन सर्जरी शिविर सञ्चालन हुन गइरहेको छ।
1: मिति 2083 वैशाख 25 गतिदेखि 28 गतिसम्म।
0: स्थान राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दा।
1: उपचार हुने मुख्य समस्याहरू:
0: आगोले पोलेर शरीरको भाग खुम्चिएको वा चलाउन नमिल्ने,
1: पोलेका कारण हात खुट्टाका औँलाहरू टाँसिएको,
0: पोलेर टाउको कपाल घुमेको,
1: एसिड आक्रमण वा विस्फोटनमा परि जलन भएका,
0: जन्मजात हात खुट्टामा 5 भन्दा बढी औँला भएका वा पैताला भित्र फर्किएका।
1: विशेषता:
0: वरिष्ठ प्लास्टिक सर्जनद्वारा पूर्ण रूपमा निशुल्क शल्यक्रिया तथा परामर्श सेवा प्रदान गरिनेछ।
1: थप जानकारी वा नाम दर्ताका लागि अस्पतालको प्रशासन शाखा सम्पर्क गर्नुहोला।
0: विस्तृत जानकारीका लागि 9853500076 अथवा 9840523555।
2: नयाँ नेपाल निर्माणको आधार निरन्तर सुन्दै रहनुहोस् सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
3: यति बेला बिहानको 9 बज्यो।

0: हरेक रात हात्तीको बथान आउन थालेपछि झापाको मेचीनगर बाहुनडाँगी क्षेत्रका किसान चिन्तामा परेका छन्। हात्तीको बथानले पाकेको बाली खाने हुँदा चिन्तासँगै सीमा क्षेत्रका बासिन्दामा त्रास पनि फैलिएको छ। मेचीनगर नगरपालिकाको वडा 1, 4 र 5 बाहुनडाँगी क्षेत्रमा एक हप्ता यता दिनहुँ भारतीय जंगलबाट प्रवेश गर्ने 30 देखि 40 को संख्यामा रहेको हात्तीको बथानले किसानको मकै सुपारी लगायत बालीमा क्षति पुर्याउने गरेका छन्। नाकामा हात्ती रोक्न स्थानीय बासिन्दालाई सुरक्षा दिन र बालीमा क्षति हुन नदिन सर्वपक्षीय बैठकबाट निर्णय गरेर सुरक्षाकर्मी वन रक्षक रेपिड रेस्पोन्स टोली लगायतको संयुक्त टोली परिचालन गरिएको मेचीनगर वडा 4 का वडा अध्यक्ष अर्जुन कार्कीले बताउनुभयो। उहाँका अनुसार भारतको आसामबाट आएका हात्तीको बथान दिनभर सीमा पारीको जंगलमा बस्ने गरेका र रात परेपछि बथानबाट अलग्गिएर 30 देखि 40 को संख्यामा नेपाल प्रवेश गरेर किसानको बालीमा क्षति पुर्याइरहेको छ। सर्वपक्षीय बैठकले भारतीय वन अधिकारी र सरकारी निकायसँग हात्ती रोक्न छलफल गर्दै बेलुका 6 बजेदेखि हात्ती हेर्ने न्यूमा प्रवेश नाकामा सर्वसाधारण नागरिकलाई जान रोक लगाउने, प्रभावित क्षेत्रको आधारमा बस्ती वरिपरि मौसमी तारबार लगाउने, हात्ती खेदाउन र नाका प्रवेश रोक्न ट्याक्टर परिचालन गर्ने, ट्याक्टरका लागि नगरपालिकाबाट इन्धन उपलब्ध गराउने, रातको समयमा हिडुल नगर्न सर्वसाधारणलाई माइकिङ गर्ने जस्ता कार्य गर्ने निर्णय गरेको वडा अध्यक्ष कार्कीले जानकारी दिनुभयो। मानव हात्ती द्वन्द व्यवस्थापन तथा वातावरण संरक्षण मंचका अध्यक्ष हरिप्रसाद उप्रेतीले हात्ती प्रवेश रोक्न बाहुनडाँगीको सीमावर्ती 3 वटा वडामा लगाइएको 18 किलोमिटर लामो तारबारको आवश्यक मर्मत सम्मारका लागि प्रक्रिया अघि बढ़िरहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, साबिकको राष्ट्रिय बीमा संस्थान। श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं।
1: विद्युतीय उपकरण बन्द गरौं। टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं।
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं।
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं।
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
0: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। सामुदायिक रेडियो प्रसारक संघ अकोराब, रेडियो ब्रोडकास्टर्स फोरम आरबीएम नेपाल र ब्रोडकास्टिङ एसोसिएशन अफ नेपाल बानले एफएम रेडियो तथा संचालकमाथि भइरहेको धरपकड रोक्न माग गरेका छन्। तीनवटा संस्थाले संयुक्त अपील मार्फत धरपकड तथा फौजदारी मुद्दाको विरोध गर्दै संगीत रोयल्टी संकलन तथा वितरण प्रणालीलाई पारदर्शी र वैज्ञानिक बनाउन पनि सरकारसँग माग राखेका छन्। रेडियोहरूको आर्थिक अवस्था कमजोर बन्दै गएको, विज्ञापन बजार खुम्चिँदै गएको र यस्तो अवस्थामा थप आर्थिक तथा कानूनी दबावले नेपाली रेडियो क्षेत्र नै संकटमा पर्ने उल्लेख गरिएको छ। प्रतिलिपि अधिकार ऐन र नियमावलीको गलत व्याख्या गर्दै एफएम रेडियो संचालकलाई अपराधीकरण गर्ने कार्य भएको उल्लेख छ। भक्तपुर एफएमका संचालकमाथि गरिएको धरपकड़प्रति गम्भीर आपत्ति जनाउँदै अदालतले प्रतिवादीलाई सामान्य तारिखमा रिहा गरेको प्रति स्वागत गरिएको छ। त्यस्तै संगीत रोयल्टी संकलनको नाममा धम्की, फौजदारी मुद्दा र नियोजित दवाब सिर्जना गरिनु अस्वीकार्य भएको ती संस्थाले जनाएका छन्। रोयल्टी संकलन प्रणालीमा व्यापक सुधार आवश्यक रहेकोमा पनि जोड़ दिएका छन्। संगीत रोयल्टी संकलन र वितरणका लागि भरपर्दो सरकारी निकाय तोक्नुपर्ने, संकलित रकमको अधिकांश हिस्सा स्रष्टासम्म प्रत्यक्ष पुग्ने व्यवस्था गर्नुपर्ने तथा रोयल्टी सम्बन्धी कानून निर्माण र संशोधन गर्दा रेडियो क्षेत्रका प्रतिनिधिलाई अनिवार्य सहभागी गराउनुपर्ने पनि माग रहेको छ। संवाद र सहमतिको माध्यमबाट संगीत रोयल्टी विवाद समाधान गर्न सरकार र सम्बन्धित निकायसँग आग्रह गरिएको छ। अब विदेशको खबर, भारतको तमिलनाडु राज्यमा विजय थलापतिले आज मुख्यमन्त्रीको शपथ लिँदै हुनुहुन्छ। राज्यपाल राजेन्द्र अर्लेकरले विजय थलापतिलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको छ। शपथ ग्रहण समारोह अहिले बिहान 10 बजे चेन्नईको नेहरू स्टेडियममा हुने तय भएको भारतीय संचार माध्यमले जनाएका छन्। थलापतिले मे 13 तारीकभित्र प्रदेश सभामा विश्वासको मत प्रस्तुत गर्नुपर्नेछ। थलापतिलाई सरकार गठनका लागि आवश्यक बहुमत भन्दा केही धेरै अर्थात 120 जना विधायकको समर्थन प्राप्त छ। अस्ति शुक्रबार टीभीके प्रमुख थलापतिले राज्यपालसँग भेट गरी सरकार गठनको दावी पेश गर्नुभएको थियो, तर बहुमत नपुगेको भन्दै हिजो शपथ ग्रहण समारोह रोकिएको थियो। 234 सदस्यीय तमिलनाडु प्रदेश सभा चुनावमा टीभीकेले 108 सीट जितेको छ। बहुमतका लागि कम्तीमा 117 सदस्यको समर्थन आवश्यक पर्छ। थलापतिलाई समर्थन गरेको कंग्रेसले 5 सीट जितेको छ भने सीपीआई, सीपीएम, बीसीके र आईयूएमएलले 2-2 सीट जितेका छन्। यससँगै टीभीकेको समर्थनमा 121 सीट पुगेको छ, जुन बहुमतका लागि आवश्यक संख्याभन्दा धेरै हो। अब खेल खबर, इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज 2 खेल हुँदैछन्। आजको पहिलो खेल दिउँसो 4:15 बजे चेन्नईमा चेन्नई सुपर किंग्स र लखनऊ सुपर जायन्ट्स बीच हुनेछ। 10 खेल खेलेको चेन्नई समान 5 खेलमा जित र 5 खेलमा हारसहित 10 अंकको साथ अंक तालिकाको 6 स्थानमा छ। लखनऊ समान 10 खेलमा 3 जित र 7 हारसहित 6 अंकका साथ तालिकाको पुछारमा छ। त्यस्तै आजको दोस्रो खेल बेलुका 8:15 बजे रोयल च्यालेन्जर्स बेंगलुरू आरसीबी र मुम्बई इण्डियन्स बीच रायपुरमा हुनेछ। 10 खेलमा 6 जित र 4 हारसहित आरसीबीले 12 अंक जोड़ेको छ। आरसीबी तालिकाको 4 स्थानमा छ। त्यस्तै समान 10 खेलमा 3 जित र 7 खेलमा पराजित मुम्बई 6 अंकसहित तालिकाको 9 स्थानमा छ। आईपीएल क्रिकेटमा हिजो गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई 77 रनले हरायो। आईपीएल क्रिकेटमा 10 टोली छन्। सार्वजनिक भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। बजेट र नीति तथा कार्यक्रमको लागि सुझाव संकलन गर्न डिजिटल पोर्टल संचालन, नागरिक एवं विज्ञले आफ्ना राय सुझाव सिधै पेश गर्न सक्ने, आउँदो बिहिबारसम्म नै पानी पर्ने, भोलि बेलुका र पर्सी बिहान कतै कतै हावाहुरीको सम्भावना, सतर्कता अपनाउन आग्रह, सप्तरीमा भएको आगलागीबाट 12 घरगोठ जले, झापाको बाहुनडागीमा हरेक रात हात्तीको बथान आउन थाले, बालीमा क्षति पुर्याउने हुँदा किसान चिन्तामा, भारतको तमिलनाडुमा विजय थलापतिले आज मुख्यमन्त्रीको शपथ लिँदै 120 विधायकको समर्थन, र आईपीएल क्रिकेटमा आज चेन्नई र लखनऊ तथा आरसीबी र मुम्बई खेल्दै।
3: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट।
4: नयाँ नेपाल निर्माणको आधार निरन्तर सुन्दै रहनुहोस् सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।

0: सूचना सूचना सूचना निशुल्क जलन सर्जरी शिविर सम्बन्धी सूचना।
1: नवीन निशुल्क जलन सर्जरी तथा परामर्श शिविर सम्बन्धी सूचना।
0: लुम्बिनी प्रदेशको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान नबिल बैंक र सुषमा कोइराला मेमोरियल अस्पतालको संयुक्त आयोजनामा नबिल निशुल्क जलन सर्जरी शिविर सञ्चालन हुन गइरहेको छ।
1: मिति 2083 वैशाख 25 गतेदेखि 28 गतेसम्म।
0: स्थान राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ।
1: उपचार हुने मुख्य समस्याहरू:
0: आगोले पोलेर शरीरको भाग खुम्चिएको वा चलाउन नमिल्ने,
1: पोलेका कारण हात खुट्टाका औलाहरू टाँसिएको,
0: पोलेर टाउको कपाल घुमेको,
1: एसिड आक्रमण वा विस्फोटनमा परि जलन भएका,
0: जन्मजात हात खुट्टामा 5 भन्दा बढी औला भएका वा पैताला भित्र फर्किएका।
1: विशेषता:
0: वरिष्ठ प्लास्टिक सर्जनद्वारा पूर्ण रूपमा निशुल्क शल्यक्रिया तथा परामर्श सेवा प्रदान गरिनेछ।
1: थप जानकारी वा नाम दर्ताका लागि अस्पतालको प्रशासन शाखा सम्पर्क गर्नुहोला।
0: विस्तृत जानकारीका लागि 98513500 अथवा 98412553555।

0: कुष्ठ रोग मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि जारी सन्देश, नेपाल सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग।
2: क्यान्सरको सम्पूर्ण उपचार विराटनगर, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो फुट्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97 61 00 25 30।

0: द्विपटक बैग अफ द इयर 2024 र 2025 को सम्मान सिटिजन्स बैंक विश्वास को नाम सिटिजन्स बैंक हजुर को प्रगति को सहयात्री।
1: ओहो तोहर राजा जी के दिलुवा टूट जाई, तोहर राजा जी के दिलुवा टूट जाई। बल्ल घर को पर्खाल लिपपोत गरेर सकिन लाग्यो।
2: मुस्कान छोरी, ए मुस्कान छोरी, घर को पर्खाल लिपपोत गरेर सकिएन भने खेतमा काम गर्ने खेतलाहरूलाई खाजा लगिदिन पर्ने थियो।
1: सकिनै लाग्यो आमा लिपपोत गरेर।
2: ए ल ल, म खाजा तयार गरेर राखिदिन्छु, लगिदिनु है त।
1: हुन्छ आमा। ओहो हेर यहाँ पर्खालमा त दुलो पो रहेछ, माटो चाहिँ पुरी दिनु पर्यो कि क्या हो?
3: हो
1: पुरी दिनु पर्यो।
4: ओया आमा लौ न मलाई सर्पले पो टोक्यो।
2: लौ न खै खै कहाँ टोक्यो छोरी?
4: दाहिने हातमा टोक्यो आमा।
2: लौ न को हुनुहुन्छ? मेरो छोरी मुस्कानलाई सर्पले टोक्यो। लौ न लौ
5: के भयो काकी?
2: हेर न राकेश, मुस्कानलाई सर्पले टोक्यो भने
5: नातिनु काकी। अनि मुस्कान नातिको नै शान्त भएर बस है। बरु काकी मुस्कानलाई सिधा सुताउनु त नहल्लाइकन।
2: हुन्छ बाबु, मुस्कान सिधै भएर सुत त।
5: अनि काकी मुस्कानले लगाएको लुगा गरगहना खुलो पारिदिनु त नकसिने गरी, अनि हातको चुरा पनि खोलिदिनु त उसको टोकेको हात धेरै नचलाइकन।
2: हुन्छ बाबु। अनि सर्पले टोकेको भागमा परपर काटेर सुईले तानेर वा मुखले चुसेर भिष पो निकाल्ने हो कि?
5: हुनुहुन्न काकी, सर्पले टोकेको घाउ वरपर काट्ने पोल्ने चुस्ने काम गर्नुहुन्न, अनि केही खुवाउनु पनि हुँदैन, पानी पनि, बुझ्नुभयो?
2: त्यसो भए झारमाउरा लिएर आएर झारमाउरालाई निचारेर त्यसको रस सर्पले टोकेको ठाउँमा लगाइदिउँ त बाबु?
5: त्यो पनि हुन्न काकी, घरेलु उपचार जस्तै कि झारमौरो जंगली झारपात र जडीबुटी पनि प्रयोग गर्नुहुन्न, बुझ्नुभयो?
2: बुझे बाबु।
5: बरु काकी रामेशलाई मोटरसाइकल लिएर आउनु भन्नु त, छिटो भन्दा छिटो साधन खोजेर एन्टी भेनम भएको स्वास्थ्य उपचार केन्द्रमा लग्न सक्यो भने मुस्कानलाई छिटो निको पार्न सकिन्छ। गइहाल्नुहोस् त तपाईँ, बरु त्यतिन्जेलसम्म हाम्रो गाउँबाट कुन एन्टी भेनम केन्द्र नजिक पर्छ भनेर snakebitenepal.org को वेबसाइटमा खोज्दै गर्छु।
2: हुन्छ हुन्छ बाबु।
5: डाटा अन गरेर हेर्नु पर्यो। ल snakebitenepal.org ल वेबसाइट पनि खुल्यो। हाम्रो गाउँबाट चाहिँ मिर्चयाको स्वास्थ्य संस्थामा पो सर्पदंशको उपचार गरिदो रहेछ। हो त्यही जाउनु पर्यो मुस्कान।
2: राकेश बाबु, राकेश बाबु मोटरसाइकल लिएर रामेश आइसक्यो।
5: ल ल ल काकी, मुस्कानलाई नहल्लाइकन मोटरसाइकलको सिटको बिचमा राख्नु त, चाँडो भन्दा चाँडो सर्पदंश उपचार केन्द्रमा पुर्याउन सक्यो भने मुस्कानलाई बचाउन सकिन्छ।
2: ए हस् हस् बा।
6: याद राख्नुहोस्, सर्पले डस्ता मोटरसाइकल स्वयंसेवी बोलाऊ, सर्पदंश उपचार केन्द्र गई ज्यान बचाऊ, वा कुनै सवारी साधन उपलब्ध नभएको अवस्थामा वेबसाइटबाट स्वास्थ्य कर्मीको फोन नम्बर पत्ता लगाई फोनबाट सुझाव लियौ।
7: त्यसै गरी मरिसकेको सर्पदेखि पनि सावधान रहनु पर्दछ। मरेको सर्पलाई हत्तपत्त छुने र चलाउने गर्नु हुँदैन। कहिलेकाहीँ मरेको भनी ठानिएको सर्पले पनि टोक्न सक्छ। सम्भव भएसम्म टोक्ने सर्पको फोटो खिचेर डाक्टर अथवा स्वास्थ्य कर्मीलाई देखाउन सके उनले सर्प विषालु भए नभएको पहिचान गरी सही उपचार गर्नमा सहयोग पुग्दछ।
6: यदि समयमै उपचार गर्न सकेमा सर्पले डसेको व्यक्तिलाई बचाउन सकिन्छ र यसबाट हुने मृत्यु दर पनि कम गर्न सकिन्छ। सर्पले डसेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा लगिहाल्नुहोस्, यसले उक्त व्यक्तिको जीवन बचाउन ठूलो मद्दत गर्छ। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भनी पत्ता लगाउनका लागि आधिकारिक वेब पेज www.snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ। नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिटटाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

0: यो हावाहुरीको मौसम हो, हाम्रो सानो लापरवाहीले पनि डढेलो लाग्न सक्छ। वर्षौंदेखि जोगाएको वन क्षेत्र क्षणभरमै खरानी बन्न सक्छ र फैलिएर गाउँघर सम्म नै पुग्न सक्छ। त्यसैले चुरोट विधिका ठुटा जथाभावी नफालौं। याद राख्नुहोस्, डढेलो लगाउने व्यक्तिलाई 3 वर्षसम्म कैद, 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ। लुथरन वर्ल्ड रिलिफ, नेचर मिडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
1: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
2: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
1: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
2: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
1: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
2: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
3: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
4: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।
7: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरीज साथै हाड जोर्नी, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोर्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
6: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
7: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
6: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
7: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
6: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
7: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
6: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
7: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
6: फिजियोथेरापी विशेषज्ञ सेवा,
7: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
6: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ। साबिक लुम्बिनी नर्सिङ होम प्राली, फोन 071-531-641 र 535-641।
8: ओहो काका, अनुहार न्याउरो बनाएर झोला बोकेर टाढै लाग्नु भयो कि क्या हो?
9: हेर न भतिज, म त पायल्स भएर निकै समस्यामा पो छु त। दिशा गर्दा मासु बाहिर निस्किन्छ, रगत पनि आउँछ, अनि तेरो काकीलाई पनि पाठेघरको समस्या छ। त्यही भएर हामी त आयुर्वेदिक औषधि उपचार गर्न काठमाडौँ जान लाग्यो नि।
10: काका, त्यसको लागि तपाईँले चिन्तै नलिनुहोस् न। 2 दशकदेखि सेवा दिँदै आएको हाम्रै गजहरा बजार बुद्ध चोकमा भर पर्दो र विश्वासिलो उत्तम फार्मेसीमा थप सेवा सहित कुकुब आयुर्वेद औषधालय छँदैछ नि। तपाईँ हुनुहोस्, तपाईँको समस्याको समाधान सफलतापूर्वक हुन्छ।
11: हाम्रा सेवाहरू पायस, मलद्वारमा मासु पलाएको, दिशा बस्दा रगत देखिने, चिलाउने फिस्टुला, मलद्वारको 2-3 अङ्गुल छेउछाउमा ससाना घाउ खटेर आउने, बिक निस्कने, प्रेसर मलद्वारमा चिरा परेको, दिशा बस्दा अत्याधिक दुखाइको महसुस हुने,
12: महिनामा हुने समस्या महिनावारी गडबडी, सेतो पानी बग्ने, तल्लो पेट दुख्ने, आँख खस्ने, यौनाङ्ग चिलाउने, बाँझोपन तथा यौन चाहना नहुने, पुरुषमा हुने समस्या शीघ्रपतन, उत्तेजनामा कमी, यौन दुर्बलता, यौन चाहना नहुने, पेट सम्बन्धी समस्या, ग्यास्ट्राइटिस, ग्यास्ट्रिक अल्सर, गानोगोला, अपच, कब्जियत, आइबीएस, जन्डिस, मृगौलाको पथरी तथा अन्य पेट सम्बन्धी सम्पूर्ण रोगको उपचार तथा परामर्श सेवा, पुरानो भन्दा पुरानो बाथ, युरिक एसिड तथा गर्दन भाड कम्मरमा नसा च्यापिएको, हात खुट्टा झमझमाउने, अत्याधिक पोल्ने, सिल्का हान्ने तथा अन्य हाड जोड्ने सम्बन्धी समस्याको पञ्चकर्म, अग्निकर्म तथा फिजियोथेरापी द्वारा सफल उपचार,
11: छाला सम्बन्धी समस्या, नयाँ तथा पुरानो एलर्जी, अनुहारको चाया पोतो डन्डी फोर, दाग सेतो दुबी, छालामा चाला हुने तथा सोराइसिस रोगको पञ्चकर्म द्वारा सफल उपचार तथा परामर्श,
12: दैनिक बीएमएस डाक्टर दिनेश थारूद्वारा चेक जाँच तथा परामर्श सेवा, प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बाल रोग विशेषज्ञ डाक्टर हरिशंकर चौधरीद्वारा चेक जाँच तथा परामर्श सेवा, सम्पर्क उत्तम फार्मेसी कुकुब आयुर्वेद औषधालय, बारदिन्द चार बुद्ध चोक कपिल वस्तु, मोबाइल 9843764665 र 9824151291।
11: सुन्नुहोस् त, हामी कहाँ बिना अपरेसन छाल सूत्र विधिद्वारा पाइस, फिस्टुला र फिसरको सफल उपचार गरिन्छ।
12: युनाइटेड अस्पताल बारदिन्दा चार छाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू,
13: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार,
12: हाड जोड्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर समीर खानद्वारा, हाड जोड्नी सम्बन्धी समस्या, हड्डी ढाँचिएको, रजहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथ रोग विशेषज्ञ सेवा, बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म, शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ। वरिष्ठ फ्यामिली फिजिसियन तथा जीपी सर्जन डाक्टर पूर्ण बहादुर घरतीद्वारा विशेषज्ञ सेवा सहित मेजर तथा माइनर अपरेशनहरू, पाठेघर खाल्ने, चिरेर बच्चा निकाल्ने, नर्मल डेलिभरी सेवा, एपेन्डिसाइटिस, हाइड्रोसिल हर्निया, पित्तथैलीको ढुङ्गा निकाल्ने लगायतको साना तथा ठुला अपरेशनहरू, वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा, अन्य ओपीडी सेवा बिहान 10 बजेदेखि 4 बजेसम्म, डाक्टर योगेन्द्र थापाद्वारा 24 घण्टा इमर्जेन्सी सेवा।
13: युनाइटेड अस्पताल बारगङ्गा 4 ठाकुरापुर कपिल वस्तु, सम्पर्क 076550200, मोबाइल नम्बर 98575518।
12: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
14: हे भगवान्, यो टोयलेट भुरेर पानी पनि माथि आउनलाइसक्यो, कति झन्झट भएको, कला बोलाउने होला।
15: यस्तो बेला त अनुप किसान सेनेटरी बोलाउने हो, 5 मिनटमै आउँछन्, सेफ्टी ट्याङ्कतिर रिङ सफा गरेर गइहाल्छन्।
16: टोयलेट सफा गराउनु परेमा हामीलाई सम्झनुहोस्, हामी 5 मिनटमै टोयलेटको सेफ्टी ट्याङ्कतिर रिङ खाली गर्नेछौँ।
11: अनि सुन्नुहोस् त, हामी कहाँ निर्माण कार्यका लागि चाहिने गिट्टी र ढुङ्गा पाइनुका साथै निर्माण कार्यका लागि चाहिने सिँचाइको सुविधा पनि रहेको छ है।
15: सम्पर्क अनुप किसान सेनेटरी, बारगङ्गा 1 मनरेली टोल, बठनपुर कपिल वस्तु,
11: प्रोप्राइटर नोने थारू।
16: सम्पर्क नम्बर 9144 49750 र 9863।

0: के छ हो धुनुस भाइ भाले बोकेर कता
1: भाकल
0: के को भाकल हो
1: सुन्तलीको जिउमा दाग आएर आखुटा पनि झन्झम गर्छ भन्छ जान्नेलाई देखाएको देउताको श्राप लागेर यस्तो भाकल त्यसैले भाले चढाउन
0: यस्तो पनि हुन्छ यो त कुष्ठरोगको लक्षण जस्तो छ शरीरमा यस्तो रातो खुसो दाग देखिनु अनुहारको छाला तथा कानको लुटी बाक्लो हुनु शरीरमा गिर्खाहरू देखा पर्नु दागमा छुँदा थाहा नपाउनु मांसपेशीहरू कमजोर हुनु कुष्ठरोगका लक्षणहरू हुन् तुरन्त स्वास्थ्य संस्थामा गएर उपचार गराइहाल्नुहोस् यो देउताको होइन किटाणुको करामत हो
2: भागल छागल छोडौँ धुर्मु उहाँले भने आफै जता र औषधि खान थालिहाल्नु पर्छ कि
3: कुष्ठ रोगको समयमै उपचार गराउँ अङ्ग भङ्ग हुनबाट बचाउँ
4: जनहितका लागि जारी सन्देश नेपाल सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभाग
5: बारगंगा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुद्वारा बाली बिमा अनुदान कार्यक्रम सम्बन्धी सूचना
6: बारगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा कपिल वस्तुको चालू आर्थिक वर्ष 2081-82 वार्षिक स्वीकृत कार्यक्रम अनुसार बाली बिमा कार्यक्रम रहेको र उक्त कार्यक्रम अन्तर्गत हाल कृषि पशुपन्छी तथा जडीबुटी बिमा निर्देशिका 2079 अनुसार कृषि पशुपन्छी तथा जडीबुटी बिमा गर्ने कृषकहरूलाई नेपाल सरकारबाट 80% बिमा शुल्कमा अनुदान प्राप्त हुने गरेको र कृषकले 20% बिहोर्नु पर्ने गरेकोमा उक्त 20% बिमा शुल्क रकमले 50% हुन आउने बिमा शुल्क रकम कार्यक्रम अनुसार चालू आर्थिक वर्ष 2082-83 बिमा गरेका मध्ये पहिले निवेदन दिनेलाई पहिलो प्राथमिकताको आधारमा अनुदान रकम उपलब्ध गराइने हुँदा आफूले लगाएको बाली वस्तुको खाद्यान्न दलहन तेलहन तरकारी फलफूल च्याउ मौरी आदि बिमा गरी तपसिलमा उल्लेखित कागज संलग्न राखी बिमा शुल्क अनुदानको लागि 83 जेठ मसान्तसम्म बारगंगा नगरपालिका कृषि विकास शाखामा निवेदन पेश गर्नु हुन सम्पूर्ण कृषक महानुभावहरूमा यसै सूचनाद्वारा अनुरोध गरिन्छ
7: निवेदन साथ संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू बिमा गर्ने व्यक्तिको नागरिकताको प्रतिलिपि बिमा लेखको प्रतिलिपि बिमा गर्दा बिमा शुल्क बुझाइएको सकल रसिद बिमा गरेको बाली वस्तुको फोटो सम्बन्धित वडा कार्यालयको सिफारिस खाता रहेको बैंकको नाम र खाता नम्बर
5: थप जानकारीका लागि बारगंगा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुमा सम्पर्क राख्न सकिनेछ सम्पर्क नम्बर 98-413-52-747 98-470-52-954 98-472-84-00 र 98-470-83-400 अनुरोधक बारगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा बारगंगा कपिल वस्तु
8: क्यान्सरको सम्पूर्ण उपचार विराटनगर सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन् नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो फुट्नु पर्दैन विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30
9: नमस्कार तपाईँहरू यति बेला सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज यो समय हो लोकगीत सङ्गीतको तपाईँहरू यति बेला सुन्न सक्नुहुनेछ नयाँ तथा पुराना लोकगीत सङ्गीतहरू मात्र सामुदायिक रेडियो बुद्ध

0: बाथरूम किचन टॉयलेट गइसक्नु छैन, मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। साह्रै तनावको काम रहेछ।
1: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स, सबैको रोजाइमा रहेको पञ्चकन्याका सिटीडीसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट, पानी ट्याङ्की, कम्बट सिटहरू, मार्बल, सोमानी कम्पनीका ट्रायल, होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
0: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
2: सुन्नुहोस् त, हामी कहाँ टाइल, ग्रेनाइट, ड्रेन काडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
1: सम्पर्क कृष्णा सप्लाइज, बारगंगा बैरिया, कपिल वस्तु। फोन 076550317, मोबाइल 98571713। सञ्चालक गिरिराज खडे।
3: पाल्पा भैरव मेडिकल हल, बुटवलको अत्यन्त जरुरी सूचना।
4: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाड जोड्ने नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
3: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफुर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाड जोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यातिएको, भाँचिएको, हाड जोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
4: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ, बोचवल, साझा हस्पिटलको अगाडि।
3: सम्पर्क नम्बर 071534905, 071553905 र मोबाइल 98570078010।
5: कता हो काका लखर लखर गर्दै?
6: कहाँ हुन्थ्यो बाबु, यो छोराले विदेशबाट पठाइदिएको एलइडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो, यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला, नातिले मोबाइलबाट फोन गर्ला बाबुला भनेर बिहानै दौडेको छु।
5: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
6: ल होइन, सँगै जाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
5: हजुर, हाम्रा सेवाहरू,
6: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ, साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर, कपिल वस्तु, प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ, 98446-19125 र 98-75-52-004।
7: अरे बाप रे बाप, मरी गान।
8: ए साथी लोग, तोहरे लोग एक छिन फुटबॉल बंद करो तो, वो देखो विवेक के का होएगा, वहर झाड़ी को वो ना जाओ कहे रहें।
7: वो देखाओ, सब भाग गया उहर, विवेक का काट ले इसकी काओ। उफ, स्कूल के फुटबॉल देखे आए रहें और केस दुर्दशा आए पर रहा।
9: अरे अम्मा तो सांप काट ली, अब मर जा।
8: विवेक ढेर ना घबराओ साथी, अच्छा शांत हो के ढेर हिल डुल ना कह के बैठो, तुमको हमारे स्वास्थ्य केंद्र पहुँचावा जाए। ए पारस, वहाँ घर के भैया का मोटरसाइकिल लेके आओ कहो तो।
7: हाँ, विवेक का ही खुला जगह पर सुताओ, ढेर हिलावे डोलावे न कह के, हम यही काफी से हों की धाई, गठिया के कुछ निचवा काटे है, फूलत है, काटी लिया जगह का छुए और चलावे ना ही चाहिए।
8: अब हम विवेक का साहस हुए कहके ओकर कसा पेटी बटन सब खोल दी थे और घड़ी और अंगूठियों निकाल दी थे।
7: वो थे रोशन, हम इधर विवेक के जूता और मोजा धीरे धीरे निकाल दे थे।
10: ढेर जैसन सांप के जसाई खतरनाक नहीं होते, समय पर उपचार कई मिले पर विषालु सांप काट लिए व्यक्ति का बचाई सका जात है। सांप काट लिए व्यक्ति का जल्दी से जल्दी उपचार केंद्र में पहुँचाई दिए से उनके बढ़वार क्षति हुए से बचाई सका जात है।
11: विश्वसनीय और सही

哎，人都是对象，对象，那这样子比较正常，这样。

0: अरे गुरुजी इनहरु को अन्त
1: इनीहरु चाहिँ नि पाखा पखेर म हजुर जस्तै मान्छेलाई घुमाउने केटाहरु नि ठ्याक्कै एक महिना अगाडि माथि भिरबाट पहिरो खसेर सबै पहिरोमा परेर बितेका थिए

0: यो युनाइटेड हस्पिटल यही होइन र भएको कहाँनिर सरे छ र बिरामी भएर बस्न खाना छैन हस्पिटल भेटिने होइन
1: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि ल चार नम्बर चोकबाट अटो चढ्नुहोस् त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस् त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि अनि दिदी युनाइटेड पहिलाको जस्तो छैन नि अहिले त धेरै सुविधा सम्पन्न भएको छ तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन
2: हजुर विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र अस्पताल युनाइटेड हस्पिटल बारगुङका चार ठाकुरापुर र झुङ्गाको बीचमा यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा हाड जोड्नी सम्बन्धी हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने महिला तथा प्रसूति रोग विशेषज्ञ सेवा मेजर अपरेशनहरू एपेन्डिसाइटिस पाठेघर फाल्ने हर्निया पित्त थैलीको ढुङ्गा निकाल्ने चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
1: 24 घण्टा सेवा उपलब्ध छ
2: नभुल्नुहोला
3: विस्तृत जानकारीका लागि युनाइटेड अस्पताल बारगन्दा 4 ठाकुरापुर कपिलवस्तु फोन 076-550-200 मोबाइल 98-570-55-138
4: सिद्धार्थनगर सिटी हस्पिटलद्वारा गरिब विपन्न तथा न्यून आय भएका बिरामीहरूको लागि सस्तो सुलभ स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन भइरहेको छ सस्तो सुलभ कार्यक्रम अन्तर्गत उपलब्ध सेवाहरू सस्तो सुलभ ओपिडी सस्तो सुलभ वार्ड सस्तो सुलभ आइसीयू तथा एनआइसीयू सेवा सिटी स्क्यान ल्याब यूएससी एक्सरे इन्डोस्कोपी सेवा सस्तो अपरेशन प्याकेज सस्तो सुलभ कार्यक्रमका विशेषताहरू न्यून शुल्कमा उल्लेखित सम्पूर्ण सेवाहरू प्रदान गरिने बिरामीको संख्या अनुसार नर्सिङ स्टाफको व्यवस्था आधुनिक प्रविधि सहित गुणस्तरीय सेवा प्रदान अनुभवी डाक्टरद्वारा परामर्श स्वच्छ सफा परिवार मैत्री वातावरणमा छिटो छरितो सेवा सम्पर्क सिद्धार्थनगर सिटी हस्पिटल मायावेदी 8 भैरहवा रूपन्देही मोबाइल 97464-0290 पुनश्च सस्तो सुलभ स्वास्थ्य सेवा लिनको लागि बिहान 7:30 देखि 9:30 सम्म टिकट लिइसक्नु
5: सूचना निशुल्क जलन सर्जरी शिविर सम्बन्धी सूचना
6: नवीन निशुल्क जलन सर्जरी तथा परामर्श शिविर सम्बन्धी सूचना
5: लुम्बिनी प्रदेशको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान नबिल बैंक र सुषमा कोइराला मेमोरियल अस्पतालको संयुक्त आयोजनामा नबिल निशुल्क जलन सर्जरी शिविर सञ्चालन हुन गइरहेको छ
6: मिति 2083 वैशाख 25 गतेदेखि 28 गतेसम्म
5: स्थान राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ
6: उपचार हुने मुख्य समस्याहरू
5: आगोले पोलेर शरीरको भाग खुम्चिएको वा चलाउन नमिल्ने
6: पोलेका कारण हात खुट्टाका औलाहरू टाँसिएको
5: पोलेर टाउको कपाल घुमेको
6: एसिड आक्रमण वा विस्फोटनमा परि जलन भएका
5: जन्मजात हात खुट्टामा 5 भन्दा बढी औला भएका वा पैताला भित्र फर्किएका
6: विशेषता
5: वरिष्ठ प्लास्टिक सर्जनद्वारा पूर्ण रूपमा निशुल्क शल्यक्रिया तथा परामर्श सेवा प्रदान गरिनेछ
6: थप जानकारी वा नाम दर्ताका लागि अस्पतालको प्रशासन शाखा सम्पर्क गर्नुहोला
5: विस्तृत जानकारीका लागि 98-513-5007 अथवा 98-40-52-53-55
7: छोरीलाई भुकेर आएको छौ त हेर्नुहोस् न काका छोरी फुल्टिनु बारीमा गएकी थिइन् सर्पले टोकेछ विष निकालिदिनुहुन्छ कि भनेर लिएर आएको सर्पले टोकेको विषको उपचार गर्दा त सर्पदंश उपचार केन्द्रमै लैजानुपर्छ कमल त्यहाँ दक्ष तथा तालिम प्राप्त चिकित्सकहरूले विषालु सर्पले टोकेको हो कि होइन पत्ता लगाएर सर्पदंश उपचारमा प्रयोग हुने एन्टिभेनमबाट उपचार गर्छन्
8: सर्पदंश उपचार केन्द्रको बारेमा मैले पनि सुनेको त हो तर
7: सर केही होइन छोरीलाई तुरन्त उपचार केन्द्रमा लगिहाल नेपाल सरकारले सर्पदंशको उपचार तथा एन्टिभेनम समेत निशुल्क उपलब्ध गराउँछ खर्चको पनि चिन्ता लिनु पर्दैन
8: छोरी न त्यो है तिमीलाई केही हुँदैन म एम्बुलेन्सलाई फोन गरिहाल्छु
7: एम्बुलेन्स आइपुग्न समय लाग्न सक्छ मेरो छोरो सन्देशले मोटरसाइकलमा राखेर तिमीहरूलाई उपचार केन्द्र लगिदिन्छ बाबु सन्देश तयार भएर छिट्टो बाहिर आउ त
9: सर्पदंश प्रभावित जिल्लाहरूमा बिरामीहरूको समयमै उपचार गरी ज्यान जोगाउने उद्देश्यले सर्पदंश उपचार केन्द्र सञ्चालनमा छन् यी उपचार केन्द्रमा सर्पदंशको उपचार निशुल्क हुन्छ सर्पको टोकाइले मानिसको मृत्यु नहोस् भनेर सरकारले सर्पदंश उपचारमा प्रयोग हुने एन्टिभेनम निशुल्क उपलब्ध गराएको छ। आफ्नो नजिकै रहेको सर्पदंश उपचार केन्द्रको सम्पर्क नम्बर साथमै राख्नु पर्छ।
10: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
11: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिटाङका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश

0: नयाँ नेपाल निर्माणको आधार निरन्तर सुन्दै रहनुहोस् सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम किचन टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छट सिमेन्ट पनि चाहियो। साह्रै तनावको काम रहेछ।
2: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स, सबैको रोजाइमा रहेको पञ्चकन्याका सिपिडिसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट, पानी ट्याङ्की, कम्बट सिटहरू, मार्बल, सोमानी कम्पनीका ट्रायल, होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
1: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने पाइपहरूमा

0: होइन ए दिदी, नानीलाई लिएर कता हिँड्नु भएको?
1: कहाँ जानु बाबु, नानीलाई स्कुल भर्ना गर्न?
0: कुन स्कुलमा?
1: पहिले त टाढाको स्कुलमा पठाउनु पर्थ्यो, अहिले त हाम्रै घर नजिकै वन कटवामा छ नि रोयल एलायन्स मेमोरियल एकेडेमी। राम्रो पढाइ, राम्रो वातावरण, त्यसैले त्यही भर्ना गराउन लागेको।
2: हजुर, बारगङ्गा 11 वनकटवामा अवस्थित रोयल एलायन्स मेमोरियल एकाडेमीमा नयाँ व्यवस्थापनका साथ नयाँ शैक्षिक सत्रका लागि भर्ना खुल्ला गरिएको छ।
3: यहाँ प्लेग्रुपदेखि कक्षा 8 अध्ययनको व्यवस्था, अनुभवी तथा दक्ष शिक्षकहरूबाट गुणस्तरीय शिक्षा, कम्प्युटर शिक्षा, विज्ञान प्रयोगशाला, अतिरिक्त क्रियाकलाप, साथै शान्त सुरक्षित तथा बाल मैत्री वातावरण उपलब्ध छ।
4: हामी केवल पढाइमा मात्र होइन बाल बालिकाको विकासमा विश्वास गर्छौ। सिट सीमित छ, त्यसैले आजै आफ्ना बाबु नानीलाई भर्ना गराउनुहोस्।
5: एजुकेशन फर नलेज क्रिएसन एन्ड ट्रान्सफर्मेसन, रोयल अलायन्स मेमोरियल इङ्ग्लिस अकाडेमी।
6: म त रोयल अलायन्समै पढ्न जान्छु, मेरो सबै साथीहरू पनि यही आउनु है।
7: अध्यक्ष नरेन्द्र चौधरी, व्यवस्थापक गोविन्द सापकोटा, रोयल एलायन्स मेमोरियल एकेडेमी, बारगङ्गा 11 वनकटवा प्रगति नगर कपिलवस्तु। फोन 98470-52199 र 97622-57342।
8: सूचना, निशुल्क जलन सर्जरी शिविर सम्बन्धी सूचना।
9: नवीन निशुल्क जलन सर्जरी तथा परामर्श शिविर सम्बन्धी सूचना।
8: लुम्बिनी प्रदेशको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, नबिल बैंक र सुषमा कोइराला मेमोरियल अस्पतालको संयुक्त आयोजनामा नबिल निशुल्क जलन सर्जरी शिविर सञ्चालन हुन गइरहेको छ।
9: मिति 2083 वैशाख 25 गतेदेखि 28 गतेसम्म।
8: स्थान राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङ।
9: उपचार हुने मुख्य समस्याहरू:
8: आगोले पोलेर शरीरको भाग खुम्चिएको वा चलाउन नमिल्ने,
9: पोलेका कारण हात खुट्टाका औलाहरू टाँसिएको,
8: पोलेर टाउको कपाल घुमेको,
9: एसिड आक्रमण वा विस्फोटनमा परि जलन भएका,
8: जन्मजात हात खुट्टामा 5 औला भएका वा पैताला भित्र फर्किएका।
9: विशेषता:
8: वरिष्ठ प्लास्टिक सर्जनद्वारा पूर्ण रूपमा निशुल्क शल्यक्रिया तथा परामर्श सेवा प्रदान गरिनेछ।
9: थप जानकारी वा नाम दर्ताका लागि अस्पतालको प्रशासन शाखामा सम्पर्क गर्नुहोला।
8: विस्तृत जानकारीका लागि 98513-5007 अथवा 98412-5555।
10: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।
11: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्याटिएको, स्पोर्ट्स इन्जुरीज साथै हाड जोड्ने, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोड्ने भाँचिएको, लिगामेन्ट च्याटिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
10: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू:
11: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
10: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
11: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
10: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
11: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
10: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
11: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
10: फिजियोथेरापी विशेषज्ञ सेवा,
11: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
10: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ। साबिक लुम्बिनी नर्सिङ होम प्राली। फोन 071-531-641 र 535-641।
12: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछ। सब एकदम खुसी हुन्छ। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री SE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
13: ल है म आइपुगे। सर्पले डसेको बिरामीलाई बिस्तारै आँगनमा ल्याउन पाए हुन्थ्यो।
14: एकैछिन है, हामी सहयोग गरेर ल्याउँदैछौ। बरु मोटरसाइकल फर्काएर राख्दै गर्नुहोस् न।
13: हुन्छ हुन्छ, ल बिरामीलाई बिस्तारै मेरो पछाडि बसाउनुहोस्, अनि एकजनाले बिरामीलाई समातेर बस्नुहोस्। उपचार केन्द्रसम्म पुर्याउँदा बिरामी बेहोस हुन सक्ने भएकोले पछाडिबाट समातेर बस्नुपर्ने हो।
15: बिरामीलाई सुरक्षित हुने गरी म समातेर बस्छु सुनिलजी। तपाईँ जस्ता मोटरसाइकल स्वयंसेवकका कारण सर्पदंशका बिरामीलाई उपचार केन्द्र लैजान सजिलो भएको छ।
13: एम्बुलेन्स र अरू चार टाङ्गे सवारीको तुलनामा मोटरसाइकल सबै ठाउँमा सजिलै उपलब्ध हुन्छ। कति ठाउँमा त म जस्ता मोटरसाइकल स्वयंसेवकहरू पनि छन्। सजिलोसँग र छिट्टै उपलब्ध हुन सकेको खण्डमा बिरामीलाई चार टाङ्गे सवारी साधनमा सजिलो हुने गरी सुताएर नजिकैको एन्टिभेनम भएको उपचार केन्द्रमा लैजानुपर्छ।
14: तपाईँहरू जाँदै गर्नुहोस् है, म ढोका लाएर आइहाल्छु।
13: ल, उहाँलाई टोकेको सर्पको फोटो खिच्न भ्याउनु भएको छ भने त्यो पनि ल्याउनु होला है। सर्पको पहिचान हुन्छ र उपचार गर्न सजिलो हुन्छ।
15: फोटो मेरो मोबाइलमा छ, अहिले हामी गइहालौ, नत्र ढिलो हुन्छ।
16: सर्पले डसी हालेमा उपचारको लागि मोटरसाइकल चालक वा मोटरसाइकल स्वयंसेवकसँग सहयोग लिनुहोस्। बिरामीलाई आफू र मोटरसाइकल चालकको बीचमा सुरक्षित हुने गरी राख्नुहोस् र नजिकैको एन्टिभेनम उपलब्ध हुने सर्पदंश उपचार केन्द्रमा लगिहाल्नुहोस्। सर्पले टोक्दा मोटरसाइकल चालक बोलाऊ, नजिकैको सर्पदंश उपचार केन्द्र पुर्याउ, जीवन रक्षा गरौं।
17: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् SNAKEBITENEPAL.ORG मा गई आवश्यक जानकारी लिन सकिन्छ।
18: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
19: सुन्नु न,
20: भन न भन,
19: चाडबाडहरू पनि नजिकै छ, बिहा पार्टीमा जाँदा पनि राम्रा गरगना छैनन्, बनाउन पर्ने।
20: बनाउला नि त, फेरि सुन चाँदी जस्ता कुरा, विश्वासिलो पसल पनि हेर्नु पर्यो नि।
19: त्यसको लागि हजुरले चिन्ता गर्नु पर्दैन नि हजुर। हाम्रै सुन्दर नगरी चार नम्बरमा शिला शिल्प स्याङ्जा कारीकोटे सुन चाँदी पसल खुलेको छ नि।
20: त्यसो भए त जाम न त, हामीसँग भएको पुरानो सुन पनि छ, त्यो सुन पनि लगेर जाउँ है। त्यही सुनसँग केही थप थाप गरी नयाँ सुन चाँदीका गर गहनाहरू बनाएर ल्याउला। बरु त्यो सुन चाँदी पसल कहाँनिर छ कुन्नी?
19: तौलिहवा रोड पश्चिम पट्टि एनसेल टावर भएको ठाउँमा।
20: हजुर, ग्राहकहरूको चाहनालाई मध्यनजर गर्दै अर्डर अनुसार रेडिमेड गर गहनाहरू पनि तयार गरिनुको साथै पुराना गहनासँग नयाँ गहना पनि सट्टीपट्टी गरिन्छ। दक्षिण कालीकटबाट तपाईँले खोज जस्ता आकर्षक डिजाइनका गर गहनाहरूको लागि एकपटक अवश्य हामीलाई सम्झिनुहोस्। शिला शिल्प स्याङ्जा कारीकोटी सुनचाँदी पसल तौली हवा रोड पश्चिमपट्टि एनसेल टावर भएकै घरमा प्रोप्राइटर ओम गहतराज, शुभचिन्तक लोक बहादुर बिक नायरी। मोबाइल 98215 90 00 95, 98575 56 095 र 98 172 52 311।
21: नमस्कार, तपाईँले सामुदायिक रेडियो बुद्ध आवाज सुनिरहनु भएको छ। यो समय हो आधुनिक गीत संगीतको। तपाईँ अबको क्रममा नेपाली बजारमा भित्रिएका नयाँ तथा पुराना आधुनिक गीत संगीतहरू सुन्न सक्नुहुन्छ।

0: 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: श्री धाकुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले मोरङको सीमावर्ती जोगबनी नाकामा कडाई नेपाल प्रवेश गर्न परिचय पत्र अनिवार्य मार खुलेको 15 वर्षपछि म्याग्दीको चेसुबाङमा सड़क स्तर उन्नति लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनको भाव तोलामा 1000 रूपियाँले घटेको छ। अस्ति शुक्रबार कारोबार भएको भावमा 1000 रूपियाँले घटेर सुन आज तोलाको 2,98,900 रूपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अस्ति शुक्रबार सुनको भाव तोलाको 2,99,900 रूपियाँ थियो। सुनको भाव घटेको दिन आज चाँदीको भाव बढ़ेको छ। चाँदी आज तोलामा 25 रूपियाँले बढ़ेर तोलाको 5,300 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। चाँदीको भाव अस्ति शुक्रबार तोलाको 5,275 रूपियाँ थियो। अब विदेशका खबर। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँगको युद्ध अन्त्य हुने नजिक पुगेको संकेत गर्नुभएको छ। तर स्थायी शान्ति सम्झौतामा सहमति भएपछि मात्र आफ्ना युक्रेनी समकक्षी भ्लोदिमिर जेलेन्स्कीलाई भेट्ने उहाँले बताउनु भएको छ। तात्कालिक सोभियत संघले नाजी जर्मनी विरूद्ध जीत हासिल गरेको सम्झनामा धेरै वर्ष यता पहिलोपटक सीमित रूपमा आयोजित विजय दिवस परेडपछि क्रेमलिनमा पत्रकारसँग पुटिनले आफ्नो पछिल्लो अभिव्यक्ति दिएको बीबीसीले जनाएको छ। रूसले दोस्रो विश्वयुद्धमा नाजी जर्मनीमाथि तात्कालिक सोभियत संघको जीतको सम्झनामा हरेक वर्ष मे 9 तारीकमा राष्ट्रिय विदा मनाउने गरेको छ। यसैबीच रूस र युक्रेनले हिजो शनिबारदेखि शुरू भएको 3 दिन युद्ध विरामको अझै धेरै पटक उल्लंघन भएको आरोप एकअर्कामाथि लगाएका छन्। यस्तै दक्षिणी लेबनानमा इजरायलले गरेको हवाई आक्रमणमा कम्तीमा 39 जनाको ज्यान गएको छ। लेबनानको स्वास्थ्य मन्त्रालयले इजरायलको पछिल्लो आक्रमणबाट कम्तीमा 39 जनाको ज्यान गएको र 15 जना घाइते भएको जनाएको छ। ज्यान गुमाउने र घाइते हुनेहरूमा बालबालिका पनि रहेका बीबीसीले उल्लेख गरेको छ। इजरायली रक्षा बलले दक्षिणी शहर सक्सासियोमा रहे क्षेत्रमा हिजबुल्लाहका लडाकुलाई लक्षित गरी आक्रमण गरेको जनाएको छ। आक्रमणमा नागरिक हाताहाती समीक्षा भइरहेको इजरायली पक्षको भनाई छ। हिजबुल्लाहले पनि उत्तरी इजरायलतर्फ ड्रोन आक्रमण गरेको जनाएको छ। इजरायली सेनाका अनुसार आक्रमणमा 3 जना सैनिक घाइते भएका छन्। यसमध्ये 1 जनाको अवस्था गम्भीर छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको अप्रेल 16 तारीकमा युद्ध विराम घोषणा गरे पनि इजरायल र हिजबुल्लाह बीचको तनाव भने चलिरहेको छ। अब खेल खबर। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज 2 खेल हुँदैछन्। आजको पहिलो खेल दिउँसो 4:15 चेन्नईमा चेन्नई सुपर किंग्स र लखनऊ सुपर जायन्ट्स बीच हुनेछ। 10 खेल खेलेको चेन्नई समान 5 खेलमा जीत र 5 खेलमा हार सहित 10 अंकका 7 तालिकाको 6 स्थानमा छ। लखनऊ समान 10 खेलमा 3 जीत र 7 खेलमा हार सहित 6 अंकका 7 तालिकाको पुछारमा छ। यस्तै आजको दोस्रो खेल बेलुका 7:45 रोयल च्यालेन्जर्स बेंगलुरू आरसीबी र मुम्बई इण्डियन्स बीच रायपुरमा हुनेछ। 10 खेलमा 6 जीत र 4 हारसहित आरसीबीले 12 अंक जोडेको छ। आरसीबी लगातार 4 स्थानमा छ। यस्तै समान 10 खेलमा 3 खेलमा जीत र 7 खेलमा पराजित हुँदै मुम्बई 6 अंकसहित तालिकाको 9 स्थानमा छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। मोरङको सीमावर्ती जोगबनी नाकामा कडाई नेपाल प्रवेश गर्न परिचय पत्र अनिवार्य मार्ग खुलेको 15 वर्षपछि म्याग्दीको चेसुबाङमा सड़क स्तर उन्नति असारसम्म तोकिएको म्याद अघि नै काम सम्पन्न हिरमौरीको मह शिकारमा पुस्ता हस्तान्तरण गरिँदै डोरी र भर्याङको सहारामा मह काट्ने परम्परालाई निरन्तरता युक्रेनसँगको युद्ध अन्त्य नजिक पुगेको रूसी राष्ट्रपति पुटिनको संकेत लेबनानमा इजरायलले गरेका हवाई आक्रमणमा 39 जनाको ज्यान गयो र आईपीएल क्रिकेटमा आज चेन्नई र लखनऊ तथा आरसीबी र मुम्बई खेल्दै दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज।

0: स्टक बैग अफ द इयर 2024 र 2025 को सम्मान सिटिजन्स बैंक विश्वास को नाम सिटिजन्स बैंक हजुर को प्रगति को सहयात्री।
1: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम किचन टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। साह्रै तनावको काम रहेछ।
2: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर सबैको रोजाइमा रहेको पञ्चकन्याका सिटिडिसी पाइप फिटिङका सामानहरू धाराका आइटम अन्तर्राष्ट्रिय ब्रान्डका छड सिमेन्ट पानी ट्याङ्की कम्बट स्टिकहरू मार्बल सोमानी कम्पनीका ट्रायल होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
1: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
3: सुन्नुहोस् त, हामी कहाँ टाइल ग्रेनाइट भेन काडो बाथ फिटिङ सेनिटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
2: सम्पर्क कृष्णा सप्लाइज बारगंगा बैरिया कपिल वस्तु फोन 076550317 मोबाइल 98571713। संचालक
4: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
5: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाड जोड्ने नस तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बालरोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
4: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाड जोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यापिएको, भाँचिएको, हाड जोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
5: सम्पर्क पाल्पा भैरव मेडिकल हल श्रवण पथ बुचवल साझा हस्पिटलको अगाडि।
4: सम्पर्क नम्बर 071534905, 071553905 र मोबाइल 98570078010।
6: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछ। सब एकदम खुसी हुन्छ। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्किम।

0: यो युनाइटेड हस्पिटल यही होइन र भएको कहाँनिर सरेछ र बिरामी भएर कस्न खाना छैन हस्पिटल भेटिने होइन
1: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि ल चार नम्बर चोकबाट अटो चढ्नुहोस् त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस् त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि अनि दिदी युनाइटेड पहिलाको जस्तो छैन नि अहिले त धेरै सुविधा सम्पन्न भएको छ तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन
2: हजुर विशेषज्ञ डाक्टरबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र अस्पताल युनाइटेड हस्पिटल बारगुङका चार ठाकुरापुर र झुङ्गाको बीचमा यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा हाड जोड्ने सम्बन्धी हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने महिला तथा प्रसुति रोग विशेषज्ञ सेवा मेजर अपरेसनहरू एपेन्डिसाइटिस पाचेघर फाल्ने हर्निया पित्त थैलीको ढुङ्गा निकाल्ने चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेसन
1: 24 घण्टा सेवा उपलब्ध छ
2: नभुल्नुहोला
3: विस्तृत जानकारी का लागि युनाइटेड अस्पताल बारगंगा 4 ठाकुरापुर कपिलवस्तु फोन 076550200 मोबाइल 98575158138
4: डिभिजन 1 कार्यालय कपिलवस्तु गौतम बुद्ध चन्द्रौटाको जनहितमा जारी सन्देश
5: ए गर्मियामा आयो हजुर सुकिसक्यो घाँस वनमा आगो लाग्यो भने जीव जन्तुको नाता वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: टोयलेट भरेर पानी पनि माथि आउन लागिसक्यो। कति झन्झट भएको, कला बोलाउने होला।
1: यस्तो बेला त अनुप किसान सेनेटरी बोलाउने हो। 5 मिनटमै आउँछन्, सेफ्टी ट्याङ्की र रिङ सफा गरेर गइहाल्छन्।
2: हजुर, टोयलेट सफा गराउनु परेमा हामीलाई सम्झनुहोस्। हामी 5 मिनटमै टोयलेटको सेफ्टी ट्याङ्की र रिङ खाली गर्नेछौ।
0: अनि सुन्नुहोस् त, हामी कहाँ निर्माण कार्यका लागि चाहिने गिट्टी र ढुङ्गा पाइनुका साथै निर्माण कार्यका लागि चाहिने सिँचाइको सुविधा पनि रहेको छ है।
1: सम्पर्क अनुप किसान सेनेटरी, बारगङ्गा 1 मनरेली टोल, बठनपुर कपिल वस्तु।
0: प्रोप्राइटर नोने थारू।
2: सम्पर्क नम्बर 98144 49 750 र 98 76 1 3 3 93।

0: डिभिजन वन कार्यालय कपिल वस्तु गौतम बुद्ध चन्द्रौटाको जनहितमा जारी सन्देश।
1: ए गर्मियामा आयो हजुर सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाच, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ। फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: अनुरोध राख्छु डिभिजन वन कार्यालय कपिलवस्तु गौतम दत्त चन्द्रौटा कपिलवस्तु।
2: यो मौसम अत्याधिक हावाहुरीको भएकाले वन डढेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
3: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बोल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौ।
4: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौ।
5: डढेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
3: जानी जानी डढेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
5: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
4: सुन्नुहोस् त,
3: वन जंगलमा आगजनी गर्ने र डढेलो लगाउनेलाई दण्ड जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
6: वन डढेलो जैविक विविधताको संरक्षण गरौ।
5: अनुरोध
3: अध्यक्ष लेमबहादुर गुरुङ, बागेश्वरी सामुदायिक वन उपभोक्ता समूह बारगंगा 6 बैदौली, सम्पर्क नम्बर 98472676।
7: ल है म आइपुगे। सबले दस्तीको बिरामीलाई बिस्तारै आँगनमा ल्याउनु पाए हुन्थ्यो।
8: एकैछिन है, हामी सहयोग गरेर ल्याउँदैछौ। बरु मोटरसाइकल फर्काएर राख्दै गर्नुहोस् न।
7: हुन्छ हुन्छ, ल बिरामीलाई बिस्तारै मेरो पछाडि बसाउनुहोस्, अनि एकजनाले बिरामीलाई समातेर बस्नुहोस्। उपचार केन्द्रसम्म पुर्याउँदा बिरामी बेहोस हुन सक्ने भएकोले पछाडिबाट समातेर बस्नुपर्ने हो।
9: बिरामीलाई सुरक्षित हुने गरी म समातेर बस्छु सुनिलजी। तपाईँ जस्ता मोटरसाइकल स्वयंसेवकका कारण सर्पदंशका बिरामीलाई उपचार केन्द्र लैजान सजिलो भएको छ।
7: एम्बुलेन्स र अरू चार पाङ्ग्रे सवारीको तुलनामा मोटरसाइकल सबै ठाउँमा सजिलै उपलब्ध हुन्छ। कति ठाउँमा त म जस्ता मोटरसाइकल स्वयंसेवकहरू पनि छन्। सजिलोसँग र छिट्टै उपलब्ध हुन सकेको खण्डमा बिरामीलाई चार पाङ्ग्रे सवारी साधनमा सजिलो हुने गरी सुताएर नजिकैको एन्टिभेनम भएको उपचार केन्द्रमा लैजानुपर्छ।
8: तपाईँहरू जाँदै गर्नुहोस् है, म ढोका लाएर आइहाल्छु।
7: ल, उहाँलाई टोकेको सर्पको फोटो खिच्न भ्याउनु भएको छ भने त्यो पनि ल्याउनु होला है। सर्पको पहिचान हुन्छ र उपचार गर्न सजिलो हुन्छ।
9: फोटो मेरो मोबाइलमा छ, अहिले हामी गइहालौ, नत्र ढिलो हुन्छ।
10: सर्पले डसी हालेमा उपचारको लागि मोटरसाइकल चालक वा मोटरसाइकल स्वयंसेवकसँग सहयोग लिनुहोस्। बिरामीलाई आफू र मोटरसाइकल चालकको बीचमा सुरक्षित हुने गरी राख्नुहोस् र नजिकैको एन्टिभेनम उपलब्ध हुने सर्पदंश उपचार केन्द्रमा लगिहाल्नुहोस्। सर्पली टोक्दा मोटरसाइकल चालक बोलाऊ, नजिकैको सर्पदंश उपचार केन्द्र पुर्याऊ, जीवन रक्षा गरौं।
0: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
11: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
12: नयाँ नेपाल निर्माणको आधार निरन्तर सुन्दै रहनुहोस् सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
13: क्यान्सरको सम्पूर्ण उपचार विराटनगर, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो हुनु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025330।
14: कता हो काका लखर लखर गर्दै?
15: कहाँ हुन्थ्यो बाबु, यो छोराले विदेशबाट पठाइदिएको एलइडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहान बिहानै दौडेको छु।
14: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
15: ल होइन सँगै जाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
14: हजुर, हाम्रा सेवाहरू,
15: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन एन्ड्रोइड फोन मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ, साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 98-46-19-125 र 98-75-52-004।
16: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
17: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाड जोड्ने नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
16: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाड जोड्नेका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यातिएको, भाँचिएको, हाड जोड्नेका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
17: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ बुटवल, साझा हस्पिटलको अगाडि।
16: सम्पर्क नम्बर 071-534-905, 071-553-905 र मोबाइल 98-570-78-010।

0: हेलो जीवन जी हो?
1: हजुर हजुर सर,
0: म यहाँ लालीगुराँस म्युनिसिपालबाट बोलेको।
1: हजुर भन्नु न।
0: हजुरको भिसा लाग्यो, पर्सि हजुरको फ्लाइट छ, भोलि बेलुकासम्म काठमाडौँ आउनु होला।
1: हुन्छ सर, म भोलि नै आउँछु।

0: मिसिङको छेउमा बसेर घरमा फोन लाउने प्रयास गर्दै त्यही बेला साथीले स्विच अन गर्छ। त्यसपछि मेरो हात काटियो।
1: यत्रो घटना घट्दा तैँले किन हामीलाई बताएन? हामीले के गल्ती गर्यौं बाबु?

0: जिउनु भन्नुभयो
1: धन्नुमान
0: अलिकति पनि
1: घर जग्गा छ
0: हामी यही केही गरेर हामी जिन्दा गुजारा गर्न सक्छौँ भगवान्ले सिर्फ ज्ञान रक्षा गर्यो यसको पछि धन्न नमान्छ

0: लेके पड़ी।
1: बाबा
2: बिटिया न घबराओ, तू का कुछ नहीं हुई, हम एम्बुलेंस का फोन करी थे।
3: एम्बुलेंस आवे के समय लाग सकत है, हमरे बेटवा संदेश मोटरसाइकिल पर तुमका उपचार केंद्र पहुँचाई दे। बाबू संदेश तैयार हो के जल्दी आओ। तो
1: सर्पदंश प्रभावित जिला सब में बीमरिया लोग के समय पर उपचार के जान बचावे के उद्देश्य से सर्पदंश उपचार केंद्र संचालन में है। ये उपचार केंद्र में सर्पदंश के उपचार मुफ्त में मिलत है। सांप की डसाई से आदमी के मौत न हुए के खातिर सरकार सर्पदंश उपचार में प्रयोग होने वाला एंटीवेनम निशुल्क उपलब्ध कराया है। अपने नजदीक रहा सर्पदंश उपचार केंद्र के संपर्क नंबर साथ में रखे के चाहिए।
4: सर्पदंश संबंधी विश्वसनीय और सही जानकारी प्राप्त करे के और नजदीक के सर्पदंश उपचार केंद्र कहाँ है पता लगावे के आधिकारिक वेब पेज www.snakebitenepal.org में देख सका जाता है।
5: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मंत्रालय, इपिडियोमोलोजी तथा रोग नियंत्रण महाशाखा र राष्ट्रीय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपाल का साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौं मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
6: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलोको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
7: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बोल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
8: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका टुटाहरू जथाभावी नफालौं।
9: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
7: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
9: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
8: सुन्नुहोस् त,
7: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
10: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
9: अनुरोध
7: अध्यक्ष मुक्त बहादुर कार्की, मनकामना सामुदायिक वन उपभोक्ता समूह, बारगंगा 2 नन्दनगर, कपिल वस्तु। सम्पर्क नम्बर 98 470 83 104।
11: छोरीलाई बुकेर आएको छौ त, हेर्नुहोस् न काका, छोरी फुल्टिनु बारीमा गएकी थिइन्, सर्पले टोकेछ, विष निकालिदिनुहुन्छ कि भनेर लिएर आएको। सर्पले टोकेको विषको उपचार गर्न त सर्पदंश उपचार केन्द्रमै लैजानुपर्छ कमल, त्यहाँ दक्ष तथा तालिम प्राप्त चिकित्सकहरूले विषालु सर्पले टोकेको हो कि होइन पत्ता लगाएर सर्पदंश उपचारमा प्रयोग हुने एन्टिभेनमबाट उपचार गर्छन्।
12: सर्पदंश उपचार केन्द्रको बारेमा मैले पनि सुनेको त हो, तर
11: सर केही होइन, छोरीलाई तुरन्त उपचार केन्द्रमा लगिहाल। नेपाल सरकारले सर्पदंशको उपचार तथा एन्टिभेनम समेत निशुल्क उपलब्ध गराउँछ, खर्चको पनि चिन्ता लिनु पर्दैन।
12: छोरी नाति है, तिमीलाई केही हुँदैन, म एम्बुलेन्सलाई फोन गरिहाल्छु,
11: एम्बुलेन्स आइपुग्न समय लाग्न सक्छ। मेरो छोरो सन्देशले मोटरसाइकलमा राखेर तिमीहरूलाई उपचार केन्द्र लगिदिन्छ। बाबु सन्देश तयार भएर छिट्टो बाहिर आऊ त।
4: सर्पदंश प्रभावित जिल्लाहरूमा बिरामीहरूको समयमै उपचार गरी ज्यान जोगाउने उद्देश्यले सर्पदंश उपचार केन्द्र सञ्चालनमा छन्। यी उपचार केन्द्रमा सर्पदंशको उपचार निशुल्क हुन्छ। सर्पको टोकाइले मानिसको मृत्यु नहोस् भनेर सरकारले सर्पदंश उपचारमा प्रयोग हुने एन्टिभेनम निशुल्क उपलब्ध गराएको छ। आफ्नो नजिकै रहेको सर्पदंश उपचार केन्द्रको सम्पर्क नम्बर साथमै राख्नुपर्छ।
13: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
5: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौं मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
0: के छ हो धुरन्ध भाइ, भाले बोकेर कता?
14: भाकल
0: के को भाकल हो?
14: सुन्तलीका जिउमा दाग आएर हात खुट्टा पनि झन्झम गर्छ भन्छ, जान्नेलाई देखाएको देउताको श्राप लागेर यस्तो भएको रे, त्यसैले भाले चढाउन
0: यस्तो पनि हुन्छ। यो त कुष्ठरोगको लक्षण जस्तो छ। शरीरमा यस्तो रातो खुसो दाग देखिनु, अनुहारको छाला तथा कानको लुटी बाक्लो हुनु, शरीरमा गिर्खाहरू देखा पर्नु, दागमा छुँदा थाहा नपाउनु, मांसपेशीहरू कमजोर हुनु कुष्ठरोगका लक्षणहरू हुन्। तुरन्त स्वास्थ्य संस्थामा गएर उपचार गराइहाल्नु। यो देउताको होइन, किटाणुको करामत हो।
15: भाकल साकल छोडौँ धुर्मु, उहाँले भने जस्तै जता र औषधि खान थालिहाल्नु पर्छ के?
16: कुष्ठरोगको समयमै उपचार गरौ, अङ्गभङ्ग हुनबाट बचौं बचाऊ।
17: जनहितका लागि जारी सन्देश, नेपाल सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग,

0: आज गाडागरी युवा समूहको आज बसेको बैठकले त्यो निर्णय गरेको छ भनेपछि अर्को हप्ता हामी गाउँमा कार्यक्रम गर्ने निर्णय गरेको छौँ, ठिक छैन? त्यस कार्यक्रममा तिमी दुईजनाले व्यवस्थापन गर्ने है, तिमी दुईजनाले त्यस्तो कार्यक्रमको लागि पैसा उठाउने, चन्दा उठाउने, र त्यो कार्यक्रममा हिरे र चन्द्र चाहिँ नाच्ने है, दिलमायाले र मैले चाहिँ अस्ति लेखेको गीत चाहिँ गाउने।
1: अनि अस्तिको बैठकमा त हिरेसँग मेरो नाच्ने कुरा भएको होइन र?
2: अनि जो नाचे पनि नाच्ने त हो नि,
3: तैँ नाच्न पर्दैछ भाइ, भाइ भए तै नाच, अब अहिले भने त म तै नाच,
2: तैँ नाच के
0: होइन होइन, हल्ला नगर, अब के गर्ने भनेपछि तिमीले म गाउने होइन, उनीहरूको नाच्छ, अब यही अनुसार चाहिँ अब साँच दिनुपर्छ होइन, बेलुकी चाहिँ सबैजना खाना खाएर तालिम गर्ने गर्दै आउने, हुन्छ? ठिक छ नि, ठिक छ होइन, ठिक छ, हिरे
4: दिलमा आएर म नाच्न पर्ने।

0: तालिम राम्रो भयो, अर्को हप्तालाई कार्यक्रमको तयारी गरौँ। ल हेरे दिनमा आएर फोन जाने लस्करे म पनि लागे
1: हल्ला नगर।

0: मौसम अत्याधिक हावाहुरीको भएकाले वन डडेलोको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
1: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौ।
2: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौ।
3: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
1: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
3: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
2: सुन्नुहोस् त,
1: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
4: वन डडेलो रुकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
3: अनुरोधक
5: अध्यक्ष दीपक थापा, खोजीपुर सामुदायिक वन उपभोक्ता समूह, बारगंगा 9 जिनुवा कपिल वस्तु। सम्पर्क नम्बर 98475-92531।
0: यो मौसम अत्याधिक हावाहुरीको भएकाले वन डडेलोको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
1: तसर्थ वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौ।
2: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौ।
3: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
1: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
3: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
2: सुन्नुहोस् त,
1: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
4: वन डडेलो रुकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
3: अनुरोधक
6: कालिका सामुदायिक वन उपभोक्ता समूह, बारगंगा 10 धरमपुर कपिल वस्तु। अध्यक्ष तुलबहादुर सोमई। सम्पर्क नम्बर 98479-066-26।

0: हत्या गरौ, कुष्ठ रोग मुक्त समाज निर्माण गरौ।
1: जनहितका लागि जारी सन्देश, नेपाल सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग।
2: के छ हो धुनुस भाइ, भाले बोकेर कता?
3: केको भाकल
2: हौ?
3: सुन्तलीको जिउमा दाग आएर हात खुट्टा पनि झम झम गर्छ भन्छ। जान्नेलाई देखाएको देउताको श्राप लागेर यस्तो भएको रे, त्यसैले भाले चढाउन।
2: यस्तो पनि हुन्छ?
3: नपाठ्यार भएर हिँड्नु न। ल हेर्नुहोस् त,
2: यो त कुष्ठरोगको लक्षण जस्तो छ। शरीरमा यस्तो रातो फुटो दाग देखिनु, अनुहारको छाला तथा कानको लुटी बाक्लो हुनु, शरीरमा गिर्खाहरू देखा पर्नु, दागमा छुँदा थाहा नपाउनु, मांसपेशीहरू कमजोर हुनु कुष्ठरोगका लक्षणहरू हुन्। तुरन्त स्वास्थ्य संस्थामा गएर उपचार गराइहाल्नुहोस्।
3: तर जान्नेले त यो देउताको करामत भन्छ त?
2: यो देउताको होइन, किटाणुको करामत हो।
4: भाकल छाकल छोड्नु धुर्मु, उहाँले भने आफै जताएर औषधि खान थालिहाल्नु पर्छ कि।
1: कुष्ठरोगको समयमै उपचार गरौ, अङ्गभङ्ग हुनबाट बचौ बचाऊ।
5: जनहितका लागि जारी सन्देश, नेपाल सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग।
6: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
7: यति बेला दिउँसोको 2 बजे हो।
8: कता हो काका लहर लहर गर्दै?
2: कहाँ हुन्थ्यो बाबु, यो छोराले विदेशबाट पठाइदिएको एलइडी टिभी पनि बिग्रियो, किन बटर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चटक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाबुला भनेर बिहान बिहानै दौडेको छु।
8: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
2: ल होइन सब एकदम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
8: हजुर, हाम्रा सेवाहरू,
2: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ, साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 98-46-19-125 र 98-75-52-004।
9: सुन्नु न,
10: भन न भन,
9: चाडबाडहरू पनि नजिकै छ, बिहा पार्टीमा जाँदा पनि राम्रा गरगना छैनन्, बनाउन पर्ने
10: बनाउला नि त, फेरि सुन चाँदी जस्ता कुरा, विश्वासिलो पसल पनि हेर्नु पर्यो नि।
9: त्यसको लागि हजुरले चिन्ता गर्नु पर्दैन नि हजुर, हाम्रै सुन्दर नगरी 4 नम्बरमा शिला शिल्प स्याङ्जा कारीकोटे सुन चाँदी पसल खुलेको छ नि।
10: त्यसो भए त जाम न त, हामीसँग भएको पुरानो सुन पनि छ, त्यो सुन पनि लगेर जाउँ है। त्यही सुनसँग केही थप थाप गरी नयाँ सुन चाँदीका गर गहनाहरू बनाएर ल्याउला, बरु त्यो सुन चाँदी पसल कहाँनिर छ कुन्नी?
9: तौलिहवा रोड पश्चिम पट्टि एन्सेल टावर भएको ठाउँमा।
10: हजुर, ग्राहकहरूको चाहनालाई मध्यनजर गर्दै अर्डर अनुसार रेडिमेड गर गहनाहरू पनि तयार गरिनुको साथै पुराना गहना सँग नयाँ गहना पनि सट्टीपट्टी गरिन्छ। दक्ष कालीकटबाट तपाईँले खोज जस्ता आकर्षक डिजाइनका गर गहनाहरूको लागि एकपटक अवश्य हामीलाई सम्झिनुहोस्। शिला शिल्प स्याङ्जा कारीकोटी सुनचाँदी पसल तौलिहवा रोड पश्चिम पट्टि एन्सेल टावर भएकै घरमा प्रोप्राइटर ओम गहतराज, शुभचिन्तक लोक बहादुर बिक नायरी, मोबाइल 98-215-90-00-95, 98-75-56-095 र 98-174-52-311।
11: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो, त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम किचन टोयलेट गइसक्नु छैन, मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्, फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो, साह्रै तनावको काम रहेछ।
12: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स, सबैको रोजाइमा रहेको पञ्चकन्याका सिटिडिसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट, पानी ट्याङ्की, कम्बट सिटहरू, मार्बल, सोमानी कम्पनीका ट्रायल, होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
11: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
8: सुन्नुहोस् त हामी कहाँ टाइल ग्रेनाइट भेन काडो बाथ फिटिङ सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
12: सम्पर्क कृष्ण सप्लाइज बारगंगा बैरिया कपिल वस्तु फोन 076550317 मोबाइल 98571713 संचालक श्रीराज खरे।
13: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।
14: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरीज साथै हाड जोर्नी, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोर्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
13: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
14: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
13: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
14: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
13: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
14: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
13: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
14: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
13: फिजियोथेरापी विशेषज्ञ सेवा,
14: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
13: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ, साबिक लुम्बिनी नर्सिङ होम प्राली, फोन 071-531-641 र 535-641।

0: ओहो काका, अनुहार न्याउरो बनाएर झोला बोकेर टाढै लाग्नु भयो कि क्या हो?
1: हेर न भतिजु, म त पास भएर निकै समस्यामा पो छु त। दिशा गर्दा मासु बाहिर निस्किन्छ, रगत पनि आउँछ, अनि तेरो काकीलाई पनि पाठे घरको समस्या छ। त्यही भएर हामी त आयुर्वेदिक औषधि उपचार गर्न काठमाडौँ जान लाग्यो नि।
2: काका, त्यसको लागि तपाईँले चिन्तै नलिनुहोस् न। दुई दशकदेखि सेवा दिँदै आएको हाम्रै गजहेडा बजार बुद्ध चोकमा भर पर्दो र विश्वासिलो उत्तम फार्मेसीमा थप सेवा सहित कुकुब आयुर्वेद औषधालय छँदैछ नि। तपाईँ ढुक्क हुनुहोस्, तपाईँको समस्याको समाधान सफलतापूर्वक हुन्छ।
3: हाम्रा सेवाहरू पायस, मलद्वारमा मासु पलाएको, दिशा बस्दा रगत देखिने, चिलाउने, फिस्टुला मलद्वारको दुई तिन अङ्गुल छेउछाउमा ससाना घाउ खटेर आउने, भित निस्कने, फिसर मलद्वारमा चिरा परेको, दिशा बस्दा अत्याधिक दुखाइको महसुस हुने,
2: महिनामा हुने समस्या, महिनावारी गडबडी, सेतो पानी बग्ने, तल्लो पेट दुख्ने, आङ खस्ने, यौनाङ्ग चिलाउने, मासु पर्न तथा यौन चाहना नहुने, पुरुषमा हुने समस्या, शीघ्र पतन, उत्तेजनामा कमी, यौन दुर्बलता, यौन चाहना नहुने, पेट सम्बन्धी समस्या, ग्यास्ट्राइटिस, ग्यास्ट्रिक अल्सर, गानोगोला, अपच, कब्जियत, आइबीएस, जन्डिस, मृगौलाको पथरी तथा अन्य पेट सम्बन्धी सम्पूर्ण रोगको उपचार तथा परामर्श सेवा, पुरानो भन्दा पुरानो बाथ, युरिक एसिड तथा गर्दन ढाड कम्मरमा नसा च्यापिएको, हात खुट्टा झमझमाउने, अत्याधिक पोल्ने, सिल्का हान्ने तथा अन्य हाड जोड्ने सम्बन्धी समस्याको पञ्चकर्म, अग्निकर्म तथा फिजियोथेरापी द्वारा सफल उपचार,
3: छाला सम्बन्धी समस्या, नयाँ तथा पुरानो एलर्जी, अनुहारको चाया पोतो डन्डी फोर, दाग सेतो दुबी, छालामा चाला आउने तथा सोराइसिस रोगको पञ्चकर्मद्वारा सफल उपचार तथा परामर्श,
2: दैनिक बीएमएस डाक्टर दिनेश थारूद्वारा चेक जाँच तथा परामर्श सेवा, प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बाल रोग विशेषज्ञ डाक्टर हरिशंकर चौधरीद्वारा चेक जाँच तथा परामर्श सेवा, सम्पर्क उत्तम फार्मेसी कुकुब आयुर्वेद औषधालय, बारदिन्द चार बुद्ध चोक कपिल वस्तु, मोबाइल 9847364665 र 9825154291।
3: सुन्नुहोस् त, हामी कहाँ बिना अपरेशन छाल सूत्र विधिद्वारा पायस, फिस्टुला र फिसरको सफल उपचार गरिन्छ।
4: होइन ए दिदी, नानीलाई लिएर कता हिँड्नु भएको?
5: कहाँ जानु बाबु, नानीलाई स्कुल भर्ना गर्न।
4: कुन स्कुलमा?
5: पहिले त टाढाको स्कुलमा पठाउनु पर्थ्यो, अहिले त हाम्रै घर नजिकै वन कटवामा छ नि रोयल एलायन्स मेमोरियल एकेडेमी। राम्रो पढाइ, राम्रो वातावरण, त्यसैले त्यही भर्ना गराउन लागेको।
3: हजुर, बारगंगा 11 वनकटवामा अवस्थित रोयल एलायन्स मेमोरियल एकाडेमीमा नयाँ व्यवस्थापनका साथ नयाँ शैक्षिक सत्रका लागि भर्ना खुल्ला गरिएको छ।
6: यहाँ प्ले ग्रुपदेखि कक्षा 8 अध्ययनको व्यवस्था, अनुभवी तथा दक्ष शिक्षकहरूबाट गुणस्तरीय शिक्षा, कम्प्युटर शिक्षा, विज्ञान प्रयोगशाला, अतिरिक्त क्रियाकलाप, साथै शान्त सुरक्षित तथा बाल मैत्री वातावरण उपलब्ध छ।
7: हामी केवल पढाइमा मात्र होइन बाल बालिकाको सर्वाङ्ग विकासमा विश्वास गर्छौ। सिट सीमित छ, त्यसैले आजै आफ्ना बाबु नानीलाई भर्ना गराउनुहोस्।
8: एजुकेशन फर नलेज क्रिएसन एन्ड ट्रान्सफर्मेसन, रोयल अलायन्स मेमोरियल इङ्ग्लिस अकाडेमी।
9: म त रोयल अलायन्स मै पढ्न जान्छु, मेरो सबै साथीहरू पनि यही आउनु है।
10: अध्यक्ष नरेन्द्र चौधरी, व्यवस्थापक गोविन्द सापकोटा, रोयल एलायन्स मेमोरियल एकेडेमी, बारगंगा 11 वनकटवा प्रगति नगर कपिल वस्तु, फोन 9847052199 र 9762573042।
11: हे भगवान्, यो टोयलेट भुर्रेर पानी पनि माथि आउनलाई छ, कति झन्झट भएको, कला बोलाउने होला।
12: यस्तो बेला त अनुप किसान सेनेटरी बोलाउने हो, 5 मिनटमै आउँछन्, सेफ्टी ट्याङ्की र रिङ सफा गरेर गइहाल्छन्।
13: हजुर, टोयलेट सफा गराउनु परेमा हामीलाई गर्नुहोस्, हामी 5 मिनटमै टोयलेटको सेफ्टी ट्याङ्की र रिङ खाली गर्नेछौ।
3: अनि सुन्नुहोस् त, हामी कहाँ निर्माण कार्यका लागि चाहिने गिट्टी र ढुङ्गा पाइनुका साथै निर्माण कार्यका लागि चाहिने सिँचाइको सुविधा पनि रहेको छ है।
12: सम्पर्क अनुप किसान सेनेटरी, बारगंगा 1 मनरेली टोल, बठनपुर कपिल वस्तु,
3: प्रोप्राइटर नोने थारू।
13: सम्पर्क नम्बर 9814449450 र 9673131393।
3: भारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुद्वारा बाली बीमा अनुदान कार्यक्रम सम्बन्धी सूचना।
14: भारगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा कपिलवस्तुको चालू आर्थिक वर्ष 2081-82 वार्षिक स्वीकृत कार्यक्रम अनुसार बाली बीमा कार्यक्रम रहेको र उक्त कार्यक्रम अन्तर्गत हाल कृषि पशुपन्छी तथा जडीबुटी बीमा निर्देशिका 2079 अनुसार कृषि पशुपन्छी तथा जडीबुटी बीमा गर्ने कृषकहरूलाई नेपाल सरकारबाट 80% बीमा शुल्कमा अनुदान प्राप्त हुने गरेको र कृषकले 20% बेहोर्नु पर्ने गरेकोमा उक्त 20% बीमा शुल्क रकमले 50% हुन आउने बीमा शुल्क रकम कार्यक्रम अनुसार चालू आर्थिक वर्ष 2082-83 बीमा गरेका मध्ये पहिले निवेदन दिनेलाई पहिलो प्राथमिकताको आधारमा अनुदान रकम उपलब्ध गराइने हुँदा आफूले लगाएको बाली वस्तुको खाद्यान्न दलहन तेलहन तरकारी फलफूल च्याउ मौरी आदि बीमा गरी तपसिलमा उल्लेखित कागज संलग्न राखी बीमा शुल्क अनुदानको लागि 83 जेठ मसान्तसम्म बारगंगा नगरपालिका कृषि विकास शाखामा निवेदन पेश गर्नुहुन सम्पूर्ण कृषक महानुभावहरूमा यसै सूचनाद्वारा अनुरोध गरिन्छ।
15: निवेदन साथ संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू बीमा गर्ने व्यक्तिको नागरिकताको प्रतिलिपि बीमा लेखको प्रतिलिपि बीमा गर्दा बीमा शुल्क बुझाइएको सकल रसिद बीमा गरेको बाली वस्तुको फोटो सम्बन्धित वडा कार्यालयको सिफारिस खाता रहेको बैंकको नाम र खाता नम्बर।
3: थप जानकारीका लागि बारगंगा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुमा सम्पर्क राख्न सकिनेछ। सम्पर्क नम्बर 98-43-52-747 98-470-52-954 98-74-84-700 र 98-70-83-400 अनुरोधक बारगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा बारगंगा कपिलवस्तु।
16: सिद्धार्थ नगर सिटी हस्पिटल द्वारा गरिब विपन्न तथा न्यून आय भएका बिरामीहरूको लागि सस्तो सुलभ स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन भइरहेको छ। सस्तो सुलभ कार्यक्रम अन्तर्गत उपलब्ध सेवाहरू सस्तो सुलभ ओपिडी सस्तो सुलभ वार्ड सस्तो सुलभ आइसीयू तथा एनआईसीयू सेवा सिटी स्क्यान ल्याब यूएससी एक्सरे इन्डोस्कोपी सेवा सस्तो अपरेशन प्याकेज सस्तो सुलभ कार्यक्रमका विशेषताहरू न्यून शुल्कमा उल्लेखित सम्पूर्ण सेवाहरू प्रदान गरिने बिरामीको संख्या अनुसार नर्सिङ स्टाफको व्यवस्था आधुनिक प्रविधि सहित गुणस्तरीय सेवा प्रदान अनुभवी डाक्टरद्वारा परामर्श स्वच्छ सफा परिवार मैत्री वातावरणमा छिटो छरितो सेवा सम्पर्क सिद्धार्थ नगर सिटी हस्पिटल मायादेवी 8 भैरहवा रूपन्देही मोबाइल 97-464-0-24-90 पुनश्च सस्तो सुलभ स्वास्थ्य सेवा लिनको लागि बिहान 7:30 देखि 9:30 सम्म टिकट लिइसक्नु पर्नेछ।

0: यो के भयो मलाई? किन मेरो आँखाले उसलाई खोज्छ? किन मेरो मनले उसैलाई रुन्छ? किन उसलाई देखाउन राम्री भन्न मन लाग्छ?
1: तँलाई माया गर्छु अञ्जना।
0: यो उमेरमा पनि त्यस्तो हुन्छ र
1: मायाले उमेर हेर्छ।

0: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
1: तसर्थ वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
2: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौं।
3: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
1: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
3: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौँ।
2: सुन्नुहोस् त,
1: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
3: अनुरोध
4: नवप्रभात सामुदायिक वन उपभोक्ता समूह
5: भारुङ्गा 8 बन्डौली कपिल वस्तु
4: अध्यक्ष दिल्ली राज रेग्मी सम्पर्क नम्बर 9857508585।
0: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
1: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
2: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौं।
3: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
1: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
3: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौँ।
2: सुन्नुहोस् त,
1: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
3: अनुरोध
6: मुना सामुदायिक वन उपभोक्ता समूह बारगङ्गा 2 गब्बेलिया अध्यक्ष कुशल बहादुर थापा सम्पर्क नम्बर 9852514296।
0: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
1: बन्डडेलोका कारणहरू
2: चुरोट बिडी तथा सलाईका काँटीहरू ननिभाइ फाल्नु,
1: खेतबारी सफा गर्न लगाएको आगो राम्रोसँग ननिभाउनु,
2: वनभोज स्थलमा आगो ननिभाइ छोड्नु,
1: जंगली जनावर भगाउन आगो लगाउनु,
2: चट्याङ जस्ता प्राकृतिक कारणबाट आगो लाग्नु।
1: बन्डडेलोका असरहरू
2: रुख बिरुवा तथा वन्य जन्तुमा क्षति, पानीको मुहान सुक्दै जाने, कृषि उत्पादनमा कमी हुने,
1: वातावरणीय प्रदूषण,
2: जैविक विविधतामा ह्रास,
1: मानव वन्य जन्तु बीचमा द्वन्द,
2: बस्तीसम्म फैलन गई मानवीय तथा भौतिक संरचनामा क्षति,
3: हरित गृह ग्यास उत्सर्जन भई जलवायुमा परिवर्तन आउनु।
1: तसर्थ वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
2: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौं।
3: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
1: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
3: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
2: सुन्नुहोस् त,
1: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
3: अनुरोध
0: अध्यक्ष दिनेश प्रसाद जयसवाल एवं
1: माया देवी साझेदारी वन उपभोक्ता समूह पटना कपिल वस्तु
3: सम्पर्क नम्बर 9843072213 र 9824662296।
0: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
1: तसर्थ वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
2: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौं।
3: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
1: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
3: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
2: सुन्नुहोस् त,
1: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
7: जैविक विविधताको संरक्षण गरौ।
0: अनुरोधक
7: समयथान सामुदायिक वन उपभोक्ता समिति बुद्धभूमि नगरपालिका 3 कपिल वस्तु अध्यक्ष धर्मराज गहिरे सम्पर्क नम्बर 98472888185।

0: नयाँ नेपाल निर्माणको आधार निरन्तर सुन्दै रहनुहोस् सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: यति बेला दिउँसोको 3 बज्यो।

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। एसईको नतिजा पछि मंगलबारसम्म सार्वजनिक गर्ने तयारी। पहिलोपल्ट परीक्षा सकिएको एक महिनामै नतिजा आउँदै। चालू आर्थिक वर्षको 10 महिना सकिन लाग्दा 11.5 खर्ब बजेट खर्च। पुँजीगत खर्च 27% भन्दा पनि कम। काठमाडौँ उपत्यकामा 9 महिनामा 4,500 गाडी दुर्घटना। 174 जनाको ज्यान गयो। ट्राफिक जाँचमा कडाई गर्दा झण्डै 1 महिनामै 86,000 भन्दा धेरै चालक कार्यवाहीमा। भारतको तमिलनाडुको मुख्यमन्त्रीमा थलापति विजयको शपथ। मंचमै 3 आदेशमा हस्ताक्षर। हरेक घर परिवारलाई 200 युनिट बिजुली निशुल्क उपलब्ध गराउने। र क्रिकेट अस्ट्रेलियामा संकट। 5 खेलाड़ीले अझै केन्द्रीय सम्झौता हस्ताक्षर नगरेका प्रतिवेदन सार्वजनिक। नेपाल खबरमा अब पूरा खबर। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। पछि मंगलबार अर्थात वैशाख 29 गतेसम्म नतिजा प्रकाशन गर्ने तयारी भइरहेको बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय कक्षा 10 सूचना अधिकारी लक्ष्मी मरासिंहले जानकारी दिनुभयो। कार्यालयले यसअघि नै 1 महिनाभित्र नतिजा सार्वजनिक गर्ने कार्यतालिका बनाएको थियो। विगतमा परीक्षा सम्पन्न भएको झण्डै 3 महिनामा नतिजा सार्वजनिक हुने गरेको थियो। यसपटक 1 महिनामा नतिजा सार्वजनिक गर्नका लागि सम्बन्धित परीक्षा केन्द्रमै उत्तर पुस्तिका जाँच गरिएको छ। कतिपय केन्द्रमा उत्तर पुस्तिका परीक्षण सम्भव नभएमा जिल्ला तहमा गरिएको छ। यसैबीच बोर्डले सूचना निकालेर नतिजा हेर्ने वेबसाइटहरू सहितको सूची सार्वजनिक गरेको छ, जसअनुसार एसएमएस, आईभीआर र विभिन्न वेबसाइटहरूबाट नतिजा हेर्न सकिनेछ। विद्यार्थीहरूले आफ्नो मोबाइलको मेसेज बक्समा गई आधिकारिक सर्ट कोड मार्फत नतिजा थाहा पाउन सक्नेछन्। नेपाल टेलिकमको 1600 कल, एसएमएस र यूएसडी मार्फत नतिजा हेर्न सकिने प्रबन्ध मिलाएको सूचनामा भनिएको छ। चालू आर्थिक वर्ष 2082-83 10 महिना सकिन लाग्दा सरकारले 11,53 अर्ब रूपियाँ बजेट खर्च गरेको छ। महालेखा नियन्त्रकको कार्यालयका अनुसार चालू आर्थिक वर्षका लागि ल्याएको 19,64 अर्ब बजेट मध्ये 58.75% खर्च भएको हो। चालू शीर्षकमा विनियोजित 11,80 अर्ब मध्ये 8,09 अर्ब अर्थात 68.04% खर्च भएको छ। पुँजीगततर्फ भने 4,07 अर्ब विनियोजित मध्ये 1,09 अर्ब अर्थात 26.87% मात्रै खर्च भएको छ। यसपटक पनि सरकार पुँजीगत खर्चमा कमजोर देखिएको छ। नवयुवा आन्दोलन र मध्यपूर्वको तनाव लगायतका कारण खर्च कमजोर भएको बताइन्छ। आर्थिक वर्षको अन्त्यतिर विकास बजेटको खर्च बढ़दा कामको गुणस्तर घट्ने र अनियमितताको जोखिम बढ़ने चर्चाका बीच यसपटक पनि त्यही अवस्था दोहोरिने देखिएको छ। यसबीच सरकारले चालू आर्थिक वर्ष 14,80 अर्ब राजस्व उठाउने लक्ष्य राखेकोमा अहिलेसम्म 9,70 अर्ब मात्रै संकलन भएको छ। काठमाडौँ उपत्यकामा चालू आर्थिक वर्षको 9 महिनाको अवधिमा 4,631 गाड़ी दुर्घटना भएका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार ती दुर्घटनामा 174 जनाको ज्यान गएको छ। प्रहरीका अनुसार साउनदेखि चैत मसान्तसम्म भएका दुर्घटनामा 186 जना गम्भीर घाइते र 4,927 जना सामान्य घाइते भएका छन्। दुर्घटनामा ज्यान गुमाउने मध्ये 7 जना 16 वर्ष मुनिका रहेका छन्। 16-35 वर्ष उमेर समूहका 86 जना र 36 वर्ष माथिका 81 जना रहेका ट्राफिक प्रहरीले जनाएको छ। यसैबीच पछिल्लो समय ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा जाँचमा कडाई गरेको छ। जाँड रक्सी खाएर गाड़ी चलाउनेदेखि अरू ट्राफिक नियम उल्लंघन गर्नेमाथि कार्यवाहीलाई तीव्रता दिएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको विवरण अनुसार चैत 13 गतेपछिको झण्डै 1.5 महिनामै 86,000 भन्दा बढ़ी चालकलाई कार्यवाही गरेको छ। उनीहरूबाट 6,39,28,585 रूपियाँ राशि संकलन भएको ट्राफिक प्रहरीले बताएको छ। सगरमाथा आरोहणमा जाने क्रममा लेक लागेर एकजनाको ज्यान गएको छ। सोलुदुतकुण्ड नगरपालिका वडा नम्बर 7 का विजय घिमिरे विश्वकर्माको लेक लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुमुले जनाएको छ। कार्यालयका सूचना अधिकारी प्रहरी निर्देशक विकास राईका अनुसार सगरमाथाको पहिलो शिविर क्षेत्रमा पुगेका आरोही घिमिरे बिहान 4 बजेतिर अचानक बिरामी पर्नु भएको थियो। उहाँलाई तत्काल आधार शिविरतर्फ फर्काउने क्रममा बाटोमै ज्यान गएको हो। यसअघि पनि सगरमाथाको चुचुरो चुमिसक्नुभएका घिमिरे पछिल्लो समय आरोही गायकको रूपमा समेत कार्यरत हुनुहुन्थ्यो। यसैबीच पर्यटन विभागका अनुसार यस वर्ष सगरमाथा मा आरोहणको सिजन शुरू हुने क्रममा छ। डोली टाग्ने टोलीले चौथो शिविर भन्दा माथि साउथ कोलसम्म बाटो बनाइसकेका छन्। केही दिनमै बाटो खुलाउने काम पूरा हुने विभागको विश्वास छ। अहिले आरोहीहरू बाटो र मौसम खुल्ने प्रतीक्षामा रहेका छन्। यस वर्ष सगरमाथा आरोहणका लागि 62 देशका 492 जनाले अनुमति दिएका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: हावाहुरी चल्न थाल्दा झ्याल ढोका थुनेर घरभित्रै बसौं।
1: घर बाहिर भिडभाडका बेला हावाहुरी चल्दा भागदौड नगरौं, बिस्तारै सुरक्षित ठाउँमा जाउँ।
2: रुख, बिजुलीका खम्बा र कमजोर संरचना नजिक नबसौं।
1: मोटरसाइकल र गाडी चलाइरहेको बेलामा हावाहुरी चल्दा रोकेर सुरक्षित ठाउँमा बसौं।
2: हावाहुरीबाट बच्न घरको संरचना बलियो बनाऊ।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिम भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको टाउको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-333, 493-555।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। आज विश्वका विभिन्न देशमा जैविक विविधता संरक्षण सम्बन्धी चेतनामूलक कार्यक्रमका साथ अन्तर्राष्ट्रिय अर्गानिया दिवस मनाइँदैछ। यो विशेष वनस्पति, कृषि, जैविक विविधता, दिगो पारिस्थितिक प्रणाली तथा समृद्ध सांस्कृतिक सम्पदाका कारण विश्वव्यापी रूपमा परिचित छ। अर्गान मुख्यत मोरक्कोमा पाइन्छ। यसबाट उत्पादन हुने अर्गान तेल स्वास्थ्य, सौन्दर्य तथा पोषणका दृष्टिले अत्यन्त महत्वपूर्ण मानिन्छ। साथै अर्गान वनले स्थानीय समुदायको जीविकोपार वातावरण संरक्षण तथा महिला सशक्तिकरणमा समेत महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ। अब विदेशको खबर। तमिल चलचित्र जगतका सुपरस्टार थलापति विजयका नामले चिन्ने 51 वर्षीय सी जोसेफ विजयले तमिलनाडुको मुख्यमन्त्री पदको शपथ लिनुभएको छ। मास्टर, बीस्ट र लियो जस्ता चलचित्रबाट करोड़ौं दर्शकको मन जितेका विजय अभिनयलाई छाडेर राजनीतिमा प्रवेश गर्नुभएको हो। आज चेन्नईको नेहरू रंगशालामा आयोजित भव्य समारोहमा राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकरले उहाँलाई शपथ गराउनुभयो। विजयले शपथ लिएसँगै तमिलनाडुमा झण्डै 6 दशकदेखि पालै पालो सत्ता चलाउँदै आएका डीएमके र AIADMK को राजनीतिक वर्चस्व पनि सकिएको छ। विजयको तमिल लगा भेट्री कर्डगम पार्टीले 234 सदस्यीय विधानसभामा 108 सीट जितेको छ भने अन्य दलको सहयोगमा 120 सीटको समर्थन छ। शपथपछि विजयले तत्काल 200 युनिटसम्म बिजुली, निशुल्क बिजुली, लागू औषध नियन्त्रण र महिला सुरक्षा सम्बन्धी 3 आदेशमा हस्ताक्षर गर्नुभएको बीबीसी हिन्दीले जनाएको छ। अब खेल खबर। घरेलु टी20 क्रिकेट लीग बिग बास लीग बीबीएललाई निजीकरण गर्ने प्रयास असफल भएपछि क्रिकेट अस्ट्रेलियाभित्र थप अशान्ति छाएको छ। कोड स्पोर्ट्सको प्रतिवेदन अनुसार अस्ट्रेलियाका टेस्ट एक दिवसीय कप्तान प्याट कमिन्स सहित 5 खेलाड़ीले अझैसम्म आफ्नो नयाँ केन्द्रीय सम्झौतामा हस्ताक्षर गरेका छैनन्। क्रिकेट अस्ट्रेलियाले प्रस्ताव गरेको आर्थिक शर्तहरूसँग असन्तुष्टि जनाएर वा नो अब्जेक्सन सर्टिफिकेट एनओसी मार्फत विदेशी फ्रेन्चाइज लीगहरूमा खेल्नका लागि थप स्वतन्त्रताको चाहना राखेर सम्झौता हस्ताक्षर नगरेका हुन सक्ने प्रतिवेदनले जनाएको छ। क्रिकेट अस्ट्रेलियाले प्याट कमिन्सलाई झण्डै 12 मिलियन अस्ट्रेलियन डलर बराबरको 3 वर्षको सम्झौताको प्रस्ताव गरेको कुरा बाहिर आएपछि यो विषय अझ संवेदनशील बनेको छ। यो प्रस्तावबाट धेरै खेलाड़ीहरू निराश भएका प्रतिवेदनमा उल्लेख छ। 4 भन्ज्याङभित्रको खबर शुरू गर्नु अघि नेपाल खबर मैलेसम्मका मुख्य खबर फेरि एकपटक। एसईको नतिजा पछि मंगलबारसम्म सार्वजनिक गर्ने तयारी. पहिलोपल्ट परीक्षा सकिएको एक महिनामै नतिजा आउँदै चालू आर्थिक वर्षको दश महिना सकिन लाग्दा 11.5 खर्ब बजेट खर्च. पुँजीगत खर्च 27% भन्दा पनि कम. काठमाडौँ उपत्यकामा 9 महिनामा 4,500 गाडी दुर्घटना. 174 जनाको ज्यान गयो. ट्राफिक जाँचमा कडाई गर्दा झण्डै 1 महिनामै 86,000 चालक कार्यवाहीमा. भारतको तमिलनाडुको मुख्यमन्त्रीमा थलापति विजयको शपथ. मञ्चमै 3 आदेशमा हस्ताक्षर. हरेक घर परिवारलाई 200 युनिट बिजुली निशुल्क उपलब्ध गराउने. र क्रिकेट अस्ट्रेलियामा संकट. 5 खेलाड़ीले अझै केन्द्रीय सम्झौता हस्ताक्षर नगरेका प्रतिवेदन सार्वजनिक.
6: नयाँ नेपाल निर्माणको आधार निरन्तर सुन्दै रहनुहोस् सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz.
7: क्यान्सरको सम्पूर्ण उपचार विराटनगर. सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्. नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत 2 तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो हुनु पर्दैन. विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर. थप जानकारीका लागि सम्पर्क नम्बर 97 61 00 25 30.

0: त्रिपटक बैग अफ द इयर 2024 र 2025 को सम्मान सिटिजन्स बैंक विश्वास को नाम सिटिजन्स बैंक हजुर को प्रगति को सहयात्री।
1: यो मौसम अत्याधिक हावाहुरी को भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
2: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
3: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौं।
4: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
2: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
4: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
3: सुन्नुहोस् त,
2: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
5: वन डडेलो रुकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
4: अनुरोध
6: अध्यक्ष गणेश बहादुर सिंह ठकुरी, श्रृंगी घाट सामुदायिक वन उपभोक्ता समूह, दुम्ची कपिलवस्तु। सम्पर्क नम्बर 98570 52001।

0: के हो यार आफ्नै लागि पठाएर चाहिँ के हो सधैँ यस्तै गर्छ भने
1: ल ब्रो त्यस्तो होइन के त्यही लागि पठाएको होइन मैले
0: हेरियो ब्रो थाहा छैन मलाई त्यो नेटले ठिक लागेको छ मलाई
1: ल होइन कि ब्रो त्यही लागि पठाएको

0: यति गरेपछि त भेट हुन्छ कि?
1: अब नि भेट्न आइनन् भने त माया मार्दे भयो।
0: मनले काम आउँदो रहेछ त नि, परास्त गरे जम गरे।

0: छोरी मैले तिम्रो बिहे फिक्स गरिदिएको छु उहाँको छोरासँग।
1: तिमीलाई एउटा कुरा भन्नु थियो।
2: मलाई पनि एउटा कुरा भन्नु छ।
1: घरमा मेरो बिहे फिक्स भइसक्यो।
2: मेरो पनि फिक्स भइसक्यो।
1: मैले बुवाको कुरा अहिलेसम्म काटेकै छैन।
2: मैले पनि मेरो बाबाको कुरा काटेँ।

Daddy, मान जले माया बोलते, मौ बिना बात नहीं सकती।

0: का विकास को आधार सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ट्ज।
1: यति बेला दिउँसोको 4 बज्यो।
2: क्यान्सरको सम्पूर्ण उपचार विराटनगर। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो फिर्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025 30।
3: डिभिजन 1 कार्यालय कपिल वस्तु गौतम बुद्ध चन्द्रौटाको जनहितमा जारी सन्देश।
4: ए गर्मियामा आयो हजुर सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जंगल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ। फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौ। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: अनुरोध राख्दै डिभिजन वन कार्यालय कपिलवस्तु गौतम दास चन्द्रौता कपिलवस्तु।
2: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
3: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
2: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
3: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: युनाइटेड अस्पताल बारदिङ्गा चार छाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
6: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
5: हाड जोड्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्नी सम्बन्धी समस्या, हड्डी ढाँचिएको, रजहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथ रोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ। वरिष्ठ फ्यामिली फिजिसियन तथा जीपी सर्जन डाक्टर पूर्ण बहादुर घरतीद्वारा विशेषज्ञ सेवा सहित मेजर तथा माइनर अपरेशनहरू, पाठेघर खाल्ने, चिरेर बच्चा निकाल्ने, नर्मल डेलिभरी सेवा, एपेन्डिसाइटिस, हाइड्रोसिल हर्निया, पित्तथैलीको ढुङ्गा निकाल्ने लगायतको साना तथा ठुला अपरेशनहरू। वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा। अन्य ओपिडी सेवा बिहान 10 बजेदेखि 4 बजेसम्म डाक्टर योगेन्द्र थापाद्वारा 24 घण्टा इमर्जेन्सी सेवा।
6: युनाइटेड अस्पताल बारगङ्गा 4 ठाकुरापुर कपिलवस्तु। सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
5: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
7: अब तपाईँ सामुदायिक रेडियो बुद्ध आवाजबाट सुन्न सक्नुहुनेछ।

0: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz। यो समय हो विश्रामको।
1: ए रवि, त्यो पर बाँसको लामो लौरो छ, छिट्टो लिएर आऊ त।
2: कुखुरालाई दाना दिने बेलामा किन लौरो खोज्नु भयो तपाईँले?
1: एउटा सर्प छ कि कुखुराको फार्मनिर, त्यसलाई लौरोले तसाए भाग्थ्यो कि। छिटो ल्याऊ न।
2: सर्पलाई चिट्याउनु चलाउनु हुँदैन नि, नत्र हामीले डस्न सक्छ। बरु घरभित्र आउन लाग्यो भने चाहिँ धपाउला।
1: फार्ममा पसेर कुखुरा मारिदेला र खाइदेला भनेर धपाउन खोजेको हो नि रजनी।
2: फार्ममा किरा फट्याङ्ग्रा मुसा सर्प छिर्न नसकुन् भनेर फलामको जाली हालेको छ त। सर्पले कुखुरालाई क्षति पुर्याउन सक्दैन, बरु तपाईँलाई डस्ला टाढै बस्नु है।
1: हो, हुन त के गर्ने, सर्प देख्ने बित्तिकै डर लागिहाल्दो रहेछ। ले, सर्प त आफै फर्किएर बारीतिरै गयो।
2: हामी मात्रै सर्पसँग डराउने होइन, उनीहरू पनि हामीसँग डराउँछन्। यदि कसैले जान अनजानमा चलाएमा प्रतिरक्षा गर्न वा आफ्नो बचाउको लागि सर्पले डस्ने गर्छन्।
3: सर्पबाट टाढा रहनुहोस्, सर्पलाई नचिडाउनुहोस् वा नजिस्काउनुहोस्। सर्प मानिसदेखि डराउँछन्, नचलाएर टाढै बसेमा सर्पले डस्दैन। तर उनीहरू खाना खोज्न बाहिर निस्केको बेलामा घाँस काट्दा, खेल्दा, हिँड्दा, छोइएमा मानिसले आक्रमण गर्न लागेको भन्ठानेर प्रतिरक्षा गर्ने क्रममा सर्पले डस्ने गर्दछन्। मानिसले सर्प देख्ने बित्तिकै मार्न खोज्छन्, त्यसो गर्दा पनि सर्पले डस्ने गर्दछन्।
4: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
5: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
6: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा सुरु भएको अनुरोध।
7: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरीज साथै हाड जोड्नी, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोड्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
6: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
7: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
6: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
7: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
6: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
7: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
6: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
7: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
6: फिजियोथेरापी विशेषज्ञ सेवा,
7: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
6: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ, साबिक लुम्बिनी नर्सिङ होम प्राली, फोन 071-531-641 र 535-641।
8: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
9: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
8: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
9: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं, पानीका स्रोतलाई व्यवस्थित गरौं, समुदायसँग सहकार्य गरौं।
8: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊं। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
9: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ, ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं।
8: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
9: सिद्धार्थनगर
8: लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
9: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ, ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं।
8: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्क।

0: बिरामीहरुको लागि सस्तो सुलभ स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन भइरहेको छ। सस्तो सुलभ कार्यक्रम अन्तर्गत उपलब्ध सेवाहरू सस्तो सुलभ ओपिडी, सस्तो सुलभ वार्ड, सस्तो सुलभ आईसीयू तथा एनआईसीयू सेवा, सिटी स्क्यान, ल्याब, यूएससी, एक्सरे, इन्डोस्कोपी सेवा, सस्तो अपरेशन प्याकेज। सस्तो सुलभ कार्यक्रमका विशेषताहरू: निम्न शुल्कमा उल्लेखित सम्पूर्ण सेवाहरू प्रदान गरिने, बिरामीको संख्या अनुसार नर्सिङ स्टाफको व्यवस्था, आधुनिक प्रविधि सहित गुणस्तरीय सेवा प्रदान, अनुभवी डाक्टरद्वारा परामर्श, स्वच्छ सफा परिवार मैत्री वातावरणमा छिटो छरितो सेवा। सम्पर्क सिद्धार्थ नगर सिटी हस्पिटल, मायादेवी 8 भैरहवा, रूपन्देही। मोबाइल 97464-0249। पुनश्च सस्तो सुलभ स्वास्थ्य सेवा लिनको लागि बिहान 7:30 देखि 9:30 सम्म टिकट लिइसक्नु पर्नेछ।
1: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
2: उसले आज फेरि गाली गरे, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
1: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
2: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
1: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
2: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
3: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिना सम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
4: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।

0: कुष्ठ रोग मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि जारी सन्देश, नेपाल सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग,
2: डिभिजन वन कार्यालय कपिलवस्तु, गौतम बुद्ध चन्द्रौटाको जनहितमा जारी सन्देश।
3: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जंगल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: अनुरोधक डिभिजन वन कार्यालय कपिल वस्तु गौतम दत्त चन्द्रौटा कपिल वस्तु।
2: हे भगवान, यो टोयलेट भुरेर पानी पनि माथि आउनलाई छ। कति झन्झट भयो, कला बोलाउने होला।
3: यस्तो बेला त अनुप किसान सेनेटरी बोलाउने हो। 5 मिनटमै आउँछन्, सेफ्टी ट्याङ्की र रिङ सफा गरेर गइहाल्छन्।
4: टोयलेट सफा गराउनु परेमा हामीलाई सम्झनुहोस्। हामी 5 मिनटमै टोयलेटको सेफ्टी ट्याङ्की र रिङ खाली गर्नेछौ।
5: अनि सुन्नुहोस् त, हामी कहाँ निर्माण कार्यका लागि चाहिने गिट्टी र ढुङ्गा पाइनुका साथै निर्माण कार्यका लागि चाहिने सिँचाइको सुविधा पनि रहेको छ है।
3: सम्पर्क अनुप किसान सेनेटरी, बारगङ्गा 1 मनरेली टोल, बठनपुर कपिल वस्तु।
5: प्रोप्राइटर नोने थारू।
4: सम्पर्क नम्बर 98144750 र 98371390।
6: ओहो काका, अनुहार न्याउरो बनाएर झोला बोकेर टाढै लाग्नु भयो कि के हो?
7: हेर न भतिजी, म त पाइल्स भएर निकै समस्यामा पो छु त। दिशा गर्दा मासु बाहिर निस्किन्छ, रगत पनि आउँछ, अनि तेरो काकीलाई पनि पाठेघरको समस्या छ। त्यही भएर हामी त आयुर्वेदिक औषधि उपचार गर्न काठमाडौँ जान लाग्यो नि।
8: काका, त्यसको लागि तपाईँले चिन्तै नलिनुहोस् न। 2 दशकदेखि सेवा दिँदै आएको हाम्रै गजहेडा बजार बुद्ध चोकमा भर पर्दो र विश्वासिलो उत्तम फार्मेसीमा थप सेवा सहित कुकुब आयुर्वेद औषधालय छँदैछ नि। तपाईँ हुनुहोस्, तपाईँको समस्याको समाधान सफलतापूर्वक हुन्छ।
5: हाम्रा सेवाहरू पायस, मलद्वारमा मासु पलाएको, दिशा बस्दा रगत देखिने चिलाउने, फिस्टुला मलद्वारको 2-3 अङ्गुल छेउछाउमा ससाना घाउ खटेर आउने, भित निस्कने, फिसर मलद्वारमा चिरा परेको, दिशा बस्दा अत्याधिक दुखाइको महसुस हुने,
8: महिनामा हुने समस्या महिनावारी गडबडी, सेतो पानी बग्ने, तल्लो पेट दुख्ने, आँख खस्ने, यौनाङ्ग चिलाउने, मासु पर्न तथा यौन चाहना नहुने, पुरुषमा हुने समस्या शीघ्र पतन, उत्तेजनामा कमी, यौन दुर्बलता, यौन चाहना नहुने, पेट सम्बन्धी समस्या, ग्यास्ट्राइटिस, ग्यास्ट्रिक अल्सर, गानोगोला, अपच, कब्जियत, आइबीएस, जन्डिस, मृगौलाको पथरी तथा अन्य पेट सम्बन्धी सम्पूर्ण रोगको उपचार तथा परामर्श सेवा, पुरानो भन्दा पुरानो बाथ, युरिक एसिड तथा गर्दन ढाड कम्मरमा नसा च्यापिएको, हात खुट्टा झन्झमाउने, अत्याधिक पोल्ने, सिल्का हान्ने तथा अन्य हाड जोड्ने सम्बन्धी समस्याको पञ्चकर्म, अग्निकर्म तथा फिजियोथेरापी द्वारा सफल उपचार,
5: छाला सम्बन्धी समस्या, नयाँ तथा पुरानो एलर्जी, अनुहारको चाया पोतो डन्डी फोर, दाग सेतो दुबी, छालामा चाला आउने तथा सोराइसिस रोगको पञ्चकर्मद्वारा सफल उपचार तथा परामर्श,
8: दैनिक बीएमएस डाक्टर दिनेश थारूद्वारा चेक जाँच तथा परामर्श सेवा, प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बाल रोग विशेषज्ञ डाक्टर हरिशंकर चौधरीद्वारा चेक जाँच तथा परामर्श सेवा। सम्पर्क उत्तम फार्मेसी कुकुब आयुर्वेद औषधालय, बारदिङ चार बुद्ध चोक कपिल वस्तु। मोबाइल 98473-64-666 र 98214-15-291।
5: सुन्नुहोस् त, हामी कहाँ बिना अपरेसन छाल सूत्र विधिद्वारा पाइल्स, फिस्टुला र फिसरको सफल उपचार गरिन्छ।
9: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल। सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: यति बेला साँझको 5 बज्यो।
2: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
3: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
2: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
3: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
2: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
3: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
2: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
5: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
6: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौं।
7: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
5: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
7: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
6: सुन्नुहोस् त,
5: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
8: वन डडेलो रुकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
7: अनुरोध
5: अध्यक्ष राजेन्द्र प्रसाद चौधरी, लुम्बिनी साझेदारी वन उपभोक्ता समूह भैसै रूपन्दै। सम्पर्क नम्बर 98472-81750।
9: क्यान्सरको सम्पूर्ण उपचार विराटनगर। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो फुट्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025330।

0: 89.6 MHz।
1: हिमाल पहाड़ तराई।
2: आइना ए दीदी, नानी लाई लेरा कता हिन्नु भएको?
3: कहाँ जानु बाबू, नानी लाई स्कूल भर्ना गर्न?
2: कुन स्कूलमा?
3: पहिले त टाढाको स्कूलमा पठाउनु पर्थ्यो, अहिले त हाम्रै घर नजिकै वन कटवामा छ नि रोयल एलाइन्स मेमोरियल एकेडेमी। राम्रो पढाई, राम्रो वातावरण, त्यसैले त्यही भर्ना गराउन लागेको।
4: हजुर, बारगंगा 11 वनकटवामा अवस्थित रोयल एलायन्स मेमोरियल एकेडेमीमा नयाँ व्यवस्थापनका साथ नयाँ शैक्षिक सत्रका लागि भर्ना खुल्ला गरिएको छ।
5: यहाँ प्लेग्रुपदेखि कक्षा 8 अध्ययनको व्यवस्था, अनुभवी तथा दक्ष शिक्षकहरूबाट गुणस्तरीय शिक्षा, कम्प्युटर शिक्षा, विज्ञान प्रयोगशाला, अतिरिक्त क्रियाकलाप, साथै शान्त सुरक्षित तथा बालमैत्री वातावरण उपलब्ध छ।
6: हामी केवल पढाइमा मात्र होइन, बाल बालिकाको सर्वाङ्ग विकासमा विश्वास गर्छौ। सिट सीमित छ, त्यसैले आजै आफ्ना बाबु नानीलाई भर्ना गराउनुहोस्।
7: एजुकेशन फर नलेज क्रिएसन एन्ड ट्रान्सफर्मेसन, रोयल अलायन्स मेमोरियल इङ्ग्लिस अकाडेमी।
8: म त रोयल अलायन्समै पढ्न जान्छु, मेरो सबै साथीहरू पनि यही आउनु है।
9: अध्यक्ष नरेन्द्र चौधरी, व्यवस्थापक गोविन्द सापकोटा, रोयल एलायन्स मेमोरियल एकेडेमी, बारगंगा 11 वनकटवा प्रगति नगर कपिलवस्तु। फोन 98470-52-199 र 97622-57-342।
10: सिद्धार्थ नगर सिटी हस्पिटल द्वारा गरिब विपन्न तथा न्यून आय भएका बिरामीहरूको लागि सस्तो सुलभ स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन भइरहेको छ। सस्तो सुलभ कार्यक्रम अन्तर्गत उपलब्ध सेवाहरू सस्तो सुलभ ओपिडी, सस्तो सुलभ वार्ड, सस्तो सुलभ आइसीयू तथा एनआईसीयू सेवा, सिटी स्क्यान, ल्याब, यूएससी, एक्सरे, इन्डोस्कोपी सेवा, सस्तो अपरेशन प्याकेज, सस्तो सुलभ कार्यक्रमका विशेषताहरू, न्यून शुल्कमा उल्लेखित सम्पूर्ण सेवाहरू प्रदान गरिने, बिरामीको संख्या अनुसार नर्सिङ स्टाफको व्यवस्था, आधुनिक प्रविधि सहित गुणस्तरीय सेवा प्रदान, अनुभवी डाक्टरद्वारा परामर्श, स्वच्छ सफा परिवार मैत्री वातावरणमा छिटो छरितो सेवा। सम्पर्क सिद्धार्थ नगर सिटी हस्पिटल, मायादेवी 8 भैरहवा रूपन्देही। मोबाइल 97464-0249। पुनश्च सस्तो सुलभ स्वास्थ्य सेवा लिनको लागि बिहान 7:30-9:30 टिकट लिइसक्नु पर्नेछ।
11: तीर्थद्वार नेपालद्वारा प्रसारित आत्मिक कार्यक्रम बदलिएको जीवन शैलीमा यहाँहरूलाई स्वागत छ।
12: लतबाट मुक्त हुने उपाय। जसले मलाई शक्ति दिनुहुन्छ उहाँमा नै म सबै कुरा गर्न सक्छु। फिलिपी 4:13। इतिहासको शुरूआतदेखि नै मानिसहरू खराब बानीमा फस्ने गरेका छन्, जसले अन्तत लतको रूप लिन्छ। जब बच्चा जन्मिन्छ त्यो बच्चा बाँच्नका लागि केही महत्वपूर्ण इच्छाहरू सहित जन्मन्छ। यी इच्छाहरू मध्ये खानेकुरा र पानीको चाहना सबैभन्दा बलियो हुन्छ। समयसँगै मानिसका सामाजिक सम्बन्ध राख्ने जस्ता भावनात्मक आवश्यकता पनि विकास हुन्छ। तपाईँले एकान्तमा बस्ने कुनै त्यस्तो मानिस भेट्नु भएको छैन होला जसको जीवनमा कुनै बेला भावनात्मक चोट नलागेको होस्। प्रश्न: लत र शारीरिक वा भावनात्मक आवश्यकतामा के फरक छ? पहिलो, लत एउटा यस्तो प्यास हो जुन पूरा गर्न नपाउँदा शारीरिक रूपमा हानिकारक परिणाम दिन्छ। तपाईँ केही दिन खाना नखाएर र पानी नपिएर बाँच्न सक्नुहुन्छ, तर एडिक्सनको स्रोत पाउँदैन भने त्यसले गम्भीर पीड़ा दिन्छ। दोस्रो, लत यस्तो कुरा हो जसलाई तपाईँ नियन्त्रण गर्न सक्नुहुन्न, बरु यसले तपाईँलाई नियन्त्रण गर्दछ। तेस्रो, लत यस्तो कुरा हो जसले तपाईँको मन, शरीर, सम्बन्धहरू र आत्मिक जीवनलाई हानि पुर्याउँछ। विशेषज्ञहरू भन्छन् कि आजकल लतहरू बढ्दै गएका छन्। यसका कारणहरू तनाव, सम्बन्धहरूको अस्थिरता र हाम्रा इन्द्रियहरूलाई प्रभाव पार्ने दृश्यात्मक उत्तेजना हुन्, जसले असली जीवनभन्दा टाढा लग्ने अनुभव दिन्छ। शुरूमा लतमा फसेका मानिसहरू चाहे त्यो अश्लील सामग्री लागू पदार्थ वा रक्सीको लत नै किन नहोस् उनीहरू आफैलाई नकार्छन्। म यसलाई नियन्त्रण गर्न सक्छु उनीहरू भन्छन्, तर वास्तविकता के हो भने उनीहरूले यसो गर्न सक्दैनन् र यसलाई स्वीकार गर्न चाहँदैनन्। उनीहरू अस्थायी रूपमा पीड़ाबाट छुटकारा पाउन एडिक्सनतर्फ आकर्षित हुन्छन्। लतबाट पूर्ण रूपमा मुक्त हुने उपायहरू म तपाईसँग बाँड्न चाहन्छु। यी दिशानिर्देशहरूले तपाईलाई एडिक्सनको बन्धनबाट मुक्त हुन मदत गर्न सक्छन्। पहिलो, वास्तविकतालाई स्वीकार्नुहोस्। जति पीड़ादायी भए पनि तपाईले स्वीकार गर्नुपर्छ कि तपाई लतको चपेटामा पर्नु भएको छ। नकारात्मकता खतरनाक छ। यससँगै तपाईले आफ्नो बानी तपाई र तपाईलाई माया गर्नेहरूप्रति हानिकारक छ भन्ने कुरा बुझ्नुपर्छ। बाइबलमा याकुब 4:17 लेखिएको छ, जसले भलाई गर्न जानेर पनि गर्दैन त्यसले पाप गर्छ। समाजले यसलाई नैतिक त्रुटि, गल्ती वा असफलता भन्न सक्छ, तर परमेश्वर यसलाई पाप भन्नुहुन्छ। तर खुशीको कुरा के छ भने जसले आफ्नो पाप स्वीकार्छ, पश्चाताप गर्छ र त्याग्दछ तिनीहरूका लागि सहायता र आशा छ। दोस्रो, सहायता प्राप्त गर्न तयार हुनुहोस्। यदि तपाईँ आफैले आफ्नो बानी रोक्न सक्षम हुनुहुन्थ्यो भने तपाईँ लतमा फस्नु नै हुने थिएन। आफ्नो परिवार, पास्टर, विश्वासिलो साथी वा परामर्शदातासँग कुरा गर्नु सकारात्मक कदम हो। तपाईँले लुकाउने रहस्यहरूको कारण मात्रै तपाईँ कमजोर हुनुहुन्छ। तेस्रो, जिम्मेवार हुनुहोस्। बाइबल याकुब 5:16 भन्छ, यसकारण तिमीहरू एकले अर्कासँग आफ्ना पाप स्वीकार गर, तिमीहरू निको हुनलाई एउटाले अर्काको निम्ति प्रार्थना गर। धार्मिक मानिसको प्रार्थना शक्तिशाली र प्रभावशाली हुन्छ। यसको अर्थ यो होइन कि तपाईँले आफ्नो असफलता सबैलाई भन्नुपर्छ, तर आफ्नो समस्याबारे इमान्दार भएर सामना गर्न तयार हुनुहोस्। कसैले तपाईँलाई कठिन प्रश्न सोध्न सक्छ जसको उत्तर दिन तपाईँ चाहनुहुन्न। यदि तपाईँको श्रीमान, श्रीमती वा नजिकको साथीले आफ्नो कमजोरीका बारेमा कुरा गर्न चाहन्छन् भने उनीहरूलाई माया गरेर उनीहरूलाई आवश्यक सहयोग दिनुहोस्। तपाईँ उनीहरूको जीवनमा सकारात्मक प्रभाव पार्न सक्नुहुन्छ। चौथो, आफ्नो कमजोरीको लागि परमेश्वरमा विश्वास गर्नुहोस्। तपाईँको कमजोरीका लागि दिव्य शक्ति, असफलताका लागि क्षमा र आवश्यकता पूरा गर्न परमेश्वरको सहयोग उपलब्ध छ। परमेश्वर तपाईँलाई प्रेम गर्नुहुन्छ र तपाईँको बन्धनबाट छुटकारा दिलाउन चाहनुहुन्छ। उहाँ तपाईँलाई त्यस्तो व्यक्ति बन्न प्रेरित गर्न चाहनुहुन्छ जसका लागि उहाँले तपाईँलाई सृष्टि गर्नुभएको थियो।

0: श्रोताहरू, कार्यक्रम बदलिएको जीवन शैली तपाईँलाई कस्तो लाग्यो? अधिक जानकारीको लागि हाम्रो ठेगाना रहेको छ TWR नेपाल, JPO बक्स नम्बर 8975, EPC नम्बर 2561, काठमाडौँ नेपाल। साथै हामीलाई तपाईँले फेसबुक, युट्युब, टिकटक र व्हाट्सएपमा पनि सम्पर्क गर्न सक्नुहुन्छ। हामीलाई SMS तथा फोन कलको लागि हाम्रो नम्बर रहेको छ 9813300690। थप जानकारीको लागि हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन पनि गर्न सक्नुहुन्छ।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: वर्ष 2081-82 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार बाल विवाह कार्यक्रम रहेको र उक्त कार्यक्रम अन्तर्गत हाल कृषि पशुपन्छी तथा जडीबुटी बीमा निर्देशिका 2079 अनुसार कृषि पशुपन्छी तथा जडीबुटी बीमा गर्ने कृषकहरूलाई नेपाल सरकारबाट 80% बीमा शुल्कमा अनुदान प्राप्त हुने गरेको र कृषकले 20% बेहोर्नु पर्ने गरेकोमा उक्त 20% बीमा शुल्क रकमले 50% हुन आउने बीमा शुल्क रकम कार्यक्रम अनुसार चालू आर्थिक वर्ष 2082-83 बीमा गरेका मध्ये पहिले निवेदन दिनेलाई पहिलो प्राथमिकताको आधारमा अनुदान रकम उपलब्ध गराइने हुँदा आफूले लगाएको बाली वस्तुको खाद्यान्न दलहन तेलहन तरकारी फलफूल च्याउ मौरी आदि बीमा गरी तपसिलमा उल्लेखित कागज संलग्न राखी बीमा शुल्क अनुदानको लागि 83 जेठ मसान्तसम्म बारडङ्गा नगरपालिका कृषि विकास शाखामा निवेदन पेश गर्नुहुन सम्पूर्ण कृषक महानुभावहरूमा यसै सूचनाद्वारा अनुरोध गरिन्छ।
1: निवेदन साथ संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू: बीमा गर्ने व्यक्तिको नागरिकताको प्रतिलिपि, बीमा लेखको प्रतिलिपि, बीमा गर्दा बीमा शुल्क बुझाइएको सकल रसिद, बीमा गरेको बाली वस्तुको फोटो, सम्बन्धित वडा कार्यालयको सिफारिस, खाता रहेको बैंकको नाम र खाता नम्बर।
2: थप जानकारीका लागि बारडङ्गा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुमा सम्पर्क राख्न सकिनेछ। सम्पर्क नम्बर 98-413-52-747, 98-470-52-954, 98-472-84-700 र 98-470-83-400। अनुरोधक बारडङ्गा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा बारडङ्गा कपिलवस्तु।

0: दादू एक कप चाय के 30 रुपया कतरा महंगा। आजकल तो कुछ चीज में फिर पैसा वसूल नहीं हुई ना।
1: उठ जे भाई, अब एनसेल में पैसा वसूल
0: हो का?
1: हो जे, एनसेल में आप खाली 18 रुपया में एक दिन लग 30 मिनट ऑल नेपाल कॉल संगे मज्जा से बटवाई सकती। तब नहीं हुई ते पैसा वसूल, गजब बात है। अब मैं फिर पैसा वसूल करेंगे। आजू *123# डायल करी या एनसेल ऐप में जाके ई पैक खरीद करी। एनसेल नेपाल के लग।
2: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
3: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बोल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
4: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौं।
5: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
3: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
5: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौं।
4: सुन्नुहोस् त,
3: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
6: वन डडेलो रोकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौं।
5: अनुरोध
3: अध्यक्ष दीपक थापा, खोजीपुर सामुदायिक वन उपभोक्ता समूह, बाढगंगा 9 झिनुवा कपिल वस्तु। सम्पर्क नम्बर 98475 92531।
7: सुन्नु न,
8: भन न भन,
7: चाडबाडहरू पनि नजिकै छ, बिहा पार्टीमा जाँदा पनि राम्रा गरगना छैनन्, बनाउन पर्ने।
8: बनाउला नि त, फेरि सुन चाँदी जस्ता कुरा, विश्वासिलो पसल पनि हेर्नु पर्यो नि।
7: त्यसको लागि हजुरले चिन्ता गर्नु पर्दैन नि हजुर, हाम्रै सुन्दर नगरी 4 नम्बरमा शिला शिल्प स्याङ्जा कारीकोटे सुन चाँदी पसल खुलेको छ नि।
8: त्यसो भए त जाम न त, हामीसँग भएको पुरानो सुन पनि छ, त्यो सुन पनि लगेर जाउँ है। त्यही सुनसँग केही थप थाप गरी नयाँ सुन चाँदीका गर गहनाहरू बनाएर ल्याउला। बरु त्यो सुन चाँदी पसल कहाँनिर छ कुन्नी?
7: तौलिहावा रोड पश्चिम पट्टि एनसेल टावर भएको ठाउँमा।
8: हजुर, ग्राहकहरूको चाहनालाई मध्यनजर गर्दै अर्डर अनुसार रेडिमेड गर गहनाहरू पनि तयार गरिनुको साथै पुराना गहनासँग नयाँ गहना पनि सट्टीपट्टी गरिन्छ। दक्षिण कालीकटबाट तपाईँले खोज जस्ता आकर्षक डिजाइनका गर गहनाहरूको लागि एक पटक अवश्य हामीलाई सम्झिनुहोस्। शिला शिल्प स्याङ्जा कारीकोटी सुनचाँदी पसल, तौली हवा रोड पश्चिमपट्टि एनसेल टावर भएकै घरमा। प्रोप्राइटर ओम गहतराज, शुभचिन्तक लोक बहादुर विक नायरी। मोबाइल 98215 90 00 95, 98570 56 095 र 98174 52311।

0: सूचना सूचना सूचना निशुल्क जलन सर्जरी शिविर सम्बन्धी सूचना।
1: नवीन निशुल्क जलन सर्जरी तथा परामर्श शिविर सम्बन्धी सूचना।
0: लुम्बिनी प्रदेशको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, नबिल बैंक र सुषमा कोइराला मेमोरियल अस्पतालको संयुक्त आयोजनामा नबिल निशुल्क जलन सर्जरी शिविर सञ्चालन हुन गइरहेको छ।
1: मिति 2083 वैशाख 25 गतेदेखि 28 गतेसम्म।
0: स्थान राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ।
1: उपचार हुने मुख्य समस्याहरू:
0: आगोले पोलेर शरीरको भाग खुम्चिएको वा चलाउन नमिल्ने,
1: पोलेका कारण हात खुट्टाका औलाहरू टाँसिएको,
0: पोलेर टाउको कपाल घुमेको,
1: एसिड आक्रमण वा विस्फोटनमा परि जलन भएका,
0: जन्मजात हात खुट्टामा 5 भन्दा बढी औला भएका वा पैतला भित्र फर्किएका।
1: विशेषता:
0: वरिष्ठ प्लास्टिक सर्जनद्वारा पूर्ण रूपमा निशुल्क शल्यक्रिया तथा परामर्श सेवा प्रदान गरिनेछ।
1: थप जानकारी वा नाम दर्ताका लागि अस्पतालको प्रशासन शाखा सम्पर्क गर्नुहोला।
0: विस्तृत जानकारीका लागि 9853500076 अथवा 9841523555।
2: आमाले मिठो खाना दिनुहुन्छ
3: अनि बाबाले
2: काखमा लिनुहुन्छ।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: यति बेला साँझको 6 बज्यो।

0: साथी विकास तापागाईसँगै भोजन र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: संघीय संसदको बजेट अधिवेशन भोलिदेखि, भोलि दिउँसो 4 बजे बस्ने संयुक्त बैठकमा सरकारको नीति कार्यक्रम प्रस्तुत हुने।
0: चालू आर्थिक वर्षको 10 महिना सकिन लाग्दा सरकारको बजेट खर्च 11.5 खर्ब मात्रै, पुँजीगत खर्च 27% भन्दा पनि कम।
1: भोलि र पर्सि हावाहुरी सहित आउँदो बिहिबारसम्म वर्षाको सम्भावना। आउँदो मनसुनमा वर्षा कम हुने प्रक्षेपणले कृषि उत्पादन र प्राकृतिक सन्तुलनमा चुनौती।
2: कृषिमा चाहिँ एकदमै छिटो देखिहालिन्छ त्यसको असर चाहिँ, पानीका खानहरू होइन, वर्षा नहुने भइसकेपछि हाम्रो दैनिक जनजीवनमा पनि त्यसले असर गरि नै हाल्छ।
0: मध्य पूर्व युद्धबाट युरोपेली तेल तथा ग्यास कम्पनीले अरबौं डलर नाफा कमाए, कम्पनीहरूको नाफामा थप कर लगाउनु पर्ने माग बढ्दो।
1: र काभा महिला भलिबल च्याम्पियनशीपको ट्रफी सार्वजनिक, आईपीएलमा चेन्नई लखनऊले दिएको 204 रनको लक्ष्य पछ्याउँदै।
3: विषादीको सुरक्षित प्रयोग सम्बन्धमा कृषक व्यवसायीहरूलाई जरूरी सूचना।
4: जीवनाशक विषादी विष हो, औषधि होइन, यसर्थ जीवनाशक विषादीको सुरक्षित प्रयोगका लागि सबै सचेत बनौ। जीवनाशक विषादीको प्रयोगकर्ताले सूचक पत्र तथा पर्चामा लेखिएको विवरणको अध्ययन गरी सिफारिश गरिएको बालीमा सिफारिश मात्रामा सुरक्षित तवरले प्रयोग गरौं। विषादी प्रयोगपछि पर्खनु पर्ने अवधिको पालना गरौं।
3: अत्यधिक विषादीको अवशेष राखी उत्पादन तथा बिक्री गरेमा जीवनाशक विषादी व्यवस्थापन ऐन 2076 बमोजिम दण्ड सजाय हुने बेहोरा सबैमा सूचित गर्दछौ।
4: प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र।
5: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
6: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। संघीय संसदको बजेट अधिवेशन भोलिदेखि शुरू हुँदैछ। यस्तै भोलि नै सरकारको नीति तथा कार्यक्रम पनि प्रस्तुत हुने भएको छ। भोलि दिउँसो 4 बजे बस्ने संघीय संसदका दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्नुहुने संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो। उहाँका अनुसार राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम पनि प्रस्तुत गर्नुहुनेछ। राष्ट्रपति पौडेलबाट नीति तथा कार्यक्रम प्रस्तुत हुने संयुक्त बैठकमा दिउँसो 4:15 अघि नै उपस्थित हुन प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यहरूलाई संसद सचिवालयले अनुरोध गरेको छ। त्यसअघि दिउँसो 2 बजे प्रतिनिधि सभा र राष्ट्रिय सभाका छुट्टा छुट्टै बैठक बस्नेछन्। संसद सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठकमा प्रतिनिधि सभा नियमावलीको मस्यौदा पेश गर्नुका साथै सरकारबाट जारी भएका अध्यादेशहरू पेश गर्ने कार्यसूची पनि छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले 3 वटा र अरू 5 जना मन्त्रीहरूले 1-1 वटा अध्यादेश पेश गर्नुहुने कार्यसूची रहेको छ।
1: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले सुकुम्बासीको समस्या स्थायी रूपमा समाधान गर्ने बताउनु भएको छ। ललितपुरमा पार्टीका सांसदका लागि आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले सरकारले सुकुम्बासी बस्ती हटाउन चालिएको कदमबाट कोही आत्तिन नपर्ने र भूमिहीन सुकुम्बासीलाई लालपूर्जा दिलाएर छाडिने बताउनुभयो। खोलाको छेउमा अव्यवस्थित तथा असुरक्षित ढंगले बसेका र गैर कानूनी रूपमा हडपिएको अवस्थामा मात्र कदम चालेको र त्यसबाहेक कसैले आत्तिनु नपर्ने उहाँको भनाइ छ। समस्या पुराना राजनीतिक दलहरूले भोट बैंकका रूपमा प्रयोग गर्न खड़ा गरिएको आरोप लगाउँदै लामिछानेले आफूहरू समाधानमा लागेको र देशलाई ट्र्याकमा ल्याउने कोशिश गरिरहेको बताउनुभयो। सरकारले ल्याएको अध्यादेशको बचाउ गर्दै उहाँले विकास निर्माणलाई द्रुत गतिमा अगाडि बढ़ाउन आवश्यक नीति नियमका आधारमा अध्यादेश ल्याउनु परेको स्पष्ट पार्नुभयो। उहाँले पार्टीका सांसदहरूलाई गुटबन्दीमा नलाग्न पनि निर्देशन दिनुभयो। प्रधान न्यायाधीश सिफारिश बारे प्रतिक्रिया दिँदै लामिछानेले संवैधानिक घेराभित्र रहेर योग्य मध्येबाट एकजनालाई सिफारिश गरेको विषयलाई सड़क बहस बनाउन नहुने बताउनुभयो। संवैधानिक परिषदमा बहुमतले एकजनालाई सिफारिश गर्नु कसरी असंवैधानिक हुन्छ भन्ने प्रश्न गर्दै उहाँले पुरानै अभ्यास कायम राखिएको भए परिषदमा भागभण्डाकै खेल चलिरहने टिप्पणी गर्नुभयो।
0: मध्य प्रदेशका सत्तारूढ चार दलले कांग्रेस नेतृत्वको सरकारलाई निरन्तरता दिने निर्णय गरेका छन्। जनमत पार्टीले समर्थन फिर्ता गरेपछि बसेको सत्तारूढ चार दलको बैठकले मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई विश्वासको मत दिने निर्णय गरेका हुन्। कांग्रेस जसपा नेपाल, नेपाली कम्युनिष्ट पार्टी नेकपा र लोसपा नेपालको बैठकपछि विज्ञप्ति निकालेर उनीहरूले यथाशीघ्र चाँडो विश्वासको मत लिने निर्णय गरेका हुन्। जनमतले यही वैशाख 22 गते सरकारबाट समर्थन फिर्ता लिएको थियो। यसैबीच नेपाली कांग्रेसका सभापति गगन थापाले प्रदेश सरकारका नीति तथा कार्यक्रम, आउँदो बजेट र नेतृत्वबारे पार्टीको चासो रहेको र यसमा छलफल चलिरहेको बताउनु भएको छ। धनगढ़ीमा आयोजित कार्यक्रममा बोल्दै उहाँले प्रदेशको नीति तथा कार्यक्रम, आउँदो बजेट र नेतृत्वबारे उपसभापति विश्वप्रकाश शर्माले नेकपा एमाले लगायत दलहरूसँग संवाद गर्नुभएको बताउनुभयो। सात प्रदेशमध्ये छवटामा कांग्रेस र एमाले सहकार्यमा सरकार छ भने मधेसमा माओवादी सहित मधेसवादी दलहरू सम्मिलित सरकार छ। अहिले रहेका प्रदेश सरकारहरूलाई निरन्तरता दिने उहाँको संकेत छ। नेपाली कांग्रेसले देशका सबैवटा कार्य समितिहरूले क्रियाशील सदस्यता डिजिटल प्रणालीमा अध्यावधि गर्ने काम गरिरहेको बताएको छ। कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले विज्ञप्ति निकालेर क्रियाशील सदस्यता डिजिटल प्रणालीमा अध्यावधि गर्ने काम ओडाहरूमा उत्साहपूर्ण रूपमा भइरहेको बताउनुभयो।
1: चालू आर्थिक वर्ष 2082-83 को 10 महीना सकिन लाग्दा सरकारले 11 खर्ब 53 अर्ब रूपियाँ बजेट खर्च गरेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार चालू आर्थिक वर्षका लागि ल्याइएको 19 खर्ब 64 अर्ब बजेट मध्ये 58.75% खर्च भएको हो। चालू शीर्षकमा विनियोजित 11 खर्ब 80 अर्ब मध्ये 8 खर्ब 9 अर्ब अर्थात 68.04% खर्च भएको छ। पुँजीगत तर्फ भने 4 खर्ब 7 अर्ब विनियोजन मध्ये 1 खर्ब 9 अर्ब अर्थात 26.87% मात्र खर्च भएको छ। यसपटक पनि सरकार पुँजीगत खर्चमा कमजोर देखिएको छ। नवयुवा आन्दोलन र मध्य पूर्वको तनाव लगायतका कारण खर्च कमजोर भएको बताइन्छ। आर्थिक वर्षको अन्त्यतिर विकास बजेटको खर्च बढ़दा कामको गुणस्तर घट्ने र अनियमितताको जोखिम बढ़ने चर्चाका बीच यसपटक पनि त्यही अवस्था दोहोरिने देखिएको छ। यसैबीच सरकारले चालू आर्थिक वर्ष 14 खर्ब 80 अर्ब राजस्व उठाउने लक्ष्य राखेकोमा अहिलेसम्म 9 खर्ब 70 अर्ब मात्र संकलन भएको छ।
0: यसैबीच राष्ट्रिय योजना आयोगले विभिन्न 8 सड़क आयोजनाको बहुवर्षीय स्रोत सहमतिका लागि अर्थ मन्त्रालयमा सिफारिश गरेको छ। आयोगको बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट कार्यान्वयनमा रहेका धनगढ़ी खुटिया दिपाइल चैनपुर उरै भन्ज्याङ सड़क, खुलालु सल्ली सल्ला सड़क र त्यस अन्तर्गत 6 पुल, कर्णाली करिडोरको उत्तरखण्ड हिल्सा सिमिकोट सड़क, लेले भारदेव चन्द्रपुर ठूला दुर्लुङ सड़क, भेरी करिडोर अन्तर्गत जाजरकोट दुनै मरिम तिन्जे धो रिम्ना सड़क खण्डका 14 पुल, रोल्पामा रहेको शहीद मार्गका लागि स्रोत सहमतिका लागि सिफारिश गरेको हो। भौतिक पूर्वाधार मन्त्रालयबाट जम्मा बहुवर्षीय स्रोत सहमतिका लागि 9.90 अर्ब रूपियाँ प्रस्ताव भएको थियो। शहरी विकास मन्त्रालय अन्तर्गत विभिन्न 53 आयोजनाका लागि पनि 3.81 करोड़ 7 लाख बहुवर्षीय स्रोत सहमतिका लागि सिफारिश गरेको छ।
1: राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। पश्चिम मंगलबार अर्थात वैशाख 29 गतेसम्ममा नतिजा प्रकाशन गर्ने तयारी भइरहेको बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय कक्षा 10 परीक्षा नियन्त्रक टुकराज अधिकारीले जानकारी दिनुभयो। कार्यालयले यसअघि नै 1 महीनाभित्र नतिजा सार्वजनिक गर्ने कार्यतालिका बनाएको थियो। विगतमा परीक्षा सम्पन्न भएको झण्डै 3 महीनामा नतिजा सार्वजनिक हुने गरेको थियो। यसपटक 1 महीनामा नतिजा सार्वजनिक गर्नको लागि सम्बन्धित परीक्षा केन्द्रमै उत्तर पुस्तिका जाँच गरिएको छ। कतिपय केन्द्रमा उत्तर पुस्तिका परीक्षण सम्भव नभएमा जिल्ला तहमा गरिएको हो। यसैबीच बोर्डले सूचना निकालेर नतिजा हेर्ने वेबसाइट सहितको सूची समेत सार्वजनिक गरेको छ, जस अनुसार एसएमएस, आईभीआर र विभिन्न वेबसाइटबाट नतिजा हेर्न सकिनेछ। विद्यार्थीहरूले आफ्नो मोबाइलको मेसेज बक्समा गई आधिकारिक सर्ट कोड मार्फत नतिजा थाहा पाउन सक्नेछन्। नेपाल टेलिकमको 1600 मा कल, एसएमएस र यूएसएसडी मार्फत नतिजा हेर्न सकिने प्रबन्ध मिलाइएको सूचनामा भनिएको छ। यस पटकको एसईमा नियमित र स्तर वृद्धितर्फ गरी 5,12,421 विद्यार्थी परीक्षामा सहभागी भएका थिए।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। मनसूनमा कम पानी पर्दाका जोखिम बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेका ग्राहकहरूलाई 2083 साल वैशाख मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछन्।
8: बेटर अप्लायन्सेस का एसी कूलर फ्रिज कुकर इन्डक्सन एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
9: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
10: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
9: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
11: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
12: फोन 0556943333 4935555।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले संघीय संसदको बजेट अधिवेशन भोलिदेखि भोलि दिउँसो 4 बजे बस्ने संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने, चालू आर्थिक वर्षको 10 महिना सकिन लाग्दा सरकारको पूँजीगत बजेट खर्च 27% भन्दा पनि कम, सुकुम्बासीको समस्या स्थायी रूपमा समाधान गर्ने राष्ट्रपति सभापति रवि लामिछानेको दावी, मधेस प्रदेशमा कांग्रेस नेतृत्वको सरकारलाई निरन्तरता दिने सत्तारूढ़ 4 दलको निर्णय, एसीईको नतिजा पर्सि मंगलबारसम्म सार्वजनिक हुने लगायतका खबर प्रस्तुत गर्यौं।
1: नेपाल दर्पणमा अब बाँकी खबर। अहिले कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाड़ी तथा हिमाली भूभागहरूमा साधारणतया बादल तथा देशका बाँकी भूभागहरूमा पनि आंशिक बादल लागिरहेको छ। कोशी र बागमती प्रदेशका सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, काठमाण्डु लगायतका हिमाली पहाड़ी जिल्लाहरूमा र लुम्बिनी प्रदेशको रूकुम पूर्व आसपासका जिल्लामा पनि मेघगर्जन र चट्याङसहित पानी परिरहेको छ। आज यी र आसपासका क्षेत्रहरूमा थप पानी पर्न सक्ने देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसैबीच जल तथा मौसम पूर्वानुमान महाशाखाले यो हप्ता बिहिबारसम्म नै देशका विभिन्न ठाउँमा पानी पर्ने अनुमान गरेको छ। स्थानीय र पश्चिमी वायुको साथै पूर्वीय वायुको समेत प्रभावका कारण यो हप्ता पनि पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। बितेका 2 हप्तामा पनि देशका धेरै जसो ठाउँमा पानी परेको थियो। यो हप्ता पर्ने पानी अलि छिटो अवधिको हुनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका 1-2 ठाउँमा ठूलो वर्षा हुन सक्ने अनुमान पनि छ। भोलि बेलुका र पर्सि बिहान कतै कतै हावाहुरी पनि चल्नेछ। यो हप्ता तराईका केही ठाउँमा समेत मेघगर्जन, चट्याङ, असिना हावाहुरी सहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ।
0: यसैबीच यस वर्षको मनसूनमा सरदरभन्दा कम वर्षा हुने अनुमान भएसँगै कृषि उत्पादनदेखि खानेपानी, स्वास्थ्य र प्राकृतिक प्रणालीसम्म विभिन्न क्षेत्रमा असर पर्ने चिन्ता बढ़ेको छ। अर्थतन्त्रको मुख्य आधार मानिएको कृषि क्षेत्र कम वर्षाको प्रत्यक्ष मार्न पर्ने देखिन्छ। विज्ञहरूका अनुसार मनसून कमजोर हुँदा धान लगायत मुख्य बाली रोपाई प्रभावित हुने, सिंचाईको अभाव बढ़ने तथा उत्पादन घट्ने जोखिम रहन्छ। नेपालमा मनसूनलाई जीवनको आधार नै मानिन्छ। मनसूनमै कम वर्षा हुँदाका चुनौतीबारे साथी हृदय रिमालले जल तथा मौसम विज्ञान विभागका प्रवक्ता एवं मौसमविद विभूति पोखरेलसँग कुराकानी गर्नुभएको छ।
13: समग्रमा भन्दाखेरि चाहिँ
2: अब वर्षा कमै हुने देखिन्छ होइन, यो जलवायु परिवर्तनको कारण हामीले के बुझ्नुपर्छ भन्दा हामीले कम वर्षा हुने भन्दा भन्दै होइन फेरि अब लामो समय चाहिँ यो खडेरी जस्तो हुने अनि एक्कासी फेरि बाढी आउने त्यस्तो परिस्थिति पनि नआउने भन्ने चाहिँदैन होइन, हामीले त्यो बुझ्नुपर्ने हुन्छ।
12: वर्षा कम हुने बित्तिकै खडेरी पर्छ भन्ने अनुमान हुने भयो, खडेरी पर्दाखेरि चाहिँ कुन कुन क्षेत्रमा कस्तो असर पर्छ?
2: सबभन्दा पहिला चाहिँ कृषिमा चाहिँ एकदमै छिटो देखिहालिन्छ त्यस्तो असर चाहिँ, पानीका स्रोतहरू मुहानहरू होइन समग्र क्षेत्रमै भन्नुपर्छ, यसले नछुने क्षेत्र चाहिँ हुँदैन लगभग हाम्रो दैनिक जनजीवन होइन, किनभने वर्षा नहुने अलि लामो समय खडेरी बस्ने भइसकेपछि हाम्रो दैनिक जनजीवनमा पनि त्यसले असर गरि नै हाल्छ, शान्ति कुरा गरिन्छ होइन, बढी पानी चाहिने हो त्यति बेला चाहिँ नभएको खण्डमा चाहिँ लामो समय चाहिँ खडेरी जस्तो स्थिति बस्ने होइन, अनि फेरि वर्षा हुने यो चाहिँ अब देखिया छ होइन, अब यो वर्ष पनि हामीले त्यही अनुसार चाहिँ अब प्लान गर्नुपर्ने हुन्छ कृषिको क्षेत्रमा पनि, विस्तृत चाहिँ अब कृषिबाटै आउँछ होइन। अब अहिले हामीले अब जेनरल भन्दाखेरि चाहिँ अब कम होइन धान अब कम फल्ने, अब त्यस्तै क्रपलाई पनि अलिकति स्ट्रेस हुने होइन, हिट स्ट्रेस हुने, पानी नै कम भइसकेपछि त त्यसले त असर नै गर्छ
12: सर्वसाधारणको जीवन दैनिक जीवनमा पार्ने प्रभावको विषय।
2: पानीका मुहानहरू सुक्ने हुन्छ होइन, अब ड्रिङ्क अब खाने पानी पनि अलिकति यो मुहानै सुकेपछि त सर्टेजै भनौँ होइन, पानी अब रिचार्ज हुनेदेखि लिएर होइन भूमिगत जल स्रोतहरू रिचार्ज हुने यो सबै चाहिँ मनसुनमै हुने भएर समग्र क्षेत्रलाई नै यसले असर गर्ने हुन्छ, किनभने लामो समयसम्म खडेरी पर्ने एकैचोटि अब फेरि वर्षा हुने हामीले त्यो चिज पनि भुल्नु हुँदैन होइन, पछिल्लो अवस्थामा चाहिँ यो क्लाइमेट चेन्जले गर्दाखेरि चाहिँ अब मनसुनभित्र पनि एउटा एक्टिभ पिरियड र ब्रेक पिरियड हुन्छ होइन, ब्रेक पिरियडलाई चाहिँ अलिकति लामो बनाइदिने, जस्तै एक महिना नै खडेरीको स्थिति रह्यो भने त त्यसले त सबै क्षेत्रहरूलाई नै असर गर्ने हुन्छ, अनि फेरि पछि वर्षा आउने, एउटा हामी पानीको फेजमा गइसकेपछि फेरि अचानक चाहिँ अर्को फेजमा चाहिँ हामीले छिर्नुपर्ने हुन्छ होइन, त्यसले चाहिँ सबै क्षेत्रहरूलाई नै असर गर्छ, जस्तै अब खडेरी हुन्छ भनेपछि अब क्रप रेजिस्टेन्टहरू होइन ए ड्राफ्ट रेजिस्टेन्ट क्रपहरू चाहिँ अब छनौट गर्ने होइन, उसको लुको चाहिँ हामीले दिइरहेको होइन यो अवस्था पनि रहेको छ होइन, प्लानिङहरू चाहिँ लगभग अब नेपाल सरकारले पनि गरिरहेकै अवस्था छ, किनभने यसमा चाहिँ हामीले गर्न सक्ने भनेको चाहिँ अनुकूलनका कार्यक्रमहरू नै हो, त्यही भएर नेपाल सरकारले पनि त्यही अनुसार सबै क्षेत्रमा कृषि क्षेत्रले आफ्नै प्लानिङहरू गरेको छ होइन, अब विभिन्न वाटर सेक्टरहरूले पनि आफ्नै प्लानिङ गरेको छ होइन, यो सबै क्षेत्रहरूले चाहिँ अब हाइड्रो पावर भयो सबै क्षेत्रहरूले चाहिँ कसरी चाहिँ अब यो एडाप्ट गर्ने होइन, किनभने अब हामीले ल्याउने कार्यक्रमहरू भनेको त अनुकूलनकै कार्यक्रमहरू हुन् है।
0: उहाँहुन्थ्यो मौसमविद विभूति पोखरेल, नेपाल दर्पणमा खबरकै सिलसिला। झापामा जंगली च्याउ खाएर एकै परिवारका 11 जना बिरामी परेका छन्। पारदर्शी गाउँपालिका वडा नम्बर 2 बट्टा बारीका तेजबहादुर खवासको परिवारले बिहानको खानामा जंगली च्याउको परिकार बनाएर खाँदा बिरामी परेका हुन्। जंगलबाट ल्याएको च्याउ पकाएर खाएपछि परिवारका सबै सदस्यमा स्वास्थ्य समस्या देखेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्र बहादुर खड्काले बताउनुभयो। बिरामीलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगेकामा प्रारम्भिक उपचारपछि 9 जनालाई दमकमा रहेको बाल अस्पतालमा थप उपचारका लागि पठाएको खड्काले बताउनुभयो। यसैबीच प्रहरीले जंगली च्याउ खाँदा विषाक्त हुने र स्वास्थ्य समस्याको जोखिम रहने भएकाले पहिचान नभएका च्याउ नखान सर्वसाधारणलाई आग्रह गरेको छ।
1: चितवनको भरतपुर महानगरपालिका वडा नम्बर 4 रहेको चौतारी पार्टी प्यालेसमा आयोजित विवाहको भोज खाएपछि बिरामी हुनेको संख्या 93 जना पुगेको छ। बिरामी मध्ये 50 जना विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीले जानकारी दिनुभयो। उहाँका अनुसार गएको बुधबार भोज खाएकाहरू बिरामी हुन थालेका हुन्। घटनापछि प्रहरीले पार्टी प्यालेसका 2 जनालाई पक्राउ गरेको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले थप अध्ययन गरिरहेको प्रहरी उपरीक्षक पुरीले जानकारी दिनुभयो। डिभिजन कार्यालय प्रमुख प्रमोद चन्द्र पौडेलले चिकित्सकले विषाक्त खानाका कारण बिरामी भएको मौखिक रूपमा जनाएका र बाँकी विषयमा आफूहरूले अनुसन्धान गर्ने बताउनुभयो। बिरामीमा उक्त रक्तचाप, कडा ज्वरो र पखालाको लक्षण देखिएको जनाइएको छ।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
13: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
14: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा वेबसाइट drishtieye.org फोन नम्बर 01-5224-352-5224-353 के तपाईँ ढाड कम्मर घुँडा गर्दन दुख्ने समस्या युरिक एसिड बाथ रोग नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ
15: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्
14: हाम्रा सेवाहरू
15: ओपीडी सेवा
14: विशेषज्ञ ओपीडी सेवा
15: निशुल्क औषधि वितरण
14: सशुल्क फार्मेसी सेवा
15: फिजियोथेरापी सेवा
14: अकुपंचर सेवा
15: योग परामर्श सेवा
14: क्रियाकल्प सेवा
15: पूर्वकर्म पञ्चकर्म सेवा
14: छार सूत्र सेवा
15: जलौका सेवा
14: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू
15: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म
14: विस्तृत जानकारीका लागि
15: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर गैरीगाउँ काठमाडौँ फोन नम्बर 01-4110-6-96-98-514-24-063
16: हर घर हुनेछ अयोध्या हर घरमा प्रकट हुनेछन् राम बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विषमको रमाइलो टिभीमा
0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर सगरमाथा आरोहणमा जाने क्रममा लेक लागेर एकजनाको ज्यान गएको छ। सोलो दूधकुण्ड नगरपालिका वडा नम्बर 7 का विजय घिमिरे विश्वकर्माको लेक लागेर आज ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विकास राईका अनुसार सगरमाथाको पहिलो शिविर क्षेत्रमा पुग्नुभएका आरोही घिमिरे बिहान 4 बजेतिर अचानक बिरामी पर्नु भएको थियो। उहाँलाई तत्काल आधार शिविरतर्फ फर्काउने क्रममा बाटोमै ज्यान गएको हो।
0: काठमाडौँ उपत्यकामा चालू आर्थिक वर्षको 9 महिनामा 4,631 गाड़ी दुर्घटना भएका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार ती दुर्घटनामा 174 जनाको ज्यान गएको छ। दुर्घटनामा 186 जना गम्भीर घाइते भएका र 4,927 जना सामान्य घाइते भएका प्रहरीको तथ्याङ्क छ। यसैबीच पछिल्लो समय ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा जाँचमा कडाई गरेको छ। गाड़ी चलाउनेदेखि अरू ट्राफिक नियम उल्लंघन गर्नेमाथि कार्यवाहीलाई तीव्रता दिएको हो। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको विवरण अनुसार गएको चैत 13 गते पछिको झण्डै 1.5 महिनामै 86,000 भन्दा बढ़ी चालकलाई कार्यवाही गरेको छ। उनीहरूबाट 6,39,28,585 रूपियाँ राजस्व संकलन भएको ट्राफिक प्रहरीले जनाएको छ।
1: काठमाडौँ महानगरपालिका वडा नम्बर 9 मा रहेको पशुपति मन्दिर नजिकै ह्याण्ड ग्रेनेड भेटिएको छ। 36 ह्याण्ड ग्रेनेड 3 थान फेला परेको नेपाल प्रहरीले जनाएको छ। प्रहरीले सार्वजनिक गरेको जानकारी अनुसार राम मन्दिर नजिकै जंगल क्षेत्रमा व्यवहारसी अवस्थामा भेटिएको ग्रेनेड सेनाको टोलीले डिस्पोज गरेको छ। घटनाबारे प्रहरी विरूद्ध गौशालाले अनुसन्धान गरिरहेको छ।
0: वादी समुदायले चलचित्र लाली बजार विरूद्ध काठमाण्डुको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। आफ्नो समुदायको मान मर्दन र चरित्र हत्या हुने गरी चलचित्र लाली बजार निर्माण गरेको भन्दै वादी समुदायका प्रतिनिधिहरूले प्रदर्शन गरेका हुन्। उनीहरूले चलचित्रमा प्रयोग गरेका दृश्यहरूले समुदायको नैतिकतामाथि प्रहार गरेको भन्दै चलचित्रको प्रदर्शनमा तुरन्त रोक लगाउन माग गरेका छन्।
1: भारतबाट हरेक रात हात्तीको बथान आउन थालेपछि झापाको मेचीनगर बाहुनडागी क्षेत्रका किसान चिन्तामा परेका छन्। हात्तीको बथानले पाकेको बाली खाने हुँदा चिन्तासँगै सीमा क्षेत्रका बासिन्दामा त्रास पनि फैलिएको छ। मेचीनगर नगरपालिकाको वडा नम्बर 1, 4 र 5 बाहुनडागी क्षेत्रमा एक हप्ता यता दिनहुँ भारतीय जंगलबाट प्रवेश गर्ने 30 देखि 40 को संख्यामा रहेको हात्तीको बथानले किसानको मकै सुपारी लगायत बाली बालीमा क्षति पुर्याउने गरेका छन्। नाकामा हात्ती रोक्न स्थानीय बासिन्दालाई सुरक्षा दिन र बालीमा क्षति हुन नदिन सर्वपक्षीय बैठकबाट निर्णय गरेर सुरक्षाकर्मी, वनरक्षक, रेपिड रेस्पोन्स टीम लगायतको संयुक्त टोली परिचालन गरिएको मेचीनगर वडा नम्बर चारका अध्यक्ष अर्जुन कार्कीले बताउनुभयो।
0: आज विश्वका विभिन्न देशमा जैविक विविधता संरक्षण सम्बन्धी सचेतनामूलक कार्यक्रमका साथ अन्तर्राष्ट्रिय अर्गानिया दिवस मनाइँदैछ। यो विशेष वनस्पति, कृषि, जैविक विविधता, दिगो पारिस्थितिक प्रणाली तथा समृद्ध सांस्कृतिक सम्पदाका कारण विश्वव्यापी रूपमा परिचित छ। अर्गान मुख्यतया मोरक्कोमा पाइन्छ। यसबाट उत्पादन हुने अर्गान तेल स्वास्थ्य, सौन्दर्य तथा पोषणका दृष्टिले महत्वपूर्ण मानिन्छ। साथै अर्गान वनले स्थानीय समुदायको जीविकोपार्जन, वातावरण संरक्षण तथा महिला सशक्तिकरणमा समेत महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ।
1: मंगला गाउँपालिका पाँचा छिसवाङमा मार्ग खुलेको 15 वर्षपछि सड़क स्तर उन्नति भएको छ। मंगला, मालिका र धवलागिरी गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने बेनी दरबाङ सड़कको बाबिया चौर दरबाङ खण्डको वैकल्पिक मानिएको पोक सेरा फाट पीपल बोट छिसवाङ खोप्टी छ्याछ्यारे दरबाङ अन्तर्गत छिसवाङ खण्डमा स्तर उन्नति भएको हो। 2067 सालमा मार्ग खोलेको सड़क स्तर उन्नति भएपछि आवाजावतमा सहज भएको छिसवाङका दुर्गा बहादुर खत्रीले बताउनुभयो।
0: नेपाल दर्पणमा अब विदेशका खबर। मध्यपूर्वमा चलिरहेको युद्धका कारण तेल आपूर्तिमा अवरोध र मूल्य वृद्धि भएपछि युरोपका ठूला तेल तथा ग्यास कम्पनीहरूले ठूलो नाफा कमाएका छन्। पहिलो त्रयमासमा बेलायती कम्पनी सेलले झण्डै 5.7 अर्ब डलर, बीपीले 3.84 अर्ब डलर र फ्रान्सको टोटल इनर्जीले 5.08 अर्ब डलर खुद नाफा कमाएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ। तर अमेरिकी कम्पनी एक्सन मोबिल र चेभ्रोनको भने नाफा घटेको छ। मध्यपूर्व युद्धका कारण इरानले स्ट्रेट अफ हर्मुजमा अवरोध सृजना गरेपछि विश्व बजारमा तेल आपूर्ति घटेर मूल्य तीव्र रूपमा बढ़ेको हो। उच्च नाफापछि बेलायत र फ्रान्समा तेल कम्पनीहरूको नाफामा थप कर लगाउने माग बढ़ेको छ। बेलायतमा अहिले नर्थ सी क्षेत्रको नाफामा 38% अतिरिक्त कर लाग्छ, तर यो घरेलु उत्पादनमा मात्र सीमित भएकाले अब विस्तार गर्नुपर्ने माग बढ़ेको छ। विश्लेषकहरूको अनुसार बजार सहजै सामान्य नहुने भएकाले दोस्रो त्रैमासिकमा पनि कम्पनीहरूको नाफा बढ़ने सम्भावना छ।
1: तमिल चलचित्र जगतका सुपरस्टार थलापति विजयका नामले चिनिने 51 वर्षीय सी जोसेफ विजयले तमिलनाडुको मुख्यमन्त्री पदको शपथ लिनुभएको छ। मास्टर बेस र लियो जस्ता चलचित्रहरूबाट करोड़ौं दर्शकको मन जितेका विजय अभिनयलाई छाडेर राजनीतिमा प्रवेश गर्नुभएको हो। आज चेन्नईको नेहरू रंगशालामा आयोजित भव्य समारोहमा राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकरले उहाँलाई शपथ गराउनुभयो। विजयले शपथ लिएसँगै तमिलनाडुमा झण्डै 6 दशकदेखिको पालै पालो सत्ता चलाउँदै आएका डीएमके र एआईएमडीएमके को राजनैतिक वर्चस्व सकिएको छ। विजयको भेट्री कडगम पार्टीले 234 सदस्यीय विधानसभामा 108 सीट जितेको छ भने अन्य दलको सहयोगमा 120 सीटको समर्थन छ। शपथपछि विजयले 200 युनिट भन्दा कम बिजुली निशुल्क, लागू औषध नियन्त्रण र महिला सुरक्षा सम्बन्धी 3 आदेशमा हस्ताक्षर गर्नुभएको बीबीसी हिन्दीले जनाएको छ।
0: नेपाल दर्पणमा अब खेल खबर। अर्को महिना काठमाण्डुमा हुने काभा महिला भलिबल च्याम्पियनशीपको ट्रफी सार्वजनिक भएको छ। नेपाल भलिबल संघले आज काठमाण्डुमा पत्रकार सम्मेलन गरेर ट्रफी सार्वजनिक गरेको हो। प्रतियोगिता आउँदो जेठ 8-15 गतेसम्म त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद राखेपको कवडलमा हुनेछ। काभा महिला भलिबल च्याम्पियनशीपमा आयोजक नेपाल सहित भारत, बंगलादेश, श्रीलंका, मालदिव्स, इरान, किर्गिस्तान र काजकिस्तान गरी 8 देश सहभागी हुनेछन्। प्रतियोगिताको बजेट 2.50 करोड़ रूपियाँ रहेको नेपाल भलिबल संघले जनाएको छ। यसमा सरकारले 1 करोड़ काठमाण्डु महानगरपालिकाले 30 लाख रूपियाँ सहयोग गरेका छन्।
1: र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा लखनऊ सुपर जायन्ट्सले चेन्नई सुपर किङ्सलाई 204 रनको लक्ष्य दिएको छ। चेन्नईमा टस हारेर ब्याटिङ गरेको लखनऊले 20 ओभरमा 8 विकेट गुमाएर 203 रन बनायो। लखनऊका जोस इंग्लिसले 85 रन बनाए। चेन्नईका जेमी ओभरटनले 3 विकेट लिए। लखनऊले दिएको 203 रनको लक्ष्य पछाडि रहेको चेन्नईले ताजा अवस्थामा 5 ओभर 3 बलको समाप्तिमा 1 विकेट गुमाएर 86 रन बनाएको छ। अंक तालिकामा चेन्नई 10 खेलमा 10 अंक सहित 6 स्थानमा छ। लखनऊ 10 खेलमा 6 अंक सहित पुछारमा छ। आईपीएलमा आज राति 4 स्थानको रोयल च्यालेन्जर्स बेंगलुरू र 9 स्थानको मुम्बई इण्डियन्स खेल्दैछन्। यो खेल रायपुरमा पाउने 8 बजे शुरू हुनेछ।
0: खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: संघीय संसदको बजेट अधिवेशन भोलिदेखि, भोलि दिउँसो 4 बजे बस्ने संयुक्त बैठकमा सरकारको नीति कार्यक्रम प्रस्तुत हुने,
0: चालू आर्थिक वर्षको 10 महिना सकिन लाग्दा सरकारको बजेट खर्च 11.5 खर्ब मात्रै, पुँजीगत खर्च 27% भन्दा पनि कम,
1: भोलि र पर्सि हावाहुरी सहित आउँदो बिहिबारसम्म वर्षाको सम्भावना, आउँदो मनसूनमा वर्षा कम हुने प्रक्षेपणले कृषि उत्पादन र प्राकृतिक सन्तुलनमा चुनौती,
0: मध्य पूर्व युद्धबाट युरोपेली तेल तथा ग्यास कम्पनीले अर्बौं डलर नाफा कमाए, कम्पनीहरूको नाफामा थप कर लगाउनु पर्ने माग बढ़्यो,
1: र काभा महिला भलिबल च्याम्पियनशीपको ट्रफी सार्वजनिक, आईपीएलमा चेन्नई लखनऊले दिएको 204 रनको लक्ष्य पछ्याउँदै।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी विकास तापागाई र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।
1: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
2: तसर्थ वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
3: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौं।
1: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढा।
0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।
1: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
2: तसर्थ वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ

0: युनाइटेड अस्पताल बारदिंगा चार ठाकुरापुर कपिल वस्तुमा बिरामीहरुका लागि थप नयाँ सुविधाहरु।
1: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
0: हाड जोड्नी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्नी सम्बन्धी समस्या, हड्डी ढाँचिएको, रडहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथरोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ। वरिष्ठ फ्यामिली फिजिसियन तथा जीपी सर्जन डाक्टर पूर्ण बहादुर घरतीद्वारा विशेषज्ञ सेवा सहित मेजर तथा माइनर अपरेशनहरू, पाठेघर फाल्ने, चिरेर बच्चा निकाल्ने, नर्मल डेलिभरी सेवा, एपेन्डिसाइटिस, हाइड्रोसेल हर्निया, पित्तथैलीको ढुङ्गा निकाल्ने लगायतको साना तथा ठूला अपरेशनहरू। वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा, अन्य ओपीडी सेवा बिहान 10 बजेदेखि 4 बजेसम्म, डाक्टर योगेन्द्र थापाद्वारा 24 घण्टा इमर्जेन्सी सेवा।
1: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिल वस्तु, सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
0: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।

0: हेलो जीवन जी हो?
1: हजुर हजुर सर,
0: म यहाँ लालीगुराँस मेलपालबाट बोलेको।
1: हजुर भन्नु न।
0: हजुरको भिसा लाग्यो, पर्सि हजुरको फ्लाइट छ, भोलि बेलुकासम्म काठमाडौँ आउनु होला।
1: हुन्छ सर, म भोलि नै आउँछु।

0: मिसिनको छेउमा बसेर घरमा फोन लाउने प्रयास गर्दै त्यही बेला साथीले फोन कम गर्यो। त्यसपछि मेरो हात काटियो।
1: यत्रो घटना घट्दा तैँले किन हामीलाई बताएनस्? हामीले के गल्ती गर्यौँ बाबु?

जिउनु भन्नुभयो धन्यवाद छ। अलिकति पनि घर जग्गा छ, हामी यही केही गरेर हामी जिन्दा गुजारा गर्न सक्छौँ। भगवान्ले सिर्फ ज्ञान रक्षा गरी यस्तो सिक्छ। धन्यवाद।

0: आवाज 99.6 MHz में सुनना न भूलने वाला
1: यति बेला साँझको 7 बज्यो

0: नमस्कार, सामुदायिक रेडियो बुद्ध आवाजको साँझ 7 बजेको बुद्ध खबरमा यहाँलाई हार्दिक स्वागत छ। खबरसँगै उपस्थित भएकी छु स्मृति बस्याल। तपाईँ यो खबर एफएम ब्यान्डको 99.6 मेगाहर्जसँगै इन्टरनेट अनलाइन www.buddhaawaz.com हाम्रो पात्र र बुद्ध आवाज मीडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभरिकै साथ प्रत्यक्ष सुन्न सकिन्छ। बुद्ध खबरमा अब खबरको सिलसिला शुरू गरौं प्रमुख खबरका शीर्षकहरूबाट। सार्वजनिक जग्गा संरक्षण अभियानपछि बाढ़गंगाका विभिन्न क्षेत्रमा तरंग संरक्षण अभियान निष्पक्ष र प्रभावकारी रूपमा कार्यान्वयन हुनुपर्ने माग। कपिलवस्तु जिल्लाबाट 175 हज यात्री मक्का मदीना प्रस्थान, नेपालभरबाट 1200 सहभागी। दुई दशक बित्न लाग्दा पनि अधुरै सालझण्डी सन्धिखर्क ढोरपाटन सड़क 44% मात्र काम सम्पन्न। सामाजिक सञ्जालमा उठेका विषयबारे सिद्धगंगा नगरपालिकाले दियो स्पष्टीकरण। भ्रम छर्न नभई तथ्यमा आधारित समाचार सम्प्रेषण गर्न अनुरोध। लागू औषध सेवन गरेर सवारी चलाउने 17 चालक प्रहरीको नियन्त्रणमा आवश्यक कार्यवाही प्रक्रिया अघि बढ़ाइयो। र एसी नतिजा मंगलबारसम्म सार्वजनिक गर्ने तयारी।
1: युनाइटेड अस्पताल बाढ़गंगा चार छात्रापुर कपिलवस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
2: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
1: हाड जोड्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्नी सम्बन्धी समस्या, हड्डी भाँचिएको, रजहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथ रोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ। वरिष्ठ फ्यामिली फिजिसियन तथा जीपी सर्जन डाक्टर पूर्ण बहादुर घरतीद्वारा विशेषज्ञ सेवा सहित मेजर तथा माइनर अपरेशनहरू, पाठेघर खाल्ने, चिरेर बच्चा निकाल्ने, नर्मल डेलिभरी सेवा, एपेन्डिसाइटिस, हाइड्रोसिल हर्निया, पित्तथैलीको ढुङ्गा निकाल्ने लगायतको साना तथा ठूला अपरेशनहरू वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा, अन्य ओपिडी सेवा बिहान 10 बजेदेखि 4 बजेसम्म डाक्टर योगेन्द्र थापाद्वारा 24 घण्टा इमर्जेन्सी सेवा।
2: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिलवस्तु, सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
1: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
0: अब समाचार विस्तारमा। बाढगंगा नगरपालिकाले सार्वजनिक जग्गा संरक्षण तथा अतिक्रमण नियन्त्रणका लागि कड़ा चेतावनी सहित सूचना जारी गरेपछि नगर क्षेत्रका विभिन्न स्थानमा व्यापक चर्चा र चासो बढ़ेको छ। विशेष गरी जितपुर 4 नम्बर बोडगाउँ, ओदारी लगायतका क्षेत्रमा नगरपालिकाको सूचनाले नयाँ तरंग सिर्जना गरेको स्थानीयहरू बताउँछन्। नगरपालिकाले हालै जारी गरेको सूचनामा सार्वजनिक जग्गा, सड़क किनार, खोला नाला, ताल पोखरी, मठ मन्दिर तथा विद्यालय क्षेत्र अतिक्रमण नगर्न आग्रह गर्दै अवैध संरचना हटाइने चेतावनी दिएको थियो। नगर प्रमुख चक्रपाणी अर्यालद्वारा हस्ताक्षरी सूचनामा स्थानीय सरकार संचालन ऐन 2074 अनुसार सार्वजनिक सम्पत्तिको संरक्षण स्थानीय तहको दायित्व भएको उल्लेख गरिएको छ। सूचना सार्वजनिक भएपछि नगरका विभिन्न क्षेत्रमा विगतदेखि सार्वजनिक जग्गामाथि निर्माण गरिएका घर टहरा तथा व्यापारिक संरचनाबारे पुनः बहस शुरू भएको छ। स्थानीय बासिन्दाका अनुसार जितपुर 4 नम्बर बोडगाउँ र ओदारी क्षेत्रमा सार्वजनिक तथा ऐलानी जग्गा अतिक्रमण गरी ठूला घर, पसल र व्यावसायिक संरचना निर्माण गरिएका उदाहरण प्रशस्तै छन्। कतिपय स्थानमा सड़क मिचेर पसल बनाइएको, सार्वजनिक बाटो सागुरो बनाइएको तथा सरकारी स्वामित्वका खाली जमीन निजी प्रयोगमा ल्याइएको गुनासो लामो समयदेखि उठ्दै आएको थियो। नगरपालिकाको पछिल्लो सूचनापछि ती संरचनामाथि कार्यवाही हुन्छ कि हुँदैन भन्ने विषयमा स्थानीय स्तरमा व्यापक चासो देखिएको छ। स्थानीय नागरिकहरू भने सार्वजनिक जग्गा संरक्षण अभियान निष्पक्ष र प्रभावकारी रूपमा कार्यान्वयन हुनुपर्ने माग गर्छन्। यस्ता नगरपालिकाका स्रोतका अनुसार सार्वजनिक सम्पत्तिको अभिलेखीकरण स्थलगत अनुगम भ्रमण तथा अतिक्रमित क्षेत्र पहिचान गर्ने काम क्रमशः अगाडि बढ़ाइने तयारी भइरहेको छ। आवश्यकता अनुसार डोजर प्रयोग गरी संरचना हटाउने सम्मको कदम चाल्न सकिने संकेत पनि नगरपालिकाले दिएको छ। सार्वजनिक जग्गा संरक्षणको विषय पछिल्लो समय देशभर संवेदनशील बन्दै गइरहेका बेला बाणगंगा नगरपालिकाको यो कदमलाई धेरैले सकारात्मक रूपमा हेरेका छन्। तर प्रभावशाली व्यक्ति तथा व्यावसायिक समूहसँग जोड़िएका संरचनामाथि नगरपालिकाले कतिको निष्पक्ष रूपमा कदम चाल्छ भन्ने विषयले भने आगामी दिनमा थप बहस सिर्जना गर्ने देखिएको छ। मायादेवी गाउँपालिकाभित्र रहेका विद्यालय तथा मदरसाका प्रधानाध्यापकहरूलाई विद्यालय सुधार योजना निर्माण सम्बन्धी दुई दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ। परिवर्तनका लागि बाल बालिका युवा र समुदाय परियोजना अन्तर्गत दलित समाज विकास केन्द्रको आयोजनामा उक्त गोष्ठी सञ्चालन गरिएको हो। सो अवसरमा बोल्दै शिक्षा विकास तथा समन्वय इकाई कपिलवस्तुका निमित्त प्रमुख चोपलाल बेलवासेले विद्यालय सुधार योजना व्यवहारमा कार्यान्वयन गर्न सकिने खालको हुनुपर्ने बताउनुभयो। उहाँले तालिमबाट सिकेका विषयलाई विद्यालयमा प्रभावकारी रूपमा लागू गर्न आग्रह गर्दै गुणस्तरीय शिक्षाका लागि योजनाबद्ध सुधार आवश्यक रहेको उल्लेख गर्नुभयो। स्रोत जुटाउनका लागि केही पहल गर्नुपर्ने उहाँको भनाई छ। मायादेवी गाउँपालिका शिक्षा शाखाका प्रमुख बद्री बेलवासेले विद्यालय व्यवस्थापन र शैक्षिक सुधारका लागि एसआईपी महत्वपूर्ण आधार भएको बताउनुभयो। उहाँले स्थानीय तहले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि आवश्यक सहकार्य गर्दै आएको जानकारी दिनुभयो। कार्यक्रमका प्रशिक्षक रविन्द्र आचार्यले विद्यालय सुधार योजनाका विभिन्न चरण योजना निर्माण प्रक्रिया तथा परिमार्जित खाकाका विषयमा सहजीकरण गर्नुभएको थियो। विद्यालयको आवश्यकता पहिचान गरी दीर्घकालीन लक्ष्यसहित योजना निर्माण गर्नुपर्ने बताउनुभयो। नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक सुमन्त यादवले विद्यालयको शैक्षिक अवस्था सुधारका लागि यस्ता कार्यक्रम उपयोगी हुने धारणा राख्नुभयो। युनाइटेड मिशन टू नेपाल कपिलवस्तुको आर्थिक सहयोग तथा मायादेवी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालयको समन्वयमा आयोजित कार्यक्रममा गाउँपालिकाभित्रका 25 विद्यालय तथा मदरसाका प्रधानाध्यापकहरूको सहभागिता रहेको थियो। दलित समाज विकास केन्द्रकी अध्यक्ष सूरजमती बासीको अध्यक्षतामा कार्यक्रम भएको छ। कपिलवस्तुबाट हज यात्राका लागि साउदी अरब जान लागेका हज यात्रीको विदाई गरिएको छ। मुस्लिमहरूको तीर्थस्थल साउदी अरब स्थित मक्का मदिना जानका लागि जिल्लाबाट हज यात्री प्रस्थान गरेका छन्। जिल्लाका 10 स्थानीय तहबाट 175 जना हज यात्रीका लागि काठमाडौँ गएको हज समितिका सदस्य साकिर अहमदले बताउनुभयो। गत वर्ष जिल्लाबाट 187 जना हज यात्रामा सहभागी भएका थिए। सदरमुकाम तौलिहवा पकड़ी चन्द्रौटा कृष्णनगरबाट अरब जानका लागि उनीहरू काठमाडौँ लागेका छन्। हज यात्रीलाई पूर्व सांसद सुरेन्द्र राज आचार्य तथा कपिलवस्तुको शिवराज नगरपालिकाका मेयर अजय थापाले छुट्टा छुट्टै स्थानबाट विदाई तथा शुभकामना दिनुभएको थियो। महिलाहरू पनि संरक्षक मेहरमसँगै हज यात्राका लागि काठमाडौँतर्फ लागेका छन्। बकरा ईदन मनाउनका लागि उनीहरू त्यहाँ जान लागेका हुन्। नेपालभरबाट यस वर्ष 1200 जना हज यात्रामा जान लागेको हज समितिले सूचना जारी गरेको छ। मक्का मदिना यात्रा गर्नेले स्वर्ग जाने सरह पुण्य फल प्राप्ति गर्ने भएकाले त्यहाँ जाने मान्यता रहिआएको इमाम अली असन इमामीले बताउनुभयो। मक्कालाई अल्लाहको घर र मोहम्मदको जन्मस्थलको रूपमा रहिआएको उहाँले बताउनुभयो। मक्कामा 7 पटक परिक्रमा गर्नुपर्छ, जसले एक हज काबा प्राप्त हुन्छ। ईद उल अजा बकराईदका दिन विशेष नवाज पढ्दै कुर्बानी दिने चलन रहेको छ। हज यात्रा गर्नेलाई हाजी भन्ने चलन रहेको बताइएको छ। मुस्लिम समुदायले जीवनमा कम्तीमा एक पटक मक्का मदिना जाने चाहना राख्ने गर्दछन्। भूपुसैनिक खानेपानी उपभोक्ता संस्था बाणगंगा कपिलवस्तु र लेखनाथ खानेपानी उपभोक्ता संस्था पोखरा महानगरपालिका कास्कीबीच सिकाई आदान प्रदान तथा अन्तर्क्रिया कार्यक्रम गरिएको छ। संस्थाका उपाध्यक्ष झलक मल्ल ठकुरीले लेखनाथ खानेपानी संस्थाले गरेका राम्रा कामहरू आफ्नो संस्थाका लागि अनुसरण तथा सिकाई हुने बताउनुभयो। साथै उहाँले आफ्नो संस्थाले गरेका कामहरू समेत प्रस्तुतीकरण गर्नुभएको थियो। कार्यक्रममा लेखनाथ खानेपानी संस्था संस्थाका अध्यक्ष मुरारी शर्माले गौतम बुद्धले 29 वर्ष बिताएको पवित्र स्थलबाट आफ्नो संस्थामा अन्तर्क्रिया गर्न आउँदा अत्यन्तै खुशी लागेको बताउनुभयो। संस्थाको सिकाई आदान प्रदानले संस्थागत विकासमा ठूलो टेवा मिल्ने बताउनुभयो। कार्यक्रममा कार्यालय प्रमुख शिवप्रसाद अमात्यले संस्थाले गरेका काम र उपलब्धिका बारेमा प्रस्तुतिकरण गर्नुभएको थियो। संस्थाका सचिव नारायणी भट्टराईको संचालनमा भएको कार्यक्रममा सल्लाहकार द्रोणराज सुवेदी, बालकुमारी पन्त, निर्मल शाही लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो। भूपू सैनिक खानेपानी संस्था कपिल बसुले भ्रमणका क्रममा सिकाइ उपलब्धि हासिल गर्न लेखनाथ खानेपानी उपभोक्ता संस्थालाई प्राथमिकतामा राखी कार्यक्रम गरेको संस्थाका अध्यक्ष राजेन्द्र विक्रम शाहले बताउनुभयो। कपिलवस्तुको बाणगंगा नगरपालिका 3 गंगौलीमा अवस्थित लुम्बिनी भिजन क्याम्पसले भर्खरै एसडी परीक्षा दिएर बसेका विद्यार्थीहरूलाई एक दिने करियर काउन्सेलिङ प्रशिक्षण दिएको छ। कार्यक्रममा विद्यार्थीहरूलाई भविष्यमा के गर्ने, कुन विषय छनौट गर्ने तथा उच्च शिक्षा सम्बन्धी जानकारी प्रदान गरिएको थियो। कार्यक्रममा बोल्दै क्याम्पसका प्रधानाध्यापक सुन्दर पाण्डेले लुम्बिनी भिजन कपिलवस्तु जिल्लाकै उत्कृष्ट क्याम्पस मध्ये एक भएको बताउनुभयो। उहाँले एसी दिएर बसेका विद्यार्थीहरूको सपना पूरा गर्ने उपयुक्त गन्तव्य लुम्बिनी भिजन बन्न सक्ने उल्लेख गर्नुभयो। साथै यसै शैक्षिक सत्रदेखि क्याम्पसमा विज्ञान संकायको पढ़ाई पनि सञ्चालन हुने जानकारी दिनुभयो।
3: जसमा हामीले अहिले बीबीएस र बीबीए बाह्र तर्फका दुईटा कार्यक्रमहरू सञ्चालित छन् भने प्लस टू लेभलमा 11-12 म्यानेजमेन्ट सञ्चालन गरेका छौँ। हाम्रो फरक के हो भने हामीले कपिलवस्तु जिल्लामा सबैभन्दा पहिला बीबीए लन्च गर्ने पहिलो कलेज र यस क्षेत्रमा निजी तर्फबाट सबैभन्दा पहिला बीबीए सञ्चालन गर्ने हाम्रो कलेज र अहिलेको निरन्तर हामीले दुईवटा ब्याच म्यानेजमेन्ट पठाइसक्यौँ, सबैभन्दा धेरै विद्यार्थी पास गर्ने त्यो कलेज लुम्बिनी भिजन कलेज जुन हाम्रो एउटा युवा जनशक्ति सबैले लिड गर्छौँ, हामी धेरै छौँ, एउटा शिक्षा क्षेत्रमा लागेका धेरैले सञ्चालन गरेको कलेज।
0: कार्यक्रममा प्रशिक्षक प्रीतम पौडेलले विद्यार्थीहरूलाई प्लस टू तहसम्म आफ्नै जिल्लामा अध्ययन गर्न सुझाव दिनुभएको छ। साथै उहाँले विदेश जाने सोच भए पनि कम्तीमा ब्याचलर तह पूरा गरेर मात्र जान उपयुक्त हुने धारणा राख्नुभयो।
4: यदि नेपालमै गर्नु मन लाग्यो यही गर्नुहोस्, किनकि अर्को कुरा फेरि के हो त भन्दा राम्रो कमाउने मान्छेलाई देश र विदेश भन्नै पर्दैन, जहाँ पनि तपाईँको प्यासन चाहिँ कनेक्सन हुनु पर्यो।
0: करियर काउन्सेलिङ कार्यक्रममा विभिन्न विद्यालयका शिक्षकहरूको समेत सहभागिता रहेको थियो। कार्यक्रमले विद्यार्थीहरूलाई भविष्यको करियर योजना बनाउन सहयोग पुग्ने आयोजकले विश्वास व्यक्त गरेका छन्। लुम्बिनी प्रदेशलाई गण्डकीसँग जोड्ने राष्ट्रिय गौरवको सालझण्डी सन्धिखर्क ढोरपाटन सड़क आयोजना निर्माण शुरू भएको करिब 2 दशक पुग्न लाग्दा पनि अझै पूर्णता पाउन सकेको छैन। बजेट अभाव, सुस्त निर्माण गति र ठेकेदारको ढिला सुस्तीका कारण 157 किलोमिटर लामो यो रणनीतिक सड़क आयोजना अपेक्षित रूपमा अघि बढ़न सकेको छैन। विक्रमसम्म 2065 निर्माण शुरू भएको सड़कको ट्र्याक सबै खण्डमा खोलिए पनि कालोपत्रे स्तर उन्नति र पुल निर्माणको काम भने निकै पछाडि रहेको छ। आयोजना कार्यालयका अनुसार हालसम्म करिब 44% मात्र काम सम्पन्न भएको छ। परियोजनाका प्रमुख इन्जिनियर गागल बहादुर भण्डारीले पर्याप्त बजेट नपाउँदा निर्माणले गति लिन नसकेको बताउनुभयो। उहाँका अनुसार आयोजनालाई वार्षिक 1 अर्ब रूपियाँ भन्दा बढ़ी बजेट आवश्यक पर्ने भए पनि सरकारले प्रत्येक वर्ष 30-40 करोड़ रूपियाँ मात्र विनियोजन गर्दै आएको बताउनुभयो। शुरूमा करिब 10 अर्ब रूपियाँ अनुमान गरिएको आयोजनाको लागत अहिले बढ़ेर झण्डै 13 अर्ब रूपियाँ पुगेको छ। चालू आर्थिक वर्ष 2082-83 40,49,00,000 रूपियाँ बजेट छुट्याइएकोमा वर्षको अन्त्यसम्म करिब 46 करोड़ खर्च हुने अनुमान गरिएको छ। सूचनाधिकारी इन्जिनियर प्रतीक्षा पौडेलका अनुसार बजेट सुनिश्चित गर्न आयोजना कार्यालयले हरेक वर्ष विभिन्न मन्त्रालय र निकाय धाउनुपर्ने अवस्था रहेको छ। सालझण्डी सन्धिखर्क ढोरपाटन सड़कलाई लुम्बिनीदेखि ढोरपाटन शिकार आरक्षसम्म जोड़ने महत्वपूर्ण पर्यटकीय मार्ग का रूप में हेरिएको छ। सड़क निर्माण संपन्न भएमा लुम्बिनी आएका पर्यटकलाई ढोरपाटनसम्म सहज पहुँच पुग्ने र पर्यटन सँगै व्यापारिक गतिविधि विस्तार हुने अपेक्षा गरिएको छ। यस सड़कले रूपन्देही पाल्पा अर्घाखाँची र गुल्मीलाई बागलुङसँग जोड़ने भएकाले स्थानीय व्यवसायी र सरकारवालाले सरकारले पर्याप्त बजेट सुनिश्चित गरेर निर्माणलाई तीव्रता दिनुपर्ने माग गरेका छन्। सिद्धगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकारी कृष्ण प्रसाद सापकोटाले सामाजिक सञ्चालमा नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीमाथि उठाइएका विभिन्न आरोपबारे स्पष्टीकरण सहित प्रेस विज्ञप्ति जारी गर्नुभएको छ। आर्यन इन्टरटेनमेन्ट नामक फेसबुक पेज मार्फत प्रकाशित सामग्रीप्रति नगरपालिकाको गम्भीर ध्यानकर्षण भएको जनाउँदै जारी विज्ञप्तिमा एम्बुलेन्स खरिद, ग्यास सिलिण्डर प्रयोग तथा कोठा भाडा सम्बन्धी विषयमा वास्तविक तथ्य प्रस्तुत गरिएको छ। विज्ञप्ति अनुसार देउराली आधारभूत स्वास्थ्य सेवा केन्द्रका लागि खरिद गरिएको एम्बुलेन्स लागत साझेदारी मार्फत खरिद गरिएको हो। कुल लागतको 75% रकम रोटरी क्लब र 25% सम्बन्धित स्वास्थ्य संस्थाले बेहोरेको तथा कानूनी प्रक्रिया पूरा गरी भुक्तानी गरिएको नगरपालिकाले जनाएको छ। त्यसै गरी उपप्रमुख गीता भाड संघ जोडेर 18 ग्यास सम्बन्धी सामाजिक सञ्जालमा फैलाइएको विषय वास्तविकता भन्दा फरक रहेको दावी गरिएको छ। नगरपालिकाले ती ग्यास सिलिण्डर विभिन्न वडा कार्यालय, स्वास्थ्य संस्था तथा प्रशासनिक प्रयोजनका लागि आवश्यकता अनुसार प्रयोग गरिएको स्पष्ट पारेको छ। विज्ञप्तिमा ग्यास प्रयोग तथा रिफिलको विवरण तालिकासहित सार्वजनिक गरिएको छ। कोठा भाडा सम्बन्धमा पनि नगरपालिकाले विभिन्न वडा कार्यालय, स्वास्थ्य चौकी तथा प्रशासनिक कामकाज सञ्चालनका लागि आवश्यकता अनुसार कोठा भाडामा लिएको जनाएको छ। केही कोठा कार्यालय स्टोर न्यायिक समिति र उपप्रमुखको कार्यकक्षका रूपमा प्रयोग भइरहेको उल्लेख गरिएको छ। प्रमुख प्रशासकीय अधिकारी सापकोटाद्वारा हस्ताक्षरित विज्ञप्तिमा अपुष्ट सूचना र भ्रम फैलाउने गतिविधिप्रति सचेत रहन आग्रह गर्दै तथ्यमा आधारित सूचना सम्प्रेषण गर्न अनुरोध गरिएको छ। रूपन्देहीमा लागू औषध सेवन गरेर सार्वजनिक सवारी साधन चलाउने 17 चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय रूपन्देहीले अपरेशन डेल्टा सञ्चालन गर्दै सिद्धार्थ राजमार्ग सहित विभिन्न भित्री सड़क खण्डमा आकस्मिक चेकजाँच गर्दा उनीहरू पक्राउ परेका हुन्। प्रहरीका अनुसार सार्वजनिक सवारीका चालकहरूले लागू औषध सेवन गरी सवारी चलाइरहेको विशेष सूचनाका आधारमा संयुक्त टोली परिचालन गरिएको गर्दा 17 भेटिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका डीएसपी कृष्ण कुमार चन्दले बताउनुभयो। अभियानमा जिल्ला प्रहरी कार्यालय रूपन्देही, लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भइरहवा, जिल्ला ट्राफिक प्रहरी कार्यालय रूपन्देही तथा नेपाल लुम्बिनी प्रादेशिक प्रहरी अस्पताल नेपालगंजका प्राविधिक चिकित्सक सहभागी भएका थिए। चेकजाँचका क्रममा यात्रु बोकेर सञ्चालनमा रहेका सार्वजनिक सवारीका 100 चालकको युरिन परीक्षण गरिएको थियो। परीक्षणका क्रममा 17 लागू औषध सेवन गरेको पुष्टि भएपछि उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। पक्राउ परेका चालकहरू विरूद्ध लागू औषध नियन्त्रण ऐन 2033 अनुसार आवश्यक कार्यवाही अघि बढ़ाइएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ। प्रहरीले लागू औषध सेवन गरी सवारी चलाउँदा ठूला दुर्घटना तथा धनजनको क्षति हुन सक्ने भएकाले यस्ता अभियानलाई निरन्तरता दिइने जनाएको छ। बाँकेको खजुरा गाउँपालिका 6 उढारापुरमा कारको ठक्करबाट 2 बालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार बा प्र 00100330 58 51 नम्बरको कारले ठक्कर दिँदा स्थानीय सलमान अहमद जोलाहाको छोरा 2 अरहान अहमद जोलाहाको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब परीक्षक दीपक पातलीले हिजो साँझ खजुरा गाउँपालिका 6 उढारापुरको भित्री सड़कमा कारलाई ब्याक गर्ने क्रममा सड़कमा रहेका 2 बालकलाई ठक्कर दिँदा बालकको मृत्यु भएको जानकारी दिनुभयो। उहाँले घटनापछि कार चालक खजुरा गाउँपालिका 7 निवासी 40 मोसिन खानलाई प्रहरीले नियन्त्रण लिएर घटनाको अनुसन्धान गरिरहेको बताउनुभयो। Yeah. रामपुर नगरपालिका सात स्थित आधारभूत माध्यमिक विद्यालयमा गैराती चोरी भएको छ। विद्यालयको प्रधानाध्यापक कक्ष र लेखा कक्षबाट नगद सहित एक थान क्यामेरा र एक थान मोबाइल चोरी भएको हो। आज बिहान प्रधानाध्यापक र लेखा कक्ष रहेको कोठाको ढोकाको ताला फुटाएको अवस्थामा भेटिएको थियो। लेखा कक्षको नगद सहितको टेबल विद्यालयबाट 800 मिटर पर दट्यौली खोलाको तीरमा लगेर फोरिएको अवस्थामा भेटिएको छ। बर्दियाका भूमिहीन सुकुम्बासीहरूले बस्तीका घरहरूमा डोजर नचलाउन अनुरोध गरेका छन्। डिभिजन वन कार्यालय बर्दियाले निकालेको सूचना अनुसार करिब 2100 घर परिवार घर बाहिर विहीन हुने भएपछि बर्दियाका भूमिहीन सुकुम्बासीहरूले बस्तीमा डोजर नचलाउन अनुरोध गरेका हुन्। डिभिजन वन कार्यालय बर्दियाले बस्तीको नाम नै तोकेर बस्ती खाली गर्न वैशाख 14 गते 15 दिने सूचना प्रकाशन गरेको थियो। 6 वटा बस्ती लगायत सामुदायिक वन क्षेत्रमा बसोबास गरेका भूमिहीन सुकुम्बासीलाई हटाउने निर्णयपछि जिल्लाका भूमिहीन सुकुम्बासीहरू आन्दोलित भएका छन्। भूमि समस्या समाधान आयोगका अनुसार बर्दिया जिल्लामा हाल 45,395 भूमिहीन र अव्यवस्थित बसोबासी रहेको तथ्याङ्क रहेको छ। जसमध्ये भूमिहीन दलित 4,867, भूमिहीन सुकुम्बासी 8,124 र अव्यवस्थित बसोबासी 32,400 जनाको बसोबास रहेको छ। पश्चिम नवलपरासी जिल्लाभित्र विभिन्न वाहनामा वन क्षेत्र अतिक्रमण गरी बसेका बस्ती र संस्थाहरू हटाउन डिभिजन वन कार्यालयले तीव्र अग्रसरता देखाएको छ। डिभिजन वन कार्यालयका प्रमुख राजु छेत्रीका अनुसार तत्कालका लागि अतिक्रमित भूमिको विस्तृत लगत संकलन गर्ने कार्य शुरू गरिएको छ। उहाँले अतिक्रमण भइसकेका स्थान खाली गराउन कार्यदल सक्रिय बनाइनेछ र अब नयाँ अतिक्रमण हुन नदिन ड्रोन मार्फत नियमित निगरानी गरिने जानकारी दिनुभयो। वन क्षेत्र मिचिएका स्थानमा सञ्चालित योजनाहरूमा बजेट विनियोजन नगर्न प्रदेश सरकार तथा स्थानीय तहहरूलाई पत्रचार गरिने भएको छ। विगत 3 दशकदेखि सुकुम्बासीको नाममा वन अतिक्रमण गर्ने संगठित गिरोह सक्रिय रहेको दावी गरिएको छ। केही वर्ष अघिसम्म उराट लाग्दो सुनसान र उपयोगविहीन देखिने बाँकेको सिधनिया घाट स्थित राप्ती नदीको बगर अहिले लट्रम्ब तरबुजाले ढाकिएको छ। 3 वर्ष अघिदेखि भारतका विभिन्न स्थानबाट आएका किसानले श्रम र सिपको प्रयोग गरी सु बगरमा तरबुजा उत्पादन गरी लाखौं आमदानी गर्न थालेका छन्। भारत उत्तर प्रदेशको बागपत जिल्लाको 5 भाइ र 3 का आफन्त गरी 10 परिवारले 3 वर्षदेखि सिधनिया घाट आसपास तरबुजा खेती शुरू गरेका थिए। नदीबारी डुडुवा गाउँपालिका कम्तीका स्थानीय राकेश कुमार मिश्रले सिंचाई बिउ मल तथा दिनरातको श्रम मार्फत गरिएको लगानीले बगरलाई हराभरा बनाएको बताउनुभयो। हाल राप्ती बगरको 110 बिघा जमीनमा करिब 70 लाख रूपियाँ लगानी गरी तरबुजा खेती गरिएको भारत बागपतका किसान मोहम्मद बसिरले जानकारी दिनुभयो। यस वर्ष सो क्षेत्रबाट करिब 1.5 करोड़ रूपियाँ बराबरको कारोबार हुने अनुमान गर्नुभयो। खोप लगाउन छुटेका 58 जना बालबालिकाको खोजी गरी खोप लगाएपछि बाँकेको जानकी गाउँपालिकालाई यस वर्ष जिल्लाकै पहिलो पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ। गाउँपालिकाका उपाध्यक्ष तथा पालिका स्तरीय खोप समन्वय समितिका उपाध्यक्ष रामप्यारी यादवले पालिकाभित्रका 1,117 जना बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार सबै आवश्यक खोप प्राप्त गरेपछि गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको जानकारी दिनुभयो। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एससीको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। मंगलबार अर्थात वैशाख 29 गतेसम्म नतिजा प्रकाशन गर्ने तयारी भइरहेको बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय कक्षा 10 का सूचना अधिकारी लक्ष्मी मरासिनीले जानकारी दिनुभयो। कार्यालयले यसअघि नै 1 महिनाभित्र नतिजा सार्वजनिक गर्ने कार्यतालिका बनाएको थियो। विगतमा परीक्षा सम्पन्न भएको झण्डै 3 महिनामा नतिजा सार्वजनिक हुने गरेको थियो। यसपटक एक महिनामा नतिजा सार्वजनिक गर्नका लागि सम्बन्धित परीक्षा केन्द्रमै उत्तर पुस्तिका जाँच भएको छ। कतिपय केन्द्रमा उत्तर पुस्तिका परीक्षण सम्भव नभएकोमा जिल्ला तहमा पठाइएको हो। यसैबीच बोर्डले सूचना निकालेर नतिजा हेर्ने वेबसाइट सहितको सूची समेत सार्वजनिक गरेको छ। एसएमएस आईडीआर र विभिन्न वेबसाइटबाट नतिजा हेर्न सकिनेछ। विद्यार्थीहरूले आफ्नो मोबाइलको मेसेज बक्समा गई आधिकारिक सर्टकट कोड मार्फत नतिजा थाहा पाउन सक्नेछ। नेपाल टेलिकमको 1600 कल एसएमएस र यूएसएसडी मार्फत नतिजा हेर्न सकिने प्रबन्ध मिलाइएको सूचनामा भनिएको छ। यिनै खबरसँगै हामी साँझ 7 बजेको बुद्ध खबरको अन्त्यमा छौं। तर खबरबाट विदा लिनुभन्दा पहिले प्रमुख खबरका शीर्षकहरू पुनः एकपटक। सार्वजनिक जग्गा संरक्षण अभियानपछि बाढ़गंगाका विभिन्न क्षेत्रमा तरंग संरक्षण अभियान निष्पक्ष र प्रभावकारी रूपमा कार्यान्वयन हुनुपर्ने माग। कपिलवस्तु जिल्लाबाट 175 हजयात्री मक्का मदिना प्रस्थान, नेपालभरबाट 1200 सहभागी। 2 दशक बित्न लाग्दा पनि अधुरै सालझण्डी सन्धिखर्क ढोरपाटन सड़क 44% मात्र काम सम्पन्न। सामाजिक सञ्जालमा उठेका विषयबारे सिद्धगंगा नगरपालिकाले दियो स्पष्टीकरण, भ्रम छर्न नभई तथ्यमा आधारित समाचार सम्प्रेषण गर्न अनुरोध। लागू औषध सेवन गरी सवारी चलाउने 17 चालक प्रहरीको नियन्त्रणमा आवश्यक कार्यवाही प्रक्रिया अघि बढ़ाइयो। र एसी नतिजा मंगलबारसम्म सार्वजनिक गर्ने तयारी। हवस् त एफएम ब्यान्डको 99 समयका सँगै वेबसाइट www.buddhaawaz.com हाम्रो पात्रो र बुद्ध आवाज मीडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभरिकै साथ प्रसारण भइरहेको साँझ 7 बजेको बुद्ध खबर सकियो। थप सूचना र जानकारीका लागि रेडियो बुद्ध आवाज सुन्दै राख्नुहोला। प्रविधिमा साथ दिने जगतलाई धन्यवाद दिँदै स्मृति बिदा हुन्छु। नमस्कार।
5: होइन ए दिदी, नानीलाई लिएर कता हिँड्नु भएको?
6: कहाँ जानु बाबु, नानीलाई स्कुल भर्ना गर्न।
5: कुन स्कुलमा?
6: पहिले त टाढाको स्कुलमा पठाउनु पर्थ्यो, अहिले त हाम्रै घर नजिकै वन कटवामा छ नि रोयल एलायन्स मेमोरियल एकेडेमी। राम्रो पढाइ, राम्रो वातावरण, त्यसैले त्यही भर्ना गराउन लागेको।
7: हजुर, बाढगंगा 11 वनकटवामा अवस्थित रोयल एलायन्स मेमोरियल एकाडेमीमा नयाँ व्यवस्थापनका साथ नयाँ शैक्षिक सत्रका लागि भर्ना खुल्ला गरिएको छ।
8: यहाँ प्लेग्रुपदेखि कक्षा 8 सम्म अध्ययनको व्यवस्था, अनुभवी तथा दक्ष शिक्षकहरूबाट गुणस्तरीय शिक्षा, कम्प्युटर शिक्षा, विज्ञान प्रयोगशाला, अतिरिक्त क्रियाकलाप, साथै शान्त सुरक्षित तथा बाल मैत्री वातावरण उपलब्ध छ।
9: हामी केवल पढाइमा मात्र होइन बाल बालिकाको विकासमा विश्वास गर्छौ। सिट सीमित छ, त्यसैले आजै आफ्ना बाबु नानीलाई भर्ना गराउनुहोस्।
10: एजुकेसन फर नलेज क्रिएसन एन्ड ट्रान्सफर्मेसन, रोयल अलायन्स मेमोरियल इङ्ग्लिस अकाडेमी।
11: म त रोयल अलायन्समै पढ्न जान्छु, मेरो सबै साथीहरू पनि यही आउनु है।
12: अध्यक्ष नरेन्द्र चौधरी, व्यवस्थापक गोविन्द सापकोटा, रोयल एलायन्स मेमोरियल एकेडेमी, बाढगंगा 11 वनकटवा प्रगति नगर कपिलवस्तु। फोन 98470-52199 र 97622-57342।
13: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिलवस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
2: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
1: हाड जोड्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्नी सम्बन्धी समस्या, हड्डी ढाँचिएको, रजहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथ रोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
13: वरिष्ठ फ्यामिली फिजिसियन तथा जीपी सर्जन डाक्टर पूर्ण बहादुर घरतीद्वारा विशेषज्ञ सेवा सहित मेजर तथा माइनर अपरेशनहरू, पाछेघर खाल्ने, चिरेर बच्चा निकाल्ने, नर्मल डेलिभरी सेवा, एपेन्डिसाइटिस, हाइड्रोसिल हर्निया, पित्तथैलीको ढुङ्गा निकाल्ने लगायतको साना तथा ठुला अपरेशनहरू वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा अन्य ओपिडी सेवा बिहान 10 बजेदेखि 4 बजेसम्म डाक्टर योगेन्द्र थापाद्वारा
14: सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने
15: सम्मान्य राष्ट्रपति ज्यूबाट संयुक्त बैठक सम्बोधन हुने कार्यक्रम पनि छ। उक्त सम्बोधनमा नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत हुने भन्ने हो।
14: अविरल वर्षासँगै आएको बाढ़ी र पहिरोका कारण देशभरका विभिन्न राजमार्ग प्रभावित, केही स्थानमा वर्षा जारी, आज राति पनि केही प्रदेशमा पानी पर्ने,
16: त्यही अनुसारले अझै अलिकति मौसम बिग्रन सक्ने देखिन्छ।
14: काठमाडौँ उपत्यकामा चालू आर्थिक वर्षको 9 महिनामा मात्रै सवारी दुर्घटनामा 174 जनाको मृत्यु, 40 वर्षमा नेपालमा 7,28,000 घरेलु तथा साना उद्योग दर्ता, कालिका निर्माणका संचालक विक्रम पाण्डे सहित 22 जना विरूद्ध भोलिबाट थुन्चेक बहस,
17: उनीहरूलाई थुनामा राख्ने अथवा धरौटी जमानत केमा राख्ने त्यो आदेश हुन्छ अनि अन्य फरार प्रतिवादीको हकमा पक्राउ पनि जारी हुन्छ।
14: र काठमाडौँमा हुने काबा महिला भलिबल च्याम्पियनशीपको ट्रफी सार्वजनिक।
18: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना।
14: निर्माणका संचालक विक्रम पाण्डे सहित 22 जना विरूद्ध भोलिबाट थुन्चेक बहस,
17: उनीहरूलाई थुनामा राख्ने अथवा धरौटी जमानत केमा राख्ने त्यो आदेश हुन्छ अनि अन्य फरार प्रतिवादीको हकमा पक्राउ पनि जारी हुन्छ।
14: र काठमाडौँमा हुने काबा महिला भलिबल च्याम्पियनशीपको ट्रफी सार्वजनिक।

0: पूर्ण प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता भनेर संविधानमै सुनिश्चित गरिए तापनि नेपालमा पत्रकारले समेत स्वतन्त्र रूपमा लेख्न र पढ़न सक्ने अवस्था छैन। राज्यकै अंगहरूबाट प्रेस स्वतन्त्रतालाई कमजोर बनाउने कामहरू भइरहँदा राज्यको चौथो अंगले कसरी अन्य तीन अंगलाई शक्ति पृथकीकरणको सिद्धान्तलाई पालना गर्नको लागि सजग बनाउन सक्छ? पत्रकारमाथि आउने प्रश्नले त्यही कुरालाई गर्दछ। त्यसैले अहिले पत्रकारहरूले आफूले प्रश्न सोध्ने र बोल्न पाउने अधिकार ती अंगहरूले पनि सीमा अनुसार मानिदिउन् भन्ने माग गरिरहेका छन्। अब खबर सुशीला श्रेष्ठबाट।
1: भोलिबाट शुरू हुने संघीय संसदको बजेट अधिवेशनमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक हुने भएको छ। संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्दै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको संघीय संसद सचिवालयले जनाएको छ। संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार बैठक भोलि अपरान्ह 4 बजे बस्नेछ। उक्त बैठकमा आगामी आर्थिक वर्षका प्राथमिकता योजना र सरकारका मुख्य कार्यक्रमहरू सार्वजनिक गरिने कार्यसूची तय भएको उहाँले सीआईएनसँग बताउनुभयो।
2: संघीय संसदको दुवै सदनको अधिवेशन भोलि अपरान्ह 2 बजे बस्ने आह्वान भएको छ। साथसाथै भोलि नै 4 बजे सम्माननीय राष्ट्रपतिज्यूबाट संयुक्त बैठकलाई सम्बोधन हुने कार्यक्रम पनि छ। उक्त सम्बोधनमा नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत हुने भन्ने हो। तयारीको सन्दर्भमा चाहिँ सचिवालयले तयारी लगभग अन्तिम चरणमा पुर्याइसकेको अवस्था छ। भोलि नै सभाका आफ्ना बैठक बस्ने त्यस लगत्तै यानि कि 4 बजे चाहिँ संयुक्त बैठक बस्ने भएकोले संयुक्त बैठकको लागि चाहिँ अलिकति तयारी बाँकी नै हुन्छ। जुन चाहिँ बैठक सकिसके पछाडि प्रतिनिधि सभाको बैठक सकिसके पछाडि तयारी गर्नुपर्ने हुन्छ। हाम्रो सबै तयारी लगभग सकिएको अवस्था छ।
1: प्रतिनिधि सभाको निर्वाचन भएपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि राष्ट्रपतिले नै दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने प्रावधान रहेको छ। राष्ट्रपति पौडेलबाट नीति तथा कार्यक्रम प्रस्तुत हुने संयुक्त बैठकमा 15 मिनट अगाडि नै उपस्थिति हुन सांसदहरूलाई संसद सचिवालयले अनुरोध समेत गरेको छ। त्यसअघि दिउँसो 2 बजे प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्नेछ। प्रतिनिधि सभाको बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वान सम्बन्धी पत्रबारे जानकारी दिने, मन्त्री परिषदको हेरफेर सम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त सूचनाबारे सदनलाई अवगत गराउने सम्भावित कार्यसूची रहेको छ। त्यसै गरी सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन प्रतिनिधि सभा नियमावली 2079 नियम 260 बमोजिम जारी भएको बाधा अड्काउ फुकाउ अनुमोदनका लागि पेश हुने, प्रतिनिधि सभा नियमावलीको मस्यौदा पेश हुने लगायतका कार्यसूची रहेको छ। त्यस्तै सरकारबाट जारी भएका सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश 2083, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश 2083, संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि पहिलो संशोधन अध्यादेश 2083 लगायत 5 अध्यादेश पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। राष्ट्रिय सभाको बैठकमा पनि ती अध्यादेशहरू पेश हुने संसद सचिवालयले जनाएको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयको बोलपत्र .com.np नामको वेबसाइटमा अनाधिकृत पहुँच बनाएर ठेक्काको विवरण हेरफेर गरेको आरोपमा निर्माण व्यवसायीहरू सहित 22 जना विरूद्ध मुद्दा दर्ता भएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिल कार्यालय काठमाण्डुले जिल्ला अदालत काठमाण्डुमा मुद्दा दर्ता गरेको हो। कालिका निर्माण सेवाका संचालक विक्रम पाण्डे सहित 22 जनालाई प्रतिवादी कायम गरिएको सीआईएनसँग कुरा गर्दै काठमाण्डु जिल्ला अदालतका सूचना अधिकारी दीपक कुमार श्रेष्ठले बताउनुभयो।
3: 22 जना मध्ये 13 जना चाहिँ भनेको पक्राउ, अरू चाहिँ फरार हुनुहुन्छ। त्यसपछि आएर मुद्दा विद्युतीय माध्यमबाट अनाधिकृत पहुँच गरी संगठित रूपमा अभौतिक मुद्राको कारोबार समेत भनेर अब विद्युतीय माध्यमबाट गरेको ठगीलाई मुख्य बनाएको छ, गराएको छ। अब यसमा त्यो बिगोको रकम जफतका कुराहरू छन्, क्षतिपूर्तिका कुराहरू छन् होइन, अनि अब 3 वर्ष तपाईँको सजायको माग दाबी छ। फरारको हकमा मुद्दा त दर्ता भइसक्यो होइन, भोलिबाट थुन्चेक बहस सुरु हुन्छ। अब जो जसको उपस्थित गराएको छ उनीहरूको थुन्चेक बहस सुरु हुन्छ। भइसकेपछि अब उनीहरूको त्यो आदेश आइसकेपछि अब उनीहरूलाई थुनामा राख्ने अथवा धरौटी जमानत केमा राख्ने त्यो आदेश हुन्छ, अनि अन्य फरार प्रतिवादीको हकमा पक्राउ पनि जारी हुन्छ।
1: कालिका निर्माण सेवाका संचालक विक्रम पाण्डे सहित 22 जनालाई प्रतिवादी कायम

0: गरिएको छ। प्रहरीले अनुसन्धानको क्रममा 12 जनालाई पक्राउ गरेको थियो, अन्य फरार रहेको प्रहरीले जनाएको छ। काठमाडौँ उपत्यकामा चालू आर्थिक वर्षको 9 महिनामा सवारी साधन दुर्घटनामा परेर 174 जनाको मृत्यु भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार उक्त अवधिमा 4631 सवारी साधन दुर्घटना हुँदा 174 जनाको मृत्यु भएको हो। प्रहरीका अनुसार दुर्घटनामा 186 जना गम्भीर घाइते र 4927 जना सामान्य घाइते भएका छन्। दुर्घटनामा 7 जना 16 वर्ष मुनिको रहेको ट्राफिक प्रहरीले जनाएको छ। 35 वर्ष उमेरसम्मका 86 जना र 36 वर्षमाथिका 81 जना रहेका छन्। यसैबीच ट्राफिक प्रहरीले सार्वजनिक यातायातमा सीसीटीभी अनिवार्य गरिएको बताएको छ। सरकारले 100 दिनको कार्य योजनामा समावेश गरे अनुसार सार्वजनिक यातायातमा सीसीटीभी जडानलाई अनिवार्य गरिएको ट्राफिक प्रहरी प्रवक्ता नरेश राज सुवेदीले सीआईएनलाई जानकारी दिनुभयो।
1: सड़कमा सवारी साधन गुडिरहँदा चाहिँ कहिलेकाहीँ दुईटा सवारी साधन ठोकेर दुर्घटना पनि भइरहेको स्थिति छ। दुईटा सवारी साधन या तीनटा सवारी साधन ठोकेर दुर्घटना हुँदाको अवस्थामा चाहिँ त्यो कुन सवारी साधनको गल्ती हो त्यो एउटा गल्ती पत्ता लगाउनको लागि पछि अनुसन्धान गर्नको लागि पनि त्यो ड्यास क्यामले चाहिँ सहयोग गर्ने भयो एउटा कुरा। अनि अर्को जस्तो अब सवारी साधनमा चलाइरहँदाखेरि सवारी साधनभित्र चाहिँ यात्रुहरूलाई चाहिँ चालकका भनौँ न त्यहाँ सहचालक लगायत अन्य व्यक्तिहरूले दुर्व्यवहार गरेका या चाहिँ अब त्यहाँ यात्रु बीचका चाहिँ दुर्व्यवहारका कुराहरू पिक पकेटिङका कुराहरू त्यसलाई पनि अनुसन्धान गर्नको लागि चाहिँ सहयोग पुग्छ। दोस्रो कुरा भयो ट्राफिक प्रहरीले मात्रै नभएर अहिले सरकारले चाहिँ जुन सयबुधे एउटा शासकीय सुधारको योजनाहरू जुन सार्वजनिक गरेको छ त्यो सयबुधे शासकीय सुधारका योजनामा पनि यो कुरा चाहिँ परेको त्यसको चाहिँ सुरुवातै हाम्रो यही काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाटै गरिएको हो।
0: यसैबीच ट्राफिक प्रहरीले 31 जनाको लाइसेन्स निलम्बन गर्न यातायात कार्यालयमा पत्राचार गरेको छ। पटक पटक नियम उल्लंघन गर्ने सवारी चालकको लाइसेन्स निलम्बन गर्न पत्राचार गरिएको ट्राफिक प्रहरीले जनाएको छ। प्रहरीले एउटै कसुरमा 5 पटक भन्दा बढ़ी कार्यवाहीमा परेका चालकको लाइसेन्स निलम्बनका लागि पठाएको हो। अविरल वर्षासँगै आएको बाढ़ी र पहिरोका कारण देशभरका विभिन्न राजमार्ग प्रभावित भएका छन्। केही सड़क पूर्ण रूपमा बन्द भएका छन् भने धेरै ठाउँमा सवारी साधन एकतर्फी मात्र सञ्चालन भइरहेका छन्। सड़क विभागका अनुसार सिद्धिकरण लोकमार्ग उदयपुरको कटारी नगरपालिका 16 दलदले क्षेत्रमा आएको बाढ़ीका कारण पूर्ण रूपमा अवरूद्ध भएको छ। मार्गको काभ्रे पलाञ्चोक सड़क खण्डमा सम्भावित बाढ़ीको जोखिमलाई ध्यान राख्दै गए रातीदेखि सवारी सञ्चालनमा रोक लगाइएको छ। कान्ति लोकपथ ललित पुर पृथ्वी राजमार्ग तनहु लमजुङ म्याग्दी भोजपुर र संखुवा सभाका विभिन्न सड़क खण्डहरूमा एकतर्फी मात्रै सवारी साधन सञ्चालनमा आएका छन्। सुरक्षा निकायले जोखिमपूर्ण क्षेत्रमा निगरानी बढ़ाएको जनाएको छ, साथै सुरक्षित भएर यात्रा गर्न आग्रह समेत गरेको छ। आज राति कोशी र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाड़ी भूभागका थोरै स्थानहरूमा र बाँकी प्रदेशका पहाड़ी र हिमाली भूभागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्का पानी पर्ने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक दुई स्थानमा समेत मेघ गर्जन र चट्याङ सहित पानी पर्नेछ। अन्य स्थानमा भने पानी पर्ने सम्भावना कम रहेको सीआईएनसँग कुरा गर्दै मौसमविद संजीव अधिकारीले बताउनुभयो।
2: हालको मौसमको कुरा गर्नुपर्दा कोशी बागमती प्रदेशमा चाहिँ साधारणतया बादल लागेको छ। देशभरका अन्य भूभागहरूमा पनि आंशिक बादल चाहिँ लागेकै अवस्था रहेको छ। अहिले कोशी र बागमतीका थोरै ठाउँहरूमा मध्यमसम्मको वर्षा पनि भइरहेको छ। मेघगर्जन चट्याङ पनि भएको अवस्था छ केही ठाउँहरूमा र लुम्बिनी प्रदेशमा पनि पहाड़ी र हिमाली भूभागमा एक दुई ठाउँमा चाहिँ हल्का किसिमको वर्षा भइरहेको छ। र आज बेलुकाको कुरा गर्नुपर्दाखेरि लगभग यही अनुसारले अझै अलिकति मौसम बिग्रन सक्ने देखिन्छ। कोशी र बागमती प्रदेशमा चाहिँ हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल नै रहने र अरू भूभागहरूमा पनि आंशिक बादल लाग्ने देखिन्छ।
0: साझा खबरमा अब खेल खबर। काठमाण्डुमा हुने काभा महिला भलिबल च्याम्पियनशीपको ट्रफी सार्वजनिक भएको छ। नेपाल भलिबल संघले आज काठमाण्डुमा पत्रकार सम्मेलन गरी ट्रफी सार्वजनिक गरेको हो। प्रतियोगिता आउँदो जेठ 8 गतेदेखि 15 गतेसम्म त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद राखेपको कवर हलमा हुनेछ। काभा महिला भलिबल च्याम्पियनशीपमा आयोजक नेपाल सहित भारत, बंगलादेश, श्रीलंका, मालदिव्स, इरान, किर्गिस्तान र काजकिस्तान गरी 8 देश सहभागी हुनेछन्। प्रतियोगिताको बजेट 2,50,00,000 रूपियाँ रहेको नेपाल भलिबल संघले जनाएको छ।
3: सुशीला श्रेष्ठ। निरन्तरको मेहनतले जिल्लाकै फार्म हाउसमा काम गर्न पाएपछि दाङका युवा युवती खुशी।
4: फार्म खुलिसकेपछि म बाहिरबाट आएर यहीँ काम गर्छु। म मेरो 6-7 वर्ष यहीँ भयो, 6-7 वर्ष म यहीँ गइरहेको छु। हजुर 30-40 जना केटीहरू डेली म मान्छे लगाइरहेको छु।
3: विदेश जाने लहर चलिरहेका बेलामा स्वदेशमै महिला तथा पुरूषका लागि रोजगार प्रदान रिपोर्टसँगै सम्वाद श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
6: रामी दाईको कुरा त ठिकै हो, तर भारी अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
7: छ्वाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन ब्रिकेट बनाउन सकिन्छ।
8: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त।
5: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
8: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
5: ओहो धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
6: भारी अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य। एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
0: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। अब विदेशमा विद्युत बिक्री गर्दा स्वदेशमा प्रयोग हुने बिजुलीमा कुनै असर नपर्ने गरी मात्रै व्यापार गर्न सर्वोच्च अदालतले सरकारलाई निर्देशन दिएको छ। नेपाल र भारतबीच दुई वर्ष अघि भएको विद्युत खरिद बिक्री सम्झौता विरूद्ध परेको मुद्दामा फैसला गर्दै अदालतले यस्तो आदेश दिएको हो। सार्वजनिक गरिएको आदेशमा 2081 कार्तिक 20 गतेको फैसलाको पूर्णपाठ अनुसार सर्वोच्चले स्पष्ट रूपमा पहिला देशभित्र पर्याप्त विद्युत खपत सुनिश्चित गर्नुपर्ने, त्यसपछि मात्र बाँकी रहेको विद्युत निर्यात गर्न निर्देशन दिएको हो। नेपालमा रोजगारी र आमदानीको कुनै सम्भावना नभएको भन्दै दैनिक रूपमा विदेशिने युवाहरूको संख्या 2000 भन्दा बढ़ी छ। गाउँघरमै केही गरौं भन्ने भन्दा पनि लहलहीमा लागेर विदेश जाने प्रतिस्पर्धा नै देखिन्छ। तर केही यस्ता युवाहरू छन् जसले दृढ़ इच्छाशक्ति र निरन्तर मिहिनेतले गर्दा आफूले मात्र होइन सयौं मानिसहरूलाई रोजगारी समेत दिइरहेका छन्।
10: दाङको गोराही दुई निमुरियाका स्थानीयवासी असार साउनमा मुस्किलले एक महिना र धान भित्र्याउने बेलामा एक महिना काममा खटिन्थे। बाँकी समय धेरै जसो उनीहरू केही पनि काम पाउँदैनथे। काम नपाउँदा गाउँका महिलाहरू खाली बस्न बाध्य हुन्थे भने युवाहरू रोजगारीको खोजीमा टाढा जानुपर्ने बाध्यता थियो। अहिले भने दृश्य बदलिएको छ। गाउँमै सञ्चालनमा आएको व्यवसाय कृषि फार्मले स्थानीयलाई काम दिँदा घर व्यवहार चलाउन समेत जिलो भएको छ। स्थानीय मुना चौधरी र देवा चौधरी,
11: हामीलाई धेरै कमाई भएको छ। अब अन्त जानु गएर हामीलाई कमाउनु परेको छैन, गाउँ घरमा कमाइरहेछौँ। केटाटी पढाउन सजिलो भयो, हामीलाई धेरै खुसी भएको छ यसमा काम गरेर।
12: हजुर अब मेरो घरमा 5 जनाको परिवार छ मेरो श्रीमानले घर बनाउने काम गर्नुहुन्छ म तरकारी फर्ममा काम गर्छु मेरो कमाईले घर खर्च चलाउनुहुन्छ 15-16 हजार आउँछ बुढाको कमाई बचत हुन्छ म यहीमा खुसी छु म तरकारी फर्ममा काम गर्न पाछु म धेरै खुसी छु
10: कोराही उपमहानगरपालिका 2 निमुरियामा युवा हरिजीसीले 7 वर्ष अघिदेखि सञ्चालन गर्दै आएको फर्ममा अहिले दैनिक 40 जना भन्दा बढीले काम पाएका छन् फार्ममा तरकारी लगाउने गोडमेल गर्ने टिप्ने लगायतको काम पाइने भएपछि पहिले जस्तो खाली बस्नुपर्ने अवस्था छैन भने विद्यार्थीहरू समेत पढ्दै कमाउँदै रमाइरहेका छन् अर्का स्थानीय सुमिना चौधरी र किरिमलाल चौधरी
13: यसमा चाहिँ हाम्रो गाउँको सबैजना चाहिँ काम गर्न आउनुहुन्छ अनि म पनि बारको एक्जाम दिइसकेपछि यतिकै खाली बस्नु भन्दा म पनि केही गरू भनेर चाहिँ केही कृषि फर्ममा चाहिँ काम गर्छु अनि यसमा चाहिँ महिनाको 15-16 हजार चाहिँ कमाई हुन्छ अनि यो पैसाले म अब फ्यामिलीलाई पनि पैसा दिन्छु अनि मैले आफूलाई खर्च पनि हुन्छ
4: म पहिला बाहिर बस्थेँ यहाँ फर्म खुलिसकेपछि म बाहिरबाट आएर यहीँ काम गर्छु म मेरो 6-7 वर्ष यहीँ भयो 6-7 वर्ष म यहीँ गइरहेको छु हजुर 30-40 जना केटीहरू डेली म मान्छे लगाइरहेको छु यिनको हाजिरी साजिरी लेख्ने हिसाब किताब गर्ने हरिजीसीले मलाई यही जिम्मा दिएको छ यहाँ म रोजगारी पाउँदा म खुसी छु मेरा दिदी भाइहरू पनि सबै खुसी छन् रोजगारमा
10: 7 वर्ष अघि 7 कट्ठा जग्गाबाट शुरू भएको जिस्टेको तरकारी खेती अहिले 14 बिगामा फैलिएको छ आफ्नो 1 बिगा र बाँकी जग्गा भाडामा लिएर उहाँले व्यावसायिक तरकारी खेती गर्दै आउनु भएको छ वार्षिक 2 करोड़को कारोबार गर्ने जिस्टे कामदारहरूको ज्यालामा मात्रै झण्डै 1 करोड़ वार्षिक खर्च गरेको बताउनुहुन्छ
14: 7 कट्ठाबाट शुरू गरेको हो त्यति बेला मसँग 2-3 जना मान्छेले मेरो काम गर्नुहुन्थ्यो भने यो प्रत्येक वर्ष फार्म बढाउँदै आउँदै गर्दाखेरि अहिले चाहिँ मेरो लगभग 14-15 बिगामा काम भइरहेको मेरो फर्ममा अहिले लगभग 45-50 जनाले पर दिन काम गर्नुहुन्छ उहाँहरू पनि खुसी हुनुहुन्छ म पनि खुसी छु होइन हरियालीमा बस्यो गाउँमा होइन रमाइलो छ
10: जिस्टीले कृषि फार्म मार्फत मौसम अनुसार टमाटर बोडी काँक्रा गोबी लगायतका तरकारी फलाउनुहुन्छ भने उत्पादन भएको तरकारी बिक्रीका लागि घोराही बजारमा पसल पनि सञ्चालनमा ल्याउनु भएको छ सुशीला ओली सीआईएन रेडियो मध्यपश्चिम दाङ
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ पछिल्लो समय बढ्दै गएको डेंगीको संक्रमण रोक्न सावधानी अप्नाउनु पर्ने
15: तपाईँ आफूले आफूलाई आइसोलेसन राख्नुहुन्छ ताकि तपाईँलाई लामखुट्टेले नटोकोस् होइन अथवा तपाईँको घरमा अरूलाई पनि ज्वरो आएन अरूलाई पनि डेंगी हुनसक्छ भने तपाईँ सतर्क रहनुहुन्छ
3: परीक्षण गर्न झन्झट मान्न नहुने विज्ञको सुझाव सहितको हाम्रो पालो बाँकी नै छ सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
16: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पिड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो सिचल्यो
17: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा
18: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishtieye.org फोन नम्बर 01-5224-352-5224-353
19: सबैका लागि दृष्टि सबैका लागि दृष्टि
20: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको IPTV सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ अब प्रस्तुत छ संवाद श्रृंखला हाम्रो पालो
0: नमस्कार, म सुशीला। संवाद श्रृंखला हाम्रो पालोमा तपाईलाई स्वागत छ। आज हामी हाम्रो पालोको 287 खण्डमा छौं। आजको हाम्रो पालोमा हामी पछिल्लो समय नेपालमा फैलिँदै गएको डेंगी संक्रमणको कारण र समयमै परीक्षण गराउनुको महत्वको बारेमा चर्चा गर्दैछौं। यस विषयमा कुराकानी गर्न आज हामीसँग हुनुहुन्छ संक्रामक रोग विशेषज्ञ डाक्टर प्रभात अधिकारी।
15: क्लाइमेट चेन्ज भइरहेको छ, त्यसले गर्दाखेरि चाहिँ यो हाम्रो पहाड़ी क्षेत्रहरूमा अथवा हिमालतिर पनि गर्मी बढ्दै गइरहेको छ र त्यही अनुसार चाहिँ त्यो क्षेत्रहरूमा पनि लामखुट्टे चाहिँ सर्भाइभ गर्न सकिरहेको छ, अण्डा पार्न सकिरहेको छ र लामखुट्टेको पपुलेसन बढ़िरहेको छ। त्यसै कारणले शुरूमा चाहिँ हाम्रो तराईको क्षेत्रहरू मात्र यस्तो डिजिज देखिन्थ्यो भने यो काठमाडौँको जिल्लाहरू पहाड़ी जिल्लाहरूमा देख्न थालिसक्यो र इभन उच्च हिमाली क्षेत्रहरूमा पनि देख्न थालेको छ। भनेपछि एउटा चाहिँ हजुरको क्लाइमेट चेन्जले गर्दाखेरि मस्किटोको पपुलेसन बढेर पनि हो, अर्को चाहिँ अर्गनाइजेसन हाम्रो जुन हिसाबले ट्रान्सपोर्टेसन मान्छेहरूको मुभमेन्टहरू त्यो गइरहेको छ। त्यसले गर्दाखेरि चाहिँ डेङ्गी संक्रमित मान्छे काठमाडौँमा संक्रमित मान्छे हिमाली क्षेत्रमा जानु हो भने र त्यहाँ अलरेडी मस्किटो छ भने त्यो लामखुट्टेले उहाँलाई टोकेपछि अनि त्यो लामखुट्टे पनि इन्फेक्टेड हुन्छ र त्यसले अरूलाई पनि सार्छ। भनेपछि यसरी यो पपुलेसन माइग्रेसन जुन भइरहेको छ त्यसले गर्दा पनि डेङ्गी चाहिँ एउटा ठाउँबाट अर्को ठाउँमा सरिरहेको हुन्छ।
0: पछिल्लो समय नेपालमा डेङ्गी संक्रमण बढ़िरहेको छ, खास यो डेङ्गी संक्रमण चाहिँ किन फैलिरहेको छ?
15: यो सिजनमा किन बढ़्यो भन्दाखेरि चाहिँ अहिलेको यो समर सिजन र रेनी सिजनमा चाहिँ लामखुट्टेको चाहिँ वृद्धि विकास बढ़ी हुन्छ, उसले अण्डा पार्छ र अण्डाबाट जुन लामखुट्टे निस्किन्छ त्यो साइकल चाहिँ एकदम चाँडो पनि हुन्छ। त्यसले गर्दाखेरि चाहिँ अहिलेको यो रेनी र समर सिजनमा चाहिँ यसको मस्किटो बर्न डिजिज लाइक डेङ्गीहरू चाहिँ बढ्दै जान्छ।
0: नियन्त्रण गर्न चाहिँ खास के गर्नुपर्छ? अहिले सरकारले खोज र लार्वा नष्ट गर अभियान चलाइरहेछ तर त्यो त्यति धेरै प्रभावकारी देखिएको छैन।
15: अब जस्तो कि अहिले मैले भने यो डेङ्गी फैलिनमा चाहिँ एउटा चाहिँ लामखुट्टेको पपुलेसन कन्ट्रोल गर्नु पर्यो। लामखुट्टेको पपुलेसन कसरी बढ्छ त भन्ने कुरा त्यो हामीले थाहा पाउनु पर्यो। लामखुट्टे एउटा फिमेल मस्किटोले त्यो अण्डा पारेपछि त्यो अण्डाबाट चाहिँ अनि बच्चाहरू ह्याच भएर लामखुट्टेहरू निस्किने हो। एउटा डरलाग्दो कुरा चाहिँ के छ भने कुनै पनि मस्किटो इन्फेक्टेड छ, जस्तै रगत खाइसकेपछि बिरामीको रगत खाइसकेपछि त्यो लामखुट्टे आफै इन्फेक्टेड हुन्छ। त्यो फिमेल मस्किटोले अण्डा पारेपछि उसको अण्डामा पनि भाइरस जान्छ र अण्डाबाट निस्किने जति पनि मस्किटोहरू नयाँ मस्किटोहरू आउँछ त्यो सबै इन्फेक्टेड हुन्छ। भन्नुपर्छ उनीहरूले नयाँ मान्छेलाई टोक्नै पर्दैन, उनीहरू पहिले उनीहरूको शरीरमा भाइरस हुन्छ र उनीहरूले टोक्ने बित्तिकै मस्किटो फैलिन्छ। र अर्को डरलाग्दो कुरो के छ भने चाहिँ एउटा अण्डा यो सिजनमा ह्याच भएन भने पनि 9 महिनाभित्रमा पानी परेर ऊ फेरि ह्याच हुन सक्छ र 9 महिनासम्म ऊ सुसुत रूपमा डोरमेन्ट रूपमा बसिराख्न सक्छ। भन्नुपर्छ यो सिजनमा चाहिँ जतिवटा अण्डाहरू चाहिँ ह्याच हुन सकेन त्यो मरेर जानेवाला छैन। अर्को सिजन सुरु हुने बेला चाहिँ अण्डा पर्ने के अरे पानी पर्ने बित्तिकै त्यो अण्डा फुटेर त्यहाँबाट फेरि मस्किटोहरू निस्किन्छ। त्यसै कारणले चाहिँ मस्किटोको कन्ट्रोल चाहिँ यो सिजनलाई मात्र होइन अरू केही सिजन्सहरूलाई पनि गर्नु पर्यो। र मस्किटो कन्ट्रोल गर्नु चाहिँ सबभन्दा सजिलो तरिका भनेको चाहिँ यसको फुल जहाँ पर्छ त्यसलाई कन्ट्रोल गर्नु हो। भन्नुपर्छ पानी जम्न नदिनु, जमेको पानीलाई फालिदिइहाल्नु, अनि त्यसमा चाहिँ लार्भिसाइड्सहरू भन्नुपर्छ त्यसको अण्डा अथवा लार्वा मार्ने खालको चाहिँ औषधिहरूको प्रयोग गर्नु, त्यसलाई चाहिँ खोजेर मार अभियान भन्छ होइन, अथवा चाहिँ पानी जम्न नदिनु, यो चाहिँ सबभन्दा इम्पोर्टेन्ट कुरा भयो। र साइड बाई साइड त्यसले पनि पुगेन भने चाहिँ एडल्ट मस्किटोलाई कन्ट्रोल गर्ने इन्सेक्टिसाइड्सहरू हाल्नुपर्छ कि त्यो चाहिँ सेकेन्ड फेज भयो। त्यो चाहिँ एउटा पब्लिक लेभलमा हामीले गर्न सक्ने कुरा भयो। अर्को चाहिँ धेरै झाडीहरू हुनुदिनु भयो किनभने मेल मस्किटोहरू त्यतातिर पनि बस्छ, त्यो चाहिँ मस्किटो कन्ट्रोल गर्ने एउटा पपुलेसन कन्ट्रोल गर्ने एउटा मेकानिजम भयो। त्यो चाहिँ अर्को सबभन्दा इम्पोर्टेन्ट कुरा चाहिँ के छ भने मेरो घरमा म इन्फेक्टेड छु र मलाई चाहिँ कुनै लामखुट्टेले टोक्यो भने मेरो घरको लामखुट्टेले टोक्यो भने त्यो पनि इन्फेक्टेड हुन्छ र उसले अरूलाई पनि सार्छ नि त होइन। भनेपछि बिरामीकोलाई चाहिँ चाँडोभन्दा चाँडो डायग्नोसिस गरेर उसलाई पनि आइसोलेट गर्न सक्नु पर्यो अथवा लामखुट्टेसँग टोकेबाट बचाउनु पर्यो र उसलाई चाँडै सुधार गर्नु पर्यो। भनेपछि त्यो डायग्नोसिस चाँडो हुनु र उसको ट्रिटमेन्ट गर्नु पनि एउटा रोग कन्ट्रोलको सबभन्दा इम्पोर्टेन्ट मेकानिजम हुन्छ। तर अहिले भइरहेको के छ भने चाहिँ हाम्रो डेङ्गीको किट गाउँ गाउँमा पुगेको छैन अथवा मान्छेहरूलाई ज्वरो आए पनि उहाँहरू चेक गर्न जानुभएको छैन, त्यहाँ उहाँलाई डेङ्गी इन्फेक्सन भएको छ उहाँलाई थाहा पनि छैन र उहाँलाई टोकेर उहाँको डेङ्गीबाट चाहिँ अरू मान्छेलाई फैलिरहेको छ। भनेपछि त्यसमा पनि हामीले त्यो डायग्नोसिसमा पनि हामीले फोकस गर्नुपर्छ। त्यसै कारणले यसमा चाहिँ विभिन्न यसको पर्सपेक्टिभ्सहरू हुन्छ, एउटा कुरा मात्र फोकस गरेर पुग्दैन तर त्यो इम्पोर्टेन्ट कुरा हो, त्यो साथसाथै हामीले अरू कुरामा पनि फोकस गर्नुपर्छ।
0: अहिले अब प्राय डेङ्गी संक्रमितहरू जो घरमा बसेर उपचार गरिरहनु भएको छ, कतिपयले चाहिँ अब 3 दिन नभइकन यो टेस्ट गराउनु पर्दैन भन्ने पनि छ, साह्रै गाह्रो नहुन्जेलसम्म अस्पताल पनि जानु पर्दैन, घरमै बसेर उपचार गर्न सकिन्छ भन्ने पनि छ, खास कुरो चाहिँ के हो?
15: अब सबभन्दा इम्पोर्टेन्ट कुरा चाहिँ डेङ्गीको संक्रमण भयो भने सबैलाई चाहिँ प्राणघातक चाहिँ हुँदैन, तर डेङ्गी चेक गर्दाखेरिको फाइदा के हुन्छ भने एक त तपाईँलाई डेङ्गी भयो भने थाहा भयो भने तपाईँले त्यही अनुसारको चाहिँ आफ्नो सिम्टम्सहरू वाच गर्न सक्नुहुन्छ, त्यही अनुसारको प्रिकसन्सहरू लिन सक्नुहुन्छ र समयमा तपाईँ हस्पिटल जान सक्नुहुन्छ। एउटा त्यो इम्पोर्टेन्ट भयो भनेपछि यदि तपाईँलाई कम्प्लिकेसन हुनेवाला छ र तपाईँ पहिले डेङ्गी संक्रमित हुन्छ भने त्यही अनुसारको ट्रिटमेन्ट गर्न पाइयो नि त, त्यही अनुसारको प्लानिङ गर्न पाइयो। भनेपछि त्यसले चाहिँ त्यसले फाइदा हुन्छ, जीवन बचाउँछ एउटा। सेकेन्ड इम्पोर्टेन्ट कुरा चाहिँ यदि तपाईँ डेङ्गी संक्रमित हुनुहुन्छ भने तपाईँ अब आफूलाई आइसोलेसन राख्नुहुन्छ ताकि तपाईँलाई लामखुट्टेले नटोकोस् होइन, अथवा तपाईँको घरमा अरूलाई पनि ज्वरो आयो भने अरूलाई पनि डेङ्गी हुनसक्छ भने तपाईँ सतर्क रहनुहुन्छ। भनेपछि त्यो डेङ्गीको जुन फैलिरहेको छ त्यसलाई कन्ट्रोल गर्न पनि अर्ली डायनसिस इम्पोर्टेन्ट हुन्छ। त्यसै कारणले चाहिँ जहिले पनि सकेसम्म डायनसिस अर्ली भएको फाइदा हुन्छ।
1: लक्षण देखा परेको कति दिनभित्रमा चाहिँ परीक्षण गरिसक्नुपर्छ?
15: अब जति सक्दो चाँडो भन्छौँ हामी, जस्तो कि लक्षण देख्दासम्म चाहिँ शरीरमा डेङ्गीको भाइरस आइसकेको हुन्छ र त्यसलाई चाहिँ हामीले टेस्टिङ गरेर देख्छौँ नै। अब टेस्टिङ किट्समा चाहिँ हामीले तिनवटा कुरा टेस्ट गर्छौँ, एउटा एन्टिजेन अनि एन्टिबडी आइजिएम र आइजिजी देखिन्छ। अब त्यो सुरुमा चाहिँ एन्टिजेन नै देखिन्छ र त्यो नै सबभन्दा इम्पोर्टेन्ट हुन्छ, त्यसपछि आइजिएम देखिन्छ र त्यसको दुई हप्ता क्रस गरिसकेपछि बल्ल आइजिजी देखिन्छ। भन्नुको अर्थ हाम्रो चाहिँ शरीरमा भाइरस देखिने बेलासम्म सिम्टम्स आइसकेको हुन्छ र त्यो बेलासम्म हामी चेक गर्दाखेरि चाहिँ डेङ्गी देखिन्छ। त्यसै कारण चाहिँ जसो चाँडो चेक गरेको राम्रो, र यदि तपाईँलाई ज्वरो आउने टाउको जुन त्यो सबै सिम्टम्सहरू भएको छ तर डेङ्गी नेगेटिभ आयो भने मेबी इट्स नट डेङ्गी, मेबी इट्स समथिङ एल्स। समथिङ एल्स भनेको मेबी इट्स स्कर्भ टाइफस, मेबी इट्स कोभिड, अथवा चाहिँ नेपालमा हामीले टेस्ट नगरेको अरू डिजहरू पनि हुनसक्छ, जस्तै चिकनगुनिया हुनसक्छ अथवा अरू भाइरल डिजहरू हुनसक्छ। भनेपछि त्यही अनुसार चाहिँ तपाईँले अरू टेस्टिङहरू विज्ञको सहायता अनुसार गर्नुपर्ने पनि हुनसक्छ।
1: संक्रामक रोग विशेषज्ञ डाक्टर प्रभात अधिकारीसँगको यो कुराकानी सँगै आज हामी हाम्रो पालको अन्त्यतिर आइपुगेका छौं। मौसमजन्य विपदका कारण बाल मनोविज्ञानमा परेको प्रभाव वा अन्य कुनै जिज्ञासा प्रश्न वा संक्रामक रोगबारे कुनै पनि प्रश्न विचार वा गुनासो भए तपाईंले हामीलाई हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गरी रेकर्ड गराउनुहोला। आगामी हप्ता प्रश्नको उत्तर खोजौला। साझा खबरमा हाम्रो पालो आजलाई यति। अब तपाईको पालो।
21: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
22: तसर्थ वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौ।
23: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौ।
24: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
22: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
24: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
23: सुन्नुहोस् त,
22: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
25: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
24: अनुरोध
26: श्री शक्ति सामुदायिक वन उपभोक्ता समिति मोर्मी कपिल वस्तु, अध्यक्ष नाथुराम चौधरी थारू, मोबाइल 98470-83438 तथा समस्त वन उपभोक्ता समिति परिवार।
21: यो मौसम अत्याधिक हावाहुरीको भएकाले वनडडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
22: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौ।
23: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौ।
24: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
22: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
24: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
23: सुन्नुहोस् त,
22: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
25: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
24: अनुरोध
27: अध्यक्ष गणेश बहादुर सिंह ठपुरी, श्रृंगी घाट।
28: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
29: यति बेला साँझको आ

0: नेपाली रेडियो नेटवर्कको राति 8 बजेको नेपाली खबरमा खबर सहयात्री माधव दुलालको नमस्कार। भोलिदेखि शुरू हुने संघीय संसदको अधिवेशनमा राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने, प्रधानमन्त्री बालेनदेखि मन्त्रीहरूले लाइन लागेर अध्यादेश पेश गर्ने, सरकारको मनोमानीको एक मत भएर प्रतिकार गर्न प्रतिपक्षी दलहरू सहमत।
1: बैठक बस्नका लागि सबै कुराहरू रेडी छ, तयारी पूरा भइसकेको छ। त्यसै गरेर भोलि नै दिनको 4 बजे सम्माननीय राष्ट्रपतिज्यूबाट दुवै सभाको संयुक्त बैठकलाई सम्बोधन हुने भएकोले केही तयारीहरू चाहिँ बाँकी छ।
2: भोलि चाहिँ अब चाहिँ अध्यादेशको विषयमा सुकुम्बासीमाथि गरेको दमन अनि राज्यको चाहिँ अहिलेको जुन चाहिँ हरकत छ त्यसको विरुद्धमा संसदमा त्यो प्रकट हुन्छ, ती कुराहरू नै हो।
0: गृह मन्त्रालयमा थन्किएको निर्वाचन विधेयक बिउत्याउँदै आयोग, राजनैतिक दलसँग राय मागिँदै ट्रेड युनियन खारेजी विरूद्ध कर्मचारीहरू आईएलओको शरणमा, सरकारी वेबसाइट ह्याक गरी ठेक्कामा चलखेल, सीआईबीको अनुसन्धानपछि पूर्व मन्त्री विक्रम पाण्डे सहित 22 जनामाथि कानूनी कार्यवाही शुरू, निर्मला कुर्मीको न्यायका लागि रूबी खानको 6 अनशन बाँके प्रहरी परिसरमै, साथमा प्रमुख खबर संक्षेप अनलाइनमा आज र जनता जान्न चाहन्छन् अहिलेको नेपाली खबरमा।

life is just right. यो नया वर्ष एलजीका घरायसी सामानहरूमा पाउनुहोस् 41% सम्म नगद छुट र पक्का उपहारहरू, साथै 0% तुरुन्तै ईएमआई। नागरिकता भए पुग्छ, शर्तहरू लागू हुनेछन्। एलजी, लाइफ गुड।

यो नयाँ वर्षको अवसरमा गोदरेजका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक अफर। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोडमा 2 केजी एरियल, ट्विन टपमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एयर कन्डिसनरमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सजिलो इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।

0: यो नयाँ वर्षको अवसरमा सिजीका स्मार्ट डोमेस्टिक अप्लायन्सेसको खरिदमा हरेक 15 दिनमा सेट अफ 5 प्रोडक्ट जित्ने अवसर र बम्पर उपहारमा मेघौली सेराईमा लग्जरी स्टे साथै हिरो स्प्लेन्डर प्लस मोटरसाइकल जित्ने मौका पनि। क्यूआर कोड स्क्यान गरी सहभागिता जनाउनुहोस् र यो नयाँ वर्षलाई अझ विशेष बनाउनुहोस् सिजीसँग।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 नेपाली नेटवर्क .com र ठाउँ ठाउँका रेडियो स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबरमा सबैभन्दा पहिले आजको खास खबर। संघीय संसदको बजेट अधिवेशन भोलिदेखि शुरू हुँदैछ। राष्ट्रपति रामचन्द्र पौडेलले भोलि दिउँसो 4 बजे सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ। राष्ट्रपति पौडेलबाट नीति तथा कार्यक्रम प्रस्तुत हुने संयुक्त बैठकमा पौने 4 बजे अगावै उपस्थित हुन प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका सदस्यलाई संसद सचिवालयले अनुरोध गरेको छ। त्यसअघि दिउँसो 2 बजे प्रतिनिधि सभा र राष्ट्रिय सभाका बैठक छुट्टा छुट्टै बस्नेछन्। प्रतिनिधि सभाको बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वान सम्बन्धी पत्रबारे जानकारी दिने, मन्त्री परिषदको हेरफेर सम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त सूचनाबारे सदनलाई अवगत गराउने सम्भावित कार्यसूची छ। सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन प्रतिनिधि सभा नियमावली 2079 नियम 260 बमोजिम जारी भएको बाधा अड्काउ फुकाउ अनुमोदनका लागि पेश हुने, प्रतिनिधि सभा नियमावलीको मस्यौदा पेश हुने लगायत कार्यसूची छ। संसद अधिवेशनको सबै तयारी पूरा भएको संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभएको छ।
3: सम्मान्य राष्ट्रपति ज्यूबाट नेपाल सरकारको सिफारिस बमोजिम भोलि 28 गते दिउँसो 2 बजे राष्ट्रिय सभा र प्रतिनिधि सभा दुवैको अधिवेशन आह्वान गर्नु भएको छ। दुवै संसदको बैठक बस्नको लागि सबै कुराहरू रेडी छ, तयारी पूरा भइसकेको छ। त्यसै गरेर भोलि नै दिनको 4 बजे सम्मान्य राष्ट्रपति ज्यूबाट दुवै सभाको संयुक्त बैठकलाई सम्बोधन हुने भएकोले केही तयारीहरू चाहिँ बाँकी छ त्यस संयुक्त सभालाई सम्बोधन गर्ने। किन भन्दा बैठक सकिए पछाडि केही सिट एरेन्जमेन्टहरू गर्नुपर्ने हुन्छ। लगभग सबै तयारीहरू सकिसकेको अवस्था छ, हामी तयार छौ।
2: सरकारले संसद अधिवेशन स्थगन गराएर भट्टाभट जारी गर्न लगाएका एक भारी अध्यादेश भोलिको संसद बैठकमा पेश हुनेछन्। बजेट अधिवेशनको शुरूमै 8 अध्यादेश पेश हुने भएका हुन्। अध्यादेश पेश गर्न प्रधानमन्त्री बालेन्द्र शाहदेखि मन्त्रीहरूको लाइन लाग्ने देखिएको छ। प्रधानमन्त्री बालेनले सार्वजनिक खरिद दोस्रो संशोधन, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था र संवैधानिक परिषद अध्यादेश पेश गर्नुहुने कार्यसूची सार्वजनिक भएको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले सम्पत्ति शुद्धिकरण निवारण, कानून मन्त्री सविता गौतमले केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री प्रतिभा रावलले सहकारी अध्यादेश पेश गर्ने कार्यसूची छ। यस्तै स्वास्थ्य मन्त्री निशा मेहताले, स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी र शिक्षा मन्त्री सस्मित पोखरेलले विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश पेश गर्ने कार्यसूची सचिवालयले सार्वजनिक गरेको छ। अध्यादेश पेश गर्नै पर्ने बाध्यताका कारण संघीय संसदको संयुक्त बैठक बाहेक नै अरू 2 बैठक सचिवालयले राखेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्नु अघि र सम्बोधन पछि गरेर 2 बैठक बस्ने सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो।
3: यस्तो अधिवेशन आह्वान भएपछि मात्रै न संयुक्त बैठकहरू बस्नु पनि सहज हुन्छ नि त।
2: अध्यादेशहरू पेश गरिहाल्नु पर्ने थियो त्यही भएर भन्ने पनि छ।
3: त्यो पनि छ। पहिलो बैठकमा गर्नै पर्ने कार्यसूचीहरू हामीले आज सार्वजनिक पनि गरिरहेका छौँ। सम्भावित कार्यसूची पहिलो बैठकमा अध्यादेशहरू पनि पेश हुन्छन्,
2: त्यो पेश गर्नै पर्ने बाध्यता पनि छ।
3: कानूनी व्यवस्था पहिलो बैठकमा पेश गर्ने भन्ने नै छ अध्यादेशहरू।
2: संसद रोकेर आफू अनुकूल अध्यादेश जारी गरेको आरोप बालेन्द्र शाह बालेन सरकारमाथि लागेको छ। सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा डाक्टर मनोज कुमार शर्माको नाम संसदीय सुनवाई समितिमा अनुमोदनका लागि सिफारिश भएसँगै न्यायाधीशहरू बीच नै खटपट देखिएको छ। कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले अदम्य साहसका साथ सरकारको कदमको प्रतिवाद गर्न गुहार नै माग्नु भएको छ, जसको सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी राजसपाका सभापति रवि लामिछानेले जवाफ दिनुभएको छ। न्यायालयको बारेमा टसल गरेर जग हसाउने काम नगर्न लामिछानेले भन्नुभएको छ।
4: न्यायालयका विषयलाई धेरै चर्चाको विषय गरेर, धेरै अप्ठ्यारो गरेर, धेरै त्यसमा टसल गरेर र चुनौतीपूर्ण ढंगका अभिव्यक्तिहरू दिएर के लाभ हुन्छ र? त्यो त जग हसाई मात्र हुन्छ। हामी त्यस्तो जग भाषामा विश्वास गर्दैनौ, हामीलाई अझै पनि विश्वास छ। मेरो कुरा गर्नुहुन्छ भने मेरो त गर्दन अझै पनि केही छ नि, हुन्छ त्यस्तो रिस उठेको छ भने चलाइदिनु सकिया ती बुझाएर आएको छु मैले आफ्नो गर्दन त म यही छु, त्यही छ मेरो गर्दन। होइन भने न्यायालयको गरिमा न्यायालयको प्रतिष्ठा त्यसलाई सडकको विषय बनाउनु हुँदैन। अन्यायमा त हामी पनि पढ्यौँ होला, हामीलाई पनि चिच्चै चिच्चै भन्न मन थियो, कराई कराई भन्न मन थियो, अन्याय भयो न्याय पाऊ भन्न मन थियो। तर हरेक पटक अदालतको ढोकाबाट बाहिर निस्किएर अदालतप्रति आशा छ भरोसा छ भन्दै आएको म यो संसारभरि आई विल सी यु इन अ कोर्ट, तिमीलाई म अदालतमा भेटाउला भनेर पीडितले भन्छ। तर यहाँ त पीडकीय भन्ने बाटोबाट बनाएला कि भन्ने कुरामा हामी सचेत हुनु परेको न हो। पीडकीय तँलाई अदालतमा देखाइदिएर भन्यो भने के हुन्छ, कतै त्यस्तो भयो कि त्यस्तो नहोस्।
2: सरकारले ल्याएका अध्यादेशहरूप्रति प्रतिपक्षी दलहरूले पनि असन्तुष्टि जनाएका छन्। आगामी नीति तथा कार्यक्रम र बजेटमा सरकारले मनोमानी गरेमा संसदभित्र एकमत भएर प्रतिकार गर्ने प्रतिपक्षी दलहरूबीच सहमति भएको छ। सत्ता पक्षको प्रस्तुति हेरेर सदनमा विपक्षीको साझा धारणा तय गर्न दलहरूबीच निरन्तर संवाद गर्ने निर्णय समेत भएको छ। प्रतिपक्षी दल श्रम संस्कृति पार्टीले अध्यादेश सुकुम्बासी बस्ती विस्थापनको विषयमा भोलि संसदमा कुरा उठाउने पार्टीका प्रमुख सचेतक आर्यन राईले जानकारी दिनुभयो।
5: भोलि चाहिँ अब चाहिँ अध्यादेशको विषयमा सुकुम्बासीमाथि गरेको दमन अनि राज्यको चाहिँ अहिलेको जुन चाहिँ हरकत त्यसको विरुद्धमा संसदमा त्यो प्रकट हुन्छ, ती कुराहरू नै हो। अब प्रतिपक्षी दलहरू भन्दा पनि असलम शशी त्यसरी आउँछ, अन्य दलहरूको विषयमा उहाँहरूले छलफल गर्नु भएको होला। हामी चाहिँ अब सधैँ सरकारले गरेको नराम्रो कामको विषयमा खबरदारी गर्छौँ, त्यो साझा खबरदारी हुन सक्छ। सबै पार्टीले खबरदारी नै गर्ने होला। भोलि
2: नै पहिलो बैठकमै खबरदारी हुन्छ, त्यसो भए त
5: खबरदारी हुन्छ, गर्नुपर्छ।
2: प्रतिपक्षी दलहरूले सरकारलाई रियाख रियाख दिने पार्ने तयारी गरेका छन्, तर त्यो तयारी भोलिकै बैठकमा या त्यसपछिका बैठकमा प्रस्तुत हुन्छ भन्नेमा भने प्रतिपक्षी दलहरूबीच नै अलमल देखिएको छ। सरकारसँग झन्नै दुई तिहाई बहुमत रहेकाले प्रतिपक्षी दलहरूको प्रतिवाद कमजोर नै हुने देखिन्छ। नेपाली खबरमा अब आज दिनभरका प्रमुख खबर संक्षेप साथमा खबर सहयात्री उषा किरण।
6: निर्वाचन आयोगले निर्वाचन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको नयाँ विधेयकको मस्यौदामाथि छलफल गर्न राजनैतिक दललाई बोलाएको छ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार भोलि बिहान 11:30 बजे आयोगको कार्यालयमा दलहरूसँग अन्तर्क्रिया हुनेछ। आयोगले सातवटा छुट्टा छुट्टै ऐनलाई एकीकृत गरी तयार पारेको मस्यौदा 2080 साल असारमै सरकारलाई पठाएको थियो, तर लामो समय गृह मन्त्रालयमा थन्किएको उक्त मस्यौदा संसद विघटनपछि पुनः आयोगमै फिर्ता पठाइएको छ। अहिले आयोगले उक्त मस्यौदालाई अन्तिम रूप दिनु अघि राजनैतिक दलहरूको राय र सुझाव लिन लागेको हो। सरकारले निजामती कर्मचारीहरूको ट्रेड युनियन खारेज गर्ने निर्णय गरेसँगै कर्मचारी संगठनहरूले यसको प्रतिवाद शुरू गरेका छन्। आफूहरूमाथि लगाइएको बन्देजलाई असंवैधानिक र अन्तर्राष्ट्रिय श्रम कानून विपरीत भन्दै कर्मचारीले अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओमा उजुरी दर्ता गराएका हुन्। नेपालमा क्रियाशील सम्पूर्ण ट्रेड युनियन संगठनको तर्फबाट उजुरी दिएको विघटित नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष भवानी दाहालले जानकारी दिनुभयो। मध्य प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको वर्तमान सरकारले नै निरन्तरता पाउने भएको छ। आज बसेको सत्ता साझेदार चार दलको बैठकले मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकारलाई अगाडि बढ़ाउने निर्णय गरेको हो। बैठकमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी जसपा, नेकपा र लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका संसदीय दलका नेताहरूले अहिलेकै समीकरणलाई निरन्तरता दिने सहमति गरेका छन्। सार्वजनिक खरिद अनुगमन कार्यालयको वेबसाइटमा अनधिकृत पहुँच बनाएर ठेक्काको विवरण हेरफेर गरेको आरोपमा 22 जना विरूद्ध मुद्दा दायर भएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको अनुसन्धान प्रतिवेदनका अनुसार सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाडौँमा आज मुद्दा दर्ता गरेको छ। मुद्दा दायर गरिएका प्रतिवादीहरूमा राप्रपाका नेता तथा पूर्व मन्त्री कालिका कन्स्ट्रक्सनका संचालक विक्रम पाण्डे सहित विभिन्न निर्माण व्यवसायी र कर्मचारी रहेका छनृ चितवनको भरतपुर स्थित एक पार्टी प्यालेसमा आयोजित विवाहको भोज खाएपछि फूड पोइजनिङ भएर बिरामी हुनेको संख्या 93 पुगेको छ। गत वैशाख 23 गते भरतपुर महानगरपालिका 4 धर्मचोक स्थित चौतारी पार्टी प्यालेसमा भोज खाएका बिरामी पर्न थालेका हुन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिरामी मध्ये 50 जनाको हाल भरतपुर र काठमाण्डुका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। बिरामीहरूमा उच्च ज्वरो, पखाला र रक्तचापको समस्या देखा परेको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले भोजमा प्रयोग गरिएको खाद्य वस्तुबारे अनुसन्धान शुरू गरेको छ र पार्टी प्यालेसका दुईजनालाई नियन्त्रणमा लिएको छ। झापामा जंगली च्याउ खाँदा एकै परिवारका 11 जना बिरामी परेका छन्। आज बिहान बारादशी गाउँपालिका 2 बुट्टाबारीका तेजबहादुर खवासको परिवारले जंगलबाट ल्याएको च्याउ खाँदा स्वास्थ्यमा गम्भीर समस्या देखा परेको हो। बाँकेकी निर्मला कुर्मीको रहस्यमय मृत्यु र सम्पत्ति हडपिएको घटनामा न्याय माग्दै अधिकार कर्मी रूबी खान पुनः अनिश्चितकालीन अनसनमा बस्नु भएको छ। 13 दिनदेखि जिल्ला प्रहरी कार्यालय बाँकेको परिसरमै अनसनरत खानको यो छैठौं आन्दोलन हो। पटक पटक सरकारसँग सहमति भए पनि हत्यामा संलग्न भनिएकालाई कार्यवाही गर्न र मुद्दा अदालतसम्म पुर्याउन सरकारले व्यवस्था गरेको खानको गुनासो छ। राष्ट्रिय योजना आयोगले देशका विभिन्न रणनीतिक सड़क, पुल र अस्पताल भवन निर्माणका लागि बहुवर्षीय स्रोत सहमतिको सिफारिश गरेको छ। आयोगको हालै बसेको बैठकले भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय अन्तर्गतका आयोजनाहरूका लागि अर्थ मन्त्रालयमा यस्तो सिफारिश गरेको हो। नेपाल उद्योग वाणिज्य महासंघले सरकारद्वारा घोषणा गरिएको मूल्य पारदर्शिता सप्ताहलाई पूर्ण समर्थन गर्दै देशभरका उद्योगी व्यवसायीलाई अभियानमा सहभागी हुन आह्वान गरेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले यही 2083 वैशाख 28 गतेदेखि जेठ 3 गतेसम्म देशव्यापी रूपमा मूल्य पारदर्शिता सप्ताह मनाउने निर्णय गरेसँगै महासंघले आफ्नो ऐक्यबद्धता जनाएको हो। आज विज्ञप्ति जारी गरी महासंघले बजारमा वस्तु तथा सेवाको मूल्यमा एकरूपता ल्याउन र स्वच्छ व्यावसायिक वातावरण निर्माण गर्न यो अभियान प्रभाव कार्य हुने विश्वास व्यक्त गरेको छ। महासंघले मन्त्रालयको परिपत्र अनुसार आफ्ना सदस्य उद्योग वाणिज्य संघहरू, वस्तुगत संघहरू र आबद्ध व्यवसायहरूलाई सम्पूर्ण उद्योगी, पैठारीकर्ता, सप्लायर्स, थोक तथा खुद्रा विक्रेताहरूले आफूले बिक्री गर्ने वस्तु तथा सेवाको अध्यावधिक मूल्य सूची अनिवार्य र स्पष्ट देखिने गरी राख्न आग्रह गरेको छ। उत्तर कोरियाले आफ्ना सर्वोच्च नेता किम जोङ उनको सुरक्षाका लागि विश्वलाई नै झस्काउने गरी नयाँ सैन्य रणनीति अगाडि सारेको छ। सर्वोच्च नेता किमको हत्या भए वा उनीमाथि कुनै विदेशी हमला भएमा उत्तर कोरियाले स्वचालित रूपमा आणविक हमला गर्ने व्यवस्था संविधानमै गरेको खबर सार्वजनिक भएको छ। नेपाल क्रिकेट संज्ञानको वार्षिक साधारण सभाले नेपाल प्रिमियर लीग एनपीएलको पहिलो र दोस्रो संस्करणको आईबीएल विवरण पारित गरेको छ। आइतबार विराटनगरमा सम्पन्न साधारण सभाले एनपीएलबाट प्राप्त आमदानी मध्ये देशभरका 45 जिल्ला क्रिकेट संघलाई जनै 2,00,000 रूपियाँ उपलब्ध गराउने निर्णय पनि गरेको छ। साधारण सभाले आर्थिक वर्ष 81-82 को वार्षिक लेखा परीक्षण प्रतिवेदन अनुमोदन गरेको छ भने 2026 लागि क्यानको वार्षिक कार्यक्रम, कार्ययोजना र बजेट पनि पारित गरेको छ। साथै एसीसी आईसीसीबाट थप कार्यक्रम आएमा त्यस अनुसार बजेट तथा कार्यक्रम समायोजन गर्न केन्द्रीय कार्यसमितिलाई अधिकार दिइएको छ।

0: वर्षको अवसरमा ईसीएलका विभिन्न होम अप्लायन्सहरूको खरिदमा क्याशब्याक तथा स्योर साउन्ड किट, वासिङ मसिनमा 6 केजी एरियल म्याटिक, एसीमा फ्री इन्स्टलेसन र नागरिकता मात्र भए पुग्छ। सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ। ग्लोबल नम्बर 1 टीसीएल इन्स्पायर ग्रेटनेस।
1: एसई सकियो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
1: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
1: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।

0: वर्षको अवसरमा सेन्सेका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याश ब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्यास ब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: यो नयाँ वर्षको अवसरमा माइडियाका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याशब्याक। साइड बाई साइड तथा मल्टिडोर रेफ्रिजरेटरमा फ्री इन्डक्सन, फ्रन्ट लोड वासिङ मसिनमा फ्री 6 केजी एरियल, टप लोडमा फ्री 2 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, डिस वासरमा वासिङ ट्याब्लेट र माइक्रोवेभ ओभनमा कुकिङ किट, हरेक खरिदमा स्योर सर्ट किट र बम्परमा माइडिया 519 लिटर रेफ्रिजरेटर जित्ने मौका। नागरिकता भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ। नयाँ वर्ष नयाँ भरोसा, हर दिन हुन्छ स्पेशल।
0: यो नयाँ वर्षको अवसरमा बेकोका विभिन्न होम अप्लायन्सहरूको खरिदमा क्यास ब्याक तथा स्योर सर्ट गिफ्ट। वासिङ मसिनमा 6 केजी एरियल म्याजिक, डिस वासरमा वासिङ ट्याब्लेट, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।

0: यो नयाँ वर्षको अवसरमा सिजीका टिभी एन्ड होम अप्लायन्सेसको खरिदमा आकर्षक क्याश ब्याक तथा पक्का उपहार। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोड वासिङ मसिनमा 2 केजी एरियल, सेमी अटोमेटिक वासिङ मसिनमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एसीमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सिजी एलएक्स इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब अनलाइनमा आज साथमा खबर सहयात्री समी सामोते।
3: अनलाइनमा आजका लागि हामीले गोर्खा पत्रबाट बजेट अधिवेशनको कार्यभार शीर्षकको सम्पादकीय विचार लिएका छौं। सोमबारदेखि संसद अधिवेशन शुरू हुँदैछ। यो बजेट अधिवेशन हो। बजेट अधिवेशन केवल वार्षिक आय व्ययको विवरणमा मात्र सीमित नभई मुलुकको शिथिल अर्थतन्त्रलाई गति दिने एउटा रूपान्तरणकारी प्रस्थान बिन्दु हुनुपर्छ। बढ़दो सार्वजनिक ऋण, न्यून पुँजीगत खर्च र निजी क्षेत्रको गिरेको मनोबललाई उकास्नु यस अधिवेशनको मुख्य काम हुने अपेक्षा गरिएको छ। यस अधिवेशनमा परम्परागत वितरणमुखी बजेटको सट्टा आन्तरिक उत्पादन बढ़ाउने र रोजगारी सिर्जना गर्ने, जनसरोकारका विषय सम्बोधन गर्ने ठोस कार्यक्रम ल्याइनुपर्छ। विशेष गरी कृषि, पर्यटन र जलविद्युत क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्छ। नेपालमा विनियोजित विकास बजेट खर्च हुन नसक्ने पुरानो समस्या छ। त्यसैले पूर्व तयारी भएका आयोजनामा मात्र बजेट विनियोजन गर्ने र खर्च गर्ने क्षमता बढ़ाउने संयन्त्र निर्माण गरिनुपर्छ। अर्थतन्त्रको 80% हिस्सा ओगट्ने निजी क्षेत्रको विश्वास जित्न लगानी मैत्री नीति र कर सहुलियतका कार्यक्रममा आवश्यक छ। अनावश्यक प्रशासनिक खर्च र फजुल खर्च कटौती गरी साधनलाई उत्पादनशील क्षेत्रमा केन्द्रित गर्नुपर्छ। ससाना र टुक्रे आयोजनामा समेत छर्ने प्रवृत्तिलाई पूर्णत रोक्नुपर्छ। आधुनिक युग सुहाउँदो अर्थतन्त्र निर्माणका लागि सूचना प्रविधि क्षेत्रलाई प्राथमिकता दिई डिजिटल रूपान्तरणमा लगानी बढ़ाउनुपर्छ। यो अधिवेशन राजनैतिक दाउपेच र प्रचारबाजी भन्दा माथि उठेर यथार्थपरक र कार्यान्वयन योग्य बजेट निर्माणमा केन्द्रित हुनुपर्छ। बजेटले केवल सपना बाँड्ने मात्र नभई आम नागरिकले महसुस गर्ने गरी सुशासन र सार्वजनिक सेवामा सुधारको ठोस खाका प्रस्तुत गर्नुपर्छ। अहिले दुई तिहाई नजिकको शक्तिशाली सरकार छ। आम जनताको मात्र होइन, छिमेकी मित्र राष्ट्र तथा अन्तर्राष्ट्रिय समुदायले समेत यो सरकारले ल्याउने बजेट र वार्षिक नीति तथा कार्यक्रमप्रति विशेष चासो राखेका छनृ।

0: 1000 मा
1: त्यसो वर्षभरि रिचार्ज गर्नुहोस्
0: र इन्स्टेन्ट लकी ड्र मार्फत 1 महिनादेखि 1 वर्षसम्म फ्रीमा हेर्ने अवसर प्राप्त गर्नुहोस्।
2: खुसीको कनेक्सन भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो। मेरो खाता थियो नोबेल ब्याङ्कमा, मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
4: राष्ट्रिय वाणिज्य ब्याङ्कको अत्यन्तै जरुरी सूचना, टेलिग्राम वा व्हाट्सएपमा टास्क पूरा गरे बापत पैसा पाइने लोभमा नफस्नुहोस्। सुरुमा थोरै पैसा दिएर पछि ठूलो रकम ठगी गर्ने यस्तो जालबाट जोगिनुहोस्। राष्ट्रिय वाणिज्य ब्याङ्क, तपाईँको आफ्नै ब्याङ्क, आफ्नो भनेको आफ्नै हुन्छ।
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, जो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर। जनता जान्न चाहन्छन्, जनता जान्न चाहन्छन् का साथमा ग्लोबल आर्मी बैंक, सबैका लागि बैंक।
6: खासमा काठमाडौँ आउनुको यहाँको उद्देश्य के हो, के लिएर आउनु भएको छ काठमाडौँ?
7: हामीहरू अब धेरै दुःख पाइयो सर, यहाँ केही छैन, नेपालको न नेपालको नागरिक छ, न भुटान जान सकिन्छ, केही भविष्य अन्यल परेको हुनाले सर यहाँ नयाँ सरकार आउनु भएको छ, त नयाँ सरकार नयाँ उम्मेद लिएर चाहिँ सर उहाँहरूलाई भेटेर केही यो समस्याको समाधान एकदम पर्मनेन्टली हुन्छ कि भन्ने एउटा ठुलो आशा लिएर आएको सर।
6: आशा सँगसँगै के पोको बोकेर आउनु भएको छ त शरणार्थी शिविरबाट तपाईँले यहाँ सरकारलाई दिनलाई?
7: सर सरकारलाई दिनलाई मेरो दुईटा मेरो मेन मुद्दा भनेको दुईटा छ सर। एउटा पहिले चाहिँ तपाईँको जतिजना पनि यहाँ भुटानी शरणार्थी बालबालिकाहरू नेपालमा जन्मेका बालबालिकाहरूलाई उहाँहरूलाई न त पढ्ने सुविधा छ अहिले सर, न त उनी कोही इम्प्लोयमेन्ट जबको लागि केही सुरक्षा छ, न त मेडिकल मेडिकेयर उनको हेल्थ केयरको लागि केही छ, केही नभएको हुनाले उहाँहरूको यो नयाँ पीड़ितहरूको भविष्य चाहिँ एकदम अन्यल भएको हुनाले सर उहाँहरूको लागि एउटा मेरो पहिलो माग चाहिँ नेपालमै जन्मिएका बाल बालिका हुनु भने उहाँहरूको एउटा भविष्य सुनिश्चित होस्, उहाँहरूको नेपालको नागरिकता होस् भन्ने मेरो एउटा सबैभन्दा ठूलो मुद्दा चाहिँ यो हो सर। अनि अर्को के भने सर, हामी पनि नेपाली नै हौ, हामी नेपालबाटै भुटान गएका हौ, हाम्रो पुर्खाहरू नेपालमै हुनुहुन्छ र हामीलाई नि यो अन्याय नहोस्, हामीलाई पनि नेपाल सरकारले एउटा बाँच्ने आधार चाहिँ होस् भन्ने खालको एउटा ठूलो आशा बोकेर आएको सर।
6: अब यो आशा
7: सरकारलाई यही दुईटै मेरो दुईटै मात्र मागो सर। मेरो
6: यो आशा बोकेर आएको कति दिन जति भयो तपाईँको?
7: सर म यहाँनिर 2 हप्ता जति भयो सर।
6: अनि यो बिचमा
7: एउटा हजुर म उहाँबाट निक्लिँदा पनि एउटा एकदम एउटा प्रमिस बच्चा गरेर आएको सर, यो समाधान केही न केही सरकारलाई भेटेर उहाँहरूलाई यो जबसम्म मेरो यो प्रस्ताव उहाँलाई भेट्न सक्दिनँ तबसम्म म केही दिन उहाँ वापस फर्केर नजाने गरी एकदमै सर मैले ठुलो सपना लिएर आएको सर, यो साझा भने मेरो लागि त्योभन्दा ठुलो कुरो केही छैन सर।
6: अब आशा लिएर आउनु भएको भेट्न पाउनु भएको छ कि छैन, पहल के भइरहेछ त?
7: हजुर मैले अस्ति तपाईँको 14 गते वैशाख 14 गते प्रधानमन्त्री कार्यालयमा एउटा निवेदन बुझाएको छु सर, अनि 23 गते राजसभा कार्यालयमा गएर पनि एउटा निवेदन बुझाएको छु। अब मेरो चाहिँ थियो सर एकचोटि भेटेरै म यता माननीय प्रधानमन्त्रीजीलाई नै भेट्ने एउटा ठुलो आशा थियो, तर अहिले उहाँ नै आफ्नै काममा धेरै बिजी व्यस्त भएको हुनाले अहिले भेट्न सकिएन। अनि उता हाम्रो रविजीबाट पनि एकदम ठुलो आशा लिएर आएको छु, रविजीलाई भेट्न पनि मैले उहाँबाट उहाँको सचिवको नम्बर लिएर आएको छु, एक दुई दिनमा मैले उहाँलाई पनि फोन गरेर टाइमिङ समय मागेर चाहिँ उहाँसँग पनि भेट गर्ने ठुलो आशा बोकेर आएको सर। र जबसम्म उहाँ रविज्यू र बालेनज्यूसँग मेरो भेट हुँदैन सर म तबसम्म चाहिँ फर्केर नजाने भन्ने एकदम ठुलो मतलब आफ्नो आफैमा एउटा प्रमिस गरेर आएको सर। म यो दुःख पारे आएको सर, सुखले आएको होइन सर, दुःख पारे आएको, केही छैन हाम्रो, न त भुटान जान सक्यो, न त नेपालमा केही हाम्रो केही हक अधिकार छ, त यहाँ त मानव भएर बाँच्न पनि गाह्रो भइसक्यो सर।
6: तपाईँ के भन्न चाहनुहुन्छ त सरकारलाई त्यसो?
7: सर त्यही हो मेरो सुरुबाटै आजभन्दा लगभग 2007 त्यो भुटानी शरणार्थी पुनर्वास सुरु भएको थियो सर, त्यही दिनदेखि हाम्रो चाहिँ एउटै मात्रै होस् माग भनेको कि त हामी फर्केर भुटान जाने हामीलाई एउटा वातावरण बनाइयोस् नत्र भने नेपालमै मर्ने एउटा अधिकार चाहिँ होस् भन्ने खालको मेरो त्यही हाम्रो मेरो मात्रै नभएर सर यो जति पनि 6-7 हजार हाराहारीमा क्याम्पमा हुनुहुन्छ अहिले पनि उहाँहरूको पनि सबैको एउटै यही हो सर यदि हामी विभिन्न देशमा जाने भए सायद पहिल्यै गइसक्थ्यौँ सर हामीले हिजो भुटान छोड्दा पनि हामीले हामीलाई म त सानै थिएँ सर हामी सानै हुँदाखेरि नि मम्मीहरूले त्यही भन्नुहुन्थ्यो हाम्रो देश अब नेपाल अरे हामी नेपाल जानुपर्छ भन्दा थियो उहाँहरूले हामीलाई नेपाल ल्याउनु भयो त्यतिखेर हामीलाई हामी अमेरिका जानुपर्छ अरे अस्ट्रेलिया जानुपर्छ अरे युरोपियन देशमा जानुपर्छ अरे भनेर आएको होइन सर तर मेरो दिमागमा आज पनि छ त्यही मम्मीले जो भुटान छोरो भन्नुभएको थियो छोरा हामी अब नेपाल जाने हाम्रो देश चाहिँ नेपाल अरे भन्नुभएको थियो तर त्यही दिमागमा छ सर आज पनि र हामी कुनै पनि हालतमा हामी तेस्रो मुलुकमा पुनर्वास हामी गर्दैनौँ सर यतिकै मर्ने भने नेपालमै मर्छु कि त भुटान जान्छु कि त नेपालमै मर्छु हामी त्यही हो सर यो मेरो मात्रै आवाज होइन सर म त एउटा सानो मान्छे केही मलाई केही पनि थाहा छैन तर मेरो यो म कोही नेतागिरी गर्न आएको होइन सर यहाँ मैले चाहिँ एउटा कोही भाइरल हुनु मलाई छैन तर मैले चाहिँ के भने यी म जस्ता पीड़ित भएर बसेका यी सबै भुटानी दाजुभाइ दिदीबहिनी आमा बुवा नानी बाबुहरूको एउटा केही भविष्य सुन चाहिँ हुन्छ कि त्यति गर्न सक्यो भने सर मेरो लागि त्योभन्दा ठुलो कुरो केही हुँदैन सर सिर्फ मेरो आवाज नभएर सम्पूर्ण नेपालमा रहनुभएका सबै शरणार्थीको आवाज बनेर आएको सर म चाहिँ यहाँ एउटा ठुलो आशा लिएर

0: शरणार्थी शिविरमा अहिलेको अवस्था चाहिँ के छ त, तपाईँले कस्तो पाउनु भएको छ?
1: 2007 चाहिँ पुनरावास शुरू भयो, त्यसपछि बिस्तारै गर्दै गर्दै गर्दै तपाईँको जो हामीलाई सहुलियत दिन्थ्यो, राशिनहरू दिन्थ्यो, पढ्नलाई भित्रै क्याम्पभित्रै स्कुल व्यवस्था गरिदिएको थियो, एसएलसी 10 क्लाससम्म पढ्नलाई फ्री सबै निशुल्क हुन्थ्यो भने, हामीलाई किताबदेखि कलम सबै फ्रीमै हुन्थ्यो, त त्यो बिस्तारै सबै बन्द गरियो। 2020 चाहिँ सर त्यो केही पनि छैन, अहिले हामीलाई सिर्फ हामीलाई त्यो बस्नको लागि एउटा छात्रवृत्ति दिएको छ सर, त्योभन्दा धेरै केही छैन सर, हामीले अब

खानु पर्यो सर, खानाको लागि अब त्यहाँ केही पाइँदैन, बाहिर जब गर्न पनि त्यति सजिलै पाइँदैन सर, हामीले रिफ्युजी ट्याग लागेको छ अनि त्यति गाह्रो छ सर। अनि यदि अब यस हालतमा सर हाम्रो भन्नु नै को छ सर, न त कोही देश छ, न के छ, न त भुटान जाने कोही छ, न त्यही केही पनि नभएको कारणले सर हामी एकदमै क्याम्पको अवस्था चाहिँ एकदमै जटिल, एकदमै नाजुक छ सर, एकदमै सर बिसबाट चाहिँ सर त्यो केही पनि छैन। अहिले हामीलाई सिर्फ हामीलाई त्यो बस्नको लागि एउटा छाप्रो चाहिँ दिएको छ सर, त्योभन्दा धेरै केही छैन सर। हामीले अब खानु पर्यो सर, खानाको लागि अब त्यहाँ केही पाइँदैन, बाहिर जब गर्न पनि त्यति सजिलै पाइँदैन सर, हामीले रिफ्युजी ट्याग लागेको छ अनि त्यति गाह्रो छ सर। अनि यदि अब

0: प्रधानमन्त्री बालेन्द्र शाह बालेनसँग यहाँ आएको कतिको आफ्नो माग पूरा गर्नुहुन्छ उहाँले भन्ने विश्वास र आशा छ तपाईँलाई?
1: हजुर सर, बालेनजी त अहिलेको नयाँ सरकार स्पेसली बालेनजी त एकदम युवाको ढुकडुकी भनेर जानिन्छ सर। त उहाँले चाहिँ यदि मैले उहाँसँग हामीहरूले उहाँलाई चाहिँ आवाज पुर्याउन सक्यौँ, उहाँलाई निवेदन दिन सक्यौँ, भेट्न सक्यौँ भने यो अहिलेकोसम्म अहिलेको जति पनि सरकार आए, नेपालमा सरकार आए गए त हाम्रो स्थिति भनेको जहाँको त्यहीँ रहेछ र जति वार्ता भए पनि केही भएन। तर बालेनज्यूबाट चाहिँ एकदम ठूलो आशा भरोसा एकदम विश्वास गरेर आएको छ। यो यदि उहाँलाई हामीले यो समस्याको एकदम भेटेर खर्च गर्न पाइयो भने बालेनज्यूले चाहिँ एउटा हामीलाई एउटा न्याय दिनुहुन्छ भने एकदम 100% भन्नु सर विश्वास गरे आएको सर।
0: यो विश्वासमा धोका हुँदैन भन्ने पनि लागेको छ तपाईँलाई?
1: हजुर, यो विश्वासमा त धोका त कुनै पनि हाल्दा हुँदैन भन्ने मेरो विश्वास हो र हुनु हुँदैन भने त एउटा मानव जातिको उसले हेर्दा पनि, किनभने हामी पनि त्यो सर नेपाली नै हो र हामी नेपालमा शरणमा आएको छौँ, कहीँ जाने कहीँ छैन हाम्रो पनि बाटो होइन। अब त्यस अवस्थामा हामीलाई यसो जनावर जस्तै स्थितिमा छौँ नि सर। अहिले हामी एउटा मानव भएर बाँच्ने अधिकार चाहिँ यो नयाँ सरकार बालेनज्यूबाटै उम्मिद छ सर, भरोसा आशा सबै छ।
2: जनता जान्न चाहन्छन्, जनता जान्न चाहन्छन् का साथमा ग्लोबल आईडी बैंक सबैका लागि बैंक दिस होम 500 यो हो नेपाली रेडियो, यो आवाज हो नेपाली रेडियो नेटवर्क को, जो तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
0: हवस् त, यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 नेपाली नेटवर्क .com र ठाउँ ठाउँका रेडियो स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। भोलि बिहान 5:30 बजे पुनः उपस्थित हुनेछौ। आजलाई बिदा दिनुहोस्। नमस्कार।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: बारगंगा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुद्वारा बाली बीमा अनुदान कार्यक्रम सम्बन्धी सूचना।
2: बारगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा कपिल वस्तुको चालू आर्थिक वर्ष 2081-82 वार्षिक स्वीकृत कार्यक्रम अनुसार बाली बीमा कार्यक्रम रहेको र उक्त कार्यक्रम अन्तर्गत हाल कृषि पशुपन्छी तथा जडीबुटी बीमा निर्देशिका 2079 अनुसार कृषि पशुपन्छी तथा जडीबुटी बीमा गर्ने कृषकहरूलाई नेपाल सरकारबाट 80% बीमा शुल्कमा अनुदान प्राप्त हुने गरेको र कृषकले 20% बेहोर्नु पर्ने गरेकोमा उक्त 20% बीमा शुल्क रकमले 50% हुन आउने बीमा शुल्क रकम कार्यक्रम अनुसार चालू आर्थिक वर्ष 2082-83 बीमा गरेका मध्ये पहिले निवेदन दिनेलाई पहिलो प्राथमिकताको आधारमा अनुदान रकम उपलब्ध गराइने हुँदा आफूले लगाएको बाली वस्तुको खाद्यान्न दलहन तेलहन तरकारी फलफूल च्याउ मौरी आदि बीमा गरी तपसिलमा उल्लेखित कागज संलग्न राखी बीमा शुल्क अनुदानको लागि 83 जेठ मसान्तसम्म बारगंगा नगरपालिका कृषि विकास शाखामा निवेदन पेश गर्नुहुन सम्पूर्ण कृषक महानुभावहरूमा यसै सूचनाद्वारा अनुरोध गरिन्छ।
3: निवेदन साथ संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू बीमा गर्ने व्यक्तिको नागरिकताको प्रतिलिपि बीमालिकको प्रतिलिपि बीमा गर्दा बीमा शुल्क बुझाइएको सकल रसिद बीमा गरेको बाली वस्तुको फोटो सम्बन्धित वडा कार्यालयको सिफारिस खाता रहेको बैंकको नाम र खाता नम्बर।
1: थप जानकारीका लागि बारगंगा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुमा सम्पर्क राख्न सकिनेछ। सम्पर्क नम्बर 98-413-52-747 98-470-52-954 98-472-84-700 र 98-470-83-400 अनुरोधक बारगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा बारगंगा कपिल वस्तु।
4: क्यान्सरको सम्पूर्ण उपचार विराटनगर। सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुईतर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो फुट्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल।

0: क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97 61 00 25 30।
1: यो हावाहुरीको मौसम हो, हाम्रो सानो लापरवाहीले पनि डढेलो लाग्न सक्छ। वर्षौंदेखि जोगाएको वन क्षेत्र क्षण भरमै खरानी बन्न सक्छ र फैलिएर गाउँ घर सम्म नै पुग्न सक्छ। त्यसैले चुरोट विधिका ठुटा जथाभावी नफालौं। याद राख्नुहोस्, डढेलो लगाउने व्यक्तिलाई 3 वर्षसम्म कैद, 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ। लुथरन वर्ल्ड रिलिफ, नेचर मिडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।

0: होइन ए दिदी, नानीलाई लिएर कता हिँड्नु भएको?
1: कहाँ जानु बाबु, नानीलाई स्कुल भर्ना गर्न?
0: कुन स्कुलमा?
1: पहिले त टाढाको स्कुलमा पठाउनु पर्थ्यो, अहिले त हाम्रै घर नजिकै वन कटावामा छ नि रोयल एलायन्स मेमोरियल एकेडेमी। राम्रो पढाइ, राम्रो वातावरण, त्यसैले त्यही भर्ना गराउन लागेको।
2: हजुर, बारगङ्गा 11 वनकटवामा अवस्थित रोयल एलायन्स मेमोरियल एकाडेमीमा नयाँ व्यवस्थापनका साथ नयाँ शैक्षिक सत्रका लागि भर्ना खुल्ला गरिएको छ।
3: यहाँ प्लेग्रुपदेखि कक्षा 8 अध्ययनको व्यवस्था, अनुभवी तथा दक्ष शिक्षकहरूबाट गुणस्तरीय शिक्षा, कम्प्युटर शिक्षा, विज्ञान प्रयोगशाला, अतिरिक्त क्रियाकलाप, साथै शान्त सुरक्षित तथा बाल मैत्री वातावरण उपलब्ध छ।
4: हामी केवल पढाइमा मात्र होइन बाल बालिकाको सर्वाङ्गीण विकासमा विश्वास गर्छौ। सिट सीमित छ, त्यसैले आजै आफ्ना बाबु नानीलाई भर्ना गराउनुहोस्।
5: Education for knowledge, creation and transformation. Royal Alliance Memorial English Academy.
6: माता रोयल एलायन्स मै पढ्न जान्छु, मेरो सबै साथीहरू पनि यही आउनु है।
7: अध्यक्ष नरेन्द्र चौधरी, व्यवस्थापक गोविन्द सापकोटा, रोयल एलायन्स मेमोरियल एकेडेमी, बारगङ्गा 11 वनकटवा प्रगति नगर कपिलवस्तु। फोन 98470-52190 र 97622-57342।

0: नयाँ नेपाल निर्माणको आधार निरन्तर सुन्दै रहनुहोस् सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: यति बेला रातिको 9 बज्यो।
2: दादु, एक कप चाय के 30 रुपया, कत्रा महँगा। आजकल त कुछ चिज फेर पैसा असुल नै होइन।
3: उठ जे भाई, अब एनसेल में पैसा असुल
2: हो का?
3: हो जे, एनसेल में आप खाली 18 रुपया में एक दिन लग 30 मिनट ऑल नेपाल कॉल संगे मज्जा से बटवाई सकती। तब नहीं हुई चे पैसा वसूल, गजब बात है। अब मैं फिर पैसा वसूल करें। आज *123# डायल करी या एनसेल ऐप में जाके ई पैक खरीद करी। एनसेल नेपाल के लग।
4: ओहो काका, अनुहार न्याउरो बनाएर झोला बोकेर टाढै लाग्नु भयो कि क्या हो?
5: हेर न भतिजी, म त पाइल्स भएर निकै समस्यामा पो छु त। दिशा गर्दा मासु बाहिर निस्किन्छ, रगत पनि आउँछ, अनि तेरो काकीलाई पनि पाठेघरको समस्या छ। त्यही भएर हामी त आयुर्वेदिक औषधि उपचार गर्न काठमाडौँ जान लाग्यो नि।
6: काका, त्यसको लागि तपाईँले चिन्तै नलिनुहोस् न। 2 दशकदेखि सेवा दिँदै आएको हाम्रै गजहेडा बजार बुद्ध चोकमा भर पर्दो र विश्वासिलो उत्तम फार्मेसीमा थप सेवा सहित कुकुब आयुर्वेद औषधालय छँदैछ नि। तपाईँ हुनुहोस्, तपाईँको समस्याको समाधान सफलतापूर्वक हुन्छ।
7: हाम्रा सेवाहरू पायस, मलद्वारमा मासु पलाएको, दिशा बस्दा रगत देखिने, चिलाउने, फिस्टुला मलद्वारको 2-3 अङ्गुल छेउछाउमा ससाना घाउ खटेर आउने, भित निस्कने, फिसर मलद्वारमा चिरा परेको, दिशा बस्दा अत्याधिक दुखाइको महसुस हुने,
6: महिलामा हुने समस्या महिनावारी गडबडी, सेतो पानी बग्ने, तल्लो पेट दुख्ने, आङ खस्ने, यौनाङ्ग चिलाउने, मासु पर्न तथा यौन चाहना नहुने, पुरुषमा हुने समस्या शीघ्र पतन, उत्तेजनामा कमी, यौन दुर्बलता, यौन चाहना नहुने, पेट सम्बन्धी समस्या, ग्यास्ट्राइटिस, ग्यास्ट्रिक अल्सर, गानोगोला, अपच, कब्जियत, आइबीएस, जन्डिस, मृगौलाको पथरी तथा अन्य पेट सम्बन्धी सम्पूर्ण रोगको उपचार तथा परामर्श सेवा, पुरानो भन्दा पुरानो बाथ, युरिक एसिड तथा गर्दन हाड कम्मरमा नसा च्यापिएको, हात खुट्टा झमझमाउने, अत्याधिक पोल्ने, सिल्का हान्ने तथा अन्य हाड जोड्ने सम्बन्धी समस्याको पञ्चकर्म, अग्निकर्म तथा फिजियोथेरापी द्वारा सफल उपचार,
7: छाला सम्बन्धी समस्या, नयाँ तथा पुरानो एलर्जी, अनुहारको चाया पोतो डन्डी फोर, दाग सेतो दुबी, छालामा चाला आउने तथा सोराइसिस रोगको पञ्चकर्मद्वारा सफल उपचार तथा परामर्श,
6: दैनिक बीएमएस डाक्टर दिनेश थारूद्वारा चेक जाँच तथा परामर्श सेवा, प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बाल रोग विशेषज्ञ डाक्टर हरिशंकर चौधरीद्वारा चेक जाँच तथा परामर्श सेवा, सम्पर्क उत्तम फार्मेसी कुकुब आयुर्वेद औषधालय, बारदिन्दार बुद्ध चोक कपिल वस्तु, मोबाइल 98473664666 र 98214-15291।
7: सुन्नुहोस् त, हामी कहाँ बिना अपरेशन छार सूत्र विधिद्वारा पाएस, फिस्टुला र फिसरको सफल उपचार गरिन्छ।
8: क्यान्सरको सम्पूर्ण उपचार विराटनगर, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत 2 तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97 61 00 25 30।

0: त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम किचन टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। साह्रै तनावको काम रहेछ।
1: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स, सबैको रोजाइमा रहेको पञ्चकन्याका सिपिडिसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट, पानी ट्याङ्की, कम्बट सिटहरू, मार्बल, सोमानी कम्पनीका ट्रायल, होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
0: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
2: सुन्नुहोस् त, हामी कहाँ टाइल, ग्रेनाइट, बेन काडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
1: सम्पर्क कृष्णा सप्लाइज, बारगंगा बैरिया कपिल वस्तु, फोन 076-550-317, मोबाइल 98-571-713, संचालक विराट भए।
3: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा सुरु भएको अनुरोध।
4: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरीज साथै हाड जोड्नी, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोड्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
3: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू।
4: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
3: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
4: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
3: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
4: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
3: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
4: हिस्टो साइटो बायोप्सी, हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
3: फिजियोथेरापी विशेषज्ञ सेवा,
4: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो यस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
3: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ, साबिक लुम्बिनी नर्सिङ होम प्राली, फोन 071-531-641 र 535-641।

0: मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलोको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
1: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
2: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौं।
3: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
1: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
3: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
2: सुन्नुहोस् त,
1: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
4: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
3: अनुरोध
5: अध्यक्ष राजेन्द्र प्रसाद चौधरी, लुम्बिनी साझेदारी वन उपभोक्ता समूह भैसाई रूपन्देही। सम्पर्क नम्बर 98472 81750।
6: सिद्धार्थ नगर सिटी हस्पिटल द्वारा गरिब विपन्न तथा न्यून आय भएका बिरामीहरूको लागि सस्तो सुलभ स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन भइरहेको छ। सस्तो सुलभ कार्यक्रम अन्तर्गत उपलब्ध सेवाहरू सस्तो सुलभ ओपिडी, सस्तो सुलभ वार्ड, सस्तो सुलभ आइसियु तथा एनआईसियु सेवा, सिटी स्क्यान, ल्याब, यूएससी, एक्सरे, इन्डोस्कोपी सेवा, सस्तो अपरेशन प्याकेज। सस्तो सुलभ कार्यक्रमका विशेषताहरू: न्यून शुल्कमा उल्लेखित सम्पूर्ण सेवाहरू प्रदान गरिने, बिरामीको संख्या अनुसार नर्सिङ स्टाफको व्यवस्था, आधुनिक प्रविधि सहित गुणस्तरीय सेवा प्रदान, अनुभवी डाक्टरद्वारा परामर्श, कार्यक्रम सञ्चालन भइरहेको छ। सस्तो सुलभ कार्यक्रम अन्तर्गत उपलब्ध सेवाहरू सस्तो सुलभ ओपिडी, सस्तो सुलभ वार्ड, सस्तो सुलभ आइसियु तथा एनआईसियु सेवा, सिटी स्क्यान, ल्याब, यूएससी, एक्सरे, इन्डोस्कोपी सेवा, सस्तो अपरेशन प्याकेज। सस्तो सुलभ कार्यक्रम

सम्पर्क सिद्धार्थनगर सिटी हस्पिटल मायादेवी 8 भैरहवा रूपन्देही। मोबाइल 97464-0249-90। पुनश्च सस्तो सुलभ स्वास्थ्य सेवा लिनको लागि बिहान 7:30 देखि 9:30 सम्म टिकट लिइसक्नु पर्नेछ।

0: टोयलेट भरेर पानी पनि माथि आउन लागिसक्यो। कति झन्झट भयो, कला बोलाउने होला।
1: ए दाइ ढुक्काउनुहोस्, यस्तो बेला त अनुप किसान सेनेटरी बोलाउने हो। 5 मिनटमै आउँछन्, सेफ्टी ट्याङ्कतिर रिङ सफा गरेर गइहाल्छन्।
2: हजुर, टोयलेट सफा गराउनु परेमा हामीलाई सम्झनुहोस्, हामी 5 मिनटमै टोयलेटको सेफ्टी ट्याङ्कतिर रिङ खाली गर्नेछौँ।
0: अनि सुन्नुहोस् त, हामी कहाँ निर्माण कार्यका लागि चाहिने गिट्टी र ढुङ्गा पाइनुका साथै निर्माण कार्यका लागि चाहिने सिँचाइको सुविधा पनि रहेको छ है।
1: सम्पर्क अनुप किसान सेनेटरी, बारगङ्गा 1 मन्द्रेली टोल, बठनपुर, कपिल वस्तु।
0: प्रोप्राइटर नोने थारू।
2: सम्पर्क नम्बर 98144950 र 98 73 31 393।
3: कता हो काका लहर लहर गर्दै?
4: कहाँ हुन्थ्यो बाबु, यो छोराले विदेशबाट पठाइदिएको एलइडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो, यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चटक्क बुढाबुढी बसेर टिभी हेरौँला, नातिले मोबाइलबाट फोन गर्ला बाबुला भनेर बिहान बिहानै दौडेको छु।
3: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
4: ल होइन, सँगैजाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
3: हजुर, हाम्रा सेवाहरू,
4: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ, साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर, कपिल वस्तु। प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ। 98 44 19 125 र 98 572 4।

0: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछ। सब एकदम खुसी हुन्छ। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
1: के छ हो धनुष भाइ, भाले बोकेर कता? केको भाकल हौ?
2: सुन्तलीको जिउमा दाग आएर हात खुट्टा पनि झामझाम गर्छ भन्छ। जान्नेलाई देखाएको देउताको श्राप लागेर यस्तो भएको रे। त्यसैले भाले चढाउन
1: यस्तो पनि हुन्छ। यो त कुष्ठ रोगको लक्षण जस्तो छ। शरीरमा यस्तो रातो खुसो दाग देखिनु, अनुहारको छाला तथा कानको लुटी बाक्लो हुनु, शरीरमा गिर्खाहरू देखा पर्नु, दागमा छुँदा थाहा नपाउनु, मांसपेशीहरू कमजोर हुनु कुष्ठरोगका लक्षणहरू हुन्। तुरन्त स्वास्थ्य संस्थामा गएर उपचार गराइहाल्नुहोस्। यो देउताको होइन, कीटाणुको करामत हो।
3: भाकल छाकल छोडौँ धुर्मु, उहाँले भने आफै जताएर औषधि खान थालिहाल्नु पर्छ कि।
4: कुष्ठ रोगको समयमै उपचार गराऊ, अङ्ग भङ्ग हुनबाट बचाऊ बचाऊ।
5: जनहितका लागि जारी सन्देश, नेपाल सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग।
6: सूचना सूचना सूचना, निशुल्क जलन सर्जरी शिविर सम्बन्धी सूचना।
7: नवीन निशुल्क जलन सर्जरी तथा परामर्श शिविर सम्बन्धी सूचना।
6: लुम्बिनी प्रदेशको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, नबिल बैंक र सुषमा कोइराला मेमोरियल अस्पतालको संयुक्त आयोजनामा नबिल निशुल्क जलन सर्जरी शिविर सञ्चालन हुन गइरहेको छ।
7: मिति 2083 वैशाख 25 गतिदेखि 28 गतिसम्म।
6: स्थान राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङ।
7: उपचार हुने मुख्य समस्याहरू:
6: आगोले पोलेर शरीरको भाग खुम्चिएको वा चलाउन नमिल्ने,
7: पोलेका कारण हात खुट्टाका औलाहरू टाँसिएको,
6: पोलेर टाउको कपाल घुमेको,
7: एसिड आक्रमण वा विस्फोटनमा परि जलन भएका,
6: जन्मजात हात खुट्टामा 5 भन्दा बढी औला भएका वा पैताला भित्र फर्किएका।
7: विशेषता:
6: वरिष्ठ प्लास्टिक सर्जनद्वारा पूर्ण रूपमा निशुल्क शल्यक्रिया तथा परामर्श सेवा प्रदान गरिनेछ।
7: थप जानकारी वा नाम दर्ताका लागि अस्पतालको प्रशासन शाखा सम्पर्क गर्नुहोला।
6: विस्तृत जानकारीका लागि 98513500706 अथवा 98412553555।

यतिन्जेलसम्म तपाईँ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्जसँगै ताजा सूचना, मनोरञ्जन, ज्ञान, खबर लगायतका विभिन्न मनोरञ्जनात्मक चेतनामूलक कार्यक्रम सँगै रहनुभयो। तीर व्यथा हाँसो खुसी आँसु रोधन सुख दुःख माया ममता सद्भाव सहानुभूति र भाइचाराको सम्मिश्रण सँगैको हाम्रो आवाज रोग शोक र भोग सँगैको यो जनजीवनसँग हिमाल पहाड तराई गाउँ बस्ती पाखा पखेरा सहर कुना कन्दरा आम नेपाली दाजुभाइ दिदी बहिनीहरूको त्यो बस्तीमा आवाज मार्फत हामी डुलिरह्यौं। रात बिस्तारै छिप्पिँदैछ, मौसमको विशेष ख्याल गर्नुहोला। घरको ढोकाको चुकुल राम्रोसँग त लगाउनु भयो होला नि, झ्याल खुल्लै हुन सक्छ। बस्तीका बत्तीहरू बिस्तारै निभ्दैछन्। बाहिर राखेको केही सामान भित्र राख्न भुल्नुभयो कि? प्यास लाग्न सक्छ, पानी नजिकै राख्नुहोला। भोलि दिनभरको योजना बनाउँदै मनभरिका पीड़ा हटाउँदै सूर्यको त्यो उदाउँदो रातो किरणसँगै भोलि बिहान हामी अवश्य आउनेछौ। जाँदा जाँदै सुनौलो भविष्यमाथि तुसरापात नहुन्, चाहना इच्छा रुचि पूरा हौन। यतिन्जेलसम्मको सहयात्राको लागि तपाईलाई विशेष धन्यवाद। भोलि बिहान तपाईँको नयाँ जोश जागर उत्साह र उमङ्ग बोकेर अवश्य पनि आउनेछौ। शुभरात्री, शुभ सपना।

0: हजुर अब एकैछिन पछि पूर्वमा लाली पत्तिनेछ, घामको झुल्को देखिनेछ, चराहरू चिरबिर चिरबिर गर्न थालिसकेका छन्। खेतालाहरू बारी अनि खेततिर जानका लागि तर्खर पनि कतै कतै गर्न थालिसकेका छन्। राजमार्गमा मोटरहरू घुइकेका घुइके छन्। बिहान उदाइसकेको छ। तपाईँ हाम्रो घर आँगनमा रेडियो बुद्ध आवाज 89.6 MHz प्रसारण प्रारम्भ गर्दैछौ। हामी कामना गर्छौ तपाईँको आजको दिन सुखद बित्नेछ, अनि अर्को कुरा तपाईँसँगको हाम्रो सहयात्रा पनि निकै निकै आत्मीय बित्नेछ, निकै प्रेमपूर्व बित्नेछ। हामी राति 11 बजेसम्म तपाईँ सँगसँगै रहनेछौ मौलिक कला संस्कृतिको संरक्षणमा, दिगो शान्ति स्थापनामा अनि विकास निर्माणको क्रममा हामी तपाईँसँग हातेमालो गर्दै गर्दै अगाडि बढ्नेछौ। हामीसँग सत्य तथ्य यथार्थपूरक समाचारमूलक प्रस्तुति, सूचनामूलक प्रस्तुति, शिक्षामूलक प्रस्तुति अनि मनोरञ्जनात्मक र सँगसँगै सामाजिक दायित्वबोध गरिएका विभिन्न प्रस्तुतिहरू रहनेछन्। तपाईँको सहभागिता र साथ हामी प्रत्येक पल पलमा अपेक्षा गर्नेछौ। अब हामी आजको यो सुखद यात्रा सुरुवात गर्दैछौ।
1: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
2: यति बेला बिहानको 5 बज्यो।
3: चिन्ता र तनावबाट मुक्त, सजग, सक्रिय र सफल जीवनको लागि महामानव बुद्धले बुद्धत्व प्राप्तिका 45 वर्षावास समयमा दिनुभएका सन्देश ग्रहण गर्न आवश्यक छ भन्ने मूल सन्देश सहित सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz प्रत्येक सोमबार बिहान 5 बजेदेखि प्रसारण गरिँदैछ। कार्यक्रम बौद्ध जीवन, कार्यक्रम सञ्चालक चतुर्भुज पाण्डेको साथमा, सुन्न नभुल्नुहोला।

सामुदायिक रेडियो बुद्ध आवाजबाट प्रत्येक सोमबार बिहान 5 बजे प्रस्तुत गरिने कार्यक्रम बौद्ध जीवनमा म चतुर्भुज पाण्डेको हार्दिक अभिवादन। गएको हप्ता हामीले प्रतित्य समुत्पाद पछि सम्यक दृष्टिको बारेमा छलफल गर्दा हामीले यसमा कुशल कर्म, अशुकल अकुशल कर्म, त्यसको परिणामको सन्दर्भमा चार आर्य सत्यलाई प्रज्ञापूर्वक बुझ्ने विषयमा, नित्य दुःख र अनात्म लक्षणको विषयमा छलफल गर्यौं। आज हामी सम्यक संकल्पको बारेमा छलफल गर्दैछौ। सम्यक दृष्टि र सम्यक संकल्पलाई प्रज्ञा अन्तर्गत अध्ययन गरिन्छ। सम्यक दृष्टि भनेको सही तरिकाले बुझ्नु हो, यथार्थ बुझ्नु हो, सही बुझ्नु हो भने सम्यक संकल्प भनेको त्यो बुझ्नको निम्ति शिक्षक स्तरमा, चिन्तनको स्तरमा, विचारको स्तरमा तयार हुनु हो, विचारलाई दृढ गर्नु हो। यो बुझ्नका निमित्त सम्यक दृष्टिलाई जीवनमा लागू गर्नका निमित्त, यसलाई धारण गर्नका निमित्त, यसलाई प्रज्ञापूर्वक बुझ्नका निमित्त, अनुभवपूर्वक बुझ्नका निमित्त केही संकल्पको आवश्यकता पर्दछ, केही प्रतिबद्धताको आवश्यकता पर्दछ, वैचारिक प्रतिबद्धताको आवश्यकता पर्दछ। यो वैचारिक क्रान्ति हो, वैचारिक क्रान्तिको आवश्यकता पर्दछ। वैचारिक क्रान्तिको निम्ति आफूलाई तयार पार्न पर्ने आवश्यकता पर्दछ। यही वैचारिक तयारी, वैचारिक क्रान्ति र वैचारिक प्रतिबद्धता, यसैलाई भनिन्छ सम्यक संकल्प। सम्यक संकल्प अन्तर्गत भगवानले तीनवटा कुराहरूलाई समावेश गर्नुभएको छ। एउटा निष्क्रमण संकल्प, अव्यापार संकल्प र तेस्रो अभिहिंसा संकल्प। यी तीनवटा संकल्पहरू, यी तीनवटा प्रतिबद्धताहरू, यी तीनवटा वैचारिक क्रान्तिहरू आवश्यक छ सम्यक दृष्टिलाई बोध गर्नका निमित्त, प्रज्ञापूर्वक थाहा पाउनका निमित्त, प्रज्ञापूर्वक जान्नका निमित्त। सम्यक संकल्प अन्तर्गत पर्ने यी तीन कुरा मध्ये आउ निष्क्रमणको बारेमा छलफल गरौं। निष्क्रमण भनेको निस्कनु, जस्तो भगवानले पहिलोचोटि दरबारबाट बाहिर निस्कँदा महाभि निष्क्रमण भनिन्छ। त्यो दिनलाई महाभि निष्क्रमण किन भनिन्छ भने महान उद्देश्यका निमित्त भगवान त्यहाँबाट निस्कँदै हुनुहुन्छ, यसलाई हामी महाभि निष्क्रमण भन्छौ। त्यसै गरेर हामी पनि एउटा संकल्प गर्दैछौ, हामी पनि निस्कँदैछौ, हामीले पनि त्याग गर्दैछौ, हामी भित्र पनि वैराग जागिरहेको छ। यदि हामी काम क्षेत्रसित, काम छन्दसित सँगै रहेर हामीले सम्यक दृष्टिलाई यथार्थ बोध गर्छौ भन्ने सोच्यौं भने हामी गलत हुन्छौ। त्यसलाई बोध गर्नका निमित्त हामीसित वैराग्यताको आवश्यकता पर्दछ, वितराग हुन आवश्यक पर्दछ। वैराग्य यस मानेमा कि काम छन्दको विषय हो, यो काम छन्दको विषयबाट हामी पूर्णतः अलग हुन आवश्यक छ। जति हदसम्म हामी काम छन्दबाट अलग हुन सक्छौ, त्यस हदसम्म हामीले सम्यक दृष्टिलाई बुझ्न सक्दछौ र पछाडि शील र समाधिको अभ्यास हाम्रो बलियो बन्दछ। सम्यक दृष्टि, सम्यक संकल्प ठिक भएन भने हाम्रो शील र समाधि पनि ठिक हुँदैन, शील र समाधि ठिक भएन भने हाम्रो प्रज्ञा पनि जागरूक हुँदैन। त्यसो भएको हुनाले हामीले जुन अघि कुरा गर्यौं, कर्म फललाई यथार्थ बुझ्नका निमित्त, प्रतित्य समुत्पादलाई यथार्थ बुझ्नका निमित्त, चार आर्य सत्यलाई यथार्थ बोध गर्नका निमित्त,
अनित्य दुख अनात्मलाई यथार्थ बोध गर्नका निमित्त सम्यक संकल्पको आवश्यकता छ। सम्यक संकल्प अन्तर्गत पहिलो संकल्प हो अभिनिष्क्रमण संकल्प, निस्कने संकल्प, काम छन्दबाट बाहिर निस्कने संकल्प। यसका निमित्त हामीले पूर्णतः सम्यक दृष्टिलाई बोध गर्न चाहन्छौ भने पूर्णतः हामी काम छन्दबाट बाहिर निस्कनु पर्दछ। पञ्चशीलमा बताइएको छ, कामेषु मिच्छाचार वेरमणि शिक्षा पदं समाधि आदि। यहाँ कामको मिथ्याचारबाट अलग रहने शिक्षा पदलाई ग्रहण गर्दछु भनिएको छ। काम छन्दबाट अलग रहने शिक्षा पदलाई ग्रहण गर्न यहाँ बताइयो। तर यहाँ पति पत्नीको बीचमा देव र देवीको जस्तो सहवास गर्नलाई छुट दियो, किनभने यो गृहस्थका लागि हो। गृहस्थहरूले यसलाई अवलम्बन गरेर आफ्नो दुःखलाई कम गर्न सक्दछन्। यसका निमित्त पूरै ब्रह्मचर्य जीवन यापन गर्नुपर्दछ, विवाह गर्नुहुन्न भनेनौ, भगवानले यसो भन्नु भएन। हामीले दुःखलाई केवल कम गर्न मात्रै चाहेको हो, दुःख फैलिएर दुःखको भारीले हामीलाई नथिचोस्, हाम्रो भारी केही कम होस् भन्न मात्रै खोजेको हो। हामीले दुःखलाई सम्पूर्ण प्रकारले सबै क्षेत्रबाट समूल नष्ट गर्न खोजेको होइन। त्यसो भएको हुनाले यहाँ कामेषु मिच्छाचार वेरमणि शिक्षा पदं समाधि आदि भनेर भगवानले यो शिक्षा पदलाई ग्रहण गर्नका निमित्त, यो शिक्षा पदलाई पालना गर्नका निमित्त दिशा निर्देश गर्नुभयो। तर यदि कोही व्यक्ति मैले सम्यक दृष्टिलाई पूर्णतः अनुभव गर्दछु, सूक्ष्मतम सूक्ष्म बिन्दुमा गएर यसलाई अनुभव गर्दछु भनेर यदि कसैले अभ्यास गर्न चाहन्छ भने त्यसको निमित्त भगवानले अष्टशीलमा बताउनुभयो, अब्रह्मचर्य वेरमणि शिक्षा पदं समाधियामि। अब्रह्मचर्य भनेको ब्रह्मचर्यमा नरहने शिक्षा पदबाट अलग रहने कुरालाई म ग्रहण गर्दछु, अर्थात् म पूर्णतः ब्रह्मचर्य जीवन यापन गर्ने शिक्षा पदलाई ग्रहण गर्दछु। यसरी पूर्णतः ब्रह्मचर्य रहने शिक्षा पदलाई ग्रहण गर्न यहाँ भगवानले निर्देश गर्नुभयो। हामी यो संकल्पबाट बाहिर हामी यो संकल्प गर्नुपर्दछ। यसका निमित्त हामीले विपस्यनाको अभ्यास र समथ साधनाको अभ्यास दुवै अभ्यासमा गर्न सक्दछौ। समथ साधनामा हामीले के गर्छौ भने जब काम छन्द जागृत हुन्छ, काम छन्द जागृत भएको बेलामा हामीले श्वास प्रश्वासमा ध्यान दिन्छौ, आइरहेको श्वासलाई र गइरहेको श्वासलाई यथार्थ बोध गर्छौ। श्वास आइरहेको छ, श्वास गइरहेको छ, आइरहेको श्वासलाई आइरहेको र गहिरहेको श्वासलाई गहिरहेको हामीले थाहा पाउँछौ। यो थाहा पाउँदै हाम्रो चित्त सूक्ष्म बन्दछ अनि हामीले त्यहाँ अशुभ भावना गर्दछौ। यो काम छन्दको विषय मेरो चित्तमा जो उठिरहेको छ यो अशुभ छ। कुनै कन्याको कल्पना आयो र त्यो कन्याको स्वरूप रूपको कारणले हामीमा काम छन्द जागृत भयो, अथवा कुनै पुरुषको कल्पना आयो, हामी त्यो पुरुषको कारणले काम छन्द जागृत आयो, कुनै स्पर्शको कुनै सहवासको कल्पना आयो त्यसले हामीलाई काम छन्दको जागृत बनायो, जागरूक बनायो भने हामी त्यसबेला के गर्नुपर्छ? हामीले त्यसबेला आनापाना सती गर्नुपर्छ। सती भनेको जागरण, होसमा रहनु। त्यसमा हामी श्वास प्रश्वासमा होसमा रहनुपर्छ, आइरहेको श्वास र गइरहेको श्वासमा दिमाग लगाइरहनुपर्छ, चित्त लगाइरहनुपर्छ। अनि हामीले त्यसपछि के गर्नुपर्छ? अशुभ भावना गर्नुपर्छ। हामीले कसरी अशुभ भावना गर्नुपर्छ? विश्लेषण गरेर, यो सुन्दर कपाल देख्दाखेरि अत्यन्त सुन्दर छ, यसलाई विश्लेषण पूर्वक हेर्दा कि वास्तवमा यो सुन्दर छ, वास्तवमा यो
सुन्दर छैन। किन सुन्दर छैन भने कपालको एउटा रौँलाई हामी बाहिर फ्याँक्यौं, त्यो रौँ हाम्रो खानामा पर्यो भने हामीले के भन्छौं, कस्तो रौँ परेको, कस्तो अशुद्ध, यो त हाम्रो लागि अहितकर छ, रौँ परेको खाना खाने कि फाल्ने, हामीलाई समस्या सिर्जना हुन्छ। त्यसो भएको हुनाले हामीले के बुझ्नुपर्छ त्यस बेला भने, यो अशुभ हो, यो कपाल अशुभ हो, त्यो शरीरमा कुन चाहिँ वस्तु शुद्ध छ र कुन चाहिँ वस्तु सफा छ र। हामीले दाँत हेर्यौं, दाँत कहाँ शुद्ध छ, दाँत कहाँ सफा छ, त्यहाँ मिलेर बसेको छ, संश्लेषण हुँदा हामीले त्यसलाई सुन्दर देखेका छौं। दाँत निकालेर हातमा राखौं त त्यो दाँत सुन्दर हुन्छ कि असुन्दर हुन्छ, त्यहाँ असुन्दर हुन्छ। जब हामीले त्यसलाई विश्लेषण गर्न थाल्दछौं त्यो अशुभ हुन्छ। नाकबाट निस्कने सियान, कानबाट निस्कने कानीगुजी, मुखबाट निस्कने रियाल, कुन चाहिँ वस्तु शुद्ध छ र कुन चाहिँ वस्तु सफा छ र, सबै अशुद्धै अशुद्ध छ, सबै अशुभै अशुभ छ। पेटमा हेर्यो त्यहाँ दिशा छ, पिसाब छ, अनि कुन चाहिँ वस्तु त्यहाँ सफा छ। व्यक्ति रजोवती हुन्छन्, महिलाहरू रजोवती हुँदाखेरि त्यहाँ उनीहरूको जुन अशुद्ध रगत बाहिर निस्कन्छ, त्यही अशुद्ध रगतबाट बच्चा गर्भधारण रहन्छ, त्यहाँ के शुद्धता छ र, त्यहाँ पनि शुद्धता छैन। मेरो आफ्नै शरीर के शुद्ध छ, दाढी निस्केको, मैले यसलाई शुद्ध गर्नका निमित्त, राम्रो हुनका निमित्त दाढी फालिरहन्छु, मेरो केश पनि कहाँ शुद्ध छ र अशुद्ध छ, अनि मेरो मुखबाट निस्कने रियाल, मेरो मुखबाट निस्कने खकार सबै अशुद्धै अशुद्ध छ, मेरो कानेगुजी अशुद्धै अशुद्ध छ, मेरो सिगान अशुद्धै अशुद्ध छ। शुद्ध के कुरा छ यो संसारमा? कुनै कुरा पनि शुद्ध छैन। अनि म यो अशुद्धिको पछाडि लागेर रसभोगमा लागे भने मेरो जीवन बर्बाद छ, म यसको पतनको दिशामा जान्छु, म उत्थानको दिशामा जान्न, भनेर उसले श्वास प्रश्वासका साथ काम वासनालाई नियन्त्रण गर्नका निमित्त हर कुरामा अशुभ भावना अशुभ भावना अशुभ भावना गरिरहेको हुन्छ। यदि कसैले विपस्सनाको अभ्यास गरिरहेको छ भने उसले त्यहाँ कर्म फलमाथि चिन्तन गर्छ, अनि उसले त्यहाँ चार आर्य सत्यको बोध गर्न थाल्छ, अनि उसले त्यहाँ अनित्य दुःख अनात्मको बोध गर्न थाल्छ। यदि कसैले विपस्सना गरेको छैन भने त्यसका निमित्त उसले यो अशुभ भावना हो। अशुभ भावना विपस्सनाको अभ्यास गर्ने व्यक्तिहरूका लागि पनि हो र विपस्सनाको अभ्यास नगरेका व्यक्तिहरूका लागि पनि हो। यो अशुभ भावना गरेर उसले आफ्नो काम छन्दलाई नियन्त्रण गर्न सक्दछ। काम छन्द अन्तर्गत के कुरा पर्दछन् भने, आँखाले देखेको विषय, आँखाको काम, कानले सुनेको विषय, नाकले गन्ध सुँघेको विषय, जिब्रोले रस लिएको विषय, शरीरले स्पर्श गरेको विषय, सहवास गरेको विषय र मनले कल्पना गरेको भावनामा डुबेको विषय, यी विषयहरू कामहरू हुन्। काम छन्द भनेको यसलाई निर्णय गर्छ, चुन्दछ, छान्दछ, यसमा विचार गर्दछ, यसैमा विचरण गर्दछ, यो हो काम छन्द। यसबाट अलग रहने हो, यसबाट अलग रहने हो, यी छवटा कामका जुन विषयहरू छन्, यी छवटा कामका विषयहरूबाट म अलग रहन्छु भन्ने जुन प्रतिबद्धता हो, दृढता हो, मनको वैचारिक क्रान्ति हो, त्यो वैचारिक क्रान्ति, त्यो वैचारिक संघर्ष, त्यसलाई भनिन्छ सम्यक संकल्प। यो सम्यक संकल्प आवश्यक छ। हामी यो सम्यक संकल्प गर्न सकेनौ भने हामीले दुःखलाई यथातत बोध गर्न सक्दैनौ, अनित्य दुःख अनात्मलाई बोध गर्न सक्दैनौ। एक पटक सारिपुत्रले भगवानसित भने, मलाई सोधिएको थियो भगवान, चर्य जीवनको प्रारम्भिक उद्देश्य के हो, अनि मैले उत्तर दिए भगवान, ब्रह्मचर्य जीवनको प्रारम्भिक उद्देश्य
दुःखलाई यथार्थ बोध गर्नु हो। अनि भगवानले भन्नुभयो, ठीक भन्यौ सारीपुत्र, ठीक भन्यौ, म भएको भए पनि मैले यही नै जवाब दिने थिए। ब्रह्मचर्य जीवनको प्रथम उद्देश्य, अन्तिम उद्देश्य र अन्तिम लक्ष्य त निर्वाण नै हो। प्रथम उद्देश्य के हो भन्दा, दुःखलाई यथार्थ बोध गर्नु हो। हामी दुःखलाई यथार्थ बोध गरेनौ भने निर्वाण प्राप्त गर्न सक्दैनौ, मोक्ष प्राप्त गर्न सक्दैनौ, हामी बुद्ध बन्न सक्दैनौ, बोधिसत्व बन्न सक्दैनौ, सुखलाई बोध गर्न सक्दैनौ। त्यसो भएको हुनाले हामी यी इन्द्रियहरूमा संयमित हुन आवश्यक छ। विवाह गरेका जोडीहरू पनि, पारिवारिक जीवनमा बसेका जोडीहरू पनि यी छवटा इन्द्रियको विषयमा संयमित हुन जरुरी छ। तर दृष्टिको विषयलाई अत्यन्त सूक्ष्मतापूर्वक बुझेर निर्वाण प्राप्त गर्ने हो भने, हाम्रो तो लाइनमा लाग्ने हो भने, इन्द्रियहरूको अधीन हुनु हुँदैन। हामी इन्द्रियहरूलाई दमन गर्नुपर्दछ। इन्द्रियका जुन काम वासनाहरू हुन्, यी काम वासनाका विषयहरू, यी काम छन्दका विषयहरू, यी छवटै इन्द्रियका सबै विषयहरूलाई हामीले समाप्त गर्न आवश्यक छ, नष्ट गर्न आवश्यक छ, यसबाट बिल्कुल बिल्कुल अलग रहन आवश्यक छ। यो संकल्प हो अभिनिष्क्रमण संकल्प, काम छन्दबाट अलग रहने संकल्प। यो संकल्पलाई पूरा गर्नका निमित्त जति बेला काम छन्द जागृत हुन्छ, त्यस बेला हामीले काम छन्दलाई नियन्त्रण गर्नका निमित्त आनापाना सति, अशुभ भावना र हामीले विपस्यना गरिरहेका छौँ भने त्यहाँको जुन शिक्षा पद हो, त्यो शिक्षा पदलाई ग्रहण गर्ने अभ्यास हामीले गर्नुपर्दछ। यस विषयमा स्पष्ट भयो र उसको मनमा यो कुरा संकल्प लिनुपर्छ कि मैले ब्रह्मचर्य जीवन पालना गर्छु, जुनसुकै समस्या आओस्, जस्तो सुकै कठिनै आओस्, जस्तो सुकै बाधा अडचन आओस्, मारले ममाथि जस्तो सुकै खेल खेलोस्, जे सुकै होस्, पृथ्वी पल्टोस् या जे सुकै होस्, घर परिवार मसित रिसाउन्, श्रीमती वा श्रीमान मसित रिसाउन्, बुवा आमा मसित रिसाउन्, समाज मसित रिसाउन्, जसको जे हुने भए पनि होस्, म कसैसित रिसाउन्न, मैले कसैसित शत्रुता साध्दिन, मैले कसैसित द्वेष गर्दिन, म कसैको पिरो बन्न चाहन्न, मैले कसैलाई चित्त दुखाउन चाहन्न, तर म ब्रह्मचर्य अपनाउने, ब्रह्मचर्य जीवन अपनाउने संकल्पलाई दृढताका साथ पालना गर्दछु भनेर प्रतिबद्धता उसले जनाउनु पर्दछ। गृहस्थ हो, उपासक हो, उसले यो प्रतिबद्धता जाहेर गर्न सक्दैन भने उसले इन्द्रिय संयमको प्रतिबद्धता जाहेर गर्नु पर्दछ। इन्द्रिय संयम पूर्वक म बस्छु, मेरो जुन उद्देश्य हो, मेरो जुन लक्ष्य हो, त्यो लक्ष्य प्राप्तिका निमित्त, त्यो उद्देश्य प्राप्तिका निमित्त म संयमित हुन आवश्यक छ। यदि कुनै विद्यार्थी छ भने त्यो विद्यार्थी पनि संयमित हुन आवश्यक छ। उसले संयमित हुँदाखेरि पनि के गर्छ भन्दा, त्यहाँ इन्द्रियमा संयमित रहन्छ, नहेर्ने यो कुरा मैले हेर्दिन, अश्लील साहित्य मैले पढ्दिन, पढ्दिन भनेपछि पढ्दिन, पढ्दिन, कुनै हालतमा मैले अश्लील साहित्य पढ्दिन, यो उसले संकल्प गर्छ। मैले अश्लील साहित्य, अशुभ कुराहरू, मेरो जीवनमा काम नलाउने कुराहरू, मेरो उद्देश्यसित सरोकार नभएका कुराहरू, मेरो आवश्यकतासित सरोकार नभएका कुराहरू मैले हेर्दिन, मैले सुन्दिन, पटक्कै सुन्दिन, उसले त्यसमा आफ्नो चित्त लगाएको हुन्छ। अनि उसले चित्त लगाउँछ, मलाई आवश्यकता नभएको कुरा मैले बोल्दिन, बोल्दा पनि बोल्दिन, त्यो स्वाद चाख्नका निमित्त म त्यसका पछाडि लाग्न पनि लाग्दिन, मिठो छ भनेर मेरो स्वास्थ्यको निम्ति मेरो जीवनको हानि हुने कुरा मैले भोग गर्दा पनि गर्दिन, कुनै स्पर्शलाई मैले मन पारेर आहा यो स्पर्श फेरि आइरहोस् भनेर मैले भन्दा पनि भन्दिन, मैले मेरो उद्देश्य, मेरो लक्ष्यलाई
हृदयमा राखेको छु। जति बेला ती समस्याहरू आउँछन् मैले मेरो उद्देश्यलाई अगाडि राख्छु, यसले मेरो उद्देश्यलाई सफल पार्छ अथवा पार्दैन मैले त्यसलाई ख्याल गर्छु। मेरो जो उद्देश्य पूरा गर्नु छ त्यस कारण म इन्द्रिय संयममा रहने प्रतिबद्धता व्यक्त गर्दछु। मलाई कुनै साथीहरूले बहकाउन् तर म साथीहरूसित बहकिन्न, मलाई कसैले उक्साउन् म उक्सन्न, म आफ्नो ठाउँमा अडिक रहन्छु भन्ने कुरा उसले आफ्नो मनलाई दृढतापूर्वक स्थापित गर्न आवश्यक छ। यो सम्यक संकल्पको एउटा कुरा, अनि सम्यक संकल्पको दोस्रो कुरा हो अव्यापाद संकल्प। अव्यापाद, व्यापाद भनेको शत्रुता, मनमा उठ्ने नकारात्मक कुराहरू, मनका खिन्नताहरू, मनका नैराश्यताहरू, यिनी कुराहरूले हाम्रो उत्साहलाई निरुत्साहित गर्छन्, हामीलाई कमजोर बनाउँछन्। यी म यसमा अल्झन्न। यदि कुनै व्यक्ति मान लक्ष्यका निमित्त अगाडि बढेको छ भने उसले त्यहाँ बाधा अवरोध खडा गर्ने सानातिना कुराहरू उसले छोड्नु पर्दछ।

त्यसले मेरा कैयन साथीहरू देखेको छु, विपस्वी साथीहरूलाई मैले भोगेको छु, जानेको छु, र केही विपस्सनाको अभ्यास नगर्ने व्यक्तिहरूसित पनि मेरो सम्पर्क छ, जसले व्यापारको कुरालाई अगाडि उठ्न दिएका छैनन्। तिनीहरूले बौद्ध साहित्यको यो शिक्षा पदलाई ग्रहण गरेको देखिन्न औपचारिक हिसाबमा, तर तिनीहरूले अव्यापार संकल्पलाई व्यावहारिक रूपमा लागू गरेका छन्। जग्गा मिचेको छ कसैले, त्यो जग्गा मिचेको कुरालाई उसले साथीले के गर्छ, खाओस्। जग्गा मिचेको छ भनेर अदालतमा मुद्दा गर्न गए भने अदालतले के गर्छ, समयमा मलाई फैसला दिन्न। त्यो मुद्दा यहाँबाट लड्दै जाँदाखेरि सर्वोच्च साउन पुग्ला, सर्वोच्च साउन पुग्दाखेरि कति वर्ष लाग्ने हो, मैले त्यो गर्न बित्तिकै मलाई ब्याङ्कले दिन्न पताउन्न, अनि छिमेकीसित झगडा गरेको छ भनेपछि मेरा छोरा छोरीहरू यिनीहरूको विवाह व्रतबन्ध आदि गर्नका निमित्त पनि मलाई बाधा अवरोध खडा हुन्छ, एउटा टेन्सन थपिन्छ, यसका लागि खाओस् भनेर यो मुद्दा मामिला नगर्ने व्यक्तिहरू, यो सहेर बस्ने व्यक्तिहरू मैले थुप्रै देखेको छु। मुद्दा मामिला गरेर बस्ने व्यक्तिहरू भन्दा यो सहेर बस्ने व्यक्तिहरूको व्यक्तित्व अगाडि गएको, उनीहरू चिन्ता र तनावबाट रहित भएको प्रसङ्ग मैले थाहा पाएको छु। यो अव्यापार संकल्प, अव्यापार संकल्पलाई पनि हामीले कसरी बुझ्नुपर्छ भने, यी छ इन्द्रियका विषयहरू छन्, यी छ इन्द्रियको विषयमै अव्यापार हुन्छ। जसरी छ इन्द्रियको विषयमा काम छन्द भयो, त्यसै गरेर यी छ इन्द्रियको विषयमा पनि व्यापार हुन्छ, अव्यापार हुन्छ, शत्रुता हुन्छ, नेगेटिभिटी हुन्छ। आँखाले देखेको कुरा उसलाई नराम्रो लाग्छ, त्यहाँ उसले प्रतिवाद गर्न चाहन्छ। कानले सुनेको कुरा उसलाई नराम्रो लाग्छ, त्यहाँ उसले प्रतिवाद गर्न चाहन्छ। उसले सुनेको सुँगेको गन्ध उसलाई अप्रिय लाग्छ, त्यहाँ उसले त्यसलाई हटाउने प्रयास गर्न चाहन्छ। र आफूले बोलेको कुरा अथवा अरूले बोलेको कुरामाथि उसलाई नराम्रो लाग्छ, त्यसलाई हटाउन चाहन्छ। कुनै आहार उसलाई अप्रिय लाग्छ, त्यसलाई हटाउन चाहन्छ। कुनै स्पर्श उसलाई अप्रिय लाग्छ, त्यसलाई हटाउन चाहन्छ। कुनै सहवास उसका निम्ति अप्रिय लाग्छ, त्यसलाई हटाउन चाहन्छ। त्यसका विरुद्ध उसले शत्रुता साँद्दछ। यो जुन शत्रुता उसले छाँद्दछ, उसको मनमा जुन दौर मन पलाएको हुन्छ, दुहु मन पलाएको हुन्छ, त्यसलाई हामी दुश्मन मान्दछौ। दुहु माने खराब, मन नपरेको, अप्रिय। मन भनेको मन, दुश्मन। मन नपरेको मन, चित्त नबुझेको मन, यो चित्त नबुझेको मनको जुन क्षेत्र हो, सबै क्षेत्र व्यापार हो, शत्रुता हो। दुश्मन शब्दको बनावट पनि यसै गरी बनेको छ। हामी शत्रुता साँच्दाखेरि पहिला मनबाट साँच्छौ, मनबाट हामीले व्यक्तिलाई शत्रु देख्दछौ, त्यसैले दुश्मन भनिएको हो। मनले दुःख नराम्रो मानेको व्यक्ति, मनले नराम्रो मानेको कुरा, मनले नराम्रो मानेको शब्द, मनले नराम्रो मानेको विषय, सबै विषय छ इन्द्रियका विषयहरू छन् जसलाई मनले नराम्रो मान्दछ, ती सबै व्यापार हुन्। शत्रुता व्यापार हो, प्रतिक्रिया जनाउनु व्यापार हो, आलोचना व्यापार हो, यसरी कसैले गाली गर्छ त्यो व्यापार हो। यी सबै कुराहरू हामी हाम्रो जीवनमा आइपर्ने आँखाले देखेर मनलाई प्रभावित पार्छ, कानले सुनेर प्रभावित पार्छ, नाकले सुँघेर प्रभावित पार्छ, जिब्रोले स्वादद्वारा प्रभावित पार्छ, शरीरले स्पर्शद्वारा प्रभावित पार्छ, मनले कल्पनाद्वारा प्रभावित पार्छ। हाम्रो मनमा कुनै कुरा उत्पन्न हुन्छ, त्यो उत्पन्न भएको बेलामा हामीले त्यसलाई हटाउन चाहन्छौ, त्यस बेला हाम्रो मनमा क्रोध उत्पन्न हुन्छ। यो व्यापार हो,
यो व्यापारबाट म जसरी भए पनि मुक्त हुन्छु भन्ने संकल्प अव्यापार संकल्प हो भन्ने प्रसंगसितै आजको निर्धारित समय सकिन्छ। यो कार्यक्रम सुनिदिनु भएकोमा हामी यहाँलाई हार्दिक धन्यवाद दिँदै म चतुर्भुज पाण्डे यस कार्यक्रमबाट बिदा हुन्छु। सबैको मंगल होस्, सबैको मंगल होस्, सबैको मंगल होस्।

0: आज विक्रम सम्वत 2083 वैशाख 28 गते सोमबार ज्येष्ठ कृष्ण पक्ष 11 मे सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
2: नेपाली खबरमा सरकारको नीति तथा कार्यक्रम आज संसदमा पेश हुने, राष्ट्रिय सभामा अध्यादेश रोक्न विपक्षीको गृह कार्य इभिडिङ चलखेल गरेर 313 ठेक्काको तर रेट परिवर्तन, कार्यबोसमा ट्राफिक प्रहरी, पेट्रोलको भार मध्यम वर्गलाई मार, एसईको नतिजा भोलि प्रकाशन गर्ने तयारी, लघु वित्तमाथिको आक्रमण रोक्न सरकारलाई सर्वोच्चको परमादेश लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले कान्तिपुरमा छापिएको रासायनिक को विकल्पमा किसानले उत्पादन गरे गडेउला मल शीर्षकको शुभ समाचार।
0: रामपुर नगरपालिका चार देवी स्थानका दिलु मगरले 6 वर्षदेखि गडेउलाबाट तयार भर्मी कम्पोस्ट मल प्रयोग गर्दै आएका छन्। शुरूमा बिरूवा उत्पादनका लागि गडेउला मल प्रयोग गरेका उनले पछिल्ला वर्ष भने तरकारी उत्पादनमा प्रयोग गर्दै आएका छन्। गडेउला मल प्रयोग गरेपछि बिरूवा तथा तरकारी उत्पादन बढ़ेको छ। मगरले भने 4-5 किलो फल्ने गोल भेड़ाको बोटले गणेउला मल राख्दा 7-8 किलोसम्म फल दिएको छ। बिरूवा तथा तरकारीमा ढुसी वा रोग लाग्ने समस्या पनि कम भएको उनले बताए। गणेउला मल राखेर बिरूवा उत्पादन गर्दा राम्रो भएको तानसेन नगरपालिका साथ काजी पौवाका दिलबहादुर थापाको पनि अनुभव छ। 3-4 वर्षदेखि गणेउला मल प्रयोग गर्दै आएका उनले बिरूवा उत्पादन गर्न धेरै राम्रो भएको जनाए। सिधै गोठमल प्रयोग गर्नुभन्दा गणेउला मल प्रयोग गर्दा बिरूवा राम्रो हुने थापाको भनाई छ। यो मल प्रशोधित भएकाले बिरूवा हुर्कन सहयोग पुगेको छ। किसानका अनुसार तानसेन नगरपालिका 5 धरमपानी स्थित कुटु कृषि फार्मले गणेउला मल उत्पादन शुरू गरेको छ। फार्मले उत्पादन गरेको मललाई तानसेनका एग्रोभेटले लैजाने गर्छन्। कतिपय किसान फार्ममै पुगेर खरीद गर्न थालेका छन्।
3: नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नाश हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?

यो नयाँ वर्षको अवसरमा गोदरेजका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक अफर। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोडमा 2 केजी एरियल, ट्विन टपमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एयर कन्डिसनरमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सजिलो इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।

वर्षको अवसरमा ईसीएलका विभिन्न होम अप्लायन्सहरूको खरिदमा क्याशब्याक तथा स्योर सर्ट गिफ्ट, वासिङ मसिनमा 6 केजी एरियल म्याटिक, एसीमा फ्री इन्स्टलेसन र नागरिकता मात्र भए पुग्छ। सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ। ग्लोबल नम्बर 1 TCL इन्सपायर ग्रेटनेस।

0: प्रोडक्ट जित्ने अवसर र बम्पर उपहारमा मेघौली सेराईमा लग्जरी स्टे साथै हिरो स्प्लेन्डर प्लस मोटरसाइकल जित्ने मौका पनि। क्यूआर कोड स्क्यान गरी सहभागिता जनाउनुहोस् र यो नयाँ वर्षलाई अझ विशेष बनाउनुहोस् श्रीजीसँग।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क.com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा अब पहिलो पृष्ठका समाचार। सरकारको आगामी आर्थिक वर्ष 83-84 नीति तथा कार्यक्रम आज संसदमा पेश हुँदैछ। सरकारको तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेश गर्नुहुनेछ। संवैधानिक व्यवस्था अनुसार जेठ 15 गते बजेट संसदमा पेश गर्नु अघि राष्ट्रपतिले नीति तथा कार्यक्रम पेश गर्न लाग्नु भएको हो। संघीय संसदको बजेट अधिवेशन आजबाट आरम्भ हुँदैछ। बजेट अधिवेशन शुरू भएको पहिलो दिनमै राष्ट्रपतिले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्न लाग्नु भएको हो। संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न लाग्नु भएको हो। त्यस्तै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस सहित विपक्षी दलहरूले सरकारका पछिल्ला काम कारवाहीको विषय यसलाई लिएर सदन मार्फत दवाब दिने तयारी गरेका छन्। मुख्य गरी सरकारले ल्याएका अध्यादेश र सुकुम्बासी हटाउने कार्यमा विपक्षीको असन्तुष्टि छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संवैधानिक परिषद सम्बन्धी अध्यादेशमाथि संसद बैठकमा विमति राख्ने निर्णय नै गरेको छ। संसदमा आफूहरूको विमतिपछि सरकार कसरी अघि बढ़छ भन्ने कुराबाट आगामी रणनीति तय हुने कांग्रेस प्रमुख सचेतक वासना थापाले जानकारी दिनुभएको छ। साथै सार्वजनिक खरिद र सार्वजनिक पदाधिकारी पदमुक्ति सम्बन्धी सरकारले ल्याएका अध्यादेशबारे पनि प्रश्न उठाउने उहाँको भनाइ छ। त्यस्तै विपक्षी दल नेकपा एमाले पनि सरकारको पछिल्लो कार्यशैलीप्रति आपत्ति प्रकट गरेको छ। नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक ऐन महरले

0: कार्य शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ, सरकारले हालै ल्याएका अध्यादेशलाई राष्ट्रिय सभाबाट अस्वीकृत गराउने रणनीतिमा विपक्षी दलहरू जुटेका छन्। आह्वान भइसकेको संसद अधिवेशन स्थगन गराएर अध्यादेश ल्याइएकामा विरोध गर्दै आएका कंग्रेस, एमाले र नेकपा सबै अध्यादेश एकै पटक अस्वीकृत गर्ने कि अन्तर्वस्तु हेरेर अघि बढ़ने भन्ने निष्कर्षमा भने पुगेका छैनन्। संघीय संसदका दुवै सदनबाट अध्यादेश स्वीकृत नभए स्वत निष्क्रिय हुने संवैधानिक प्रावधान छ। प्रतिनिधि सभामा सत्तारूढ़ रासपाको झण्डै दुई तिहाई सीट रहेकाले अध्यादेश स्वीकृत हुन समस्या छैन, तर राष्ट्रिय सभामा रासपाको उपस्थिति छैन, त्यसैले राष्ट्रिय सभाबाट केही अध्यादेशलाई असफल पार्ने गृह कार्यमा कंग्रेस, एमाले र नेकपा लागेका हुन्। हालै जारी गरिएका सबै आठ अध्यादेश सोमबार बस्ने प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठकमा पेश गर्ने कार्यसूची छ। ती मध्ये संवैधानिक परिषद, काम कर्तव्य अधिकार र कार्यविधि, पहिलो संशोधन अध्यादेश र सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेशलाई अस्वीकृत गर्ने विषयमा अनौपचारिक छलफल भइरहेको विपक्षी दलका नेताहरूको भनाई छ। सबै अध्यादेश एकैपटक अस्वीकृत गराउने वा छनौट गरेर अघि बढ़ने भन्ने विषयमा निर्णय गर्न बाँकी छ। एक नेताले भने राष्ट्रिय सभा नियमावलीमा अध्यादेश पेश भएको दुई दिनभित्रै अस्वीकृतको सूचना दर्ता गराउनुपर्ने प्रावधान छ।
1: कार्यबुझमा ट्राफिक प्रहरी सड़कमा एकजनाको भागमा 1270 सवारी साधन हेर्ने जिम्मेवारी 12 घण्टासम्म ड्यूटी शीर्षकमा नागरिक दैनिकले खबर छापेको छ। धूलो, घाम, झरी र प्रदूषण नभनी निरन्तर सिटी पुग्दै सड़कमा कुरिरहेका सवारी साधनको व्यवस्थापनमा खटिएका ट्राफिक प्रहरी र चालक बीच बेला बेलामा विवाद भएको सुनिन्छ, देखिन्छ। ट्राफिक प्रहरीले बिना सित्तै चिट काट्यो भन्ने गुनासो पनि सुनिन्छ, तर ट्राफिक प्रहरीको कार्यभोज कति छ भन्ने विषयमा कमै ध्यान दिइन्छ र चर्चा पनि कमै छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार अहिले उपत्यकामा दर्ता सवारी साधनको संख्या 20,18,434 छ, तर ट्राफिक प्रहरी भने जम्मा 1,590 मात्रै छन्। यस हिसाबले हेर्दा सड़कमा ट्राफिक व्यवस्थापन गर्दा एक ट्राफिक प्रहरीको भागमा औसत 1,270 सवारी साधन पर्ने देखिन्छ। करिब 50,00,000 चलायमान जनसंख्या रहेको काठमाडौँ उपत्यकामा सड़क व्यवस्थापन, दुर्घटना न्यूनीकरण, ट्राफिक नियम कार्यान्वयन, मापसी नियन्त्रणदेखि हराएका सवारी साधन खोजीसम्मको जिम्मेवारी यही सीमित जनशक्तिको कारणमा छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार उपत्यकामा ट्राफिक प्रहरीले दैनिक 10-12 घण्टासम्म ड्यूटी गर्नुपर्ने अवस्था छ। उपत्यकामा 77 ट्राफिक एकाई छन्। यस आधारमा एउटा एकाईको भागमा औसत 26,293 सवारी साधन व्यवस्थापनको जिम्मेवारी पर्ने देखिन्छ।
0: पेट्रोलको भार मध्यम वर्गलाई मार, कान्तिपुर दैनिकमा खबर छ। पश्चिम एसियाली युद्धपछि बढ़ेको मूल्यकै कारण दोलखाका अनिल नेपानीको इन्धनमा हुने खर्च 35% हाराहारी वृद्धि भएको छ। आफू बस्ने ठाउँ काठमाडौँको शंखमूलदेखि भक्तपुरको राधे राधे स्थित काम गर्ने ड्राइभिङ सेन्टरसम्म जाँदा आउँदा साताको 5 लिटर पेट्रोल लाग्ने उनी बताउँछन्। पहिला साताको 7-8 सय रूपियाँ भए पुग्थ्यो, अहिले 1,100 रूपियाँसम्म लाग्छ। उनी भन्छन् अलिअलि जोगिने पैसा पनि पेट्रोलमै सकिन्छ। अहिले मासिक 4,500 रूपियाँसम्म पेट्रोलमै खर्चिनु परेको उनी सुनाउँछन्। इन्धनको मूल्य वृद्धिले नेपालीको भान्सादेखि यातायातसम्मको खर्च निकै बढ़दा जीविका प्रभावित भएको छ। इरानसँग अमेरिका र इजरायलले युद्ध गरे यता नेपालमा प्रयोग हुने सबै खाले इन्धनको अत्याधिक मूल्य बढ़ेको छ। प्रति लिटर 157 रूपैयाँमा पाइने पेट्रोलको मूल्य 217 रूपैयाँ पुगेको छ। डिजेलको मूल्य 142 बढ़ेर 225 रूपैयाँ भएको छ। पम्पहरूमा लाइनै बस्नुपर्ने गरी आपूर्तिमा समस्या नभए पनि मूल्य भने निरन्तर बढ़ेको छ।
1: ई बिडिङमा बोलपत्रदाताहरूको गोप्य कागजात फेरबदल हुँदा 313 ठेक्का प्रभावित भएका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले गरेको अनुसन्धान अनुसार बोलपत्रदाताहरूले पेश गरेका मूल्यांकनका कागजातहरूलाई फेरबदल गरेर ठेक्का प्रभावित पारेको देखिएको छ। अनधिकृत तथा गैर कानूनी ढंगले 313 ठेक्काको दर रेट नै तलमाथि पारेर प्रभावमा पारेको सीआईबीले जनाएको छ। सीआईबीले अनुसन्धान सिध्याएपछि सरकारी वकिलको कार्यालय मार्फत शुक्रबार जिल्ला अदालत काठमाडौँ नौमा पीस भएको आरोप पत्र अनुसार ठेक्का प्रणालीबाट ठेक्का दिने तय नगरेसम्म ती ठेक्काहरू कसलाई परेको भन्ने कुरा यकिन गर्न नसकिने भयो।

0: पनि कम्प्यूटर अपरेटर मार्फत ठेक्का प्रणालीमा अनधिकृत पहुँच ल्याएर ठेक्काको दर रेट परिवर्तन गरेको उल्लेख छ। यो विषयमा कन्स्ट्रक्सनका संचालक एवं पूर्व मन्त्री 47 वर्षीय विक्रम पाण्डेलाई समेत पक्राउ गरेर अनुसन्धान गरिएको थियो। उनी सहित पक्राउ परेका 13 जनाले इन्कारी बयान समेत दिएका थिए। आरोपीहरूले इन्कारी बयान दिए पनि विभिन्न ठेक्कामा सहभागी 1136 बोलपत्रदाताको लगइन युजर आईसीडी सहितको विवरणबाट पहुँच पुर्याएको देखिएको सीआईबीको अनुसन्धानमा उल्लेख छ। लगइन विवरणबाट सीआईबीले यो प्रकरणमा शुरूमा कम्प्यूटर अपरेटर दिवाकर देउजालाई पक्राउ गरेर अनुसन्धान अघि बढ़ाएको थियो। सीआईबीले उनलाई फागुन 28 पक्राउ गरेको थियो। प्रहरीले अहिलेसम्म यो प्रकरणमा 13 जनालाई पक्राउ गरेर प्रतिवेदन सहित अदालतमा बुझाएको छ। माकीलाई भने फरार प्रतिवादी बनाएर मुद्दा तयार गरिएको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयलाई ई गभर्नमेन्ट प्रोक्यूरमेन्ट प्रणालीमा अनधिकृत पहुँच पुर्याई विभिन्न ठेक्काको विवरण हेरफेर हुने गरेको भन्दै प्रहरीको केन्द्रीय साइबर ब्यूरो फोटाहिटीमा उजुरी परेको थियो। 313 ठेक्काको दर रेट परिवर्तन शीर्षकमा नागरिक दैनिकले खबर लेखेको छ।
1: लघुवित्त वित्तीय संस्थाहरूमाथि भइरहेका गैर कानूनी गतिविधि नियन्त्रण गर्न सरकार र सम्बद्ध निकायहरूलाई सर्वोच्च अदालतले परमादेश जारी गरेको छ। लघुवित्तको उच्च ब्याज बहु कर्जा असूली प्रक्रियामा कड़ाई गर्दा ऋणीहरू पीड़ित भएको भन्दै लघुवित्त विरूद्ध संघर्ष समितिका नाममा केही वर्ष यता आन्दोलन चलिरहेको छ। आन्दोलनकारीले लघुवित्तका सदस्य र कर्मचारीलाई धम्क्याउने, ऋणीलाई कर्जा नतिर्न दवाब दिने, कार्यालयमा आक्रमण गर्ने, धितो असूली प्रक्रियामा अवरोध पुर्याउने तथा कर्जा मिनाहा हुन्छ भन्ने झुटो आश्वासन दिएर उक्साउने जस्ता गैर कानूनी काम गरिरहेका छन्। यस्ता गतिविधिले वित्तीय सुशासन र सार्वजनिक शान्तिमा गम्भीर असर पार्ने भए पनि नियन्त्रणका लागि राज्यका निकायले पर्याप्त प्रभावकारी काम नगरेको भन्दै न्यायाधीश हरिप्रसाद फुयाल र बालकृष्ण ढकालको संयुक्त इजलासले अदालतको असाधारण अधिकार क्षेत्र प्रयोग गरी गरेको हो। लघुवित्तको अवधारणालाई नै समाप्त पार्ने गरी सुनियोजित क्रमबद्ध घटना भए पनि रोक्न कुनै काम नगरेको भन्दै अधिवक्ता सुभाष पाठक सहित 5 कानून व्यवसायीले न्यायिक हस्तक्षेपको माग राखेर रिट दायर गरेका थिए।
0: बेरोजगारी समस्याले बालेन सरकारलाई घुँडा टेकाउने विश्लेषण शीर्षकमा मध्याहले खबर छापेको छ। बेरोजगार नेपाली युवा युवतीलाई स्वदेशमै रोजगारी दिने काम प्रधानमन्त्री बालेन्द्र शाह बालेन नेतृत्वको सरकारका लागि सबैभन्दा ठूलो चुनौती हुने विश्लेषण गरिएको छ। व्यवसाय गर्ने परिस्थिति प्रतिकूल बनेको भन्दै वैदेशिक रोजगार क्षेत्रमा तनाव बढ़ेको छ। प्रधानमन्त्री बालेन्द्र शाह बालेन नेतृत्वको सरकार गठन भएपछि बजार प्रवर्धन र सहजीकरणको सट्टामा प्रशासनिक तथा कानूनी कड़ाई गरेपछि व्यवसाय गर्ने परिस्थिति प्रतिकूल बनेको व्यवसायीहरूको ठहर छ। व्यवसायीले सरकारप्रति मात्र नभई नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नेतृत्वको क्षमताप्रति पनि आक्रोश व्यक्त गरिरहेका छन्।
1: गेस्ट हाउसका बन्द कोठामा करिला बालिका शीर्षकमा नागरिक दैनिक खबर लेख्छ। विद्यालयको कक्षा कोठामा भविष्यका सपना देख्नुपर्ने करिला बाल बालिका पारिवारिक र आर्थिक समस्याका कारण खाजा घर र गेस्ट हाउसका बन्द कोठामा जिउन बाध्य छन्। दाङ तुलसीपुरकी 13 एक बालिकाको बाल्यकाल पारिवारिक विखण्डनको पीड़ाले भरिएको छ। उनी 4 हुँदा आमा रोजगारीका लागि कुवेत गइन्। आमाको काखमा हाँस्ने खेल्ने अवसर गुमाएकी उनले बाबुको माया पनि पाउन सकिनन्। आमा विदेशी लगत्तै ती बालिकाका बाबुले दोस्रो विवाह गरे। मलाई घरमा कसैको माया महसुस हुँदैनथ्यो। मानव बेचबिखन अनुसन्धान ब्यूरोमा ती बालिकाले भनिन्, घरको वातावरणमा उनको अनुकूल थिएन, घरमा आफ्ना भएर पनि उनको मनमायाले भरिएन। कक्षा 8 पढ़ेपछि उनले पढ़ाईलाई पूर्ण विराम दिइन्। यसबीच छिमेकी मनिषा छेत्रीले ती बालिकालाई काठमाडौँ घुम्न जाउँ, राम्रो काम पनि लगाइदिन्छु भन्दै दिनहुँ फकाउन थालिन्। काठमाडौँ शहरको मोह र राम्रो आमदानीको प्रलोभनमा ती बालिका परिन्। मैले परिवारबाट माया पाएकी थिइन, उनी भन्छन्। त्यसैले छिमेकी मनिषा दिदीका कुरामा विश्वास गरेर काठमाडौँ आउन तयार भए। 2082 गते उनी आफन्त कसैलाई जानकारी नदी तुलसीपुरबाट नेपालगंज हुँदै काठमाडौँ आइन्। काठमाडौँमा सुनौला दिनहरू हुन्छन् भने छिमेकी मनिषाले उनको कान भरेकी थिइन्। मनिषा दिदीले बसको टिकट काटिदिएर राधिका नामकी महिलाको नम्बर दिएर मलाई काठमाडौँ पठाउनुभयो। ब्यूरोमा उजुरी दिन आएकी ती बालिकाले भनिन्, तुलसीपुरबाट हिँडेको भोलिपल्ट काठमाडौँ बस पार्क ओर्लिएकी ती बालिकालाई राधिका नामकी एक महिलाले सुदूरपश्चिम खाजाघर पुर्याइन्। शुरूकै दिन उनको अन्धकारमय भयो। त्यही